0: सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
2: सावधान उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
3: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
5: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती दम निमोनिया खोकी छेरो
6: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
7: मधुमेह सुगर मृगौला रोग पिसाब
6: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
7: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
7: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
7: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
9: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
13: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
15: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 0825607634 र 0825601638।
18: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
19: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
20: महिनावारीमा समस्या महिनावारी रोकिनु
18: पिसाब खोल्ने समस्या
20: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
18: पाठेघरमा मासु पलाउने
20: निसन्तान महिलाको चेक जाँच
18: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
18: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847878913 र 9905912871।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
21: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: अन्य सेवाहरू
0: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा

0: दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6094। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
6: उपचार हुने रोगहरू
5: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
6: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
5: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
6: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
5: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
6: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
5: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराई 15, बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
8: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
9: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
10: भर्ना सम्बन्धी सूचना।
11: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
0: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
12: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
13: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
12: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आत्तेर हुन्छ? कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
13: ए, ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
14: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
14: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
15: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्राली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 13 गते बुधबार, सन 2026 जुलाई 29 तारीक असार शुक्ल पक्षको गुरू पूर्णिमा तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपील, दुहबीमा सद्भाव र्याली।
0: डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार प्रभावित, 10 महिनामा 90 जना डाक्टरमाथि कुटपिट, स्वास्थ्य क्षेत्रमा हड़ताल नगर्न मन्त्रालयको आग्रह।
1: प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्वपूर्ण, बाल बालिकालाई दिएको शिक्षाले घर परिवारको बानी व्यवहार सुधारमा पनि भूमिका खेल्ने।
3: किताब पढाउनुभन्दा अगाडि कसैले थाहा थिएन हिउँ चितुवा लोप हुँदैछ भनेर, जब किताब पढाउनु थाले त्यहाँदेखि अहिले थाहा पाइसकेको छ विद्यार्थीहरूले, अनि अभिभावकहरूलाई पनि धेरैले ज्ञान भइसकेको छ।
0: हर्मुज व्यवस्थापनका लागि ओमानद्वारा इरान समक्ष संयुक्त प्रस्ताव, नयाँ प्रस्तावमा सहमति भए इरानको एकलौटी नियन्त्रण हट्ने।
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। डीजे बाजा विवादले निम्तिएको झडपमा सरकारबाट भएको बल प्रयोगमा एकजनाको ज्यान गएको घटनापछि सुनसरी र आसपासका क्षेत्र शान्त बनेका छन्। प्रशासनले सुनसरीका 12 मध्ये 8 पालिकाको सम्पूर्ण क्षेत्र तथा इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिका महेन्द्र राजमार्ग आसपासमा गैरातीबाट अनिश्चितकालीन कर्फ्यू लगाएको छ। यससँगै दक्षिणी क्षेत्रका पालिकामा केन्द्रित थियो। हिजोका घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू विस्तार गर्दै 10 पालिकामा कायम गरेको हो। प्रशासनले गैराती 9 बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, रामधुनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, इनरूहा र दुहबी नगरपालिका तथा भोकराहा, नरसिंह, कोशी, गढ़ी, देवाङगंज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाएको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अर्यालले कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको बताउनु भएको छ। डीजे बाजाको न्यूमा सुनसरीमा हिंसात्मक घटना भएपछि मोरङको प्रशासनले डीजे बाजा बजाउन रोक लगाएको छ। अर्को सूचना नआएसम्मका लागि मोरङका कुनै पनि स्थानमा उत्सवमा डीजे बाजा बजाउन प्रशासनको अनुमति लिनुपर्नेछ। यस्तै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलहरूले अपील गरेका छन्। देवाङगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार भएको घटनालाई लिएर विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले तनाव नियन्त्रण गर्ने काममा सहयोग गर्न गैराती अपील गर्नुभएको छ। उहाँले फेसबुक स्टाटस मार्फत अपील गर्नुभएको हो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले घटनाप्रति संवेदनशील बनेर समाधानका लागि अग्रसरता लिन सरकारसहित सम्बन्ध सबै पक्षको ध्यान आकर्षण गराउनु भएको छ। रासोपाका सभापति रवि लामिछानेले कप्तानगंज घटनाको विषयमा छलफल गर्न आज बिहान सर्वदलीय बैठक समेत बोलाउनु भएको छ। सामाजिक एकता कायम राख्न सुनसरीको दुहबीमा स्थानीय बासिन्दाले हिजो सद्भाव र्याली निकालेका छन्। सामाजिक सद्भाव र आपसी भाइचारा कायम गर्ने उद्देश्यले निकालिएको सद्भाव र्यालीमा सबै धर्मका अगुवा, समर्थक, नेता, कार्यकर्ता, नागरिक समाज र प्रहरी प्रशासनको सहभागिता रहेको थियो। र्यालीका सहभागीले देवाङगंज घटनाप्रति ध्यानाकर्षण गराउँदै घटनामा संलग्न दोषीलाई निष्पक्ष छानबिन गरी कानून बमोजिम कार्यवाही गर्न सरकारसँग माग पनि गरेका छन्। सुनसरीको कप्तानगंज घटना, त्यसपछि फेरि अनिश्चितकालीन कर्फ्यू, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न प्रधानमन्त्रीदेखि दलहरूको अपील रहेको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्।
2: आफूहरूमाथि हुँदै आएको कुटपिट तथा दुर्व्यवहारको विरोधमा हिजो देशभर कार्यरत चिकित्सकले आकस्मिक बाहेका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको हड़तालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित भएका छन्। स्वास्थ्य सेवा रोक्नु हाम्रो चाहना होइन, चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारको घटना बारम्बार दोहोरिरहेका छन्। तर राज्य मुख दर्शक बनेर बस्यो, संघका वरिष्ठ उपाध्यक्ष डाक्टर संजीव तिवारीले भन्नुभयो। डाक्टरमाथि जहाँ भेट्यो त्यही आक्रमण हुन थाल्यो, आक्रमण गर्ने धम्की आउन थाल्यो, फोन तथा सामाजिक सञ्जाल मार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय पनि गर्न बाध्य भयौं। डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ? हिजो चिकित्सकले गरेको देशव्यापी हड़ताल शनिबार वीरगंजको नारायणी अस्पतालको घटनापछि शुरू भएको हो। उपचाररत एक 45 वर्षीय मुटु रोगीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोड़फोड़ गरेको थियो भने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए। संघका अनुसार वीरगंजको घटना पछिल्लो उदाहरण मात्र हो। प्रत्येक साता दुईदेखि तीनजना चिकित्सकमाथि कुटपिट वा गाली गलोज तथा ज्यान मार्ने धम्कीका घटना रिपोर्ट हुने गरेका छन्। पछिल्लो 10 महिनामा 90 भन्दा बढ़ी चिकित्सकमाथि कुटपिट तथा गाली गलोज र धम्कीका घटना हुने गरेका छन्। डाक्टर तिवारीले भन्नुभयो, सबै घटनाको उजुरी हुँदैन किनकि सबै चिकित्सकले उजुरी गर्दैनन्। 10 महिनामा 90 डाक्टरमाथि कुटपिट, चिकित्सकले हड़ताल गर्दै बिरामी हेरेनन्, 3 लाख भन्दा बढ़ी उपचारबाट वञ्चित शीर्षकको खबर कान्तिपुरमा छ।
1: माओवादी द्वन्द्वलाई शान्तिपूर्ण राजनैतिक अवतरणको पहिलो आधार मानिएको बाह्र बुधे समझदारीका एक हस्ताक्षरकर्ता समेत रहेका कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको हिजो निधन भएको छ। तत्कालीन सात राजनैतिक दल र माओवादी बीच 2062 साल मंगिर सातमा बाह्र बुधे समझदारी हुँदा श्रेष्ठले तत्कालीन कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापतिको हैसियतमा हस्ताक्षर गर्नुभएको थियो। विभिन्न दलका नेताहरूले उहाँको निधनको खबरले स्तब्ध बनाएको तथा लोकतान्त्रिक आन्दोलनमा उहाँको भूमिकाको स्मरण समेत गरेका छन्। एक वर्षदेखि पेटको क्यान्सरबाट पीड़ित श्रेष्ठको उपचारको क्रममा ललितपुर जावला खेलमा रहेको एलियस अस्पतालमा 83 वर्षको उमेरमा निधन भएको हो। कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार आज बिहान बस्ने केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्नेछ। त्यसपछि पार्थिव शरीरलाई श्रद्धांजलिका लागि बिहान 9 बजेदेखि 11 बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ। शव यात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको दुलालले बताउनु भएको छ।
2: नारायणगढ़ मुगलिन सड़कमा आज बिहानैदेखि गाड़ी चल्न थालेका छन्। हिजो एकै दिन लगातार 3 पटक सुक्खा पहिरो झरेर अवरूद्ध यो सड़कमा सड़क डिभिजन कार्यालय चितवनले रातमा गाड़ी चलाउन रोक लगाएको थियो। खरे खोला मुगलिन बजार नजिकैको पहिरो हटाएको र आज बिहान 5 बजेसम्म रोक लगाएकोमा त्यसपछि गाड़ी चल्न थालेका हुन्। लेन अनुशासनको पालना गरी गाड़ी चलाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ। त्यस्तै पहिरोको जोखिम कायमै छ। यात्रा गर्दा सावधानी अपनाउन र सड़कको अवस्था बुझेर यात्रा गर्न यात्रुलाई प्रहरीले आग्रह गरेको छ।
1: काया कैरनमा प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्वपूर्ण बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू ₹2 करोड़सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: हिमस्टार गोल्ड मिली सबै जेनरेशन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेशन।
7: हिमस्टार फर अ कम्प्लिट होम।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपील, दुहबीमा सद्भाव र्याली, डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार सेवा प्रभावित, 10 महिनामा 90 जना डाक्टरमाथि कुटपीट, स्वास्थ्य क्षेत्रमा हड़ताल नगर्न मन्त्रालयको आग्रह, बाह्र बुधे समझदारीका हस्ताक्षरकर्ता गोपालमान श्रेष्ठको 83 वर्षको उमेरमा निधन, नारायणगढ़ मुगलिन सड़कमा आज बिहानीदेखि गाड़ी चल्न थाले लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। विद्यालयमा दिइने दिवा खाजा बाल बालिकाको पेट भर्ने माध्यम मात्र नभई उनीहरूको पोषण स्थितिमा उल्लेख्य सुधार ल्याएको एक प्रतिवेदन सार्वजनिक भएको छ। नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले संयुक्त रूपमा काठमाण्डौमा सार्वजनिक गरेको प्रतिवेदनले दिवा खाजा कार्यक्रमले देशभरका बाल बालिकाको पोषण, स्वास्थ्य र समग्र शारीरिक तथा मानसिक विकासमा दूरगामी सकारात्मक प्रभाव पारेको देखाएका हुन्। नेपालमा राष्ट्रिय राष्ट्रिय दिवा खाजा कार्यक्रमको यात्रा र डब्ल्यूएफपीको वार्षिक कन्ट्री रिपोर्ट 2025 अनुसार सन् 1967 कक्षा कोठाको भोक मेटाउने सामान्य प्रयासका रूपमा शुरू भएको थियो। अहिले देशकै ठूलो पोषण तथा सामाजिक सुरक्षा कार्यक्रमका रूपमा स्थापित भएको उल्लेख छ। सन् 2025 नेपाल सरकारको पूर्ण लगानीमा संचालित यस कार्यक्रमले अहिले सबै 77 जिल्लाका झण्डै 30 लाख बाल बालिकालाई दैनिक पोषिलो खाजा उपलब्ध गराउँदै आएको छ। प्रतिवेदनले रैथाने खाजा अवधारणाले बाल बालिकाको पोषण सुरक्षामा क्रान्ति नै ल्याएको उल्लेख गरेको छ। विद्यालय दिवा खाजाले 30 लाख बाल बालिकाको पोषण सुधार शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: प्राकृतिक सम्पदाको प्रयोगसँगै संरक्षणको आवश्यकता पनि बढ़दै गएको छ। कतिपय स्रोतहरू प्रत्यक्ष प्रयोगका कारण कम हुँदै गएका छन् भने विशेष गरी वन्यजन्तुहरू मानिससँगको द्वन्दको चपेटामा छन्। यी सबैको संरक्षणका लागि दिगो उपयोग र प्रकृति मैत्री क्रियाकलाप आवश्यक पर्छ। प्रकृति मैत्री क्रियाकलाप तथा दिगो उपयोगका लागि मानिसलाई समेत सचेत बनाउन विभिन्न उपाय अपनाउने गरिन्छ। यसमध्ये बाल बालिकालाई दिने शिक्षा पनि एउटा हो, जसलाई प्रभावकारी मानिन्छ। हिउँ चितुवाबारे संरक्षण शिक्षाको उदाहरण सहित थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतबाट।
8: नेपाल सहित विश्वका 12 वटा देशमा पाइने हिउँ चितुवा दुर्लभ प्राणी हो। विश्वमा बढ़ीमा 6,000 को संख्यामा रहेको ठानिएको हिउँ चितुवा हिमाली क्षेत्रमा बढ़दो क्रियाकलापसँगै संकटमा पर्दै गएको छ। जलवायु परिवर्तनले पनि यसलाई थप समस्यामा पारेको विज्ञहरू बताउँछन्। यही कुरालाई ख्याल गरेर हिउँ चितुवा संरक्षण सम्बन्धी विभिन्न कार्यक्रमहरू भइरहेका छन्। आफूले विद्यालयमा हिउँ चितुवा बारेमा सिक्न पाएको मुस्ताङको जोमसोममा रहेको धौलागिरी बोर्डिङ स्कूलमा कक्षा 7 पढ्ने छात्र नोआङ लोमो गुरूङ बताउनुहुन्छ।
9: हिउँ चितुवालाई मान्नुहुन्न, यसलाई संरक्षण गर्नुपर्छ, यो हुन लागेको छैन भने बुझ्यो। र हिउँ चितुवाले हिमाली क्षेत्रको इकोसिस्टम सन्तुलन राख्नमा पनि धेरै भूमिका खेल्छ र यसको संरक्षण गर्नु हाम्रो कर्तव्य पनि हो।
8: संरक्षणका लागि विभिन्न उपायहरू अपनाइन्छ, त्यसमध्ये प्रमुख विधि संरक्षण शिक्षा हो। संरक्षण शिक्षामा पनि विद्यालय स्तरमा दिइने शिक्षाले प्रभावकारी भूमिका खेलिरहेको पाइन्छ। ताप्लेजुङको तापाथोकमा रहेको सरस्वती माविका संरक्षण शिक्षक रणबहादुर लिम्बु आफूहरूले कक्षामा सिकाएको कुरा विद्यार्थी मार्फत घर घरमा पुग्ने गरेको बताउनुहुन्छ।
10: आहाराहरू के हुन् वासस्थान उहाँको बारेमा होइन किताबमा चाहिँ छन् होइन, अनि त्यो सिकायो नानीहरूलाई त्यही बारेमा, अनि र गाउँघरमा आमा बुवाहरूलाई पनि होइन अब तपाईँहरूले घरमा गएर भन्नु भनेर मैले त्यही कुराहरू सिकाइरहेको छु। अनि किताब पढाउनु भन्दा अगाडि चाहिँ नानीहरूले कसैलाई थाहा थिएन हिउँ चितुवालाई संरक्षण गर्नुपर्छ, हिउँ चितुवा लोप हुँदैछ भनेर। जब किताब पढाउनु थाले त्यहाँदेखि चाहिँ अहिले सबैले थाहा पाइसकेको छ विद्यार्थीहरूले, अनि अभिभावकहरूलाई पनि गाउँ समुदायमा पनि धेरैले ज्ञान भइसकेको छ।
8: टेका समूह नेपालले हिउँ चितुवाको महत्वपूर्ण वासस्थान रहेको क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत, मुस्ताङ र कञ्चनजंघा संरक्षण क्षेत्र अन्तर्गत ताप्लेजुङका विभिन्न पालिकामा स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तकमा हिउँ चितुवा बारे विषयवस्तु समेट्न सहजीकरण गर्नुका साथै कक्षा 6, 7 र 8 का लागि हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तक प्रकाशन पनि गरेको छ। हिउँ चितुवाबारे पाठ पढेका विद्यार्थी र उनीहरूका अभिभावकहरूको ज्ञानमा विकास भएको पाइएको कार्यक्रम प्रमुख अनिल अधिकारी बताउनुहुन्छ।
11: मान्छेको एटिट्युडमा चाहिँ तपाईँले जस्तो भनौँ न, किताब पढिसकेपछि चाहिँ मैले चाहिँ ओहो यो हिउँ चितुवा चाहिँ बचाउनु पर्ने जीव रहेछ भन्ने चाहिँ उसले त्यो परिवर्तन एउटा आयो होइन। अर्को म उदाहरण दिँदाखेरि चाहिँ एकजना नानीले चाहिँ के भनिन् भने 7 क्लासमा पढ्नेले चाहिँ म त पहिला हिउँ चितुवालाई पनि त्यो कुकुर बिरालो जस्तो जीव होला भन्ठान्थे, तर मैले जब यो 6 पढेँ 7 पढिसकेपछि चाहिँ ओहो यो हिउँ चितुवा त संरक्षण गर्नुपर्ने जीव रहेछ भन्ने भन्ने चाहिँ उसको धारणामा चाहिँ परिवर्तन आयो।
8: एउटा हिउँ चितुवा बाघ गैंडा हात्ती लगायत संकटपूर्ण दुर्लभ तथा लोपन्मुख जनावर तथा प्रकृतिका अरू सम्पदाहरू जोगाउन संरक्षण शिक्षा महत्वपूर्ण हुन्छ। त्यस्तो शिक्षा विद्यालय स्तरका बाल बालिकालाई सरल रूपमा दिन सकेमा त्यसको सिकाई र व्यावहारिक प्रयोग दुवै दिगो हुने देखिन्छ।
1: हिउँ चितुवा संरक्षण शिक्षाका बारेमा तयार पारेको रेडियो कार्यक्रम अहिले बिहान 8 बजेको बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब सगरमाथाको खबर। मानव गतिविधिका कारण हिउँ पग्लने तथा स्थानीय तापक्रम वृद्धिमा तीव्रता आएको भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्। उनीहरूले आधार शिविरलाई नजिकैको स्थिर तथा बरफ रहित भूभागमा सार्न प्रस्ताव गरेका हुन्। विश्वकै सर्वोच्च आरोहण शिखर सगरमाथा आधार शिविर अर्थात एभरेस्ट बेस क्याम्प खुम्बु हिमनदीमा गरिएको एक वैज्ञानिक अध्ययनमा संलग्न वैज्ञानिकले यो प्रस्ताव गरेका हुन्। नेपाली तथा अन्तर्राष्ट्रिय वैज्ञानिक संलग्न रहेको अध्ययनले आधार शिविरमा हुने आरोहण सम्बन्धी गतिविधिले हिमनदीमा पार्ने प्रत्यक्ष स्थानीय प्रभावलाई परिमाणात्मक रूपमा मापन गरेको छ। आरोहण सीजनमा आधार शिविरमा खाना पकाउने, विभिन्न उपायबाट ताप लिने, जेनेरेटरबाट बिजुली उत्पादन गर्ने तथा हिमनदीमै विसर्जन गरिएको मानव मूत्रबाट निस्किएको तापजन्य ऊर्जाले 2000 भन्दा बढ़ी टन हिउँ तथा बरफ पगाल्न सक्ने देखिएको छ। सगरमाथा आधार शिविर सार्न सुझाव शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
2: घोषसहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासत भरिएको छ। अख्तियारले चालकदेखि भेटेरिनरी चिकित्सकसम्मलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। पक्राउ गरेका केहीलाई थुनामा राखेर तथा केहीलाई हाजिरी जमानीमा छाडेर अख्तियारले अनुसन्धान गरिरहेको छ। अख्तियारको हिरासतमा हाल 14 जना छन्, जसमध्ये 2 महिला छन्। अख्तियारको हिरासत भरिएपछि केहीलाई प्रहरीको हिरासतमा राखिएको छ। पछिल्लो समय धेरै स्ट्रिङ अपरेशन भएकोले अख्तियारको हिरासत भरिएको प्रवक्ता सुरेश नेउपाले बताउनु भएको छ। पुरानो आर्थिक वर्ष सकिने र नयाँ आर्थिक वर्ष शुरू हुने समयमा सरकारी कार्यालयहरूमा भुक्तानी धेरै हुन्छ। भुक्तानीकै लागि घुस लिएको घटनामा धेरै पक्राउ परेका छन्। अख्तियारका एक अधिकारीका अनुसार आर्थिक वर्षको अन्तिममा भुक्तानी रोकेर कर्मचारीले बार्गेनिङ गर्ने प्रवृत्ति छ। त्यस्ता कर्मचारीबाट हैरान भएका सेवाग्राहीले अख्तियारलाई खबर गरेर पक्राउ गराउँछन्। यस पटक पनि विभिन्न कार्यालयका कर्मचारी पक्राउ परेका छन्। थुनामा रहेका मध्ये 12 सरकारी कर्मचारी छन् भने 2 सर्वसाधारण छन्। भरियो अख्तियारको हिरासत शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: होइन हो साथी, आज निकै तनावमा छ। के भो भने?
13: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
12: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
13: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
12: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
14: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तर तथा
15: सम्पर्क मोबाइल नम्बर 9822964264।
16: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
19: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
20: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
19: उपलब्ध। शल्यक्रियाहरू,
20: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
19: बालबालिकाको न्यूरो सर्जरी,
20: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
19: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
20: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
19: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: करिब 10 दिन अघि 52 वर्षीय पुरूष बिरामीको सफल शल्यक्रिया गरिएको थियो। उपचारपछि उनी पूर्ण रूपमा निको भई डिस्चार्ज भइसकेका छन्। अस्पतालका कन्सल्टेन्ट कार्डियाक सर्जन डाक्टर अनिल भट्टराईले यसलाई ऐतिहासिक उपलब्धि बताउनु भएको छ। डाक्टर भट्टराईको नेतृत्वमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको टोलीले शल्यक्रिया सम्पन्न गरेको थियो। एनेस्थेसिया टोलीको नेतृत्व डाक्टर बीबू श्रेष्ठ र प्राध्यापक डाक्टर विश्वास प्रधानले गर्नु भएको थियो। नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका 3 भल्भको सफल शल्यक्रिया शीर्षकको खबर कान्तिपुरमा छ।
1: अब विदेशको खबर। ओमानले रणनीतिक रूपमा अति महत्वपूर्ण मानिने हर्मुज जलमार्गको व्यवस्थापन गर्न इरान समक्ष एक नयाँ संयुक्त क्षेत्रीय प्रस्ताव प्रस्तुत गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यम रोइटर्सका अनुसार पश्चिम एसियाको स्रोतलाई उद्धृत गर्दै हर्मुजमा शैक्षिक शुल्कको व्यवस्था सहितको संयुक्त संयन्त्र बनाउने प्रस्तावलाई अघि सारिएको हो। यो प्रस्तावमा खाड़ी क्षेत्रका देशहरूको समर्थन रहेको दावी छ। यसलाई गएको हप्ता तेहरान स्थित इरानी अधिकारी समक्ष प्रस्तुत गरिएको स्रोतले जनाएको छ। प्रस्ताव अनुसार हर्मुजमा इरानको मात्रै एकलौटी नियन्त्रण रहने छैन। यो प्रस्ताव मलक्का जलमार्ग मोडलमा आधारित रहेको समाचारमा उल्लेख छ। मलक्का जलमार्गलाई तटीय देशहरू इण्डोनेशिया, मलेसिया र सिंगापुरले संयुक्त रूपमा व्यवस्थापन गर्दै आएका छन्। प्रस्तावित नयाँ व्यवस्थापन अनुसार हर्मुज प्रयोग गर्ने जहाजहरूले दिएको यातायात संचालन सहयोगलाई कोष बनाएर वातावरणीय सुरक्षा, खोज र उद्धार लगायतका सेवाहरूमा खर्च गरिनेछ। नयाँ प्रस्तावमा सहमति भए हर्मुज जलमार्गमा इरानको एकलौटी नियन्त्रण हट्नेछ। इरानका विदेश मन्त्री अब्बास अराघाचीले ओमान र साउदी अरेबियाका समकक्षीहरूसँग हर्मुज जलमार्गका विषयमा छलफल समेत गर्नुभएको छ।
2: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार तीन खेलमा पराजित भएको नेपाल आज जीत निकाल्दै श्रृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। नेपाल यसअघिका पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लीग टूको शीर्ष चारमा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनु पर्नेछ।
1: अब केही खबर संक्षेपमा। देशका मध्य र पूर्वी क्षेत्रमा गैराती पानी परेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भयो भने एक दुई ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै धादिङको गजुरीमा 80 मिलिमिटर वर्षा मापन भएको छ। बागमतीका केही ठाउँ, कोशी र गण्डकी प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा भएको हो। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: मुलुकमा लगानी विस्तार गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। हिजो अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई उच्च मनोबलका साथ लगानी विस्तार गर्न, नयाँ उद्योग खोल्न र उत्पादन बढ़ाउने तयारी गर्न भन्नुभएको छ।
1: भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको औपचारिक निम्तो पठाएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले हिजोको नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो पठाइसकेको जानकारी दिनुभएको हो। उहाँले भ्रमणको मितिबारे भने खुलाउनु भएको छैन।
2: कपिल वस्तुका किसान लामो समयदेखि रासायनिक मल नपाउँदा मर्कामा परेका छन्। दुई साता यता कृषि सामग्री र साल ट्रेडिङ कर्पोरेशनले मल वितरण रोकेपछि किसान थप समस्यामा परेका हुन्।
1: असार शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ।
2: रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरियाले सन् 2026 लागि विभिन्न क्षेत्रमा 7,200 नेपाली कामदार छनौट गर्न लिने। कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको 2 दिनमै 20,000 भन्दा बढ़ी आवेदन परेको छ। ईपीएस कोरिया शाखाले असार 11 देखि 18 गतेसम्म अनलाइन आवेदन खुलाएको हो।
1: र एमाले र नेकपा बीचको समझदारी अनुसार प्रदेशमा नयाँ सरकार गठन शुरू भएको छ। हिजो एमालेको समर्थनमा नेकपाका मंगल बहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। गएको साउन 9 भएको सहमति अनुसार कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन् भने मधेस र गण्डकीमा भने अरू दलसँग सहकार्य गर्ने भनिएको छ। कर्णालीमा नयाँ मुख्यमन्त्री चयन भए पनि अन्य प्रदेशमा भने प्रक्रिया अघि बढ़ेको छैन।
2: उखानसँगै हामी काया कैरनको
1: अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपील, दुहबीमा सद्भाव रैली,
1: डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार सेवा प्रभावित, 10 महिनामा 90 जना डाक्टरमाथि कुटपिट, स्वास्थ्य क्षेत्रमा हड़ताल नगर्न मन्त्रालयको आग्रह,
2: प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्वपूर्ण, बाल बालिकालाई दिएको शिक्षाले घर परिवारको बानी व्यवहार सुधारमा पनि भूमिका खेल्ने,
1: हर्मुज जलमार्ग व्यवस्थापनका लागि ओमानद्वारा इरान समक्ष संयुक्त प्रस्ताव, नयाँ प्रस्तावमा सहमति भई इरानको एकलौटी नियन्त्रण हट्ने,
2: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको, घुससहित पक्राउ परेका कर्मचारीले अख्तियारको हिरासत भरिभराउ भएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अख्तियार हिरासत भ्रष्टाचार विशेष लेखिएको कक्ष छ, अर्को बोर्डमा रातो अक्षरमा घुसकाण्डले भरिभराउको सूचना छ। त्यो देखेपछि पैसै पैसा र ब्रिफकेस बोकेका एकजना कर्मचारी जस्ता देखिने व्यक्तिले हिरासत कक्षका कर्मचारीलाई सोध्दैछन्, अर्को हप्ताको लागि कोठा रिजर्भ गर्न पाइन्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
15: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
21: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
22: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घोराही दाङ, फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
23: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
25: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
26: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
25: डाक्टरद्वारा दिइने सेवाहरू, ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
27: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
24: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ, फोन नम्बर 92-568-1817-98-78-1875।
28: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: नमस्कार पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र अमृता डाङ्गी र सहकर्मी देवा भुसाल सँगै अमर क्षतिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढुवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लुम्बिनी प्रदेश मुख्यमन्त्री समक्ष मन्त्रीहरूको सामूहिक राजीनामा, एमाले नेकपाको नयाँ समीकरण शुरू।
0: सरकार फेरिए पनि ज्येष्ठ नागरिकको सरोकार, राप्ती गाउँपालिकामा बजेटको 78% खर्च
1: र सर्प दंशको बढ्दो सन्तरास।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखरा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: जाऊँगा गोरखा पब्लिक हॉस्पिटल प्राली घोराई दान बिरामी भए गोरखा हॉस्पिटल जाऊ फोन नंबर टिप्नु 082-563-414
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन् नयाँ युगबोध राष्ट्रिय दैनिक गोरखे राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन् आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट
2: लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सोमबार सामूहिक राजीनामा बुझाएका छन् मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीहरूको राजीनामा स्वीकृत गर्नुभएको छ नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनु भएको छ केन्द्रीय राजनीतिक समीकरण परिवर्तन भएसँगै प्रदेश सरकारमा सहभागी कांग्रेसले सरकारबाट बाहिरिने निर्णय कार्यान्वयन गरेको हो राजीनामा बुझाउने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपानी सामाजिक विकास मन्त्री जन्मजय तिमिल सेना तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार रहनु भएको छ कांग्रेस सरकारबाट बाहिरिएसँगै अब लुम्बिनी प्रदेशमा नेकपा एमाले नेपाल कम्युनिष्ट पार्टी नेकपाको संयुक्त सरकार गठनको प्रक्रिया अघि बढ़ेको छ नयाँ सरकार गठन मन्त्रालयको पुनर्संरचना र मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड बारे दुवै दलका नेताबीच छलफल हुने भएको छ आजको युगबोध राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ
1: घोराई उपमहानगरपालिका 18 फुर्से खालीमा बस्दै आउनुभएका रोल्पाको लुङ्री गाउँपालिका 8 बढीचौरका दिल मगरको कोठामा ग्यास सकिएको 7 दिन भइसकेको भए पनि उहाँले ग्यास पाउन सक्नु भएको छैन ग्यासका लागि पटक पटक पसल धाउँदा पनि नपाएपछि होटलमा खाना खानुपर्ने बाध्यता भएको उहाँ बताउनुहुन्छ घोराई उपमहानगरपालिका 14 नयाँ बजारमा रहेको ग्यास पसलमा पटक पटक पुगेको र नाम लेखाउँदा समेत ग्यास नपाएको उहाँको गुनासो छ ग्यास सिलिण्डरका लागि शुक्रबार नाम टिपाएको थिए अहिलेसम्म ग्यास पाएको छैन उहाँ भन्नुहुन्छ पसलका साउजीलाई सोद्धा ग्यास आएपछि पाउँछौ भन्नुहुन्छ तर ग्यास पाउन सकिएको छैन ग्यास नपाउँदा कोठा गरी बस्ने आफू जस्ता विद्यार्थीलाई समस्या भएको उहाँको भनाइ छ उहाँ जस्तै घोराई उपमहानगरपालिका 15 भरतपुरका पवित्रा केसी पनि ग्यास नपाएर को समस्याले कोठामा खाना पकाउन नसकेको बताउनुहुन्छ बजारमा ग्यासको अभाव भए पछाडि जिल्ला प्रशासन कार्यालय नेपाल आयल निगम लगायतको संयुक्त टोलीले अनुगमन गरेको छ अनुगमनका क्रममा ग्यास नआएको भन्दा पनि अनियमित वितरण प्रणालीका कारण ग्यासको अभाव जस्तो देखिएको अनुगमन टोलीले निष्कर्ष निकालेको छ बजारमा ग्यास अभाव वितरण व्यवस्थित नहुँदा समस्या आजको गोरक्ष दैनिकमा लीलाधर ओलीले यो खबर लेख्नु भएको छ
2: अहिले मनसूनको समयमा किसानहरूको अधिकांश समय खेतबारीमै बित्ने गर्दछ मनसूनी अवधिमा बढेको हुन्छ सर्पदंशको त्रासी विशेष गरी दाङ लगायतका तराईका जिल्लामा मनसून शुरू भएसँगै सर्पदंशका घटना बढ़न थाल्दछन् बिहान खेतमा पुगेको किसानलाई बेलुका सकुशल घर फर्किन पाइन्छ कि पाइँदैन भन्ने त्रास हुन्छ दिनभर खेतमा काम गर्ने किसान मात्र होइन राति आफ्नै घरमा सुतेका मानिस पनि सुरक्षित महसुस गर्न सक्दैनन् घरभित्र निदै रहेका मानिस खेलिरहेका बालबालिका बिहानै उठेर गोठतिर लागेका गृहिणी घाँस काट्न वा धान खेतलाई पानी लगाउन गएका किसान जो कोही पनि सर्पदंशको शिकार बन्ने गरेका छन् धेरै परिवारका लागि वर्षायामको रात चिन्ताको रात बन्ने गर्दछ। चितवन जमुनापुरमा बस्ने विमला ढकाल पनि हरेक मनसुन यही त्राससँग बाँचिरहनु भएको छ। खेतमा काम गर्न जाँदा उहाँको ध्यान धान भन्दा बढी वरिपरि सर्प छ कि छैन भन्नेमा जान्छ। काम नगरी खान पनि पुग्दैन, खेतमा नगई विकल्प छैन, तर काम गर्न जाँदा सर्प आउँछ कि भन्ने डर लागिरहन्छ। बारीमा मात्रै होइन, कहिलेकाहीँ त घरमा झुलभित्रै पनि पस्दो रहेछ। उहाँले भन्नुभयो, ढकालको चिन्ता त्यतिमै सीमित छैन, घरमा प्राय एक्लै बस्नुपर्ने भएकाले आकस्मिक रूपमा सर्पले टोके कसरी अस्पताल पुग्ने भन्ने प्रश्नले उहाँलाई झन बढी सताउँछ। उहाँलाई मात्रै होइन, बाराको सिमरनगढ नगरपालिका चुरे अभियन्ता समेत रहनुभएका सुनिल यादवलाई पनि वर्षायामसँगै सर्पदंशको उत्तिकै चिन्ता रहेको छ। आजको एकबोध राष्ट्रिय दैनिकमा प्रगति ढकालले खबर लेख्नु भएको छ।
1: आज गुरु पूर्णिमा, गुरु पूर्णिमा गुरुको सम्मानका लागि मनाइने पर्व हो। यस्ता गुरु आध्यात्मिक पनि हुन सक्छन् वा प्राज्ञिक पनि। मानिसको जीवनमा प्रारम्भिक कालदेखि नै गुरुहरूको महत्व र भूमिका निकै रहने गरेको छ। कुनै पनि व्यक्ति सफल हुनुमा उसका गुरुहरूको महत्वपूर्ण हात रहने गर्दछ। यहीलाई आधार मानेर आज विभिन्न कार्यक्रमका साथ गुरु पूर्णिमा मनाइँदैछ। यसै विषयमा कुराकानी गर्नका लागि अहिले हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ नेपाल ज्योतिष परिषदका केन्द्रीय महासचिव केशव गौतम। केशव सर, यहाँलाई खबर पत्रिकामा स्वागत छ।
3: हजुर, धेरै धन्यवाद। रेडियो मन सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतागणहरूमा पनि आज व्यास जयन्ती गुरु पूर्णिमाको उपलक्ष्यमा हार्दिक मंगलमय
1: शुभकामना। अब हामीलाई सबभन्दा यो भन्नुहोस्, गुरु को हो, कसलाई गुरु मान्ने?
3: गुरु शब्द आफैमा अत्यन्तै व्यापक शब्द हो, यसले निकै गहन अर्थ राख्ने गर्दछ। जसले सत् ज्ञान दिन्छ, जसले सत् प्रेरणा दिन्छ, जसले जीवन निर्वाहका क्रममा सत् बाटो देखाउँछ, त्यो नै असल गुरु।
1: अब यो हामीले आज गुरु पूर्णिमा विभिन्न कार्यक्रमका साथ पनि मनाइराखेका छौं, यो खास गुरु पूर्णिमा मनाउनुको विशेष महत्व के छ, अर्थ के छ, त्यसका बारेमा पनि अलिकति भनिदिनुहोस् न।
3: यसमा विशेष गरी व्यासाय विश्व रूपाय व्यास रूपाय विष्णुवे नमो ब्रह्मनिधये वशिष्ठाय नमो नमः भन्ने एउटा मन्त्र छ।
1: हजुर,
3: यसले पनि के पुष्ट गर्छ भने हाम्रो हिन्दू सभ्यता, सनातन हिन्दू सभ्यताभित्र 18 पुराण उपनिषदहरू लगायतका धार्मिक ग्रन्थहरूको रचना गर्ने वेद व्यास हुनुहुन्छ। वेद व्यासले आफ्नो जीवनभर सनातन सभ्यताका लागि आगामी दिनहरूमा आवश्यक पर्ने जति पनि ग्रन्थहरू आवश्यक पर्छ भन्ने उहाँको दृष्टिमा लाग्यो। यी सबै ग्रन्थहरूको आफ्नै बाहुलीबाट रचना गर्नुभयो। त्यसरी रचना गर्ने मात्रै होइन कि उहाँले ती शास्त्रहरूलाई, ती ग्रन्थहरूलाई, ती महापुराणहरूलाई जनलोक सापेक्ष लोकलाई समेत सम्प्रेषण गर्ने माध्यमको विकास गर्नुभयो। त्यसैले उहाँले समग्रलाई, आफ्ना शिष्य मात्रै होइन, आफूसँग जोडिएका व्यक्ति मात्रै होइन, यो चराचर जगतमा जन्मने जो कोही मानव बुद्धिजीवलाई कल्याणको बाटो सिकाउनु भएका कारण गुरु व्यास सबैका गुरु हुनुहुन्छ, गुरुका पनि गुरु हुनुहुन्छ। त्यसैले व्यासको जन्मदिन हो यो आषाढ शुक्ल पूर्णिमा। यसै अर्थले हामीहरूले व्यास जयन्ती भनेर मनाउने गर्छौं, जसलाई अहिले पछिल्लो समय हामी गुरु पूर्णिमा भनेर मनाउन थाल्यौं र व्यासकै जन्म भएका कारण यसलाई गुरु पूर्णिमाका रूपमा मनाउँदै आयो।
1: अहिले पछिल्लो समय गुरुहरूप्रति गरिने एउटा आदरभाव, त्यो सम्मान अलिकति खस्किएको हो कि विचलन भएको हो कि भन्ने जस्तो पनि देखिन्छ। अब यहाँ चाहिँ गाडी चलाउने पनि गुरु, विद्यालयमा पढाउने पनि गुरु, कसलाई चाहिँ गुरु मान्ने भन्ने छ, खासले जसले असल शिक्षा दिन्छ सत्कर्ममा लगाउँछ त्यही नै गुरु भयो। तर यो गुरु शब्दमा चाहिँ अलिकति खस्किएको हो कि त्यो मान सम्मानमा आदरभावमा खस्किएको हो कि भन्ने जस्तो पनि देखिन्छ। खास गरेर अहिले पछिल्लो यो युवा पुस्ता युवा पिढीहरूमा यो किन खस्किएको होला, किन चाहिँ आफ्नो गुरु आफ्नो मान सम्मानमा बस्न सकेनन् कि अथवा शिष्यहरू राम्रा उत्पादन हुन सकेनन्।
3: विशेष गरी गुरु शब्द एउटा शिक्षण पेसा अवलम्बन गर्ने व्यक्तिलाई मात्रै गुरु शब्द प्रयोग गर्न सकिन्छ भन्ने होइन, त्यो चाहिँ गुरु शब्दको संकुचित अर्थका रूपमा यसरी बुझ्न सकिन्छ। तर यसको व्यापक अर्थ के हो त भने जसले हामीलाई सत शिव दिन्छ, सत ज्ञान दिन्छ, सत मार्ग देखाउँछ, त्यो चाहिँ असल गुरु हुन्छ। जस्तो मैले सामान्य उदाहरणका रूपमा तपाईँ एउटा कलाकर्मी हुन् मानु कलाकर्मी हुन् तपाईँलाई कुनै एउटा कला सिक्नुपर्ने छ, कुनै एउटा कला जान्ने व्यक्ति कहाँ गएर त्यो कलाको सिप ज्ञान गर्नुभयो भने हजुरका लागि त्यो कला सिकाउने व्यक्ति गुरु भयो। तपाईँ असल सूचीकार बन्न चाहनुहुन्छ, असल सूचीकार बन्न चाहनुहुन्छ, तपाईँ एकदम राम्रो सूचीकार गर्ने व्यक्ति जसले लुगा सिलाउनुहुन्छ त्यसलाई सूचीकार भनियो, उसँग गएर तपाईँले लुगा सिलाउने सम्बन्धी सत् ज्ञान असल ज्ञान राम्रो ज्ञान उपयुक्त ज्ञान लिनुभयो भने हजुरका लागि त्यो पनि गुरु हुन सक्छ। त्यसरी त्यो गाडी चलाउने व्यक्ति गुरु होइन र गुरु हो भनेर परिभाषित गर्नुभन्दा त्यो व्यक्तिले कतिलाई सत् ज्ञान दिन सकेको छ, त्यो व्यक्तिले कतिलाई सत् सिप दिन सकेको छ, जीवन निर्वाहमुखी सिप जसले दिन सक्छ त्यो नै गुरु हो। त्यसरी हामीले एउटा गाडी चालकलाई गुरु भन्ने किन भन्ने वा पढाउने शिक्षकलाई गुरु भन्ने किन भन्ने भन्दा पढाउने शिक्षकले पनि यदि आफ्नो पेसा मात्रै जागिर मात्रै खाएको छ भने त्यो गुरु नहुन पनि सक्छ। उसले चाहिँ आफ्नो आफूले आर्जन गरेको ज्ञानको आधारमा आफ्ना शिष्यहरूलाई सब ज्ञान दिन सक्यो भने मात्रै ऊ असल गुरु बन्न सक्छ। त्यसरी भनिएको छ नि गुरु ब्रह्मा गुरु विष्णु गुरु महेश्वर गुरु साक्षात परम ब्रह्मा तस्मै श्री गुरवे नमः। गुरु स्वयं ब्रह्मा पनि हुनुहुन्छ, गुरु स्वयं विष्णु पनि हुनुहुन्छ, गुरु स्वयं ब्रह्माको पनि ब्रह्मा नै हुनुहुन्छ। अनि वेदव्यास मात्रै नभएर गुरु त संसार बन्न सक्यो, र उसले कस्तो सिप दिएको छ कस्तो ज्ञान दिएको छ भन्ने कुरा हजुरले जोड्नु खोज्नुभएको अझ प्रश्न गर्न खोजे म। अहिले विद्यालय स्तरमा भनौँ या कुनै पनि तहमा शिक्षण बाँड्दै गर्दा व्यक्तिका मनहरूमा उत्पन्न हुने नकारात्मक भावले कतिपय शिक्षकहरू शिक्षक मित्रहरू पनि विभिन्न

0: गयो छ। अनि सबैलाई रेडियो मध्य पश्चिम श्रीहरू भएका र रेडियो मध्य पश्चिमको सम्पूर्ण परिवारलाई पनि गुरु व्यासले दिएको सत् ज्ञानका माध्यमबाट यो रेडियो अझ पनि उन्नतिशील भन्न सकोस् र धेरै श्रोतागणहरू बटुल्न सकोस्, साथै रेडियो मध्य पश्चिम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतागणहरूमा पनि सत् ज्ञान विकास हुन सकोस् भन्ने हार्दिक मंगलले शुभकामना व्यक्त गर्दछु।
1: उहाँ हुनुहुन्थ्यो केशव गौतम, नेपाल ज्योतिष परिषदका केन्द्रीय महासचिव। आज गुरु पूर्णिमा यस सम्बन्धी कुराकानी गर्दै खबरको सिलसिला जारी नै छ। अहिलेको लागि छोटो विश्राम।
2: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
3: डाक्टर विमला तिवारी द्वारा दिइने सेवाहरू:
4: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
3: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
5: अन्य विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
11: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
12: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825 63 218।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
18: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा,
19: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
20: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
21: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 0825 60 734 र 0825 60 138।
22: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825 63 509 र मोबाइल 98453 0653।
23: अब बाँकी समाचार। नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले 61 रक्त संचार सेवा स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम तथा सामाजिक सेवामा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गर्दै रक्तदान प्रति जनचेतना अभिवृद्धि गर्ने सन्देश प्रवाह गरिएको हो। कार्यक्रममा वक्ताहरूले रगतको अभावका कारण कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नियमित रक्तदान अभियानलाई समुदाय स्तरसम्म विस्तार गर्नुपर्नेमा जोड़ दिएका थिए। नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाका सभापति मदन गौतमको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, सामाजिक अभियन्ता, विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्वेच्छक रक्तदाताको उल्लेखनीय भागिता रहेको थियो। आजको राप्तीपोष दैनिकमा खबर छ।
24: ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न शास्ति खेप्नु परेको गुनासो गरेका छन्। भत्ता वितरण प्रक्रिया भने अझै पनि ज्येष्ठ नागरिक मैत्री बन्न नसकेको उनीहरूको गुनासो छ। लमही नगरपालिका एक

0: डबरीका 74 वर्षीय जीवा थापा दम रोगबाट पीड़ित हुनुहुन्छ। स्वास्थ्य अवस्था कमजोर हुँदाहुँदै सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकसम्म लमै बजार आउनुपर्ने बाध्यता रहेको उहाँको भनाई छ। बड़ा ओड़ा तहबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिदिए हामी जस्ता वृद्ध वृद्धालाई धेरै सहज हुने थियो। उहाँले भन्नुभयो, लमै नगरपालिकाको आर्थिक वर्ष 2082-83 को विवरण अनुसार नगरपालिका भित्र 4,583 जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता लिएका छन्। लाभग्राही मध्ये अधिकांश ज्येष्ठ नागरिक छन् भने एकल महिला, दलित समुदायका 60 वर्ष माथिका नागरिक तथा अन्य तोकिएका वर्गले पनि सामाजिक भत्ता पाउँदै आएका छन्। सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकलाई शास्ति, गोरक्षा दैनिकमा प्रिया स्मृति गजमेरले यो खबर लेख्नु भएको छ।
1: दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका विकास योजना, सेवा प्रवाह तथा बजेट कार्यान्वयनको समग्र अवस्था सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। सीमित स्रोत साधन, जनशक्तिको अभाव तथा विभिन्न बाह्य चुनौतीका बावजूद गाउँपालिकाले विकास निर्माण, वित्तीय व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। मंगलबार गाउँपालिका कार्यालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा आर्थिक वर्षभर सञ्चालन भएका योजना, कार्यक्रम, बजेट खर्च, शाखागत उपलब्धि तथा आगामी वर्षका सुधारका प्राथमिकतामाथि विस्तृत समीक्षा गरिएको थियो। समीक्षा प्रतिवेदन अनुसार गाउँपालिकाले आर्थिक वर्ष 2082-83 लागि स्वीकृत 66,35,85,942 रूपियाँ बजेट मध्ये 58,88,79,585 रूपियाँ अर्थात 88.71% रकम प्राप्त गरेको छ। प्राप्त बजेट मध्ये 51,85,28,652 रूपियाँ अर्थात 78.14% खर्च भएको गाउँपालिकाले जनाएको छ। लक्ष्य अनुसार 7% बजेट खर्च हुन नसके पनि उपलब्ध स्रोत र परिस्थितिका आधारमा वित्तीय प्रगति उत्साहजनक रहेको निष्कर्षमा कार्यक्रममा प्रस्तुत गरिएको थियो। गाउँपालिका अनुसार चालुतर्फ विनियोजित 50,35,69,342 रूपियाँ मध्ये 39,54,48,362 रूपियाँ खर्च भएको छ। त्यस्तै पूँजीगत तर्फ विनियोजित 16,16,600 रूपियाँ मध्ये 12,30,80,289 रूपियाँ खर्च गरिएको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ। आजको राप्ती पोस्ट दैनिकमा खबर छ।
0: घोराही 15 का केदारनाथ गौतम 100 वर्ष पुगेको उपलक्ष्यमा शताब्दी जन्मोत्सव तथा पारिवारिक अभिनन्दन गरिएको छ। साउन 12 गते मंगलबार घोराहीमा पारिवारिक इष्टमित्र तथा अन्य सामाजिक क्षेत्रका अगुवाहरूका बीच भव्य कार्यक्रमको आयोजना गरी गौतमको शताब्दी जन्म जयन्ती मनाइएको हो। लामो समय निजामती कर्मचारीका रूपमा सेवारत रही सेवानिवृत्त रहनुभएका गौतम 1983 साल साउन 12 गते प्युठानको टाँडीमा जन्मनु भएको थियो। शताब्दी पुरूषको जन्मोत्सव आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा खबर छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिकमा कप्तानगंजको पाठ दृष्टिकोण स्तम्भमा अमर गिरीको विचार छापिएको छ। दाङ उपत्यकाको हृदयस्थल घोराही गणेश आचार्यको विचार छापिएको छ भने बाँझो जमीनलाई उत्पादन वृद्धिको आधार बनाऊ शीर्षकमा युगबोध दैनिकले सम्पादकीय छापेको छ।
1: यसै गरी आजको राप्ती पोस्ट दैनिकले निष्ठा र त्यागका पर्याय शोभाराम बस्नेतको दुर्लभ खनिजको भू राजनीति शीर्षकमा शुभशंकर कडेलको विचारलाई छापेको छ भने निष्ठा र त्यागका पर्याय शोभाराम बस्नेतको सम्पादकीय छापेको छ।
0: त्यसै गरी आजको गोरक्षीय दैनिकले मध्य सातामा मीडियाप्रति अनुदार अभ्यास विपुल पोखरेलको यो आलेखलाई छापेको छ र मेरो खुशी स्तम्भमा दामोदर खनाल त्यो मुस्कान अनि 3,000 रूपियाँ दामोदर खनालसँगको यो मेरो खुशी स्तम्भमा छापिएको छ। र आजको मध्य साता वार्तामा आशीर्वाद केयरको सेवालाई राजधानी बाहिर विस्तारको योजनामा छौं भनेर खेमराज रिजालले डाक्टर रोहित शर्मासँग गरेको यो कुराकानी पनि आजको गोरक्षा दैनिकले छापेको छ। र युवा जनशक्ति, राष्ट्रको आधार र भरोसा, नारायण प्रसाद श्रेष्ठको विचार पनि छापिएको छ। यिनै

0: खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र अमृता डाँगी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
1: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार।

0: मध्य पश्चिम ट्रान्जिट यति बेला बिहानको 7 बजेको छ।
1: नागरिकको सुरक्षा सुनिश्चित गर्दै पीड़ितलाई न्याय दिलाउनु र दोषीलाई कानूनी दायरामा ल्याउनु सरकारको पहिलो दायित्व भएको भन्दै सुनसरी घटनामा संयमता अपनाउन सबैमा प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जिल्लाका 10 स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी। सुनसरी घटना लगायतका विषयमा छलफल गर्न रासोपाद्वारा आज सर्वदलीय बैठकको आह्वान। कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीका मंगलबहादुर साई मुख्यमन्त्री नियुक्त। लुम्बिनी प्रदेशमा नेपाली कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो। आज गुरू पूर्णिमा तथा व्यास जयन्ती गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै र जापानको केयोसु टापुमा गएको शक्तिशाली भूकम्पमा कयौं मानिस भग्नावशेषमा परेको आशंका।
2: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: किराले खाएको दाँत निकाल्ने,
4: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
3: खाली ठाउँमा दाँत राख्ने,
4: दाँतको जरैदेखि उपचार गर्ने,
3: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्र सबै रोगको उपचार सेवा।
4: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
1: उहाँले घटनाबाट प्रभावित परिवारको पीड़ा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान शुरू भइसकेको र दोषीमाथि कानून अनुसार कार्यवाही हुने पनि स्पष्ट पार्नु भएको छ। सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने प्रधानमन्त्रीले बताउनु भएको छ। उहाँले नागरिकलाई उत्तेजना आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभएको छ, फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि रिस डर आक्रोशलाई हटाउनुहोला। उत्तेजित हुने वा गराउने कुनै पनि काममा शरीक नभइदिनुहोला। सुरक्षित र संयमित भएर बसौं, एकअर्कालाई प्रेम र सम्मान गरौं, सामाजिक सद्भाव कायम राखौं। मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसूरदारलाई कार्यवाही गर्दै पीड़ितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो। सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ। सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीड़ितलाई न्याय दिलाउनु र दोषीलाई कानूनी दायरामा ल्याउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सो दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। सुनसरीको देवानगंजमा दुई समूहबीच उत्पन्न तनाव थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका 10 वटा स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी आदेश अनुसार हिजो बेलुका 8 बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू जारी गरिएको छ। आदेश स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम जारी गरिएको पनि प्रशासनले जनाएको छ। कर्फ्यू लागू भएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई हिँडडुल गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति भएको घटना र त्यसपछि उत्पन्न तनाव सहज बनाउने प्रयास भइरहेको छ। सो घटनाबारे गठित छानबिन समितिले छानबिनको काम शुरू गरेको छ। जिल्लाका केही स्थानमा हिजो पनि कर्फ्यू जारी राखी सुरक्षाकर्मीको उच्च सतर्कता, प्रशासनको निरन्तर समन्वय, राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवाको सक्रियताले सामाजिक सद्भाव कायम गर्ने प्रयास गरिएको छ। सुनसरीको दुवबी, पकली लगायत स्थानमा स्थानीय सर्वसाधारणले सद्भाव र्यालीको आयोजना समेत गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुनसरी घटना लगायतका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। आज बिहान 8 बजे सिंहदरबार स्थित लेखा समितिको बैठक कक्षमा आयोजना गरिएको बैठकमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्त ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। महामन्त्री आचार्यले अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनैतिक रूपमा पनि सामूहिक सन्देश र अपीलको आवश्यकता बोध भएकाले छलफल आयोजना गरिएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव खलबलिने गरी गतिविधि नगर्न आम नागरिक, नागरिक अगुवा र सरकारवाला पक्षसँग अपील गरेको छ। पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा सुनसरी लगायतका पूर्वी जिल्लामा भएका घटनाले निम्त्याएको परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै पनि उत्तेजना र अफवाहको पछि नलागी उच्च संयम अपनाउन आग्रह गरेको छ। विज्ञप्तिमा परिस्थिति सामान्यीकरण गर्न, शान्ति सुरक्षा कायम राख्न र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कड़ा कानूनी कार्यवाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। साथै रासोपाले विज्ञप्ति मार्फत पीड़ितलाई न्याय, उचित क्षतिपूर्ति र घाइतेको निशुल्क उपचारको माग गरेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका विभिन्न राजनैतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ। छलफलमा साउन 14 देखि शुरू हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गरेको छ। समितिको हिजो बसेको बैठकले प्रस्तावित निर्वाचन आयुक्तहरू वाग्ले र सुब्बाको छुट्टा छुट्टै सुनवाई गरेको हो। प्रस्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षसँग समन्वय र संवादलाई प्राथमिकता दिने बताउनुभयो। नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, विधिको शासन र सुशासनप्रति सधैँ प्रतिबद्ध रहने उल्लेख गर्दै वाग्ले सरकारवालासँग सहकार्य र सहमतिका आधारमा निष्पक्ष र तटस्थ भूमिकामा रही कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै प्रस्तावित निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाले संविधान र कानूनको पूर्ण पालना गर्दै तथ्य, प्रमाण र विधिको शासनका आधारमा निर्णय गरी अघि बढ़ने बताउनुभयो। संसदीय सुनवाई समितिमा अवधारणा पत्र प्रस्तुत गर्दै वहाँले सुरक्षित र उत्तरदायी डिजिटल रूपान्तरणमा निरन्तर काम गर्ने बताउँदै नेपालको निर्वाचन प्रणालीलाई पूर्णत डिजिटल र प्रविधि मैत्री बनाउन सकिने उल्लेख गर्नुभयो। समितिले आज प्रमुख निर्वाचन आयुक्तमा सिफारिश हुनुभएका मानबहादुर कार्कीको संसदीय सुनवाई गर्ने समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश सभा दलका नेता मंगलबहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधान बमोजिम साईलाई हिजो मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि हिजै नेकपा एमालेको समर्थनमा कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा पुगी नेता साईले मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको थियो। मुख्यमन्त्रीमा साईको शपथ ग्रहण भने आज हुने कर्णाली प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। साईले दावी पेश गर्ने समयमा एमालेका प्रमुख सचेतक टेकराज पछाईको पनि उपस्थिति थियो। हाल कर्णाली प्रदेश सभाका 40 प्रदेश सभा सदस्य मध्ये 14 नेपाली कम्युनिष्ट पार्टी नेकपा र 10 नेकपा एमालेका प्रदेश सभा सदस्य छन्। उता लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनुभयो। राजीनामा बुझाउने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हा र वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार हुनुहुन्छ। केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन्। कांग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको संयुक्त सरकार गठन हुने तयारी छ। नयाँ मन्त्रीहरूको नियुक्ति र मन्त्रालय बाँडफाँडका विषयमा एमाले र नेकपाका नेतृत्वबीच छलफल हुने बताइएको छ। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ़ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएकाले महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरी त्यहाँको एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशन दार्चुलाले आज बिहान 6 बजेदेखि भोलि अपरान्ह 6 बजेसम्म सिल्ट सफाईका लागि बाँध खोल्ने जानकारी आएकाले सतर्कता अपनाउन आग्रह गरेको हो। त्यस्तै जिल्ला प्रशासन कार्यालय बैतडीले पनि महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले विज्ञप्ति जारी गरी आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारवालालाई आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन पनि निर्देशन दिएको उहाँले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनस्थापनाका लागि भएका संघर्षका कठिन दिनहरूमा श्रेष्ठले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहने बताउनु भएको छ। यसैबीच नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। त्यस्तै कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शोक सन्देश मार्फत स्वर्गीय श्रेष्ठप्रति श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। नेपाली कंग्रेसका वरिष्ठ नेता श्रेष्ठको 79 वर्षको उमेरमा हिजो निधन भएको हो। उहाँको जावलाखेल स्थित हेलियस हस्पिटलमा उपचारका क्रममा निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। नेता श्रेष्ठको शव आज पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धांजलिका लागि राखिने र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने पार्टी कार्यालयले जनाएको छ। विभिन्न राजनैतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको समस्यालाई वार्ता, संवाद र सहमति मार्फत समाधान खोज्न अपील गरेको छ। वीरगंज स्थित नेपाली कंग्रेसको पार्टी कार्यालयमा हिजो बसेको सर्वदलीय बैठकले आन्दोलन र प्रदर्शन भन्दा पनि सम्बन्धित पक्षबीच समन्वय र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेका हुन्। नारायणी अस्पतालका 71 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत चिकित्सक मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गरेका थिए। आक्रमणका कारण डाक्टर राम गम्भीर घाइते भएपछि विरोधमा उत्रिएका 71 जना चिकित्सकले हिजो सामूहिक राजीनामा दिएका छन्। शनिबारदेखि अस्पतालका सम्पूर्ण सेवा ठप्प रहेको छ। स्वास्थ्य सेवा जस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ। चिकित्सक तथा स्वास्थ्य कर्मीहरूले आकस्मिक बाहेका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यस्तो आग्रह गर्नुभएको हो। उहाँले विज्ञप्ति प्रकाशन गर्दै स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सक पेशाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्बाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई आग्रह गर्नुभएको छ। विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपीट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई कानूनी दायरामा ल्याइने पनि मन्त्रालयले उल्लेख गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल कानून आयोग ऐन 2063 संशोधनको प्रक्रिया अघि बढ़ाउँदै प्रस्तावित विधेयकको मसुदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै मन्त्रालयद्वारा संचालित सुझाव पोर्टल मार्फत प्रकाशन भएको मितिले 7 दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। मन्त्रालयका अनुसार विधेयकलाई थप समावेशी प्रभावकारी र व्यावहारिक बनाउन नागरिक तथा सरकारवाला पक्षको सहभागितासहित सुझाव संकलन गर्न लागि हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सरकारी विधेयकको तर्जुमा प्रक्रियालाई थप संस्थागत र उत्तरदायी बनाउन नेपाल कानून आयोगलाई सुदृढ़ बनाउने तयारी गरिएको बताउनु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गैर आवासीय नेपाली एनआरएनए को ज्ञान सीप प्रविधि र पूँजीलाई स्वदेशको विकाससँग जोड़ने गरी सरकारले नीतिगत कानूनी तथा व्यावहारिक सुधारलाई प्राथमिकता दिएको बताउनु भएको छ। हिजो सूचना तथा संचार मन्त्रालयमा गैर आवासीय नेपाली संघका पदाधिकारीसँग भएको भेटवार्तामा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकारले देशमा लगानी मैत्री वातावरण निर्माण गर्न आवश्यक सुधारका काम अघि बढ़ाइरहेको बताउनुभयो। भेटका क्रममा एनआरएनएका प्रतिनिधिहरूले सन् 2027 को जनवरीमा काठमाडौँमा आयोजन हुने चौथो एनआरएनए ग्लोबल नलेज कन्भेन्सन 2027 को तयारीबारे जानकारी गराएका थिए। सम्मेलनले विश्वभर रहेका नेपालीको ज्ञान सीप अनुभव र नवप्रवर्तनलाई नेपालको विकाससँग जोड्ने उद्देश्य राखेको पनि एनआरएनएले जनाएको छ। पहिरोमा परि लमजुङको मध्य नेपाल नगरपालिका साथ भाट बेसीमा दुईजनाको मृत्यु भएको छ। हिजो बिहान गएको पहिरोले घर पुरिएर मध्य नेपाल साथ भाट बेसीका टिक बहादुर विक र उनकी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोरलेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो। आषाढ शुक्ल पूर्णिमाका दिन आज अध्ययारोबाट उज्यालो तर्फको यात्रामा अघि बढ़ाउन प्रेरित गर्ने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्धकार र रू भन्नाले प्रकाश बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ। शास्त्रहरूमा गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूहरूको महिमा गरिएको पाइन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरू भनिन्छ। यस्ता गुरूलाई हाम्रो शास्त्रले ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। माता पिता जस्तै गुरूलाई पनि देवता समान मानी आचार्य देवो भव भनिन्छ। गुरू पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धा भाव प्रकट गर्ने गरेका छन्। आजै वेदलाई ऋग्वेद अजुर्वेद सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो। व्यासले पुराण र उपपुराणका माध्यमबाट सन्देश दिनुभएको छ। उहाँले अरूको उपकार गरे धर्म हुन्छ र अरूलाई पीड़ा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ। पाँचौं वेद समेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो। आज देशभरका विभिन्न गुरूकुल शिक्षालय एवं संघ संस्थाले पनि गुरू पूर्णिमा पर्व मनाउँछन्। चितवनको राप्ती नगरपालिकाका 507 परिवारलाई धुवा रहित चूलो वितरण गरिएको छ। नगरपालिका संघको सहकारीमा 405 र समुदाय संघको सहकारीमा 102 चूलो वितरण गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो। बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाएर जरिवाना गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले दायर गरेका दुई छुट्टा छुट्टै मुद्दामा अदालतले कोहलपुर 11 स्थित अस्मिता चाउमिन उद्योगका संचालक परशुराम घिमिरेलाई 1 वर्ष कैद सजाय सुनाएको छ। यस्तै जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले नेपालगंज 2 स्थित गौरी मिनी मार्टका संचालक रामजी वैश्यलाई 50,000 रूपियाँ जरिवाना गर्ने फैसला सुनाएको छ। हुम्लाको श्रीनगर बजार क्षेत्रमा ट्र्याक खुलेको लामो समयपछि सड़क कालोपत्रे हुने भएको छ। पूर्वाधार विकास कार्यालय हुम्ला र स्थानीयको सहमतिमा सड़क मापदण्ड अनुसार सड़क विस्तार र कालोपत्र गरिने भएपछि त्यस क्षेत्रको मुहार फेरिने आशा गरिएको छ। हुम्लाबाट संवाददाता काली बहादुर थापाको यो रिपोर्ट।
6: पूर्वाधार विकास कार्यालय हुम्लाको सक्रियता र स्थानीयको सहमतिमा सड़क मापदण्ड अनुसार 10 मिटर कायम गर्ने निर्णय गरिएपछि बजारको मुहार फेरिने आशा पलाएको छ। तर यो मापदण्ड लागू गर्दा बजारका धेरै घर र संरचनाहरू भत्किने भएपछि स्थानीयहरूमा खुशी र चिन्ता एकसाथ देखिएको छ। स्थानीय एक व्यापारी समेत रहेका सेवा निवृत्त प्रहरी निरीक्षक चक्र बुढा
7: बाधा अर्चना गर्ने हाम्रो उद्देश्य है, तर यहाँको जनताले राहत पाउनुपर्छ। पूर्ण रूपमा यहाँको बजारलाई व्यवस्थित गरेर 10 मिटर कटाउनुपर्छ र कोही कसैलाई असर नपर्ने गरी काम गराउने।
6: सरकारले उचित क्षतिपूर्ति र विकल्प दिएर सड़क विस्तार गरिनुपर्ने अर्का व्यापारी नवराज महताराको भनाइ छ।
8: 10 मिटर काटे बापतको नगरपालिकाले त्यतिकै लाभदायी गराउन सक्नु पर्यो। बजार संरचनाहरू भत्काउँदै जाने, व्यवसायलाई डुबाउँदै जाने,
6: बजारलाई व्यवस्थित र आधुनिक बनाउन 10 मिटरको मापदण्ड अनिवार्य हुनुपर्ने तर्क गर्ने अर्का स्थानीय ज्येष्ठ नागरिक अक फडेराको रहेको छ।
9: जसले पनि यो पाइलो टेकाएर सफलै होस्, बजार सफलै होस्, भविष्यका तारा बच्चाबच्चीबाट हामी गाली नपाउँ।
6: सड़क साँगुरो हुँदा एम्बुलेन्स वा दमकल पस्न सक्दैन, दुर्घटनाको डर हुन्छ। बजार व्यवस्थित गर्ने हो भने 10 मिटर सड़क काट्नुपर्ने अधिकांशको भनाइ छ। पूर्वाधार विकास कार्यालयले भने दुवै पक्षबीच समन्वय गर्दै कसैलाई पनि अन्याय नहुने गरी सड़क विस्तार गरिनुपर्ने बताएको छ।

0: छ काली बहादुर थापा रेडियो नेपाल हुम्ला।
1: हीरा काट्ने हीरे मा राखे।
2: नमस्ते म रामकृष्ण काल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
3: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
4: मेडम दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
3: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
4: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
3: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
4: एकपटक दङ्गालीबाट किनेर हेर न
3: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
4: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
6: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
7: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
4: प्रोप्राइटर सोमराज रैदास
8: सम्पर्क फोन नम्बर 082-5635-775
4: सम्पर्क नम्बर 98-478-26873
9: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
10: आया, आया, मम्मी मम्मी दाँत दुख्यो
11: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
12: हेलो श्रीमानज्यू मेरो पनि दाँत भिजाको समस्या समाधान गर्नु पर्यो क्या
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
11: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
13: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
14: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
15: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
16: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
17: सम्पर्क फोन नम्बर 082-5902-22
11: जु रोड चुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
18: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
19: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
18: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
6: शुद्ध महका लागि कहाँ जाने त
10: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
6: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
11: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
12: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
11: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
13: खुशीको खबर
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित
14: अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्कैन सेवा नया व्यवस्थापन का साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्कैन सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847। भर्ना सम्बन्धी सूचना।
14: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
17: सम्पर्क फोन नम्बर 082-563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2686।
10: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
20: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
10: उपलब्ध। शल्यक्रियाहरू
20: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
10: बालबालिकाको न्यूरो सर्जरी,
20: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
10: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
20: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
10: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
21: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
22: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
21: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
22: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
23: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
23: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सडक विभागको अगाडि एड्रेस्ट बैङ्क भएको भवनमा। सम्पर्क मोबाइल 98-478-42-572।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
24: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
24: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
24: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
24: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
24: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
14: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
25: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ हामीले प्रस्तुता म सदीक्षा
1: अनि म शारदा
0: आदरणीय श्रोता हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरू माझ आइसकेका छौ आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्य पश्चिमबाट प्रसारण हुने गर्दछ साथै इन्टरनेटबाट पनि www.radioamp.org मा लगइन गरी संसारभरि सुन्न सकिन्छ कार्यक्रम समता महिला समानताको पक्षमा संचालित कार्यक्रम हो सामान्यत यस कार्यक्रममा हामीले महिलाका पक्षमा रहेका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गर्दछौ हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढाउने रूढिवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने गाउँ ठाउँमा बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने साथै समाज परिवर्तनका पक्षमा गरिएका कार्य जनावाजलाई श्रोतामाझ परिचित गराएर जागरूक गराउनु नै हाम्रो प्रयास रहनेछ हामी महिला हौ हामी आमा हौ छोरी हौ श्रमिक हौ नेता हौ र अझै पनि हाम्रो पहिचानको लडाई कहिल्यै समाप्त भएको छैन आजको श्रृंखलामा हामी तपाईँहरूलाई यस्तो व्यक्तित्वसँग भेट गराउँदैछौ जसको जीवन कथा संघर्ष र दृष्टिकोणले हामी सबैलाई शिक्षा र आत्मविश्वासको महत्व पुनः सम्झाइदिनेछ श्रोतागण आजको अतिथि एक साहसी कर्मठ र आत्मनिर्भर महिला हुनुहुन्छ चन्द्रगिरी नगरपालिकाकी वरिष्ठ अहिम अधिकृत गोमा घिमिरे जसले स्वास्थ्य जस्तो संवेदनशील र महत्वपूर्ण क्षेत्रमा नेतृत्व गर्दै महिला सहकर्मीहरूको एउटा सशक्त टोलीलाई अगाडि बढाइरहनु भएको छ कम उमेरमै विवाह बन्धनमा बाँधिनु परेको पितृसत्तात्मक समाजका असंख्य कठोर यथार्थ भोग्नु परेको जीवनका अनेकौं उतार चढ़ाव पार गर्नु परेको तर पनि शिक्षा र आत्मनिर्भरतालाई जीवनको आधारशिला बनाउँदै अघि बढ्नुभएको यो व्यक्तित्व आज धेरै महिलाहरूको लागि प्रेरणाको स्रोत बन्नुहुनेछ उहाँ भन्नुहुन्छ आजको समाजमा महिलालाई उठ्न र पहिचान स्थापित गर्न सबैभन्दा ठूलो आधार शिक्षा नै रहेछ आज हामी वरिष्ठ अहेब अधिकृतको जिम्मेवारी सम्हाल्दै महिलाको क्षमता नेतृत्व कौशललाई समाजमा देखाइरहनु भएकी प्रेरणादायी महिला गुमा घिमिरेसँग सहकर्मी शारदा शर्माले गर्नुभएको कुराकानी
1: रेडियो मध्य पश्चिम दाङबाट प्रसारित कार्यक्रम समतामा यहाँलाई हार्दिक स्वागत गर्दछु
2: धन्यवाद
1: मेरो परिचय भन्नु पर्दा म गोमा घिमिरे दाङमा जन्मिएर कैलालीमा घरजम गर्दै जागिरको शुरूआती भन्नुभयो मैले यता दाङ आफ्नो जन्म क्षेत्रबाट पढाइको शुरूआती गर्दै सुदूरपश्चिम मेरो वैवाहिक जीवन हो त्यहाँ पनि मैले आफ्नो अध्ययन अध्यापनलाई छोडेन मेरो गृहस्थी जीवनदेखि बालबच्चाको जिम्मेवारी निभाउँदै पनि पढाइलाई चाहिँ मैले महत्वपूर्ण विषय ठाने र म त्यहाँदेखि शुरूआत गरेको हो मेरो बिहे हुँदा ठ्याक्कै त्यति बेला 16 वर्षमा एसएलसी दिइन्थ्यो म एसएलसी दिएर पास आउट भएको एक हप्ता मात्रै म कलेज भरतपुर क्याम्पसमा अध्ययन गर्न पाएँ म रामपुर गंगा मावि एसएलसी पास गरेको हो र कलेज जीवन मेरो एक हप्ताको रह्यो त्यो चाहिँ भरतपुर इन्द्र बहुमुखी क्याम्पसमा थियो तत्पश्चात आइए मैले पोलिटिकल साइन्सबाट आइए यहाँ शुरू गरेको थिएँ त्यसपछि मेरो विवाह भयो विवाह पछाडि मैले अन्य क्षेत्रहरूलाई पनि समेट्दै जागिरे जीवनसम्ममा पुगेको हो
3: तपाईँ त यहाँ पोलिटिकल साइन्स पढेको महेन्द्र क्याम्पसमा भर्ना भएर एक हप्ता पढे त्यहीँबाट मेरो शिक्षा आर्जन शुरू भएको छ भन्नुहुन्छ त तपाईँ कसरी यहाँबाट अब एकैचोटि स्वास्थ्य क्षेत्रमा जोडिन कसरी पुग्नुभयो
1: मेरो लागि यो रमाइलो पनि हो र चुनौती पनि मैले यसलाई दुईटैलाई लिन्छु मान्छे जिन्दगीका आरोह अवरोह पार गर्दै जाँदा नैराश्यता बढ्दै गयो भने त्यो मान्छे थकित हुन्छ त्यहीँ विश्राम लिन पुग्छ तर जीवनलाई चाहिँ यात्रा मानेर सहजीकरण गर्दै अगाडि बढायो भने जता पल्टाउँदा पनि पल्टिन्छ म त्यति बेला काँचो माटो हो यहाँ कलेजमा चाहिँ त्यस्ता पढाइहरूका अप्सनहरू थिएनन् मेरो पनि सोच्न सक्ने शक्तिहरू त्यहाँसम्म पुगेको थिएन बच्चै थिएँ बिहा भयो बिहा गरेपछि पनि मैले बच्चा मेरो ठूलो छोरीलाई जन्म दिएँ जन्माएपछि फेरि म सोच्दै गएँ मैले पढाइलाई फेरि चटक्कै पछाडि पारेँ कि मेरो भविष्य अब कता जाने हो भनेर खोजी गर्दै जाँदा त्यहाँ मेरो घरको नजिकै सीएमए पढाउने एउटा क्याम्पस थियो त्यो प्राइभेट हो टोटल्ली कैलालीमै टिकापुरमै हो जहाँ मेरो घर थियो कर्मथलो त्यही नै थियो सरकारीमा पढ्ने मैले अप्सन पनि पाइनँ धनगढी सुर्खेत यहाँ पनि रहेछ दाङको लमही जस्ता ठाउँहरूमा मैले थाहा भएन त्यति बेलामा मलाई र मलाई जहाँ सहज हुन्छ त्यही सुरुवात गर्ने कि भनेर बच्चा मैले लगभग डेढ दुई वर्षको थियो, काखमा छोरी, बुवा आमा त्यति बेलामा मेरो सासू ससुरा जीहरू हामीलाई मात्रै छोडेर दशैं मान्ने सिलसिलामा आफ्नो पहाड घर, मेरो पहाड घर तनहुँ हो, आकै बखतमा मैले चाहिँ आफ्नो त्यति बेलाको प्रिपेरेसन क्लासहरू पनि खुलेको थियो। रातै दिनै पढेर पनि म साइन्स ब्याकग्राउन्डको चाहिँ होइन, मैले यतापट्टि पनि हेल्थ एजुकेसन नै पढेको थिएँ पहिलादेखि। पछि पनि म साइन्स पढ्ने अवसर मैले पाएन, रामपुरमा साइन्स रहरू त्यस्तो थिएनन् त्यति बेलामा, त्यसले गर्दा म अलिकति पछाडि परेको मान्छे चाहिँ पक्कै पनि हो। तथापि स्वास्थ्य शिक्षा पढेको, साइन्स अथवा स्वास्थ्य भन्ने अप्सनले गर्दा म त्यहाँ छिर्नसम्म पाएर मैले नाम निकाल्न पनि सफल भएँ। नाम त निकाल्नु पर्यो पहिला इन्ट्रान्समा, दुई दिन पढेर नाम निस्क्यो। निस्किएपछि पढाइको दौडानमा घरका मान्छेहरूलाई पनि खुसी पार्दै, बच्चा पनि हुर्काउँदै, हस्बेन्डको मनलाई पनि त्यही ठाउँमा राख्दै मन जित्न सफल भए भन्नु पर्यो। त्यति बेला चाहिँ लगभग 25-26 वर्ष भयो। मानसिक प्लानलाई चाहिँ चलाउन त्यति बेलादेखि सिकाउनु हुँदो रहेछ भगवानले भन्छु मैले। पहिला त पढाइ के हो भनेर बुझाउनु पर्थ्यो, पढेपछि के भइन्छ भनेर बुझाउनु पर्थ्यो। म पनि एकदमै जान्ने त थिएन, तथापि बच्चा पाइसकेपछि मेरो घरमा अलिकति हलचल चाहिँ आयो। बच्चा बिरामी हुँदा यो बच्चालाई कमसेकम घरमा एउटा हेल्थ वर्कर उत्पादन गर्न सके पार, मेरी श्रीमतीले जागिर खाने उद्देश्यले होइन, मैले बाल बच्चाहरूलाई हेर्नको लागि, उनीहरूलाई ट्रिटमेन्ट गर्नको लागि अथवा घरमै स्वास्थ्य केयर गर्नको लागि भनेर पनि म पढाउँछु भनेर मेरो हस्बेन्डले आँट्नुभयो। बुवा आमाले पनि ल ठिकै छ नि त, उनले गर्न चाहन्छन् भने हामी पनि सहयोग गर्छौं भन्ने कुराहरू भए। अलिअलि विचलन चाहिँ नभएका हुन्नन्, सबैका घरमा हुन्छन् त्यस्ता, त्यसलाई पनि आरोह अवरोह पार गर्दै सहमतिमा जाँदै हामीहरू चाहिँ लाग्यौं र हस्बेन्डले मेरो टिचिङ गर्नुहुन्थ्यो त्यति बेलामा, उहाँले यस्तो कष्टहरू पनि बिहोर्नु भयो। त्यति एकदमै महँगो त होइन, तर त्यति बेला हाम्रो लागि चाहिँ महँगै हो त्यो फी पनि। त्यसरी मैले पढेको हो, पढ्दै जाँदा पास पनि गरे। पास गरिसक्ने बित्तिकै चाहिँ दुई वर्ष मेरो लागि लोकसेवा आयोग खुलेन, म मेरो क्षेत्रभन्दा अलिकति फरक क्षेत्र टिचिङ पेसामा आबद्ध भए। हुँदै गर्दाखेरि नै मलाई त्यहाँको टिचरहरूले मलाई स्वास्थ्य क्षेत्रकै कर्मचारी चाहियो भनेर आह्वान गर्नुभएको रहेछ। साइन्स टिचर मेरो हस्बेन्ड हुनुहुन्थ्यो, अनि हेल्थ एजुकेसन लगायत इङ्ग्लिसहरू मलाई हेरिदिनु भनेर बोलाउनु भयो। त्यो प्राइभेट हो, नितान्त स्कूलले राखेको थियो, सरकारी स्कूलमा स्कूलको व्यवस्थापन समितिले अब के थियो त्यो प्रोसेस मैले पनि राम्रोसँग अहिले बुझ्दैन तिनी कुराहरू, स्कूलका कुराहरू राखियो। अनि म त्यही अध्ययन अध्यापन पनि गराउन थालेँ, त्यही रमाएँ, त्यही भिजे। हजुर, पछाडि म चाहिँ यता सिएमए पास गरिसकेपछि लोकसेवा आयोग दुई वर्षपछि खुल्यो। मेरो खुलेपछि म मेडिकल कलेज कोहलपुरमा काम गर्थेँ त्यति बेलामा, काम गर्दा गर्दै त्यही कलेजबाट म लोकसेवा परीक्षा दिन डिपाएँ। डोटी मेरो क्षेत्र हो, आफ्नो घर घरतिर नै जाउँ न त, प्रायोरिटीको हिसाबले पनि भोलि सजिलो हुन्छ भनेर हस्बेन्ड पनि उतै जागिर खाने भावनाले आउँदाखेरि त मलाई बिलिभ पनि थिएन, नाम कति लेखेपछि निस्किन्छ भन्ने। तर भाग्यले 50-वटा क्वेसनमा चाहिँ मेरो 48-वटा क्वेसनहरू राइट नै, मैले दुई तिनवटा क्वेसन त नजानेर पनि यसो परेको भरमा अड्कल कि दुई नम्बर गयो कि आयो भन्दै टिक लगाएको पनि मिलेछ। त्यो मेरो भाग्यलाई जोड्छु मैले, त्यसरी मेरो नाम पनि निस्कियो। 17 नम्बरमा मैले नाम निकालेको थिएँ 60 जनाको सिट। अनि अब चोइसहरू गर्दै जाँदाखेरि आफ्नो जिल्लामा पाएन, अछाम भनेको आफ्नो क्षेत्रको अलि विकट चाहिँ हो। थापी जागिर खानको लागि त जानु पर्यो, गइयो।
3: कति महिना बस्नुभयो अछाममा?
1: अछाममा म एक वर्ष लगभगै बसे। त्यसपछि मेरो सिनियर अहेवै भन्ने पद हुन्छ त्यहाँ, त्यसलाई चाहिँ प्राविधिक खरदार भन्थे, त्यसमा चाहिँ नाम निकालेपछि म अछामको पहिलो पोस्टिङ हो। तत्पश्चात जागिरमा चाहिँ म हस्बेन्ड भन्दा 6 महिना सिनियर चाहिँ छु, उहाँले मलाई पढाउनु भएको हो। स्थायी जागिरमा चाहिँ त्यसरी हामी अगाडि पछाडि हुँदै जागिर खाने दौडान भयो। अनि उहाँले पनि नाम निकाल्नु भयो शिक्षकबाट छोडेर, शिक्षकमा त हुँदै हुनुहुन्थ्यो अलरेडी, अनि ब्याङ्किङ सेक्टरतिर 57 सालमा उहाँले नाम निकालेपछि चाहिँ बाजुरा उहाँको पोस्टिङ भयो, बाजुरा गए। त्यसरी नानी दुईटा भइसकेका थिए, जागिर खाँदा सानो नानी, सानी 5 वर्षको थिइन्,
3: दुईवटा बच्चासँग कसरी पढ्नु,
1: यो सबै घरको भाग्यको हो, घरले सहयोग गरेको हो मलाई। गए पनि पुग्नुहुन्थ्यो र पुर्याइ पनि दिनुहुन्थ्यो हामीलाई आवश्यकता भएका। त्यस्तो महसुस चाहिँ भएन, यो सासु हो यसले मलाई यस्तो गर्यो भनेर भन्ने गुनासाहरू पनि रहेनन्। त्यत्तिकै आँटिली हुनुहुन्छ अहिले पनि मेरो सासु, जति बेला मलाई बिहा गर्दा हुनुहुन्थ्यो त्यत्तिकै आँटिली र जोसिली नै हुनुहुन्छ। सम्भवतः हामीलाई यहाँसम्म डोर्याउने म सासुमालाई नै श्रेय दिन्छु। त्यसरी हामीलाई डोर्याउनु भएको छ। यसरी जागिरको दौडानमा त्यहाँदेखि फेरि नेपालगञ्ज आइयो, नेपालगञ्जदेखि काठमाडौँ आइयो, काठमाडौँका पनि विभिन्न ठाउँहरूमा पढ्दै अहिले चाहिँ चन्द्रगिरी नगरपालिकाको वडा नम्बर 14 को स्वास्थ्य चौकी प्रमुखको हैसियतमा मेरा दिनचर्या बितिरहेका छन्। हेल्थ सेक्टरका सेवाहरू त्यहाँ सबै किसिमका हुन्छन्। परिवार नियोजन, आउट पेसेन्ट भनेको दैनिकी बिरामी चेक जाँचहरू, 5 वर्ष मुनिको बाल बालिकाहरू, ज्येष्ठ नागरिक सेवाहरू, एएनसी पीएनसी सबै सेवाहरूलाई हामीले एकीकृत सेवा भन्छ त्यसलाई, त्यो सेवामा रहने नेपाल सरकारको पोर्टेबल अनुसार सबै सेवाहरू उपलब्ध हुन्छ।
3: दाङको महिलाको अवस्था, कैलालीको महिलाको अवस्था, स्वास्थ्य क्षेत्रमा काम गरिरहँदाखेरि काठमाडौँ कस्तो पाउनु?
1: महिलाहरूलाई जोड्दाखेरि म जति ठाउँमा काम गर्न गए त्यति ठाउँका महिलाहरू मसँग जोडिनुहुन्छ। ड्युटीमा बस्दा मैले एक किसिमको महिलाहरूको प्रवृत्ति भेट्टाए, त्यहाँको पुरूषहरूले महिलाहरूलाई गरेको दमन, महिलाहरूले गर्ने तरिकाहरू म आफू पनि सेयर गर्थे मेरो हस्बेन्डसँग। मजाले छोरा मान्छेहरू भित्र बसेर तास खेलिरहनुहुन्थ्यो, घरहरू पानी पर्थ्यो, खेतमा पुरा धानहरू बिस्कुन हुन्थ्यो, त्यो एउटा पनि पुरुष गएर उठाउँदैन थियो कि, सबै महिलाहरू जाने दौडेर गएर महिलैले गर्नुपर्ने। लगाए त घाँस त कुरै छोडिदिनु, काट्नै पर्यो, भैँसी त दुनै पर्यो, अनि भैँसी दोएर घाँस काटेर सबै रेडी गरेको दुध चाहिँ फेरि पुरुषले बेच्न लान्थ्यो, लानुहुन्थ्यो उहाँहरूले, अनि त्यो पैसा फेरि पुरुषको खल्तीमा हुने के। त्यस्तोसम्म पनि महिलाले एउटा घरभित्रको आर्थिक संकटलाई कसरी उजागर गर्ने र कसरी मिलाउने भन्ने कुरा, अनि पुरुष कसरी ठूलो मान्छे आफ्नो महानता अगाडि देखाउनको लागि ती पैसा लिएर ऊ उसको मिल्ने साथी अथवा उसलाई कहाँ ऊ गर्न मन लाग्छ त्यो श्रीमतीलाई सोध्नु पर्दैन थियो कि हजुर। त्यतिसम्म पनि मैले महिलाको ऊ देखेँ। र अहिले नेपालकै सन्दर्भमा भन्नुपर्दाखेरि अहिलेका पढ लेखेका अलि अब्बल दर्जामा पुगेका नारीहरू बाहेकका लगभगै गाउँले रहन सहन त्यसरी बसेका महिलाहरूको अझै पनि त्यही गतिविधि छ, र घरकै अधिकारको लागि पनि अहिले महिलाहरू आफ्नो लागि लड्न बाध्य भइरहेका छन्। कसैले पनि यो तेरो अधिकार हो, तँलाई यहाँनिर समेट्नुपर्छ, त यहाँ किन गइनस् भन्नुहुन्न कि, तथापि कसरी यसलाई लडाउने, कसरी यसलाई बल्झाउने, कसरी यसलाई दुःख दिने, यसको त नभए पनि हुन्छ, यसलाई किन चाहियो, र सबै मलाई भए, मलाई ठूलो मान्छे भइदिए, म राम्रो भए सबैलाई पुग्थ्यो भन्ने कुरासम्म पनि अहिलेका पुरुषहरूले अझै भन्न र त्यो व्यवहार गर्न पछाडि पर्छ। महिलाले के गर्न सक्छ भन्ने कुराहरू कसरी चिर्ने, महिलाको दायित्व र अधिकार के हो, र स्वास्थ्य क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रहरूलाई पनि मैले जोड्न चाहे। स्वास्थ्यमा त हुन नै पर्छ, स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र हो, संवेदनशील क्षेत्रमा महिला अलि बेसी संवेदनशील हुन्छ भनेर पनि यो सरकारको पोलिसी पनि छ, नर्सिङ महिला नै हुनुपर्छ भन्ने ल्यायो, त्यसमध्ये महिला प्रायोरिटी भनेर जागिर खुवाउने नीति पनि ल्यायो नेपाल सरकारले। म पनि महिला भएको नाताले बीचमा बिरामीहरूको फ्लोलाई हेर्दा, बिरामी ह्यान्डल गरिरहँदाखेरि महिलाको व्यवहार र पुरुषको व्यवहारहरूलाई हेर्दा, जति समय महिलाले दिन सक्छ, जति निर्धक्क र त्यो महिलालाई अथवा पुरुषलाई त्यहाँ आउने क्लाइन्ट्सहरूलाई सान्त्वना दिएर धैर्यताका साथ राख्न सक्छ, त्यति पुरुषहरूमा मैले अहिले पनि पाएको छैन। पुरुषहरूले दिनु त दिनुहुन्छ, महिलाभन्दा राम्रा र फुर्सेदिला पनि हुनुहुन्छ, तथापि पनि उहाँहरूको अलि धेरै मेरो काम छ, यता जान्छु उता जान्छु अथवा यो काम सकेपछि आउँछु एकछिन बस्नु है भन्ने प्रवृत्ति मैले अझै पनि पाएको छु पुरुष कर्मचारीहरूमा, भने महिलाहरूमा अलिकति त्यस्तो सामान्य नै परिसकेपछि नहुने भन्ने त छैन, त्यो विचारहरू व्यवहारहरू आफ्नो आफ्नो हुन्छ, तैपनि बिरामीलाई नै छोडेर एकछिन रोक्नु है म यो सकेर आउँछु भन्ने चाहिँ मैले लगभगै भेटाएको छैन। म पनि त्यस्तो गर्दिन, सेवा दिने क्रममा सकेरै सकेसम्म सन्तुष्ट बनाएरै पठाउने गर्छु, र बिरामी निको पार्ने हाम्रो जिम्मेवारी पनि हो, त्यसमा हाम्रो बोली, हावभाव, विचार, परामर्श का कुराहरूले आधा बिरामी हाम्रै कारणले गर्दा निको पार्नुपर्छ भन्ने मैले सिकेको छु, र त्यही अनुसार मैले त्यसरी अगाडि चाल्छु, र मैले सम्पूर्ण महिला स्वास्थ्य कर्मी साथीहरूलाई पनि यसरी नै हामी जानुपर्छ भन्ने आह्वान पनि गर्न चाहन्छु। यसरी गइयो भने चाहिँ लगभगै राम्रै पनि हुन्छ, र महिलाहरू र पुरुषहरूमा अलिकति भिन्नता चाहिँ हुन्छ, त्यसैले गर्दा अहिले महिला कर्मचारीहरूको धेरै विश्वसनीयता पनि बढेको छ, र अहिले ठुल्ठूलो ठाउँमा पनि महिलाहरू नै पुग्नु भएको छ, त्यो पनि महिलाहरूको आफ्नै परिश्रम, आफ्नै लगानी, आफ्नै लगाव ले गर्दाखेरि नै पुग्नु भएको हो। जानुपर्छ भनेर अर्काले भनिदिँदैमा त्यो ठाउँमा पुग्न त सकिँदैन, महिला यति लगनशील हुँदो रहेछ, यति विश्वसनीयता हुँदो रहेछ भन्ने कुराहरू अहिलेका अडिटले पनि देखाएका छन्। अहिलेको यो भ्रष्टाचार उसले गर्दाखेरि पनि भ्रष्टाचार कास्टले पनि त्यसमा देखाएको छ। जति पुरुषहरू होमिनु भएको छ महिलाहरू मैले कमै सुन्दछु र त्यति धेरै मैले सुन्नमा आएको छैन। त्यस कारणले गर्दा महिलाहरूको धेरै भूमिका पनि हुन्छ र पुरुषभन्दा महिला साथीहरू राम्रै पनि हुनुहुन्छ र हुनु पनि पर्छ। म लगायत चन्द्रगिरी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी साथीहरू हामी धेरै नै छौँ, लगभग आधी आधी भन्दा पनि बेसी छौँ होला महिला। सुन्दा अनौठो लाग्छ, महिलाले गर्दाखेरि यति विभेदकारी हुन्छ होला, मिल्दैनन् कि भन्ने धेरै सुन्नमा आएको छ। मलाई पनि हजुरले गरे जस्तै अरूले पनि क्वेसनहरू गर्नुहुन्छ, तर मलाई पुरुष कर्मचारीसँग काम गर्न भन्दा महिला कर्मचारीहरूसँग काम गर्न असाध्यै इजिली लाग्छ, पहिलादेखि नै हो। म पुरुष कर्मचारीसँग पनि टाढा हुने, दुखी हुने र नरमाउने चाहिँ होइन, म त्यत्तिकै राम्रैसँग रमाएरै काम गर्न सक्छु। तथापि सजिलोको दृष्टिकोणले अहिलेसम्म मैले काम गरेका दौडानमा म धेरै महिला कर्मचारी साथीसँग पनि बसेँ, उहाँहरूसँग काम गर्दा मलाई अहिले पुरुषसँग भन्दा महिलासँग नै राम्रो हुन थाल्यो। किनभने उहाँहरूले इजिली विश्वास गरिदिनुहुन्छ, ढाँट्नुहुन्न, ठग्नुहुन्न, विचारहरूलाई सहजै लिदिनुहुन्छ र हाम्रो यो के हो त काम कर्तव्य अधिकार भनेर एकचोटि हामी कुरा गरिसक्यौं, एकचोटि विभाजित भइसक्यौं भने फेरि विवादमा आउनुहुन्न, सम्झाएपछि सम्झिनुहुन्छ र मेरो जिम्मेवारी यो है भनेर। महिलाले त घरको पनि जिम्मेवारी निभाएको हुन्छ नि त, त्यो महिलाले अफिसको पनि जिम्मेवारी निभाउन सक्दो रहेछ। मेरो जिम्मा के हो, काम कर्तव्य र अधिकारबाट म कतै बाह्यस्त गरेको छैन भन्ने कुरा उहाँहरूले त्यसरी आफ्नो बुवा मम्मीहरूलाई, आफ्नो सासु ससुरा, आफ्नो छोराछोरीहरूलाई जत्तिकै माया गर्नुहुन्छ त्यत्तिकै आउने क्लाइन्ट्स पनि बुढो देख्दा यो मेरो बाबुआमा नै हो भनेर व्यवहार गरेको मैले पाइरहेको छु। बच्चा बच्ची बिरामी आउँदाखेरि यो मेरो छोरछोर नै हो, मेरो छोरछोरी पनि सानो आउँदा मलाई पनि यत्तिकै पीड़ा हुन्थ्यो भनेर उहाँहरूले स्याहार गरिराखेको अथवा चेक गरिराखेको, औषधि खुवाउने तरिकाहरू सिकाउँदा आमाहरूलाई त्यसरी सिकाइराखेको नै मैले देखिराखेको छु। र कोही एकदम अशक्त नसक्ने बिरामीहरू आउनुहुन्छ भने उहाँहरूलाई कसरी सक्ने ठाउँमा पुर्याउँ अथवा उहाँसँग पैसा छैन भने हामी कसरी उठाएर यसलाई रेफरल सेन्टरसम्म पुर्याउने त, हामीले त्यहाँबाट रेफर पनि गर्नुपर्ने हुन्छ। कोही बिरामी त यस्तासम्म आउनुहुन्छ कि खुट्टा फ्याक्चर हुन्छ, पैसाको कारणले गर्दा हस्पिटल पुग्न सक्नुहुन्न, हाम्रोमा चाहिँ हेल्पफुस भएको हुनाले प्लास्टर र अन्य सेवा सुविधाहरू गर्न सकिँदैन, त्यसको लागि पुर्याउनु पर्ने हुन्छ। हामी एक एक सय, दुई दुई सय कति लाग्छ, हामी सबै एकजुट हुन्छौं र पैसा उठाएर उहाँहरूलाई ट्याक्सीमा चढाएर त्यो हस्पिटलसम्म पठाउने र हस्पिटलमा को छ चिनेको छ भने त्यहाँ पनि कोअर्डिनेट गरेर उसलाई उपचारार्थ फेरि ब्याक ल्याएर हामी आफ्नै स्वास्थ्य संस्थामा फेरि सेवा दिने पनि त्यसरी गरिराखेका हुन्छौँ। यसमा चाहिँ अलिकति लेडिजहरू चाहिँ भावुक भएर छिटै त्यस्तोमा जुटेको र सहयोगीको भावना मैले गरेको पाएको छु। त्यस कारणले गर्दा म सम्पूर्ण महिला दिदीबहिनीहरूलाई पुरुषको तुलनामा अब्बल छौं है, हामी सबै महिला दिदीबहिनीहरू अब्बल र सशक्त हुन जरूरी छ। सेवाको दृष्टिकोणले होस्, चाहे घरमा काम गराएको दृष्टिकोणले होस्, चाहे न्याय कानूनका दृष्टिकोणले होस्, हामी अब पछाडि बढ्नु हुँदैन। सबै निकायमा, सबै तह र तबकामा महिला चाहिँ अगाडि बढ्दै जानुपर्छ भन्ने।
3: तर अब महिलाहरूलाई अगाडि ल्याउनको लागि महिला आफै सक्षम हुनुपर्ने हो कि राज्यले सुविधा दिनुपर्ने, कस्तो लाग्छ तपाईँ?
1: राज्यले सुविधा दिने भनेको चाहिँ त्यस्तो महिलाहरूलाई हो,

0: पुरुष होस् चाहे महिला त्यसलाई अगाडि बढाउन सकिँदैन। सशक्त हुनको लागि नहुने पो काम नगर्ने हो त। हुनको लागि, राम्राको लागि, राम्रो शिक्षा दीक्षा दिनको लागि म त्यो ठाउँमा पुग्नुपर्छ, कसरी पुग्ने भनेर गर्ने प्रयत्न त स्वयं आफैले नै हो, आफू नै अगाडि लाग्नुपर्छ। र अब त्यो भन्दैमा राज्यले चाहिँ कानूनै बनाइदिएन छोरा मान्छेले जे पनि गरेर हुने, जे गर्दा पनि पाइराख्ने छुट, छोरी मान्छेले चाहिँ गर्नै नहुने भनेर विभेदीकरण, यो डिस्क्रिमिनेसनको पाटो राखिदियो भने महिलालाई अगाडि बढ्न अझै पनि पक्कै पनि हजुरले भने जस्तो गाह्रो छ। अहिले पनि नारामा सीमित छ, संविधानमा सीमित छ, तथापि गाउँमा यस्ता पीड़ित महिलाहरू तमाम हुनुहुन्छ। उहाँहरूले अहिले पनि आफ्नो दुःख र पीड़ालाई लुकाएर हाँसिराख्नु भएको छ। यो गर्नको लागि त मैले कहाँ गएर मेरा गुनासा पोखेपछि त्यो मान्छे सही ठाउँमा आउँछ अथवा मैले न्याय पाउँछु त भन्ने सुनिश्चितता त हुनु पर्यो नि। त्यो सुनिश्चितता यहाँ छ भन्दा पनि त्यो निर्णायक तहले सुन्दैन, खास पहल कदमी गरिदिँदैन, उल्टै त्यसलाई त तँलाई यस्तो भनेका थिए भनेर कुरा लगाउने, अनि त्यो पुरुषले महिलालाई फेरि पनि त्यही ठाउँमा पुर्याउने, न्यायका ढोकाहरू नखोलिदिने भएको कारणले पनि, नियम कानूनमा छ भने पनि यो सोसाइटी हाम्रो, समाज हाम्रो ले गर्दाखेरि त्यस्ता महिला दिदीबहिनीहरू अझ ठूल्ठूलै पदमा पुगेकाले पनि रुँदै हिँडेको मैले देखेको छु, तडपिँदै हिँडेको मैले देखेको छु। त्यो चाहिँ हामी जस्ता महिलाहरूले सबै महिलालाई सजगताका शपथ सिकाउँदै यस्ता एफएमहरू मार्फत पनि उहाँहरूलाई ल्याउने, बोलाउने, के हो त न्याय, के हो त कानून, कुन ठाउँमा हामी पुग्नु पर्थ्यो, हामी कहाँ पुग्यौं अथवा कतै चुक्यौं कि भन्ने कुरा यहाँहरूले अन्तर्वार्ता लिएर मात्रै समाधान हुँदैन, त्यसको लागि प्रोग्रामेटिक पनि जानुपर्छ। र त्यो ठाउँ समाजले कहाँ त्यसलाई त्यस्तो गरिराखेको छ त्यो ठाउँमा लगेर प्रोग्राम पनि चलाउनु पर्छ, त्यो ठाउँका महिलाहरूलाई पनि शिक्षित प्रशिक्षित गराउनु पर्छ, त्यसरी मात्रै हामी अगाडि बढ्न सक्छौ र न्याय वास्तवमा पाउन।
1: भविष्यको योजना के छ?
2: अब जागिर अवधि त लगभगै छोडौँ भन्दा छोड्न पाउने बेला चाहिँ भयो, 20 वर्षदेखि पेन्सन सुरुवाती हुन्छ। म 90 मैले जागिर खान्छु भने पनि पाउँदिन, अहिले छोड्छु भन्दा पनि कसैले रोक्ने अवस्था त होइन, तथापि मैले गरिराखेको सेवा सुविधाहरू पनि जोडिन्छ, मैले गर्न सक्ने सेवा अझै पनि म कम्युनिटीलाई केही गर्न सक्छु भन्ने मसँग भावनाहरू जोडिएका छन्। र मेरो उमेरले भ्याएसम्म हेरम भगवान्ले यत्तिकै साथ दिनुभयो र यत्तिकै भइरा यस्तै म राम्रो नै भइराखे भने चाहिँ अझ केही वर्ष चाहिँ मैले कम्युनिटीमा बसेर आमा बुवा बाल बालिकाहरू लगायतलाई सेवा गर्न चाहन्छु र गर्न सक्छु पनि। पहिला गरेका अनुभवहरूलाई सँगाल्दै अझ फेरि परिवर्तनशील छ नि त, सिकाइ हाम्रो लर्निङ हो, जन्मेदेखि नमरेसँग अन्त हुँदैन भन्ने कुराहरूलाई थाती राख्दै मैले अझ पनि अहिले दिएका सेवाहरूमा अझ अब्बल थप्दै यसमा कसरी गर्दा राम्रो हुन्छ भन्ने कुराहरूलाई समेट्दै मेरो 60 वर्षको उमेर नपुग्दासम्म खाने कि भनेर अहिलेसम्म चाहिँ मैले त्यसरी नै त्यो कम्युनिटीलाई हेरिराखेको छु। म अझै जागिरबाट बिट मार्ने बेला भएको होइन कि जस्तो लागिरहेको छ र केही वर्ष अझ खाइन्छ होला, अझ कम्युनिटीसँग भिज्न बाँकी छ, उहाँहरूसँग नजिक हुन बाँकी छ, उहाँहरूको सेवा गरेँ भने मलाई पनि राम्रै हुन्छ भन्ने आशयका साथ म अझ अगाडि नै बढ्न चाहिरहेको छु।
1: रेडियो सुनेर बस्नुभएका दिदीबहिनी अन्तमा थप कुरा के राख्न चाहनुहुन्छ?
2: मैले चाहिँ यो एफएम रेडियोसँग जोडिनु भएका सम्पूर्ण दिदीबहिनीहरूलाई काम गर्नको लागि, पढ्नको लागि चाहिँ उमेरले छेक्दैन, जातले छेक्दैन, वर्गले छेक्दैन, लिङ्गले छेक्दैन, वर्णले छेक्दैन भन्ने कुराहरूलाई जोड्दै आजका दिनदेखि नै मेरो उमेर गयो ओहो मैले पढ्दिनँ भन्ने होइन, आजदेखि सुरुवात गरेँ भने मैले यदि प्लस टू गरिसक्नु भएको छ भने 4 वर्षमा त ब्याचलर गर्नुहुन्छ नि त, 4 वर्षमा मैले ब्याचलर सकि त हाल्छु त, किन म बिट मार्ने भनेर अगाडि फेरि सुरुवात गर्नु। तीहरू बढ़िराखेका छन्, त्यो बढ्न नदिनको लागि, आफू अगाडि बढ्नको लागि, आफू अब्बल हुनको लागि, आफू औंला ठलाएर अगाडि बढ्नको लागि चाहिँ कानून जान्न

0: अब अर्को कुरा जागिरको लागि ऊ म त 20 वर्ष भए 21 वर्ष भए अथवा 35 वर्ष भइसके अब एक वर्ष मात्र बाँकी छ के नाम निस्केला र भनेर थकित भएर बस्यो भने पनि हामीले त अगाडि त बढाउन सक्दैनौ ऊ आफै भन्यो होइन मलाई चाहिने चाहिँ एउटा सिटको लागि हो छ महिनामा कसरी मैले नाम ननिकालुला र रातो दिन घुँडा धसेर बसेर पढोस् न त मान्छेले दिमाग त छ त सबैलाई भगवान्ले दिमाग त बराबरै दिनुमा आउँछ कसैलाई अलिकति बेसी मेहनत गर्न पर्ला कसैलाई कम मेहनत गर्न पर्ला त्यो आधारमा उहाँहरूले पढिदिनु भयो भने जागिरमा पनि प्रत्येक ठाउँमा उहाँहरू पुग्न सक्नुहुन्छ आलस्यता र अल्छी भन्ने गर्न पाइँदैन म कालो छु मैले भनेको मान्दैन कि भनेर हामी आफै चुक्यौं त्यो डिसिजन गर्ने मान्छे त गोरो रङको छ म त कालो छु मलाई कहीँ त काली छस् भनेर नमान्ने हो कि भन्यो भने पनि हामी आफै पछाडि पर्छौं र जाति हिसाबले म दलित हुँ अथवा म जनजाति हुँ म बाहुन छेत्री हुँ त्यो निर्णायक तहमा पुगेको को छ त त्यसले मलाई त्यसरी डोमिनेट गर्छ कि भनेर सोच्यौं अथवा मलाई लिँदैन कि भन्यौं हामी त्यो ठाउँमा पुग्नै सकेनौं गाह्रो मान्यौं भने पनि हामी अगाडि बढ्न सक्दैनौ यस्तो नालाहरूलाई हेरेर अगाडि बढ्नुपर्छ आजका दिनदेखि चाहिँ यसरी यहाँहरू जानुभयो भने पक्का सफल र सक्सेसफुल्ली तपाईँहरूले आफ्नो लाइफलाई अवतरण गर्न सक्नुहुनेछ भन्दै मैले चाहिँ अब आज यही मेरा कुराहरूलाई यहाँ दिदीहरूलाई सुझाव राख्दै अन्त हुन चाहन्छु हस् धन्यवाद
1: समाज परिवर्तन कुनै एकैछिनमा हुने कुरा होइन तर परिवर्तनका लागि उठाइने प्रत्येक कदम महत्वपूर्ण हुन्छ हाम्रा आजका अतिथि चन्द्रगिरी नगरपालिकाकी वरिष्ठ अहिव अधिकृत गोमा घिमिरेको जीवनकथा संघर्ष र विचारले हामीलाई फेरि एकपटक यो सत्य सम्झायो महिलाको शक्ति पहिचान र सम्मानको मूल चाबी शिक्षा र आत्मविश्वास नै हो कार्यक्रम समता सबै दिदी बहिनी लगायत न्याय र समानताको पक्षमा रहनुभएका सबै श्रोताहरूको आफ्नै कार्यक्रम हो कार्यक्रमलाई प्रभावकारी बनाउन यहाँहरूको अमूल्य सल्लाह सुझाव र प्रतिक्रियाको हामी सधैँ स्वागत गर्नेछौ तपाईँको सल्लाह सुझाव बिना हाम्रो कार्यक्रम अगाडि बढ्न असम्भव हुनेछ तपाईँहरू हामीलाई फेसबुक व्हाट्सएप वा ट्विटरको माध्यमबाट प्रतिक्रिया दिन सक्नुहुनेछ र हाम्रो ठेगाना मार्फत पनि प्रतिक्रिया दिन सक्नुहुनेछ कार्यक्रम समता रेडियो मध्यपश्चिम 91.4 MHz शहीद उमेश मार्ग घोराईदाङ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो यहाँहरूको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट हामीलाई सहयोग गर्ने शालिक चामलाई धन्यवाद दिँदै आजको आधा घण्टा हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद हस् आजको तपाईँ हाम्रो साथलाई यही बिट बाँड्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुता म सदीक्षा
2: अनि म शारदा
1: बिदा हुन्छौ नमस्कार
3: यो दाँत दुखेर
4: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
3: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
4: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
3: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
4: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
5: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
6: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
7: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
8: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
9: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराईदाङ
10: सम्पर्क फोन नम्बर 082-5-63-0-27
9: 98-41-68-47-46
10: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
11: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
12: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
11: हुलासले बनाउँदैछ परिवार एक साथ
13: मध्यपश्चिम चाङ च्याक
2: यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। जिल्ला प्रशासन कार्यालय दाङले गत आर्थिक वर्ष 2082-83 18,079 जनालाई नयाँ नागरिकता प्रदान गरेको छ। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार सो अवधिमा 18,009 जनाले वंशजका आधारमा 22 जनाले आमाका नामबाट नागरिकता लिएका छन्। यस्तै 14 जनाले गैर आवासीय नेपाली नागरिकता, 34 जनाले वैवाहिक अंगीकृत नागरिकता र 10 जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन्। प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय घोराईबाट 6,670, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट 7,155 र इलाका प्रशासन कार्यालय लमहीबाट 4,254 जनालाई नयाँ नागरिकता प्रदान गरिएको हो। कार्यालयले एक वर्षको अवधिमा 14,737 नागरिकताको प्रतिलिपि समेत जारी गरेको छ। घोराईबाट 5,179, तुलसीपुरबाट 7,267 र लमहीबाट 2,791 प्रतिलिपि वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभएको छ। यसै गरी 419 नाबालक परिचय पत्र वितरण गरिएको छ भने 17,222 राहदानी जारी गरिएको कार्यालयले जनाएको छ। राहदानी मध्ये जिल्ला प्रशासन कार्यालय घोराईबाट 7,579, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट 5,627 र इलाका प्रशासन कार्यालय लमहीबाट 4,016 वितरण गरिएको छ। गत आर्थिक वर्षमा 71,477 जनाको राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ भने 5,855 जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको कार्यालयले जनाएको छ। राष्ट्रिय परिचय पत्र दर्ता मध्ये जिल्ला प्रशासन कार्यालयबाट 33,502, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट 26,060 र इलाका प्रशासन कार्यालय लमहीबाट 11,908 जनाको विवरण दर्ता गरिएको छ। कार्यालयका अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिकता, राहदानी तथा राष्ट्रिय परिचय पत्र वितरणलाई निरन्तरता दिएको उल्लेख गरिएको छ। बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्ने जनगुनासो बढेपछि घोराहीमा ग्यास सिलिण्डर तथा सप्लायर्सको अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय दाङ घोराई उपमहानगरपालिका र नेपाल आयल निगम तुलसीपुर कार्यालयको संयुक्त टोलीले हिजो घोराही बजारमा रहेका ग्यास सप्लायर्स तथा डिलरहरूको अनुगमन गरेको थियो। अनुगमनका क्रममा उद्योगबाट नियमित रूपमा ग्यासका सिलिण्डर आइरहेको भए पनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको अवस्था भेटिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले वितरण प्रणाली व्यवस्थित नहुँदा केही उपभोक्ताले घरमै ग्यास संचित गर्ने प्रवृत्तिका कारण बजारमा अभाव देखिएको बताउनुभयो। अनुगमनका क्रममा व्यवसायले प्राप्त भएको ग्यास तथा वितरण गरिएका सिलिण्डरको स्पष्ट अभिलेख राख्न निर्देशन दिएको छ। संयुक्त अनुगमन टोलीले घरायसी प्रयोजनका लागि प्रत्येक उपभोक्तालाई एक पटकमा एउटा मात्र सिलिण्डर उपलब्ध गराउन निर्देशन दिएको छ। होटल उद्योग, होस्टेल लगायत संस्थालाई भने आवश्यकताका आधारमा ग्यास उपलब्ध निर्देशन दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी पुनले बताउनुभयो। यसै गरी अध्ययनका लागि घोराई आएका विद्यार्थीलाई सहज रूपमा ग्यास उपलब्ध गराउन प्रत्येक डिलर तथा सप्लायर्सले कम्तीमा 33% ग्यास छुट्याएर वितरण गर्नुपर्ने र ग्यासको विवरण समेत देखिने गरी अभिलेख राख्न व्यवसायीलाई आग्रह गरिएको छ। घोराई उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहन सिंह सुनारले स्थानीय उपभोक्तासँगै बाहिरी जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीले समेत ग्यास नपाएको गुनासो बढेपछि अनुगमन गरिएको बताउनुभयो। अनुगमनका क्रममा ग्यास वितरण प्रणाली व्यवस्थित नभएको र कतिपय डिलरबाट जिल्ला बाहिर समेत ग्यास जाने गरेकाले त्यसको असर बजारमा देखिएको बताउनुभयो। नेपाल आयल निगम तुलसीपुर कार्यालयका प्रमुख विनोद बस्नेतले असार महिनाको तुलनामा साउन महिनामा जिल्लामा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहेको बताउनु भएको छ। नियमित रूपमा ग्यास आइरहे पनि आवश्यकता भन्दा बढ़ी ग्यास घरमै संचित गर्ने प्रवृत्तिका कारण बजारमा कृत्रिम अभाव देखिएको पनि बताउनुहुन्छ। उहाँले आग्रह उहाँले ग्राहकको नाम ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर वितरण गर्न सके दोहोरो खरिद नियन्त्रण हुनुका साथै ग्यास वितरण सहज हुने बताउनुभयो। संयुक्त अनुगमन टोलीले बजारमा कृत्रिम अभाव सृजना हुन नदिन सबै ग्यास सप्लायर्सलाई आयात तथा वितरणको स्पष्ट अभिलेख राख्नुपर्ने अहिलेको असहज अवस्थामा जिल्ला बाहिर ग्यास नपठाउन निर्देशन दिएको जनाउनु भएको छ। यसै विषयमा रहेर हामीले नेपाल आयल निगम तुलसीपुर कार्यालयका प्रमुख विनोद बस्नेतलाई अहिले बजारमा खाना पकाउने ग्यासको अभाव भन्ने सुनिएको छ र उपभोक्ताले पनि गुनासो गरिरहेका छन् किन यस्तो भएको भनेर कुराकानी गरेका छौं।
1: अहिले बजारमा उपभोक्ताहरूले खाना पकाउने ग्यासको अभाव भनेर गुनासो गरिराखेका छन् र उपभोक्ताले ग्यास डिलरमा जाँदाखेरि पाएनौ भनिराखेका छन्। यहाँहरूले अनुगमन गर्नुभएको छ, वास्तविक अवस्था के देख्नुभयो?
2: जुन अहिले दाङ जिल्लामा चाहिँ घोराई र तुलसीपुर खण्डमा चाहिँ एलपी ग्यासको चाहिँ समस्या देखिएको पाएनौ भन्ने खालको जनगुनासो आएको थियो, आज हाम्रो चाहिँ नेपाल आयल निगम सहित सिटी कार्यालय टोली र स्थानीय सरकारी निकायहरूसँग ओभरमा चाहिँ अनुगमन भएको थियो। यसमा चाहिँ पक्कै पनि ग्यास नआएको होइन, ग्यास बोटलरहरूले चाहिँ यथेष्ट मात्रामा चाहिँ अघि पछि जुन परिणाममा चाहिँ पठाउनुहुन्थ्यो ग्यास, त्यो मात्रामा चाहिँ ग्यास आएको छ, त्यो आएको पनि पाइयो। तर वितरण प्रणालीमा चाहिँ अलिकति मितव्ययता नभएको पनि हामी कहीँ कतिपय दिनहरूमा पाएका छौँ होइन। जस्तो भनौँ न भ्याली जुन यो टाइमको लागि भन्दा आएको छ त्यो चाहिँ अलिकति बाहिर बाहिर पनि पठाउने दिन दिनमा पनि हामीले चाहिँ त्यसलाई पनि आजदेखि नै स्थिति चाहिँ टाइमको लागि आएको छ, घोराइ र तुलसीको लागि आएको दिनहरूले चाहिँ स्थानीय निकायको रोवरमा अथवा भनौँ न स्थानीय जनतालाई मात्रै चाहिँ नागरिकलाई मात्रै चाहिँ फोकस गरेर दिनु हुन चाहिँ हामीले रिक्वेस्ट गरेका छौँ। त्यो माथिमा यदि कृत्रिम अवस्था सिर्जना गर्न जाना जान्छ कृत्रिम अवस्था सिर्जना गरेको पाइएमा चाहिँ कारवाहीको समेत चाहिँ पाउने दिन चाहिँ हामीले चाहिँ स्थिति अनुगमनको पातलाई चाहिँ अगाडि बढाएका छौँ। र यसमा चाहिँ जुन खालको गुनासो आएको थियो लुकै छिता बिक्री वितरण गरेको र बढी बिक्री मूल्यमा चाहिँ बेचेको भन्ने खालको गुनासो आएको थियो, यसमा चाहिँ सबै पम्पहरूमा चाहिँ सबै जिल्लाहरूमा चाहिँ त्यो नपाइएको अवस्था हामीले पायौँ। र जति आएको छ त्यसमा चाहिँ एउटा परिवारलाई चाहिँ एउटा मात्रै ग्यास दिने खालको चाहिँ सबैलाई त्यो सचेत गराएर चाहिँ अनुगमनको पाटलाई चाहिँ अगाडि बढाएको छ।
1: खासमा ग्यास नआएको होइन, अपारदर्शी ढंगले वितरण प्रणाली हुँदाखेरि चाहिँ समस्या आएको भनेको अनुगमन टोलीको निष्कर्ष हो।
2: एकदमै के छ भन्दाखेरि चाहिँ ग्यास नआएको नि ग्यास आएको छ त्यस्तो मात्रामा, तर नपाउनेले पनि नपाएकै अवस्था चाहिँ छैन। के भयो भन्दाखेरि एउटा परिवारमा चाहिँ दुईदेखि तीनवटा ग्यास अब नपाउने भयो भने चाहिँ त्यो अभाव चाहिँ सिर्जना गरेको हुनाले चाहिँ स्टक धेरै राखिदिनाले चाहिँ यो अवस्था आएको र मैले चाहिँ तपाईँकै कार्यक्रम मार्फत चाहिँ तपाईँको रेडियो मार्फत चाहिँ के आग्रह गर्छु भन्दाखेरि चाहिँ केही दिनको लागि स्टक नराखिदिनु होला, एउटा भन्दा बढी चाहिँ आफूले प्रयोग गरिरहेको सिलिन्डर यदि छ भने चाहिँ कृत्रिम अभाव सिर्जना गर्ने मनोकामना चाहिँ ग्यास स्टक राख्दैन भन्ने चाहिँ अनुरोध गर्छ।
1: खास गरेर दाङमा हामीलाई कति मासिक सरदरमा चाहिँ कति सिलिन्डर ग्यास आवश्यक पर्छ, यसको आपूर्ति चाहिँ कसरी भइराखेको छ सर?
2: अब डिफ्रेन्ट ग्यास कम्पनी हामी चाहिँ अब रात्रि ग्यास, मनोकामना ग्यास, भेरी ग्यास लगायतका हामीसँग चाहिँ ग्यास कम्पनी रहेका छन्। यसमा चाहिँ के छ भन्दाखेरि जस्तो रात्रि ग्याससँग मैले अघि मात्रै कुरा गरेको थिएँ, उहाँहरूको चाहिँ दैनिक चाहिँ रात्रि ग्यास आउने भने 1500 सिलिन्डर चाहिँ दैनिक चाहिँ हाम्रो खपत हुन्छ भन्ने खालको कुरा गर्नुभएको
1: दाङ जिल्लाका लागि।
2: हजुर, दाङ जिल्लाको लागि त्यो पनि दैनिक भनेको चाहिँ एक दुई दिन बिराएर दुई तिन दिन बिराएर मात्रै माग हुने गरेको थियो, रेगुलर चाहिँ डेली चाहिँ आउने पनि उहाँहरूको त्यस्तो खालको ट्रेन रहेन छ होइन। तर अहिले के छ भन्दाखेरि दैनिक रूपमा चाहिँ जस्तो भनौँ न आज रात्रि ग्यासकै मात्रै चाहिँ 2020 सिलिन्डर चाहिँ आएको छ घुराएर तुलसीपुरको लागि भनेर, दाङ जिल्लाको लागि भनेर होइन। र सम्भवतः यो सिनेरियोलाई चाहिँ हेर्दाखेरि चाहिँ दैनिक रूपमा चाहिँ आएको छ, तर वितरण प्रणालीमा अलिकति मितव्ययता नभएर चाहिँ यो अवस्थित भएको देखिन्छ।
1: अब यो पटक पटक उपभोक्ताले चाहिँ यस्तो खालको समस्याहरू नभोग्नका लागि र वितरण प्रणालीलाई पारदर्शी बनाउनका लागि यहाँहरू जस्तो नियामक निकायबाट चाहिँ यसको दीर्घकालीन समाधानका लागि चाहिँ कस्ता उपायहरू अवलम्बन गर्नु पर्ला?
2: आज भर्खरै हामीले घोराईबाट पनि सूचना जारी गरेका छौँ, यसमा चाहिँ कृत्रिम अभाव चाहिँ सिर्जना गर्ने र लुकै छिता बिक्री गर्ने, बढी मूल्यमा बिक्री गर्ने र आफूसँग चाहिँ मौजदात भएर पनि स्टक राख्न सक्ने विक्रेताहरू अथवा जति पनि के अरे आम नागरिक हुनुहुन्छ उहाँहरूलाई पनि सचेत गराएका छौँ हामी सूचना मार्फत। र यदि चाहिँ कुनै ठाउँमा त्यस्तो गुनासो आयो र बढी स्टक चाहिँ राख्ने अथवा मौजदात चाहिँ बढी राखेर चाहिँ कालाबजारी गर्न सक्ने व्यापारी होस् अथवा आम नागरिक होस् उहाँहरूलाई कारवाहीको दायरामा ल्याउनको लागि चाहिँ हामी चाहिँ सम्बन्धित निकायमा पनि सूचनाहरू जारी गरेका।
1: अन्तमा यो अब हाम्रो स्वचालित मूल्य प्रणाली जुन छ, यो स्वचालित मूल्य प्रणाली अनुसार आज 27 तारिक भयो, 30 तारिकको यो मूल्य चाहिँ बढ्दैछ, त्यसकारण चाहिँ व्यवसायहरूले स्टक गरेको भन्ने छ, त्यस्तो केही तपाईँहरूले पाउनु भएर
2: छैन सर? यसो स्टक गर्ने भन्ने छैन, हामीले अहिले प्रत्यक्ष रूपमा सरकार अनुगमन गर्दाखेरि पनि कहीँ पनि स्टक नपाएको देखियो र कहीँ भएको स्टक चाहिँ वितरण गर्दै गर्दाको अवस्था पनि पाइएको छ, त्यसले कारणले गर्दाखेरि चाहिँ ग्यास सिलिन्डर झर्न बित्तिकै आम पब्लिक चाहिँ त्यहाँ भेला हुने र स्टक चाहिँ राखेर चाहिँ कृत्रिम रूपमा सिर्जना गर्ने अवस्था देखिएन। त्यसले गर्दा यो मूल्य संरचनाको सम्बन्धमा यो भन्नाले चाहिँ यो मूल्य भन्दा पनि अहिले चाहिँ कसरी वितरण गर्ने वितरण प्रणालीमा चाहिँ अलिकति पारदर्शिता गरेर कार्य गर्ने समस्या आएको।
0: अब बाँकी समाचार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ। अन्तर अर्थ मन्त्रालयले शुरू गरेको बजेट कार्यान्वयनको छलफलको श्रृंखलाको पहिलो सत्रमा सहभागी 3 दर्जन भन्दा बढ़ी उद्योगी व्यवसायीलाई मन्त्री वाग्लेले सरकार व्यवसायीको पक्षमा सहज वातावरण बनाउन तयार रहेको बताउनुभयो। सरकारले निजी क्षेत्रको फैलावटका लागि सबै खाले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले लगानी विस्तार रोजगारी सिर्जना र देशमा केही हुन्छ भन्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो। सरकारले लगानीको सुरक्षा गर्नेमा ढुक्क रहन पनि उहाँले उद्योगी व्यवसायलाई अनुरोध गर्नुभएको छ। र गैराती देशका धेरै क्षेत्रमा पानी परेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको र 1-2 ठाउँमा ठूलो पानी पनि परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा धादिङको गजुरीमा 80 मिलिमिटर मापन भएको छ। लुम्बिनी र कर्णाली प्रदेशका 1-2 ठाउँमा, बागमती प्रदेशका केही ठाउँ तथा कोशी र गण्डकी प्रदेशका धेरै ठाउँमा मध्यमसम्मको वर्षाको भएको हो। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम र कोशी, बागमती, गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। लुम्बिनीको पहाड़ी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। हवस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-5634-479,
3: मोबाइल नम्बर 98-494-67-487।
2: डाक्टर आउने बारे सूचना।
5: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
2: डाक्टरद्वारा दिइने सेवाहरू,
5: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
2: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
6: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
7: बिरामी जाँच निमिति यही श्रावण 16 गते शनिबार
8: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

0: वाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: मैले मेरो मुट्टु गुट्टु राजुलाई सुम्पिएको छु मेरी छोरी दुःख नपा
2: बीएफएल सिनेमास घोराइदस पौडीकुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली
3: आमा म पढ्छु नि
4: के रे बाउलाई सिक्याउ तँलाई पढाउनलाई बिगर ल्याउ पैचट
5: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
6: बनाना आई लव यू
7: खुशी को खबर
8: अब हाम्रो दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
11: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती दम निमोनिया खोकी छेरो
10: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
11: मधुमेह सुगर मृगौला रोग पिसाब
10: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
11: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
10: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
10: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
11: कान पाक्ने कानबाट पिप बगिरहने कान गना हुने
10: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
11: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
12: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
13: खोरमा हिउँ चितुवाहरू 22 वर्षसम्म बाँचेको अभिलेख छ तर वनमा यिनीहरू 10-12 वर्षसम्म मात्रै बाँच्ने गरेको पाइन्छ 2024सम्ममा नेपालको सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जमा झण्डै 90 हिउँ चितुवा रहेको अनुमान गरिएको छ जसको घनत्व प्रति 100 वर्ग किलोमिटरमा 2.21 रहेको छ हिउँ चितुवालाई IUCN को रातो सूचीमा संवेदनशील वन्य जन्तुको श्रेणीमा राखिएको छ भने साइतिसको अनुसूची एकमा समावेश गरिएको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029ले हिउँ चितुवालाई प्राथमिकताका साथ संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। यस ऐनको पाँचौं संशोधनले हिउँ चितुवा लगायतका संरक्षणको प्राथमिकतामा परेको वन्यजन्तुको शिकार गर्न पूर्णत निषेध गरेको छ। कसैले यसलाई गैर कानूनी तरिकाले मारे, घाइते बनाए, यसको शरीरको कुनै पनि अंगलाई किनबेच गरे रू 5 लाख रूपियाँदेखि 10 लाख रूपियाँसम्म जरिवाना वा 5 देखि 15 वर्षसम्मको जेल सजाय वा दुवै प्रकारको सजायको भागीदार हुनुपर्ने व्यवस्था गरेको छ।
6: यो थियो हिउँ चितुवा बारेका केही तथ्यहरू। मानिसको दृष्टिमा कमै मात्र पर्ने यो जनावरलाई जोडेर हिमाली बस्तीमा धेरै पुराना कथाहरू अहिले पनि प्रचलित छन्। अघि तथ्यहरू सुन्दा तपाईँले नेपालमा 397 वटा हिउँ चितुवा रहेको जानकारी पाउनुभयो। कठिन हिमाली भूभागमा कसरी गनियो त यो जनावर, यसको सफलता बारेको चर्चा सुनौ साथी सम्झना महर्जनबाट।
14: वन्यजन्तु संरक्षण क्षेत्रमा उल्लेखनीय उपलब्धिका रूपमा नेपालले दुर्लभ हिउँ चितुवाको पहिलो राष्ट्रव्यापी अनुमानित संख्या सार्वजनिक गरेको छ। यस समग्र मूल्यांकनले नेपालका 7 वटा प्रमुख हिउँ चितुवा वासस्थान तथा तिनीहरूको वरपरका क्षेत्रहरू कञ्चनजंघाका 8 वटा, गौरीशंकरका 8 वटा, मनास्लु अन्नपूर्णका 34 वटा, पूर्व डोलपाचका 24 वटा, सेफोक्सुण्डोका 62 र हुम्लाका 16 स्थानहरूलाई समेटेको छ। यी क्षेत्रहरूलाई नमूना एकाईको रूपमा लिई सशक्त वैज्ञानिक विधिबाट हिउँ चितुवाको संख्या अनुमान गरिएको छ। अध्ययन अनुसार नेपालमा अहिले 397 वटा हिउँ चितुवा रहेका छन्, जसको संख्यात्मक दायरा 331 देखि 467 बीच रहेको बताइएको छ, जसले तुलनात्मक रूपमा स्थिर संख्यालाई संकेत गर्दछ। नेपालमा यस प्रजातिका लागि पहिलो पटक गरिएको राष्ट्रिय स्तरको तथ्याङ्कमा आधारित अनुमानको रूपमा यो जानकारीले दीर्घकालीन अनुगमन, नीतिगत विकास र लक्षित संरक्षण रणनीतिहरूको लागि महत्वपूर्ण आधारको रूपमा काम गर्नेछ, जुन यस विख्यात हिमाली शिकारीको भविष्य सुरक्षित गर्नका लागि लक्षित छ। यो अध्ययन नेपाल सरकारको नेतृत्वमा गरिएको थियो र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू संरक्षण विभाग, WWF नेपाल, ZSL नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त सहयोगमा सम्पन्न गरिएको हो। प्राविधिक र आर्थिक सहयोग भने WWF नेपालले प्रदान गरेको थियो। यो तथ्याङ्क संकलन सन् 2015 देखि 2024 सम्म गरिएको थियो, जसमा क्यामेरा ट्र्याप प्रविधि र दिशाको नमूनाको आनुवंशिक विश्लेषण लगायत अत्याधुनिक प्रविधिको प्रयोग गरिएको थियो। यसलाई आर स्टुडियो प्लेटफर्ममा स्पेशियल्ली एक्सप्लिसिट क्याप्चर रिक्याप्चर म्याक्सिमम लाइक्लीहुड SECRML मोडल प्रयोग गरेर विश्लेषण गरिएको थियो। अन्तर्राष्ट्रिय कार्यक्रम ग्लोबल स्नो लेपर्ड एण्ड इकोसिस्टम प्रोटेक्शन प्रोग्राम GSLEP अन्तर्गत तयार गरिएको पपुलेशन एसेसमेन्ट अफ द वर्ल्ड स्नो लेपर्ड्स PAWS को मापदण्ड पालना गर्दै यो मूल्यांकन गरिएको हो। नेपालबाट प्राप्त हिउँ चितुवाको संख्याले अनुमानित हिउँ चितुवा र तीनमा निर्भर कमजोर वासस्थानको संरक्षणका लागि सरकारको दीर्घकालीन प्रतिबद्धतालाई स्पष्ट दर्शाउँछ। यसले हिउँ चितुवा वासस्थानहरूमा तत्कालीन रूपमा संरक्षण उपायहरू सुधार गर्नुपर्ने आवश्यकता र संरक्षित क्षेत्रभित्र र बाहिर दुवैमा दिगो वासस्थान व्यवस्थापन गर्नुपर्ने कुरामा ध्यानाकर्षण गराएको छ। साथै यस विख्यात हिमाली प्रजातिको भविष्य सुरक्षित गर्न समुदायको संलग्नता र प्रभावकारी द्वन्द न्यूनीकरणको आवश्यक भूमिकालाई पनि यसले जोड़ दिएको छ।
6: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिउँ चितुवा शिक्षा बारे चर्चा गरिरहेका छौं। यसअघि हामीले हिउँ चितुवा बारे तथ्यहरू सहित यसको संरक्षण शिक्षा र आर्थिक क्रियाकलापको प्रभावकारिता बारेमा चर्चा गर्यौं। समुदायमा भइरहेको काम सहित संरक्षणका चुनौती र गर्नुपर्ने कामका बारेमा समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारीसँग कुराकानी बाँकी नै छ।
15: हेलो पिंकी
16: बोल दिन
15: एलईडी टीवी किन्न जाने
16: जान्न
15: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
16: जान्न
15: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
16: जान्न
15: किन
16: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
15: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
16: पाइनी भएर त जान लाग्यो नि
15: हो र कहाँ
16: भन्दिन के
15: सत्य भन्दिनौ
16: आई लभ यू पिंकुली भनेको
15: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
16: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ
15: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
17: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
16: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ
15: फोन नम्बर
16: 082562452
15: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
18: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
19: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराही दाङ फोन नम्बर 082562510 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: यसरी हामीले हिमसितुवा बारे तथ्यहरू सहित यसको संरक्षणमा शिक्षा र आर्थिक क्रियाकलापको प्रभावकारिता बारेमा चर्चा गर्यौं। कार्यक्रममा अब समुदायमा भइरहेको काम सहित संरक्षणका चुनौती र गर्नुपर्ने कामका बारेमा समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारीसँगको कुराकानी सुनौं। यो कार्यक्रम कहाँ कहाँ सञ्चालन भइरहेको छ भन्ने जानकारीबाटै अधिकारीसँगको कुराकानीलाई शुरू गरेका छौं।
2: यो टेकासम्म नेपालले चाहिँ अमेरिकाको स्नो लेपर्ड कन्जर्भेन्सीको आर्थिक सहयोगमा 2078 सालदेखि मुस्ताङ र ताप्लेजुङ जिल्लाका पाँचवटा पालिकाहरू, मुस्ताङको चाहिँ दुईटा पालिकाहरू, त्यसपछि ताप्लेजुङको चाहिँ तीनटा पालिकाको 12 क्लस्टर स्कूलहरूमा हिउँचितुवा संरक्षण सम्बन्धी चाहिँ खास गरी चाहिँ शैक्षिक कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेछ। त्यसमा चाहिँ खास गरी हिउँचितुवामा आधारित संरक्षण शिक्षाका तीनटा किताबहरू, सन्दर्भ पुस्तकहरू 6, 7, 8 लागि चाहिँ पठन पाठन हुन्छ थ्रु आउट द इयर। त्यसदेखि बाहेक चाहिँ त्यो विद्यार्थीहरूले चाहिँ त्यसमा सिकेका कुराहरूलाई चाहिँ व्यावहारिक रूपमा चाहिँ फिल्डमै अप्लाई गर्नको लागि चाहिँ क्याम्पहरू, त्यसपछि नेचर टुरहरू, स्नो लेपर्ड डेहरू सेलिब्रेट गर्छन्। त्यसमा चाहिँ लोकल कम्युनिटीको पनि इन्गेजमेन्ट हुन्छ। यस्तै किसिमको चाहिँ कार्यक्रमहरू छ।
1: यसको मुख्य उद्देश्य चाहिँ के राखेर सञ्चालन गर्नुभएको छ सर?
2: अब यसका चाहिँ केही निश्चित उद्देश्यहरू छन् होइन। एउटा चाहिँ मुख्य उद्देश्य चाहिँ के हो भने हिउँचितुवा संरक्षणलाई चाहिँ संस्थागत गर्ने, त्यो चाहिँ लोकल गभर्मेन्टसँग चाहिँ सहकार्य गरेर, त्यो भनेको मतलब चाहिँ के हो भने हिउँचितुवा संरक्षण सम्बन्धी चाहिँ सन्दर्भ सामग्रीहरू, पाठहरू चाहिँ जुन पालिकाहरूले बनाउने लोकल करिकुलमहरूमा चाहिँ समावेश गरिदिने एउटा त्यो भयो। त्यसपछि आएर हिउँचितुवा दिवस चाहिँ अक्टोबर 23 चाहिँ जुन हाम्रो प्रोजेक्ट एरियामा चाहिँ सेलिब्रेट गर्ने होइन। त्यसपछि विद्यार्थीहरूलाई चाहिँ कमसेकम हिउँचितुवाको वासस्थान कस्तो हुन्छ, कमसेकम हिउँचितुवा त देखाउन नसके पनि हिउँचितुवाको आहारा प्रजातिहरू कस्तो हुन्छ भन्ने, र हिउँचितुवामा अनुगमनमा हिउँचितुवा अध्ययन अनुसन्धानमा चाहिँ प्रयोग हुने उपकरणहरूको चाहिँ प्रयोग गरेर, क्यामेरा ट्र्यापहरू, जीपीएसहरूको चाहिँ फिल्डमै प्रयोग गरेर उनीहरूलाई त्यो अनुभवहरूको मार्फत चाहिँ ज्ञान अभिवृद्धि गर्ने होइन। त्यसपछि रेडियो, जस्तो रेडियो कार्यक्रम हामीले हिउँचितुवा रेडियो संरक्षण रेडियो कार्यक्रम पनि प्रसारण गर्दै आइरहेछौँ। त्यसको उद्देश्य चाहिँ एउटा आम जनमानसमा चाहिँ एउटा सुशिक्षित गर्ने यो स्नो लेपर्डको, यिनै मुख्य विषयवस्तुहरू चाहिँ यसका उद्देश्यहरू।
1: सामान्य रूपमा भन्दा चाहिँ अहिले नेपालमा हिउँचितुवाको समग्र अवस्था र संख्याको स्थिति कस्तो पाउनु भएको छ तपाईँ एकजना संरक्षण कर्मीको हिसाबले हेर्दाखेरि चाहिँ?
2: अब यो चाहिँ अब नेपालले चाहिँ हालसालै हिउँचितुवाको चाहिँ संख्या अनुमान निर्धारण गरेको छ होइन, 397 भनेर। यो चाहिँ तपाईँको संरक्षित क्षेत्र र संरक्षित क्षेत्रभन्दा बाहिर पनि भेटिएको फाइन्डिङ त्यो छ। यसमा चाहिँ तपाईँको नेपालमा तपाईँको यो खास सन्तोषजनक 12 देशमा, संसारको चाहिँ 12 देशमा मात्रै प्राकृतिक वासस्थानमा चाहिँ हिउँचितुवाहरू छन्। अब अरू त जूमा चाहिँ संसारभर नै धेरै मुलुकहरूमा छ, तर हाम्रो वासस्थान चाहिँ तपाईँको सन्तोषजनकै राम्रो छ भनौँ न। ह्याबिटेटहरू राम्रो छ, आहाराको प्रजाति पनि तपाईँको अब अहिले त गाउँघरमै मान्छेहरूले होइन गाउँघरबाटै दबाउने भयो क्या बारीबाट हिउँचितुवाको आहाराहरू, र जहाँ आहारा हुन्छ त्यहाँ चाहिँ भनाइ के छ भने त्यहाँ सिकारीहरू चाहिँ वरपर चाहिँ हुन्छ भन्ने भनाइ छ। त्यस कारणले अब हामीले हेर्दाखेरि त अब अहिले लोमानथाङबाट जोमसोम फर्किने ट्रेकरहरूले पनि खिचेर हिउँचितुवा चाहिँ बाटोको घाटोमा चाहिँ देख्न सकिन्छ सामाजिक सञ्जालहरूमा। भने समग्रमा नेपालमा चाहिँ तपाईँको हिउँचितुवाको वासस्थान होइन प्रचुरता राम्रै छ भन्न सकिन्छ।
1: अब चाहिँ तपाईँहरूले गर्नुभएको संरक्षण प्रयास र गतिविधिहरूलाई अलिकति केन्द्रमा राखेर कुराकानी गरौं। हिउँचितुवा संरक्षणका लागि चाहिँ विशेष गरी जस्तो अहिले तपाईँले भन्नुभयो विद्यालय स्तरमा पाठ्यक्रमको कुरा भयो, त्यस्तै ती लगायत कस्ता कस्ता क्रियाकलापहरू चाहिँ सञ्चालन गर्नुभएको छ, तपाईँले क्रियाकलापलाई जोड दिएर कुराकानी गर्दा चाहिँ?
2: यो 2078 सालदेखि हामीले सञ्चालन गरेको हो। 82 सालसम्म चाहिँ हामीले चाहिँ के कार्यक्रमहरू गरेका थियौँ म छोटोमा भनिदिन्छु। जस्तो कम्युनिटीहरूलाई इन्गेज गर्नुलाई अब मैले एजुकेसन हिउँचितुवा सम्बन्धी संरक्षण शिक्षा सन्दर्भ पुस्तकको कुरा गरेँ तीनटा क्लासमा। त्यसदेखि बाहेक चाहिँ हामीले चाहिँ समुदायको मान्छेहरूलाई चाहिँ एउटा चाहिँ हिउँचितुवा चिया गफ भनेर चिया खाँदै गफ गर्ने पनि एउटा चाहिँ अभियान सुरु गरेको थियो, त्यो फिल्ड टेस्ट गरेका थियौँ। त्यो पनि निकै रुचाइएको थियो, राम्रो भयो, किनभने मान्छेहरूलाई चाहिँ हिउँचितुवा सम्बन्धी आफ्नो अनुभवहरू पोख्ने ठाउँ थिएन। त्यसपछि आएर लोकल सिटिजन साइन्टिस्टहरू जो चाहिँ हिउँचितुवाको विज्ञान जानेका, साइन्स जानेकाहरू, उनीहरूलाई चाहिँ हामीले रेन्जरहरूको थ्रुबाट ओरिएन्टेसन दिएर ज्ञान चाहिँ तपाईँको उसले चाहिँ क्यामेरा ट्र्याप, जीपीएस सम्बन्धी चाहिँ डेमोन्स्ट्रेसन चाहिँ उसले चाहिँ कसलाई गर्ने भने लोकल पाका मान्छेहरूलाई त्यहाँको एडल्टहरूलाई चाहिँ राखेर चार पाँचजनालाई राखेर त्यस विषयमा चाहिँ अन्तर्क्रियाहरू गर्ने त्यो ज्ञानको प्रसारहरू गर्ने त्यसपछि आएर त्यही सिटिजन साइन्टिस्ट चाहिँ स्कुलहरूमा गएर पनि बच्चाहरूलाई चाहिँ इन्गेज गर्ने होइन त्यो चित्र संरक्षण सम्बन्धी त्यो पनि थियो अनि हामीले चाहिँ सञ्चारकर्मीहरूलाई पनि परिचालन गर्यौँ किनभने त्यो पनि जरुरी थियो हाम्रो अनुभवमा चाहिँ रमाइलो अनुभव छ क्या जस्तो नाम चलेको सञ्चारगृहहरूबाट चाहिँ हामीले त्यो क्याम्प दुई दिनको 4,000 मिटरमा चाहिँ क्याम्प गर्थ्यौँ त्यो क्याम्पमा जाँदाखेरि उहाँहरूले पनि चाहिँ ओहो यो त एकदम राम्रो अवसर रहेछ हामीलाई किनभने हामीले हिउँचुद्धाको सुनेको थियौँ तर हिउँचुद्धाको वासस्थानमा आएर यो किसिमको चाहिँ अनुभूति चाहिँ हामीले चाहिँ फर्स्ट टाइम गरिरहेको छौँ भन्ने उहाँहरूको एक्सपिरियन्स त्यस्तो थियो अनि त्यसदेखि बाहेक चाहिँ हामीले अब यो एडभोकेसी वर्कसपहरू गर्थ्यौँ लोकल जुन रुरल म्युनिसिपालिटीको चाहिँ शिक्षाको प्रमुखहरू हेड सरहरू पालिका प्रमुखहरूलाई चाहिँ राखेर हामीले चाहिँ गोष्ठीहरू गर्थ्यौँ पालिकाहरूमा त्यो त्यसको उद्देश्य चाहिँ के थियो भने हाम्रो चाहिँ पैरवी गर्ने क्या कमसेकम चाहिँ तपाईँहरूले लोकल करिकुलमहरू बन्दैछ र बनाउने योजना छ र त्यसमा चाहिँ कमसेकम हिउँचितुवाको सन्दर्भ सामग्रीहरू पाठहरू कन्टेन्टहरू चाहिँ नछुटोस् है किनभने हिउँचितुवा जोगायो भने समग्र वातावरण चाहिँ संरक्षण हुन्छ त्यो चाहिँ एउटा सूचक पनि हो त्यो चाहिँ तपाईँको एकदम भनौँ न हिउँचितुवा छ भने त्यहाँको वरिपरिको वातावरण चाहिँ स्वस्थ छ भने चाहिँ स्वस्थ वातावरणको सूचक पनि भयो हुनाले र फेरि तपाईँको चाहिँ संस्कृतिको धरोहर पनि हो अनि पर्यटनको पनि तपाईँको चाहिँ एउटा चाहिँ होइन प्रवर्धन गर्ने एउटा चाहिँ स्रोत पनि हो त्यसले आयाम बहुआयामिक एउटा चाहिँ वन्यजन्तु भए हुनाले यसलाई चाहिँ जोगाउनुपर्छ र यदि तपाईँहरूले लोकल करिकुलमहरू बनाउँदै हुनुहुन्छ भने त्यो कुरा त्यो सन्दर्भ चाहिँ नछुटोस् भनेर चाहिँ हामी ध्यानकर्षण गर्नलाई त्यो किसिमको पैरवी गोष्ठी पनि गर्थ्यौँ हामीले र यसपालिको पनि मैले अलिकति छोटो भन्दै यसपालि चाहिँ हामीसँग चाहिँ एकदम सीमित कार्यक्रमहरू छ किनभने स्रोतको पनि अलिकति त्यस्तै लिमिटेसनहरू थियो र यसपालि चाहिँ हामी चाहिँ हिउँचितुवा दिवसहरू चाहिँ मनाउँछौँ 12 स्कूलमा त्यसरी प्रकृति हिउँचितुवा नेचर टुर भनेर चाहिँ आयोजना गर्छौँ हिउँचितुवा स्काउट मोनिटरिङ क्याम्प भनेर आयोजना गर्छौँ त्यसपछि आएर रेडियो कार्यक्रमहरू आयोजना गर्छौँ होइन अब यही समग्रमा चाहिँ सेन्सिटाइजेसनको कुराहरू एजुकेसनको कुराहरू छन्
1: हिउँचितुवाको विषयमा स्रोत सामग्री अथवा स्थानीय पाठ्यक्रमहरू पनि समेट्नु भएको छ कुन कुन पालिकाको कति कति कक्षामा चाहिँ त्यो अहिले पढाइ हुन्छ अथवा लागू गरिएको छ अहिले
2: अब यो अहिले चाहिँ तपाईँको यो 5 पालिका मैले उल्लेख गरेँ होइन त्यसमा चाहिँ मुस्ताङको घरबजङ र बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिका त्यसपछि यतापट्टि चाहिँ मिखवाखोला सिरीजङ्गा र फक्तालुङ गाउँपालिका छन् त्यसमा चाहिँ 5 पालिकामा चाहिँ हामीले निरन्तर एडभोकेसी गर्यौँ हरेक वर्कसपहरूमा लोकल लेभलको चाहिँ गोष्ठीहरू त्यसपछि क्याम्प टुर एजुकेसन प्रोग्रामहरूमा चाहिँ पालिकाको प्रतिनिधित्व हुने गरी चाहिँ हामीले कार्यक्रमहरू गर्यौँ जो कमसेकम उहाँहरूले चाहिँ 2 पालिका मुस्ताङको एउटा घरबजङ गाउँपालिकाले चाहिँ 1 र 2 चाहिँ पढाइ नै सुरु गरिसकेका छ त्यो चाहिँ तपाईँको 2 क्लासको बच्चाहरूले पनि तपाईँ चाहिँ सरले चाहिँ हामीले एउटा भिडियो रेकर्ड पनि गरेका थियौँ त्यो हामीसँग रेकर्ड पनि छ अब यो हिउँचितुवाको चाहिँ चित्र चिनाएर नानी बाबु हो होइन यो चाहिँ जनावर यस्तो जनावर हो कि यसलाई चाहिँ हानि पुर्याउनुहुन्न हानि पुर्यायो भने चाहिँ जेल जानुपर्छ होइन यस्तो सिम्पल किसिमले चाहिँ उहाँहरूले सुरु गरिसक्नु भएको छ च्याप्टर चाहिँ इन्कर्पोरेट भइसकेको छ अनि मुस्ताङमा चाहिँ त्यही घरबजुङ गाउँपालिकाले चाहिँ 4 र 5 पनि ड्राफ्ट गरिसकेको छ च्याप्टरले भने यो चाहिँ तपाईँको नै हामीले एउटा क्याम्पेन भनौँ न सुरु गऱ्यौँ र कमसेकम यो चाहिँ तपाईँको चाहिँ इन्क्लुड गर्न भइसकेको छ अनि ताप्लेजुङको चाहिँ फक्तालुङ गाउँपालिकामा चाहिँ उहाँहरूले 1 देखि 8 बनाउनु भएको एउटा ड्राफ्ट छ लोकल करिकुलम त्यसमा चाहिँ अत्यधिक हिउँचितुवा रेड पाण्डाहरूको चाहिँ कन्टेन्टहरू चाहिँ उहाँले इन्क्लुड गर्नुभएको छ तर टेक्स्ट बुक चाहिँ बनाएको छैन खालि ड्राफ्ट चाहिँ करिकुलमको ड्राफ्टमा चाहिँ तपाईँको इन्क्लुड भएको छ
1: तपाईँहरूले बनाउनु भएको स्रोत सामग्रीको प्रयोग चाहिँ कतिको गर्नुहुन्छ त्यहाँनिर
2: त्यो चाहिँ तपाईँको अब 650 एभरेजमा हुनु 600+ स्टुडेन्टले चाहिँ इयरली प्रत्येक वर्ष पढिरहेछन् त्यो किताब चाहिँ होइन जस्तो हामीले चाहिँ 78 हिउँचितुवामा आधारित संरक्षण शिक्षा स्रोत सन्दर्भ पुस्तक चाहिँ तयार गरेको त्यो चाहिँ पहिला सुरुमा चाहिँ तपाईँको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग प्रकाशक भएर त्यो छापिएको किताब हो होइन अनि त्यसदेखि बाहेक हामीले हिउँचितुवा पत्रिका पनि हामीले चाहिँ प्रकाशन गर्थ्यौँ अब अहिले हामीसँग चाहिँ पोस्टरहरू छ हिउँचितुवाको चाहिँ सम्बन्धी पोस्टर ब्रोसरहरू छ त्यसपछि आएर संरक्षणको गेमहरू हामी चाहिँ विद्यार्थीहरूलाई प्रयोग गर्छौँ
1: बालबालिकाहरूलाई यसबारेमा सिकाइँदा अथवा जानकारी दिँदाखेरि त्यसले चाहिँ संरक्षणमा पार्ने प्रभाव कतिको दिगो हुन्छ अथवा कतिको प्रभावकारी हुन्छ भन्ने लाग्छ तपाईँलाई
2: त्यो चाहिँ एकदमै दिगो र प्रभावकारी हुन्छ होइन कस्तो देखिया छ भने अब हामीले पटक पटक टेस्टहरू पनि गरिरहेको छौँ पर्सेप्सन टेस्ट भन्ने त्यो बुझाइको प्रभावकारिता हेर्नलाई पहिला चाहिँ त्यो किताब हातमा लिनुभन्दा अगाडिको परीक्षण र त्यसपछि एन्ड अफ द इयरमा चाहिँ लिने परीक्षण बुझिसकेपछि अनि मान्छेको एटिच्युडमा चाहिँ तपाईँ जस्तो भनौँ एउटा तपाईँलाई उदाहरण मात्रै दिन चाहेँ मैले यहाँको क्वेसनलाई जस्तो एउटा नानीको चाहिँ एउटा इन्टरभ्यू छ होइन त्यसमा चाहिँ उसले 6 क्लासमा पढिसकेको छन् त्यो किताब अनि के भनिन् भने अब हाम्रो मेरो गाउँ चाहिँ चराङ हो त्यहाँ होइन मेरो गाउँमा चाहिँ तपाईँ चाहिँ यो चितुवा आउँथ्यो र वस्तुहरू पनि मार्थ्यो र मैले चाहिँ त्यसलाई चाहिँ मार्नुपर्छ भन्ने धारणा राख्थेँ. तर यो किताब पढिसकेपछि चाहिँ मैले चाहिँ ओहो यो हिउँचितुवा चाहिँ बचाउनु पर्ने जीव रहेछ भन्ने चाहिँ उसले त्यो परिवर्तन एउटा आयो होइन. अर्को म उदाहरण दिँदाखेरि चाहिँ एकजना नानीले चाहिँ के भनिन् भने सात क्लासमा पढ्नेले चाहिँ म त पहिला हिउँचितुवालाई पनि त्यो कुकुर बिरालो जस्तो जीव होला भन्ठान्थेँ सुनिरहेको थिएँ होइन. तर मैले जब यो इनरोल गरेँ छमा पढेँ सातमा पढिसकेपछि चाहिँ ओहो यो हिउँचितुवा त संरक्षण गर्नुपर्ने जीव रहेछ भन्ने भन्ने चाहिँ उसको धारणामा चाहिँ परिवर्तन आयो एउटा ज्ञानमा त परिवर्तन. तर अब हाम्रो चाहिँ चासो चाहिँ के हो नि ज्ञान र धारणामा त परिवर्तन आयो तर अब व्यवहारमा चाहिँ परिवर्तन हेर्नलाई चाहिँ हामी खोजिरहेछौँ कि. व्यवहारमा चाहिँ परिवर्तन भनेको चाहिँ के हो भने उसले चाहिँ तपाईँको चाहिँ त्यो ज्ञान चाहिँ गर होइन गाउँमा गएर चाहिँ आफ्नो साथीहरूलाई सुनाएको त्यसपछि अब कुनै आफ्नो इनिसिएसनले चाहिँ केही एक्टिभिटिजहरू गरेको होइन पोजिटिभ कुराहरू चेन्जहरू बिहेभियर चेन्जहरू.
1: त्यसरी हिउँचितुवाको संरक्षण सँगै त्यसको माध्यमबाट आर्थिक क्रियाकलाप सञ्चालन गर्न सकिन्छ भन्ने खालका गतिविधि कार्यक्रमहरू चाहिँ तपाईँहरूले सञ्चालन गर्नुभएको छ कि.
2: अब यहाँले एकदमै महत्वपूर्ण कुरा उठाउनु भयो होइन. जस्तो जबसम्म लाइभलीहुड सेक्योर हुँदैन कुनै पनि संरक्षण चाहिँ सम्भव छैन त्यो नै सत्य हो. र हामीले चाहिँ के गरेछ भने एउटा च्याप्टर चाहिँ तपाईँको आठ क्लासको किताबमा चाहिँ राखेको छौँ. त्यसमा चाहिँ दिगो जीविकोपार्जन र हिउँचितुवा संरक्षण भन्ने च्याप्टर छ क्या. त्यसमा त्यो च्याप्टरमा के भनिएको छ भने विद्यार्थी भाइ बहिनीहरूले चाहिँ होइन आफ्नो प्यारेन्ट्सलाई चाहिँ सेयर प्रसार गर्न सक्छ के कुरा भन्दाखेरि हिउँचितुवामुखी सर सामग्रीहरूको चाहिँ निर्माण गर्ने बिक्री वितरण गर्ने अथवा समूहले उत्पादन गरेको आय आमदानी गरेको नाफाहरूलाई चाहिँ के अंश हिउँचितुवा संरक्षणमा चाहिँ होइन कन्ट्रिब्युट गर्ने त्यो चाहिँ हामीले च्याप्टरमा राखेको छौँ. र हामीले अहिले चाहिँ तपाईँले रमाइलो कुरा चाहिँ के भने अहिले यस वर्षदेखि चाहिँ हामीले हिउँचितुवामा आधारित केही हस्तकलाको सामग्रीहरू हामीले आफैले तयार गर्यौं. र हामीले अस्ति भर्खर हिउँचितुवा सम्बन्धी संरक्षण सम्बन्धी एउटा चाहिँ मेला भएको थियो ठूलो वर्कसप भएको थियो. त्यसपछि अर्को वर्कसपमा पनि हामीले चाहिँ कमसेकम केही सामग्रीहरू चाहिँ बिक्री वितरण गरेर त्यसलाई फिल्ड टेस्ट गर्यौं. र अब चाहिँ छिटै हामी चाहिँ ताप्लेजुङ र मुस्ताङमा पनि हिउँचितुवासँग सम्बन्धित चाहिँ केही सानसानो सामग्रीहरू चाहिँ बिक्री वितरण गर्न सकिन्छ कि समुदायले त्यसबाट लाभ पाउन सकिन्छ कि भनेर त्यो पनि एउटा परीक्षण गर्दैछौ.
1: अब चाहिँ हामी अलिकति यो चुनौती मानव द्वन्द्व र स्थानीय दृष्टिकोणहरू तपाईँहरूले पाउनुभयो कि छ त्यसबारेमा चर्चा गरौं. हिउँचितुवा संरक्षणका मुख्य मुख्य चुनौतीहरू तपाईँले के देख्नु भएको छ जस्तो मानव वन्यजन्तु द्वन्द्व त छँदैछ एउटा त्यो कतिको जोखिमपूर्ण छ त्यो सँगै अरू के चुनौती देख्नु भएको छ.
2: अब सबभन्दा ठूलो यो वाइल्ड लाइफको कन्जर्भेसनको चाहिँ सबभन्दा ठूलो चुनौती चाहिँ ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट नै हो. स्नो लेपर्डसँग पनि यही हो. स्नो लेपर्डसँग चाहिँ मान्छेको द्वन्द्व चाहिँ सबभन्दा प्रमुख चुनौती हो होइन. यसलाई चाहिँ तपाईँको हामीले त्यो पनि अब इन्ट्रेस्टिङली चाहिँ हामीले त्यही च्याप्टरै तपाईँको आठ क्लासमा त्यो पनि राखेको छौँ. र द्वन्द्व न्यूनीकरण गर्ने उपायहरू पनि त्यसमा चाहिँ छ. जस्तो भनौँ न एउटा चाहिँ कस्तो भने अहिले आम अब जस्तो हामीले दसैँ तिहारमा चाहिँ च्याङ्रा होइन खसी च्याङ्राहरू खान्छ. हजारौंको संख्यामा चाहिँ तपाईँ हिमाली क्षेत्रबाट चाहिँ च्याङ्रा ठूल्ठूलो सहरहरूमा आउँछन् होइन. तर त्यो कसरी पालिन्छ त त्यहाँ चाहिँ तपाईँको चाहिँ त्यसको आफ्नै कथा व्यथाहरू छ कि. तपाईँ त्यो चाहिँ तपाईँको अब यो हिउँचितुवाको चाहिँ वैकल्पिक आहार चाहिँ हो होइन त्यस्ता घरपालुवा वस्तुहरू. तर अब तपाईँको त्यो चाहिँ त्यसको इन्सुरेन्सहरू छैन. अब त्यसको चाहिँ भनौँ न एउटा बजारको मूल्य अनुसारको चाहिँ इन्सुरेन्सको स्किमहरू चाहिँ तपाईँको चाहिँ अप्लाई भएको छैन. लोकल लेभलमा लाइफ स्टक इन्सुरेन्सहरू त गरिहाल्छ क्या तर त्यो पर्याप्त छैन. एउटा कुरा इन्सुरेन्स छैन. अनि त्यसपछि अर्को चाहिँ तपाईँको जुन गोठहरू चाहिँ छन् होइन जस्तो चरणमै पनि गोठहरू हुन्छन् अनि त्यसरी गाउँघरमा नि गोठहरू हुन्छन्. विन्टरमा चाहिँ माथि तल ल्याउँछन् गोठहरू होइन सार्छन्. अनि गोठहरूमा आएर चाहिँ हिउँचितुवाले चाहिँ तपाईँ ठूलो संख्यामा चाहिँ होइन गाईबस्तु के अरे खास गरी चाहिँ भेडा च्याङ्राहरू मारिदिएको घटनाहरू चाहिँ सार्वजनिक भइरहेछ. त्यसमा चाहिँ के छ भने समस्या चाहिँ के भने गोठहरू चाहिँ बलियो गोठहरू चाहिँ बनाइएनन् होइन बनाइएको छैन भनौँ न. अब यसमा पनि तपाईँ चाहिँ स्थानीय पालिका त्यसपछि संरक्षण क्षेत्र होइन निकुञ्जहरूले चाहिँ एकदमै गम्भीर भएर यसलाई चाहिँ तपाईँको चाहिँ त्यसलाई सेक्योर गर्यो भने चाहिँ के भने त्यो पशुधनी कृषकहरूलाई पनि इन्करेजमेन्ट हुन्छ. र त्यसले चाहिँ तपाईँको केही हदसम्म साइन्टिफिक डाटाले पनि केही हदसम्म चाहिँ तपाईँको केही प्रतिशत 20-30% चाहिँ घरपालुवा गाईबस्तुले पनि कन्ट्रिब्युट गरेको छ स्नो लेपर्डको डाइटलाई भन्ने भने हुनाले अब यी कुराहरूलाई चाहिँ तपाईँको ध्यान पुर्याउनु जरुरी छ जस्तो लाग्छ.
1: तपाईँहरू पुग्नुभएको अथवा तपाईँले कार्यक्रम गर्नुभएका धेरै क्षेत्र हिमाली क्षेत्र नै भए होइन त्यहाँका मानिसहरूले हिउँचितुवालाई कसरी हेर्छन् जस्तो हाम्रो शत्रु भन्ने ठान्छन् कि यो प्रकृतिको एउटा हिस्सा भनेर चाहिँ बढी बुझ्छन् अहिले.
2: अब त्यो पनि मिक्स फिलिङ्स होइन. जस्तो अब त्यसलाई चाहिँ अब हिउँचितुवालाई चाहिँ हिमाली देवताको चाहिँ एउटा होइन ऊ के अरे पेट एनिमल को रूपमा पनि लिन्छ होइन. कति कतिपय ठाउँमा चाहिँ तपाईँको हिउँचितुवालाई हानि गर्यो भने चाहिँ त्यसले चाहिँ गाउँमा आएर चाहिँ दुःख दिन्छ भनेर पनि लिन्छ होइन. एउटा चाहिँ कल्चरको एउटा चाहिँ तपाईँको यो सांस्कृतिक महत्वको रूपमा पनि यसलाई हेरिन्छ. तर अब तपाईँले यसो हेर्ने हो भने चाहिँ कतिपय मानिसहरूमा अझै पनि किनभने अब आफ्नो लाइफ स्टक भने त्यही स्रोत त्यो सोर्स अफ इन्कमै त्यही हो नि त. त्यसलाई एक त मानिसहरूले नै बुझाएको छैन होइन. मलाई तपाईँलाई एउटा इन्ट्रेस्टिङ कुरा भन्दै मैले, जस्तो हामीले बनाउने गोठहरूमा चाहिँ एकजना विश्वविख्यात संरक्षणकर्मी हुनुहुन्छ डाक्टर जज सालर, उहाँले मलाई चाहिँ एक्चुली एउटा इमेलको मैले लेखेको क्वेसनको आन्सरमा चाहिँ उहाँले सोध्नु भएको थियो मलाई होइन. मैले क्वेसन पठाएको थिएँ, उहाँले मलाई सोध्नु भएको थियो अनि कि हाम्रा चाहिँ कृषकहरू चाहिँ होइन त्यता सयौं भेडा बाख्राहरू पाल्ने कृषकहरू आफ्नो चाहिँ सम्पत्तिलाई चाहिँ जगेर्ना गर्नलाई कतिको सचेत छन् त, के तिनीहरूले चारै कुनामा चाहिँ गोठको चारै कुनामा चाहिँ भोटे कुकुरहरू पालेका छन्, कि तिनीहरूले चाहिँ बलियाखोरहरू चाहिँ बनाएका छन् त, कि तिनीहरू रात दिन त्यहाँ हेरचाह गर्छन् उनीहरूलाई. पहिले चाहिँ हामी आफू चाहिँ सचेत हुनु पर्यो भनेर भन्नुभएको थियो क्या उहाँले. त्यहाँले अब तपाईँको चाहिँ आम रूपमा चाहिँ यसो हेर्दाखेरि चाहिँ यो कुराहरूमा चाहिँ अलिकति बढी विचार गर्नुपर्ने.
1: तपाईँले जोड्नु भएको थियो क्षतिपूर्ति पनि पर्याप्त रूपमा नभएर पनि समस्या छ भनेर. जति दिन्छ हिंसुताले पुर्याएको क्षतिको क्षतिपूर्ति, त्यो पाउने प्रक्रिया चाहिँ कतिको जटिल वा सजिलो कस्तो छ, त्यो भएको जति छ त्यसको पनि पाउनको लागि
2: त्यसलाई चाहिँ तपाईँ अब समय अनुकूल अलिक वैज्ञानिक हिसाबले चाहिँ त्यसलाई चाहिँ त्यसको रूपान्तरण हुनु जरुरी छ. किनभने अब तपाईँको त्यो मोनिटरिङ त्यसलाई चाहिँ त्यो कतिपय मैले भेटेको छु होइन, अप्पर मुस्ताङमा 4000 मिटरभन्दा माथि अथवा यता पनि ताप्लेजुङतिर पनि मैले वर्षमा 10-12 भेडा च्याङ्ग्राहरू चाहिँ याकको चाहिँ बच्चाहरू मारिदिएको छ. तर अब कहाँ क्लेम गर्न जाने, त्यो 2 दिन हिँडेर को चाहिँ त्यस्तो किसिमको चाहिँ उनीहरूको चाहिँ एउटा अनुभव छ क्या. भनेपछि त्यसलाई चाहिँ तपाईँको अब जस्तो भनौँ त्यसलाई अनुगमन गर्ने प्रक्रियाहरू अलिक झन्झटिला छन्, अनि त्यसपछि राहतको जुन रकमहरू छ त्यो पनि त्यति पर्याप्त छैन. अब त्यहाँ मैले देखेको चाहिँ तपाईँको कस्तो नि एउटा चाहिँ स्थानीय निकायले नै अलिकति होइन सुझबुझका साथ अलिकति गम्भीर भएर सहकार्य गरेर चाहिँ तपाईँको यो स्किमहरूलाई चाहिँ अनिवार्य रूपमा जस्तो इन्सुरेन्सको स्किमहरू त्यसपछि राहतको स्किमलाई पनि अझै इम्प्रुभ गरेर सुधार्दै लानुपर्छ कि जस्तो लाग्छ.
1: हिंसुताको छाला अङ्गहरूको अवैशिकार अथवा चोरी तस्करी यस्तो अवस्था चाहिँ कस्तो छ, तपाईँले के पाउनु भएको छ गरेर हेर्दै गर्दाखेरि यसलाई रोक्नको लागि प्रयास भइरहेको छ कि छैन, अथवा त्यो समस्या नै छ कि छैन?
2: अब अहिले अब हामीले हेर्ने बेसिस होइन, हामीले हेर्ने आधार भनेको चाहिँ सार्वजनिक यो सञ्चार माध्यमहरूमा चाहिँ पब्लिस भएको न्युजहरू र अब हामी चाहिँ 12 गाउँमा काम गर्छौँ है,
1: कम्ती त्यो गाउँको अवस्था बुझिन्छ.
2: त्यो गाउँमा चाहिँ तपाईँको रमाइलो कुरा एउटा भनौँ न सुखद पक्ष चाहिँ के हो भने अहिलेसम्म तपाईँको चाहिँ बरु हिउँची त मरेको भेटियो होइन, मरेर चाहिँ तपाईँ बोकेरै ल्याएर विद्यालयको व्यवस्थापन समितिको अध्यक्षले चाहिँ मरेको हिउँची त बोकेर ल्याएर घुन्सा गाउँमा पनि गार्डनहरूलाई सघाउनु भएको थियो होइन, आफैले त्यहाँ न्युज पनि कभर गरेको थियो म्यागजिनमा, स्नोरपुर म्यागजिनमा. अनि त्यसपछि तपाईँको यता मुस्ताङमा पनि तपाईँ चाहिँ एकदम भनौँ न एउटा घाइते हिउँचिता चाहिँ मरेको अवस्था थियो. तर तपाईँको हिंसुता नै मारेको होइन पोचिङको अवस्थाहरू त्यस्तो बरु शिकार जस्तो कस्तुरीहरू शिकारमा भेटेको पासोसहित भेटेको त्यस्तो अवस्था थियो. तर हिंसुताको केसमा चाहिँ सायद मेरो विचारमा अहिले सन्तोषजनकै त्यस्तो घटनाहरू चाहिँ सार्वजनिक भएको छैन, त्यहाँले अब यो सन्तोष गर्ने ठाउँ छ भन्छु जस्तो लाग्छ.
1: कार्यक्रम गर्दै गर्दा हिंसुताप्रति देखिएका अन्य समस्याहरू, जस्तो हामीले एउटा मानव वन्यजन्तु द्वन्द्वको कुरा त गर्नु, त्योभन्दा बाहेक जलवायु परिवर्तनको असर अथवा भन्नु आहार प्रजातिको कमी यस्तो खालको समस्याहरू चाहिँ केही देखिएको छ कि छैन?
2: मैले एउटा यो के अरे ग्लोबल भोइस भन्नेमा एउटा इन्टरभ्यूमा अस्ति यसो भनेको थिएँ होइन, सेयर भएको थियो मेरो अनुभव. हामीले चाहिँ त्यो जोमसुम भन्दा माथि चाहिँ एउटा नमो भन्ने एउटा चाहिँ खर्को छ, त्यहाँ चाहिँ 2012-13-14 चाहिँ रेगुलर हामी चाहिँ 3 दिनको क्याम्प गर्थ्यौँ, स्नोडोपर क्याम्प होइन, 4700 मिटरसम्म हामी जान्थ्यौँ. अनि त्यो क्याम्प नै तपाईँले 4300 जतिमा चाहिँ हामी बस्थ्यौँ. त्यो बस्दाखेरि चाहिँ हामीले चाहिँ कस्तो भने 12-13-14 चाहिँ त्यो पाखाभरि चाहिँ नाउरहरू हामीले हेरायो कि, तर हामीले त्यस्तै क्याम्प चाहिँ 23 चाहिँ रेन्जरहरूको एउटा वर्कसप गर्दाखेरि चाहिँ फिल्ड भिजिटमा जाँदाखेरि स्नोडोपरको चाहिँ पुरानो दिशा बाहेक नाउर पनि देखिएन होइन, भने त्यो पपुलेसन चाहिँ त्यहाँबाट चाहिँ त्यो सिफ्ट भयो कुनै किसिमले होइन. तपाईँले अहिले जलवायु परिवर्तनको कुरा उठाउनु भयो, जलवायु परिवर्तनले नै हो कि अथवा कुनै अन्य कारणले हो भन्ने चाहिँ त्यो अध्ययनको विषय हो. तर कति ठाउँमा चाहिँ तपाईँको नयाँ आहारा प्रजातिहरूको चाहिँ उपस्थिति पनि देखिएको छ होइन, जस्तो मुस्ताङको लुप्रा गाउँमा चाहिँ तपाईँ जानुभयो भने सेप्टेम्बरतिर चाहिँ तपाईँले चाहिँ यसो हुँदाखेरि नै त्यो मेन सड़कबाट गाउँसम्म पुग्दाखेरि नै तपाईँ चाहिँ पाखाभरि चाहिँ चरिरहेको देख्न सक्नुहुन्छ. अब गाउँमै बसेर पनि तपाईँले चाहिँ एउटा बाइनोकुलर तपाईँसँग भयो भने त्यहाँ चाहिँ मजाले देखिन्छ नै.
1: तपाईँ पुग्नु भएको ठाउँतिर चाहिँ हिउँचितुवाले मान्छेलाई चाहिँ क्षति पुर्याएको भन्ने कुरा केही त्यस्तो घटनाहरू तपाईँ सुन्नु भएको छ कि छैन, तपाईँ जहाँ जहाँ कार्यक्रममा जानु भएको छ त्यहाँ?
2: अहिलेसम्म चाहिँ हिउँचितुवाले होइन, जस्तो अब चितुवाले मान्छे लाने, बाघले मान्छे मार्ने, त्यो त कमन भइहाल्यो. अब मैले फेरि अहिलेसम्म म चाहिँ झन्डै नै 2010 म यो स्नोडोपर कन्जर्भेसनमा संरक्षणमा छु र मेरो अध्ययन अनुसार चाहिँ हाम्रो जुन एकजना अहिले जसले हामीलाई चाहिँ ग्रान्ट दिइरहनु भएको छ स्नो लेपर कन्जर्भेन्सीका चाहिँ फाउन्डर डिरेक्टर डाक्टर रडनी ज्याक्सन, उहाँलाई चाहिँ हिंसितुवाले चाहिँ त्यो रेडियो कलर गर्दाखेरि बोकेर एक ठाउँबाट अर्को ठाउँमा लगाउँदाखेरि टोक्दियो अरे, अनफर्चुनेटली टोक्दियो हातमा, त्यो टोक्दिएपछि उहाँको हात चाहिँ तपाईँको चाहिँ धेरै नराम्रोसँग चाहिँ त्यो भनौँ न त्यसमा चाहिँ किराहरू लाग्ने अवस्था थियो, औषधिको अभावले धेरै टाढा थियो त्यो होइन, अनि उहाँले चाहिँ लकिली टाइममा चाहिँ ट्रिटमेन्ट गरेर ठिक हुनुभयो होइन। त्योदेखि बाहेक मैले चाहिँ अहिलेसम्म हिंसितुवाले चाहिँ अस्ति एउटा चाहिँ भिडियो चाहिँ कता आएको थियो बाहिर विदेशमा होइन, तर त्यस्तो उल्लेख्य रूपमा चाहिँ नेपालमा हिंसितुवाले नै मान्छेले चाहिँ आक्रमण गर्यो होइन, मान्छेलाई मार्यो भन्ने अहिलेसम्म चाहिँ
1: तपाईँले अघि भन्नुभयो घटना त त्यो समातेपछिको कुरा भयो, त्यो त अब उसले प्रतिकार गरे छुट्टै कुरा भयो, तर मान्छेलाई खोजेर मान्छेलाई नै आक्रमण गर्ने खालको भन्ने
2: देखेको छैन।
1: हजुर, अवश्य हामी अन्त्य अन्त्य चरणमा नीतिगत समन्वय भूमिकाको बारेमा अलिकति कुरा गरौँ। अहिले पालिका सरकारहरू स्थानीय सरकारहरू चाहिँ हिंसितुवाको संरक्षणप्रति कतिको संवेदनशील भएको पाउनु भएको छ र उनीहरूको भूमिका कतिको महत्वपूर्ण छ तपाईँको कार्यक्षेत्रको अनुभव मात्रै सोधे हामीले।
2: जस्तो अहिले चाहिँ तपाईँको हामी अब काम गर्ने ठाउँहरूमा चाहिँ तपाईँको अब दुईटा पालिका चाहिँ ठ्याक्कै हिंसितुवाको वासस्थानमै परे, अरू पालिकाको हाम्रो क्लस्टरहरू भनौँ कम्युनिटी समुदायहरू चाहिँ त्योभन्दा समुदायभन्दा माथिल्लो बेल्टका शेर्पाहरू चाहिँ तपाईँको चाहिँ चौरीहरू याकहरू पाल्ने त्यस्तो छ होइन, अनि अब उहाँहरूलाई चाहिँ मैले यसो देख्दाखेरि चाहिँ अब हामीलाई किनभने यो गुड थिङ चाहिँ के हो भने हामीलाई मुस्ताङको चाहिँ दुईवटा पालिकाहरूले चाहिँ एउटा पालिकाले चाहिँ आफ्नो लोगोमा आधिकारिक लोगोमै हिंसितुवा र त्यसको आहारा प्रजातिको चाहिँ नाउरको चाहिँ फोटो राखिदिनु भयो, इमेज चाहिँ तपाईँको छ, तपाईँले जोमसम जाँदाखेरि हेर्नुभयो भने पनि घरजुङ गाउँपालिकाको लोगोमा चाहिँ हिंसितुवा देख्नुहुन्छ होइन, अनि त्यसपछि हामीलाई चाहिँ यो कार्यक्रम यो समुदायमा आधारित हिंसितुवा संरक्षण कार्यक्रम चाहिँ गर्नुहोस् भनेर चाहिँ हामीलाई अलिकति आर्थिक सहयोग पनि गर्नुभएको छ, र तपाईँको चाहिँ यो स्थानीय पाठ्य पुस्तकमा उहाँले चाहिँ समावेश पनि गर्नुभएको छ, त्यसले चाहिँ तपाईँ के देखाउँछ भने एउटा ओनरसिप चाहिँ उहाँले चाहिँ लिनुभएको छ, तर अझै पनि तपाईँको चाहिँ उहाँको चाहिँ जुन वार्षिक कार्ययोजना र बजेटहरूमा चाहिँ हिंसितुवाको चाहिँ कार्यक्रमहरू खासै उल्लेख्य रूपमा नपर्नाले चाहिँ हामी यसपालि चाहिँ यो वर्ष चाहिँ हामीले चाहिँ हाम्रो फिल्ड स्टाफलाई चाहिँ तपाईँहरू गएर चाहिँ त्यहाँ दबाव दिने सोधखोज गर्ने त्यो रातो किताब पनि हेर्ने

0: चाहिँ यो चाहिँ एउटा प्राकृतिक स्रोत हो भन्ने किसिमबाटै लिएको छ।
1: उहाँले भन्न त हुन्छ होइन, तर अब कस्तो छ भने जस्तो अब मुस्ताङको केसमा र यतापट्टिको केसमा चाहिँ त्यहाँ चाहिँ अब ताप्लेजुङमा चाहिँ कञ्चनजङ्घा संरक्षण क्षेत्रले काम गरिरहेछ, यतापट्टि चाहिँ तपाईँ अन्नपूर्ण संरक्षण क्षेत्रले काम गरिरहनाले यो चाहिँ अब अलिक बढी चाहिँ जिम्मेवारी चाहिँ उहाँहरूको हो है भनेर लिनुभएको छ एउटा कुरा। अनि तर पालिकाले चाहिँ वृक्षारोपणहरूमा चाहिँ सघाउने होइन त्यस्तो किसिमको चाहिँ काम भएको छ, तर पर्टिकुलरली तपाईँ चाहिँ स्नो लेपर्डमै भनेर चाहिँ उहाँ चाहिँ एकदम स्पेसिफिकली त्यस्तो चाहिँ छैन। तर हामी चाहिँ अहिले चाहिँ 5 वर्ष हामी 6 वर्ष काम गरेर हुनाले हामी चाहिँ घचघचाइरहेको
0: बुझाउने काम चाहिँ गर्नुहुन्छ।
1: यो बाबा यो तपाईँको पनि हो होइन, एक दिन हिंसित भए त तपाईँले गर्व गर्न सक्नुहुन्छ नि त। यो चाहिँ ल्यान्ड वेलकम टू भनौँ न एउटा कुरा, वेलकम टू ल्यान्ड अफ स्नो लेपर्ड भनेर चाहिँ तपाईँ एउटा साइनबोर्ड र फोटो एउटा मूर्ति राख्दाखेरि त त्यो गर्व गर्ने त पालिकाले नै हुन्छ।
0: पालिकाले नै चाहिँ अलिकति भूमिका खेल्यो भने चाहिँ दिगो पनि होला होइन त्यो संरक्षण काम,
1: त्यो दिगो पनि हुन्छ। उहाँले इन्सुरेन्स स्किमहरू जस्तो अहिले यसपालि चाहिँ सायद मेरो विचारमा खोर सुधारहरूमा र पशुपालनहरूमा पनि अलिकति केही कुरा सहयोग गर्नुभएको छ भन्ने न्युज पनि सुनेको थिएँ मैले,
0: सुखद पक्षहरू
1: एक्ज्याक्टली। त्यो चाहिँ तपाईँको के भने त्यसले कमसेकम चाहिँ इन्डाइरेक्टली चाहिँ स्नो लेपर्डको डाइटलाई पनि कन्ट्रिब्युसन गरिरहेछ, र गोठ सुधारहरू इन्सुरेन्सको स्किमहरू गर्दाखेरि चाहिँ तपाईँको पशुधनी पनि इन्करेज हुने भयो नि त। मेरो चाहिँ तपाईँ ठिकै छ 50,000 रुपियाँ आइहाल्छ होइन 40,000 रुपियाँ आइहाल्छ एउटा भेडा खाए पनि के भयो भन्ने किसिमको चाहिँ त्यसले चाहिँ प्रवृत्तिमा पनि चेन्ज ल्याउँछ।
0: त्योसँगै जब 1.5 दशकदेखि नै हिंसितुवाको संरक्षण भनौँ त्यसको लागि चर्चा गर्ने त्यो काम गर्दै हुनुहुन्छ, त्यसले गर्दा चाहिँ हाम्रो यो संरक्षण कार्यमा चाहिँ नेपाल सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग र समन्वय कतिको प्रभावकारी छ, सहयोग कतिको उपलब्ध भइरहेको छ?
1: हिंसितुवामा सहयोग चाहिँ छ होइन, आइरहेछ भनौँ, अनुदानहरू सहयोगहरू आइरहेछ, र यसको चाहिँ तपाईँको प्रभावकारिताहरू पनि वैज्ञानिक लेखहरू पनि होइन विभिन्न स्टेक होल्डरले चाहिँ आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरिरहेछन्। वैज्ञानिकहरूले सोधको जस्तो भनौँ न एउटा कञ्चनजङ्घाबाट माथि हिमालबाट मोरङमा चाहिँ ओर्लाबारीमा चाहिँ हिंसिता झऱ्यो होइन, झरिसके त्यसको चाहिँ वैज्ञानिक अनुसन्धान गरेर तपाईँको त्यसको त्यसलाई चाहिँ अहिले काठमाडौँको जूमा चाहिँ ललितपुरको जूमा राखिएको छ, त्यस सम्बन्धी वैज्ञानिक लेख पनि चाहिँ प्रकाशन भएको छ। अनि त्यसपछि आएर अब हामीले चाहिँ आफूले संरक्षण क्षेत्र शिक्षाबाटको माध्यमबाट चाहिँ हामीले कन्ट्रिब्युसन गरेर डब्लुएलएफहरू राष्ट्र निकुञ्ज विभागहरूले चाहिँ टाइमली जीपीएस कलरिङहरू गरेर त्यसको चाहिँ अनुसन्धानमा काम गरेका छन्। एनटिएनसीहरू होइन विभिन्न स्टेक होल्डरहरूले चाहिँ अहिले स्नो लेपर्ड ट्रस्ट भन्ने पनि संस्थाहरूले चाहिँ अहिले ताप्लेजुङको चाहिँ विकट गाउँमा चाहिँ उहाँले काम पनि शुरू गर्नुभएको छ।
0: अन्तर्राष्ट्रिय स्तरमा चाहिँ चासोको बन्ने जन्तुमै पर्छ यो होइन,
1: एकदमै चासो लिस्ट स्टडिज पनि भन्छ कम अध्ययन भएको, किनभने तपाईँलाई थाहा छ जस्तो यसको चाहिँ तपाईँ अध्ययनै खर्चिलो छ, किनभने तराईमा बाघ चाहिँ हात्ती हेरेर चढेर पनि गर्न सकिने भयो, अझ त पैदलै हिँडेर पनि जान्छन्। तर अब यसको चाहिँ तपाईँको एकजना मान्छेलाई महिनौ दिन सहयोगीहरू सुध्दै यसको चाहिँ अध्ययन गर्नले धेरै खर्चिलो भएको हुनाले यसको चाहिँ कमै अध्ययन भएको छ भने।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 082-5627-707।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार सेवा,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजा तथा उपचार सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
7: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
6: सम्पर्क फोन 082-5907-079।

0: नम्बर 98478103 र 98229555।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
3: डाक्टरद्वारा दिइने सेवाहरू,
1: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
3: बिना टाका प्रभावकारी उपचार,
2: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
3: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज।
3: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
2: बिरामी जाँच हुने मिति यही श्रावण 15 गते शुक्रबार।
1: दिव्य फार्मेसी, कुराई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
5: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
6: के कुरा गर्छ निले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98478-23572।
9: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
10: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू, ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
2: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
3: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-82-63-23, 98-78-18-617 र 98-78-35-643।
11: मध्य पश्चिम ट्रान चेक, यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजन प्रति समान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको पाइन्छ। यस्ता गुरूलाई हाम्रो शास्त्रले ब्रह्मा विष्णु र महेश्वरका रूप समेत मानेको पाइन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरू भनिन्छ। माता पिता जस्तै गुरूलाई पनि देवता समान मानि आचार्य देवो भव भनिन्छ। गुरू पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रमहरू गरी दीक्षा शिक्षा दिने गुरूप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्। यसै गरी आजै वेदलाई ऋग्वेद यजुर्वेद सामवेद र अथर्व वेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउने सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती पनि मनाउने गरिएको हो। नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको घोषणा गरेको छ। नारायणी अस्पताल वीरगंजमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमाथि गएको 9 गते भएको आक्रमण अनि अस्पतालमा तोडफोडको विषयलाई लिएर संघले यसअघि हिजो पनि आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो। संघले दोषीलाई कानूनी कार्यवाही गर्न सरकारले उदासीनता देखाएको भन्दै असन्तुष्टि जनाएको छ। आन्दोलनका थप कार्यक्रम अनुसार आज बिहान 10 बजे काठमाण्डौको माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी छ। त्यस्तै काठमाण्डौ उपत्यका बाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धरना दिई विरोध जनाउने संघको हिजो बसेको बैठकले निर्णय गरेको छ। देशभर ओपीडी सेवा बन्द हुँदा हजारौं बिरामीलाई थप शास्ति भएको छ। उपचार सेवा प्रभावित भएको छ। पर्साको वीरगंजमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका वीरगंज महानगरपालिका 25 54 वर्षीय रामकुमार पटेलको साउन 8 गते ज्यान गएको थियो। गम्भीर हृदयघात भएर अस्पताल पुर्याएका पटेलको उपचारकै क्रममा ज्यान गएपछि परिवार र आफन्तले डाक्टर प्रमोद राममाथि आक्रमण तथा अस्पतालमा तोडफोड गरेको संघले जनाएको छ। यसैबीच स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गरेको छ। मन्त्रालयले डाक्टर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। सुनसरीको देवानगंजमा भएको घटनालाई लिएर प्रदर्शन नरोकिएपछि सुनसरीका विभिन्न 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले गएराती फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको हो। प्रशासनले गएराती 9 बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका 16-17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, रामधुनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, इन्द्रुवा र दुहवी नगरपालिका तथा भोतराहा नरसिंह कोशी गढ़ी देवानगंज हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाएको हो। यसअघि सोमबार बिहानदेखि लगाएको कर्फ्यू केही क्षेत्रमा हिजो मंगलबार बिहानदेखि हटाएर निषेधाज्ञा कायम गरिएको थियो, तर हिजो दिनभर पनि अवस्था तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दिउँसोपछि तनावग्रस्त क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो। गैरातीदेखि फेरि तेस्रो पटक प्रशासनले कर्फ्यू थप विस्तार गरेको हो। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। र जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रशासन कार्यालय दाङले गत आर्थिक वर्ष 2082-83 18,079 जनालाई नयाँ नागरिकता प्रदान गरेको छ। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार सो अवधिमा 18,009 जनाले वंशजका आधारमा 22 जनाले आमाको नामबाट नागरिकता लिएका छन्। यस्तै 14 जनाले गैर आवासीय नेपाली नागरिकता, 34 जनाले वैवाहिक अंगीकृत नागरिकता र 10 जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन्। प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय खोराईबाट 6,677, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट 7,155 र इलाका प्रशासन कार्यालय लमहीबाट 4,254 जनालाई नयाँ नागरिकता प्रदान गरिएको हो। कार्यालयले एक वर्षको अवधिमा 14,737 नागरिकताको प्रतिलिपि समेत जारी गरेको छ। घोराईबाट 5,179, तुलसीपुरबाट 7,267 र लमहीबाट 2,791 प्रतिलिपि वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयो। त्यसै गरी दाङ जिल्लाभर 419 नाबालक परिचय पत्र वितरण गरिएको छ भने 17,222 राहदानी जारी गरिएको कार्यालयले जनाएको छ। यसै गरी गत आर्थिक वर्षमा 71,477 जनाको राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ भने 5,855 जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको कार्यालयले जनाएको छ। हौस् त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीविस रोड, खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते।
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर जानकारी गराउँदछौँ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
10: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98-477-2779
11: र 98-578-30-689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
12: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
13: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
12: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस, र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
16: उपचार हुने रोगहरू पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
11: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
11: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
16: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
11: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चौक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
15: भर्ना सम्बन्धी सूचना।
9: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
15: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
17: सम्पर्क फोन नम्बर 082-585-1133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-625-26-286।
18: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
19: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
21: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
22: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
23: नमस्कार, यो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु, जीवराम भण्डारी। आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ सामिप्य किमलसना, उहाँ चलचित्र समीक्षक हुनुहुन्छ, उता लेखक, निर्माता र कैयौं समय केही सवालमा यही चलचित्रसँग सम्बन्धित जुरीको भूमिका पनि उहाँले निर्वाह गर्नुभएको छ, पत्रकार। आज म उहाँसँग नेपाली चलचित्रको त्यो इतिहासदेखि वर्तमानसम्मलाई कोट्याउने मेरो प्रयत्न रहनेछ, खास गरी नेपाली कलाकारहरूको अवस्था र नेपाली समाज र नेपाली चलचित्रले कुन स्थान ग्रहण गर्दछ नेपाली समाजमा, यही वरिपरि केन्द्रित रहेर कैयौं त्यस्ता आम चासोहरू जिज्ञासाहरू छन् त्यसलाई उहाँ मार्फत सम्बोधन गराउने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु, स्वागत छ यहाँलाई है त।
0: थ्याङ्क
23: यू। अब म कहाँबाट प्रवेश गर्न चाहे भने तपाईँको नजरमा फिल्म भन्छन् होइन चलचित्र चल अथवा चित्र संसारमा कैयौँ हाम्रा छिमेकी देशहरू नै पनि र पाश्चात्य मुलुकहरू त्यसले विशाल एउटा स्थान ग्रहण गर्दछ समाजमा, त्यसको कलाकारहरू अनि जो फिल्म हुन्छ फिल्ममा खेल्ने जो कलाकार छन् उनीहरूको जीवन स्तर अनि उनीहरूमा जुन खालको एउटा स्किल त्यो समग्र हेर्दाखेरि नेपाली दर्शकलाई उनीहरूले बढी आकर्षित गरेको आभास हुन्छ। जुन नेपालमा जति जस्ता चलचित्रहरू बनेका छन् र जस्ता कलाकारहरू छन् तिनीहरू यसो हेर्दा हाम्रो नेपाली समाजमा उनीहरूको प्रभाव कुन तहमा छ भनेर मानिसहरू छलफल बहस पनि गर्ने गर्छन्। नेपाली नै कयौँ कलाकारहरूको नाम लिन सकिन्छ, जस्तो मनिषा कोइराला, उनले नेपालमा पनि फिल्म खेलिन् तर त्यति सफलता उनलाई प्राप्त भएन। भारतीय चलचित्र जगतमा उनको त्यो तहमा उनले उचाइ बढाइन् अर्थात् उनको वाहवाही कमाइन्। त्यस्तै गायकको हिसाबले हेर्ने हो भने उदित नारायण झा अब नेपालमा धेरै लोकप्रियता उनले आर्जन गर्न सकेनन्, अहिले पनि मानिसहरू नाम लिँदा नारायण गोपालको नाम लिन्छन् अथवा बच्चु कैलाशहरू यस्तै यस्तै मानिसको नाम पछिल्लो पुस्तालाई त्यो स्थानमा मानिसले काहीँ न काहीँ ग्रहण गर्न नसकेको जस्तो देखिन्छ। त हामी कहाँ के चिजको अभाव छ जसका कारण नेपाली सिनेमा जगतका कलाकारहरूले त्यो तहको उचाइ अर्थात् समग्रमा खरलप्प भन्छ नि नेपाली समाजलाई त्यो प्रभाव पार्न सकेको जस्तो देखिँदैन। अब मेरो ठाउँबाट हेर्दा तपाईँ चलचित्र समीक्षक भएको हुनाले कहानी र समस्या छ जसका कारण कलाकार र चलचित्रहरू त्यो नेपाली समाजको त्यो प्रतिनिधित्व एज एउटा नायकको रूपमा नायिकाको रूपमा भूमिका निर्वाह गर्नबाट च्युत भएको छ। सुनौ त
2: सुरुमै एकदम चाहिँ गाह्रो क्वेसन सोध्नुभयो, थ्याङ्क यू सो मच। तर यहाँ निम्ति आएर यो सबै सिनेमाको बारेमा गफ गर्ने माहौल सृजना गर्नुभएकोमा कस्तो हुन्छ भनेदेखि सर यो साहित्य कला सङ्गीत भनेको चाहिँ त्यो समाजबाट मिश्रित हुन्छ र तिनीहरूबाटै उठेर आएको एउटा प्रतिभाले चाहिँ त्यो सबै चिजलाई प्रतिनिधित्व गर्छ
23: अर्थात् समाजको
2: दर्पण मैले अब सिनेमाको मात्रै हामी ज्यादा कुरा गरौँला तर मैले भन्न खोजिरहेको किन त्यो खालको प्रतिभाहरू मैले हजुरको क्वेसनको आशा के बुझेँ भने मनिषा कोइराला त्यही मनिषा कोइराला नेपालको नेपालमा चाहिँ त्यो लेभलमा ख्याति आर्जन गर्न नसक्ने उदित नारायण नसक्ने होइन के अरे नेपालमा चाहिँ नसक्ने तर त्यहाँ गएर चाहिँ कसरी सक्ने भन्ने मोटामोटी आशय हजुरको त्यो हो नि त। अनि त्यो चाहिँ के हुन्छ भनेदेखि हाम्रो समाजको चाहिँ एउटा पपुलेसनको हिसाबले हाम्रो जुन कला संस्कृतिलाई चाहिँ आराधना गर्ने जुन संस्कृति छ होइन त्यसको पनि सीमितताको हिसाबले चाहिँ बुझ्नुपर्छ होला भन्ने लाग्छ कि मलाई, किनभने हामी अहिले पनि बिहान के खाएर बेलुका के खायो भनेर के खाने भन्ने चिजमा सङ्घर्ष गरिरहेको देशको जनताहरू हौँ। हाम्रोमा कला संस्कृति मनोरञ्जन त्यो सबै चिजहरू चाहिँ के आउँछ भने गाँस बाँस कपास पछाडि मात्रै आउँछ क्या। त्यसले गर्दा हाम्रो त्यो समर्पणलाई चाहिँ के गर्छ भनेदेखि कोही एकदम प्रतिभाशाली मान्छे जन्म्याएछ भने पनि त्यसलाई गाँस बाँस कपासको चाहिँ चिन्ताले चाहिँ के गर्छ भने त्यसलाई बिस्तारै पछाडि तान्दै लिएर जान्छ
23: क्या।
2: मलाई अलिकति चाहिँ त्यो लाग्छ मलाई एउटा एउटा कारण त्यो मात्रै होइन होइन अर्को कुरा चाहिँ कस्तो छ भनेदेखि हामीसँग हाम्रो सानो देश हो होइन हाम्रो जुन पुग्न पुग चाहिँ 3 करोड पपुलेसन छ 3 करोड पनि पुरा छैन भनेपछि अब यो सानै ठाउँ हो क्या यो तर हाम्रो
23: बजार
2: सानो छ तर हाम्रो नजिकमा यो सबै कुरा गर्नलाई सजिलो चाहिँ के भएको छ भने हाम्रो छिमेकमा चाहिँ यत्रो विशाल देश छ कि जहाँ कतिवटा इन्डस्ट्री छ भन्ने कुरै हामीलाई थाहा छैन के। त्यहाँ एउटा बलिउड हजुरले भनिरहेको मनिषा अथवा उदित नारायणले रिप्रेजेन्ट गर्ने इन्डस्ट्री भने बलिउड इन्डस्ट्री मात्रै हो क्या। त्यहाँ अरू 15-20 इन्डस्ट्री छ र तिनीहरू इक्वल्ली चाहिँ बलिउड बराबर फिल्म बनाउँछ त्यो कुरा पनि हामीले बिर्सनु हुन्न क्या। त्यो गर्दाखेरि मैले जोड्न खोजेको कुरा के हो भने एउटा चाहिँ हाम्रोमा कला संस्कृतिलाई जहाँबाट जसरी जुन उद्देश्यले सुरु भयो त्यो चिजको पनि अलिकति मोटिभेसनमा अलिकति केही न केही अलि समस्या छ होला, किनभने यहाँ राजा महाराजावाला परम्परा भयो, सङ्गीतको अथवा नाटकको अथवा सिनेमाको सुरुवात चाहिँ कहीँ न कहीँ त्यो राज परम्परासँग जोडिएको छ, किनभने तपाईँको लिच्छवी कालदेखि लिएर अहिलेको मतलब अस्तिसम्मको शाहवंशीय परम्परासम्म आउँदाखेरि पनि हाम्रो मन त्यो सबै कलाको चेतहरू चाहिँ त्यहाँ गएर ठोकिन्छ अलिकति, त्यसले गर्दाखेरि
23: त्यो के अलिक बाधक जस्तो भयो त्यो उजागर हुन
2: अलिकति त्यसको त्यसले अलिकति कहीँ न कहीँ चाहिँ गर्छ होला त्यसलाई, किनभने मनोरञ्जनको साधनको रूपमा अलिकति त्यसलाई परिभाषित गर्नलाई चाहिँ, किनभने तपाईँले जसरी चाहिँ कलालाई चाहिँ कलाको रूपमा नबुझेर चाहिँ त्यसलाई मनोरञ्जनको रूपमा बुझ्नुभयो भने त्यसले अलिकति आफ्नो चाहिँ त्यसले मूल्य चाहिँ घटाइरहेको हुन्छ कि।
23: हाम्रा जो चलचित्रका लेखक र जुन कलाकारहरू हुन्छन् अथवा जसले निर्माण गर्छ नि चलचित्र, कि त्यसले हाम्रो नेपाली समाजलाई बुझ्ने ल्याकत अर्थात् उसको त्यो ज्ञान शिक्षा अर्थात् त्यो ढङ्गको त्यो साक्षरता उसमा नरहेको उपज हो त्यो।
2: अब यो तपाईँको यो स्टेटमेन्टमा चाहिँ म लगभग सहमत छु, किनभने हाम्रोमा चाहिँ अब कसो भने फिल्म बनाउने मान्छे एउटै हुन्छ, कथा एउटै हुन्छ, त्यो बेग्लै टाकुरा त्यो बेग्लै टाकुरा जस्तो
23: मोटिभेट हुन्छ
2: उनीहरूको चाहिँ कस्तो हुन्छ भने हाम्रो मान्छे सिनेमा बनाउनु भने परम्परा चाहिँ तपाईँको अलिकति चाहिँ भारतीय परम्पराबाट प्रभावित भएर सुरु भएको छ,
23: मतलब अलिक कपी पेस्ट जस्तो कपीको नक्कल गर्ने
2: हो, किनभने सुरुमा तपाईँले अघि हामी कुरा गरौँला भन्ने सोचेका छौँ, जस्तो हरिश्चन्द्र भन्ने सिनेमा बन्यो त्यो चाहिँ कलकत्तामा बन्यो
23: त्यो पहिलो हो,
2: अब त्यो चाहिँ नेपाली भाषामा बनेको पहिलो फिल्म चाहिँ त्यो
23: भारतीयले बनाएको
2: अब भन्दाखेरि चाहिँ अहिले के छ भनेदेखि डिबी परिहार चाहिँ खासमा नेपाली नै हुनुहुन्थ्यो, यहीँ चाहिँ
23: कलकत्तामा उनले बनायो,
2: असन्टोलको यहीँको हुनुहुन्थ्यो, उहाँको ओरिजिन चाहिँ धनकुटा रहेछ होइन, हाम्रो शङ्कर तिवारी भन्ने हाम्रो चाहिँ लेखक हुनुहुन्छ, उहाँले उहाँको बारेमा चाहिँ एउटा किताबै लेख्नु भएको छ,
23: राजा हरिश्चन्द्र कि हरिश्चन्द्र मात्रै
2: होइन, यो चाहिँ धेरै नेपाली चाहिँ हामीले अलिक गलत इतिहास यत्रो वर्षसम्म पढिरह्यौँ भनेर भन्ने लाग्छ मलाई, म यसको सानो हजुरलाई एक्जाम्पल दिन्छु, हामीले पनि पहिलेसम्म पढ्दाखेरि राजा हरिश्चन्द्र भनेर सुने,
23: पहिलो नेपाली भाषाको चलचित्र भनेर पढियो,
2: तर पछाडि मैले लेख्ने क्रममा मैले के भेटेँ भनेदेखि एकचोटि नारायण हेटीमा चाहिँ सिनेमाको रिलहरू भेटियो भनेर त्यहाँ चाहिँ सूचना आयो, सूचना आइसकेपछि चलचित्र विकास बोर्डको अध्यक्ष हुनुहुन्थ्यो दयाराम दाल, उहाँ र म त्यहाँ के फिल्महरू रहेछ भनेर हेर्न जाँदाखेरि चाहिँ
23: नारायण हेटीमा
2: सङ्ग्रहालयमा त्यहाँ चाहिँ तपाईँको हरिश्चन्द्रको रिल छ त्यहाँनिर, अनि हामीले त्यो रिलहरू हेर्दाखेरि चाहिँ त्यहाँनिर त्यो रिलको मैले फोटो पनि खिचाएको छु, त्यहाँ रिलमा चाहिँ तपाईँको हरिश्चन्द्र भनेर मात्रै नाम छ कि,
23: भनेपछि राजा हरिश्चन्द्र होइन हरिश्चन्द्र मात्रै
2: हो त्यो त्यो चाहिँ नाम चाहिँ त्यही रहेछ, र अहिले बजारमा पाइने पोस्टरहरूमा पनि हरिश्चन्द्र मात्रै नाम गरेको पोस्टरहरू पनि पाइन्छ कि। अब यो चाहिँ मलाई अचम्म लाग्छ, हामी कति चिजहरूमा कति इन्सेन्सिटिभ छौँ, हामीले यत्रो वर्षसम्म छाप्दाखेरि चाहिँ तपाईँको हरिश्चन्द्र मात्रै लेखेको पोस्टरहरू छाप्या छौँ हाम्रो आर्टिकलहरूमा हाम्रो लेखहरूमा, तर हामीले यत्रो वर्षसम्म भन्दा चाहिँ राजा हरिश्चन्द्र भनेर भन्यौँ क्या, त्यो धेरै ठुलो कुरा त होइन, तर अब हामीले चिन्दा जान्दा चाहिँ राजा हरिश्चन्द्र भन्या हुनाले इन्डियामा बनेको पहिलो फिल्म चाहिँ त्यही राजा हरिश्चन्द्र हो होइन, त्यो भएको हुनाले हामी पनि त्यही लहिलैमा लाग्यौँ, तर मैले हेरेको रिल अनुसार मैले अब त्यसलाई चाहिँ नेपाल सरकारलाई चाहिँ त्यसलाई डिजिटाइज गरेर एकचोटि फेरि राम्रोसँग हेर्ने वातावरण बनोस् भनेर मैले बारम्बार चाहिँ अनुरोध गरेको छु, तर त्यो काम चाहिँ हुन सकेको छैन।
23: यसको अर्थ के, नेपाली पहिलो चलचित्र भनेको विक्रमसम्म 2021 सालमा बनेको आमा नै हो?
2: अब त्यो चाहिँ त्यसलाई चाहिँ अब त्यो व्याख्यामा फर पर्छ तपाईँको, जस्तो भनेदेखि तपाईँको यो बनेको छ तपाईँको 2006 सालमा बनाएको हो
23: आमा
2: होइन
23: हरिश्चन्द्र
2: होइन, 2006 सालमा बनेको चलचित्र हो यो प्रार्थना आउनुभन्दा अगाडि, त्यहाँ बिचमा कुनै पनि चलचित्र बनेन भनेपछि 2020 सालमा त्यति बेलाको महाराज राज हाम्रो चाहिँ महेन्द्र सरकारको पालामा चाहिँ त्यो सिनेमा निर्माण गर्ने वातावरण बन्यो, र त्यो बनाएको पनि त्यति बेलाको पञ्चायतकालीन चाहिँ सूचना सञ्चार विभाग भन्ने थियो त्यसले बनाएको चलचित्र हो क्या, त्यो
23: साई नेपालीले
2: त 2028 सालमा मात्रै आएको, त्यसले साई नेपाली चलचित्र संस्थाले बनाएको होइन, त्यति बेला सूचना तथा सञ्चार मन्त्रालयमा सञ्चार विभाग भन्ने डिपार्टमेन्ट रहेछ, त्यसले तीनवटा चलचित्र बनाएको छ, एउटा आमा परिवर्तन र हिजो आज भोलि भन्ने तीनवटा चलचित्र बनाएको छ, त्यो मध्ये पहिलो चलचित्र चाहिँ आमा।
23: रङ्गीन चलचित्रको दुनियाँ चाहिँ कहिलेदेखि आरम्भ?
2: रङ्गीन चाहिँ तपाईँको त्यही 30 सालतिर बन्यो त्यो होइन, तपाईँको 30 सालतिर बनायो कुमारी भन्ने चलचित्र, अब त्यति बेला चाहिँ जस्तो कस्तो थियो भनेदेखि हाम्रोमा चाहिँ हेर्दाखेरि चाहिँ के छ भनेदेखि हामी चाहिँ अलि हाम्रो सिनेमाको विकास चाहिँ अलिक किन भारतीयबाट अलिक ज्यादा प्रभावित अथवा हामी किन त्यो कोरमा छिर्न सकेनौँ भन्दाखेरि चाहिँ हामीले गरिरहेको अनुमान चाहिँ के हो भने हामीले चाहिँ सिधै तपाईँको टेक्नोलोजिकल एडभान्समेन्ट भइसकेपछि बल्ल चलचित्र बनाउन सुरु गऱ्यौँ कि बुझ्नु भएन त्यसले गर्दाखेरि कथाको मौलिक वाचनका लागि हामीसँग प्रशस्त अप्सनहरू रह्यो कि होइन त्यसले गर्दाखेरि चाहिँ तपाईँको अलिकति हाम्रोमा हामीले सोचे जस्तो चलचित्र बनेनन् भनेर भनिन्छ यो मैले कलरको कुरा पनि जोड्न खोजिरहेको कुरा के हो भने अब बाँकी इन्डस्ट्रीहरूले चाहिँ के गर्यो भने पहिले नबोल्ने चलचित्र बनाए पहिले चाहिँ साउन्डको कुनै उनी आविष्कारै भएको थिएन पछि बिस्तारै त्यसले गर्दा के हुने रहेछ भने मान्छेलाई साउन्ड बिना तपाईँले कसरी बोलाउने त भन्दाखेरि त्यहाँ अभिनयको उच्चतम स्वरूप देख्न पाइयो कि चार्ली च्यापलिनको फिल्महरू हजुरले हेर्नुभयो अहिले पनि त्यत्तिकै आनन्द आउँछ किनभने त्यहाँ चाहिँ त्यो कलाको उच्चतम स्वरूप देख्न पाइन्छ कि त्यसै गरी साउन्डको कुरा पनि त्यही भयो तर अनि बिस्तारै हामीले हेर्दै जाँदाखेरि चाहिँ हामी चाहिँ यस्तो समयमा बनाउन सुरु गऱ्यौँ जो सिनेमामा आविष्कार हुन केही पनि बाँकी थिएन कि अनि त्यो रङ्गीन पनि भइसकेको थियो त्यो भएर हामीले दुई तिनवटा फिल्म बनाउने बित्तिकै हामीले रङ्गीन बनाउन सुरु गरिहाल्यौँ।
0: तपाईँ एउटा चलचित्र समीक्षक भएको नाताले यो मेरो जिज्ञासा यसकारण मलाई महत्त्व लागिरहेको छ किनभने म धेरै चलचित्रको बारेमा धेरै ज्ञान राख्दिनँ तर जिज्ञासु हो प्रश्न गर्न सकिन्छ। जस्तो हलिउडको चर्चा हुन्छ त्यसको नाम जो अमेरिकाले प्रडक्ट गर्छ त्यो हलिउड छिमेकी देश भारतमा बलिउड भन्छ अब हामी कहाँ त्यो कलिउड भनिन्छ नि यो चाहिँ भने के अलिक बताइदिनुहोस् किनभने यो यो आम दर्शकले बुझ्नु पनि जरुरी छ किन हामी उड उड उड अनि कलिउड चाहिँ किन भनिन्छ
2: होइन यो यो चाहिँ अब म चाहिँ कम्प्लिटली म यसको अगेन्स्टमा हो म विरोधमा हो मैले कहिले पनि नेपाली मैले 15-20 वर्षदेखि म सिनेमाको बारेमा लेखिरहेको छु मैले कहिले पनि चाहिँ कलिउड भनेर लेख्दिनँ मैले नेपाली चलचित्र उद्योग अथवा राष्ट्रिय चलचित्र उद्योग भनेर लेख्छु होइन अब यो चाहिँ कस्तो भनेदेखि यो धेरै मान्छेहरूलाई हामी के चिजहरूमा चाहिँ हामी बस्नुपर्छ भनेर भन्ने चिजहरू पनि अलिक थाहा छैन कि हामी ग्लोबलाइजेसनको कुरा गर्छौँ अथवा सिनेमाको मौलिकताको कुरा गर्छौँ आफ्नै कथा भन्नुपर्छ भनेर भन्छौँ तर अब हामीलाई फेरि नाम चाहिँ के चाहिएको छ भने हलिउडको चाहिएको
0: छ यसको अर्थ हामी गुमाउँदैछौँ परम्परा
2: किनभने त्यो नाममा पनि आफ्नो निजत्व आफ्नो स्वतत्व चाहियो नि त होइन त्यो चिज नभइसकेपछि त तपाईँले फेरि जति मौलिक सिनेमा बनायो भने बाहिर हेर्नेले के भन्छ तपाईँको ए यो चाहिँ कलिउड हो भनेर चाहिँ भन्दाखेरि त तपाईँको इन्डस्ट्रीको आफ्नो पहिचानै भएन नि अब फेरि त्यहीमाथि के छ भने कलिउड नाममा अरू दुई तिनवटा ऊ छन् तपाईँको इन्डस्ट्री छ अलरेडी भारतको एउटा इन्डस्ट्रीलाई पनि तपाईँको कलिउड भनेर भन्छ त्यो भएर आजभोलि छोड्यो त्यो हामीले चाहिँ लेख्न छोड्यौँ आजभोलि
0: समाजमा स्थापित
2: यो चाहिँ भएको छैन यसमा चाहिँ
0: तपाईँले चलचित्र उद्योग भनिरहँदा नेपाली चलचित्र के उद्योगको रूप धारण गरेको छ
2: होइन यसलाई तपाईँले
0: मतलब एउटा घुम्त घरेलु उद्योग कुटिर उद्योग जस्तो पनि भन्न सकिन्छ तर जुन तहको मानिस कुरा गर्छन् नि त्यो जस्तो एउटा चलचित्र निर्माणमा छिमेकी देश भारतमा कति खर्च हो नेपालका चलचित्रहरू निर्माण गर्दा कति खर्च गरिन्छ अनि त्यहाँका कलाकारहरू छिमेकी देशसँगै त हामीले तुलना गर्ने होइन अब काहीँ न काहीँ त उनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ एउटा कलाकारले त्यो फिल्म एउटा फिल्मको कति मूल्य लिन्छ कतिमा उसलाई कति पे गर्न सक्छ हाम्रो कलाकारको के अवस्था छ र त्यसबाट उसको गुजारा जीवनमा अथवा उसको सहजीवनयापन र समाजमा उसले आर्जन गरेको प्रतिष्ठा र उसको एडुकेसनको त्यो लेभल अफ एडुकेसनको पनि मैले कुरा गरेँ त्यो यसो हेर्दा चाहिँ तपाईँलाई कस्तो लाग्छ भन्ने मात्रै मेरो प्रश्न
2: होइन एउटा चलचित्र आइरहेछ तपाईँको रामायण भन्ने चलचित्र त्यो चाहिँ तपाईँको चाहिँ 4,000 करोड हुन्छ त्यो चाहिँ 4 अरबमा बनिरहेछ त्यो चलचित्र त्यो हाम्रो चाहिँ तिहारमा लाग्ने कुरा छ
0: नेपालीले
2: होइन नेपालीले होइन इन्डियनले बनाएको मैले कति बजेटमा बन्छ भनेर
0: मतलब 4 अरबको
2: 4 अरबको चाहिँ फिल्म बन्दैछ अब हामी यहाँ चाहिँ मुस्किलले के गर्छौँ भनेदेखि 4 करोडको फिल्म भनेको चाहिँ मुस्किलले भन्छ क्या
0: 4 करोडको
2: मुस्किलले भन्छ भन्दा हाम्रोमा चाहिँ त्यो लेभलको तपाईँको भिन्नता छ बजेटको हिसाबले
0: मतलब लगानी नै गरिँदैन त्यो तहमा
2: हजुर
0: दर्शक नभएको कारणले कि
2: होइन अब त्यो सानो छ सर किनभने हाम्रोमा यस्तो खाले भौगोलिक संरचना छ कि सबै ठाउँमा हल पनि छैन तपाईँले सिन्धुलीमा जानुभयो सुगममा हामी यही बाटो हुँदै धारा पूर्वतिर छिर्छौँ तर त्यो सिन्धुली भन्ने ठाउँमा हल छैन होइन त्यहीँ रामेछापमा छैन सुगम जिल्लाहरूमा भने त्यही दोलखामा छैन भन्दाखेरि चाहिँ त्यो हल छैन धेरै ठाउँमा भौगोलिक अवस्था यस्तो छ कि मान्छेलाई चलचित्र हेर्न आउनलाई दिनमाया मारेर आउनुपर्ने स्थिति छ त्यो पनि धेरै ठाउँमा हल पनि छैन भने मतलब के हो भने समग्रमा चाहिँ हाम्रो बजारको आयतन चाहिँ अलि सानो छ त्यो भएर हामीले यो 4 करोड लगानी गर्यो भने पनि हामीले त्यो पैसा उठाउनलाई 10-11 करोडको व्यापार गर्नुपर्छ 10-11 करोडको व्यापार गर्नलाई 3-4 लाख मान्छेले हेर्न आउनुपर्छ 3-4 लाख मान्छेले हेर्न आउनलाई चाहिँ छितिमिति गाह्रो छ किनभने हाम्रो मेन बजार भनेको काठमाडौँ हो अनि मेन मेन बाहिरतिरको सहरहरू पर्छ त्यो कारणले गर्दा हाम्रो बजार सानो छ
23: त लगानी यतिमा बन्दो रहेछ साला खाला किनभने अलि भोकल तपाईँ एउटा सञ्चार क्षेत्रमा काम पनि गरेको व्यक्ति भएको नाताले हामी कहाँ कलाकारले पाउँछ चाहिँ कति त एउटा साला खाला
2: यो चाहिँ तपाईँको यस्तो छ सर कस्तो भनेदेखि दुईटा टायरको पारिश्रमिक छ एउटा चाहिँ एकदम चलेको एक्टरहरू हुनुहुन्छ जस्तो अनमोल केसी भयो विपिन कार्की भयो दयाङ राई हुनुहुन्छ उहाँहरूले 50 को हाराहारीमा लिनुहुन्छ 50 लाख किनभने समाचारमा आइरहेकै कुरा हो अरू त्योभन्दा अलिक तलको कलाकार हुनुहुन्छ उहाँले 15-20 लिनुहुन्छ अब अर्को टायरको कलाकारहरू हुनुहुन्छ जो चाहिँ क्यारेक्टर एक्टर भनेर भनौँ न होइन सहायक चरित्र निर्वाह गर्ने उहाँले 2-3 लाखदेखि 4-5 लाखसम्म रोल हेरेर लिनुहुन्छ
23: जस्तो मैले अब सुनेको म धेरै
2: तर त्यसमा मैले थप्नुपर्ने कुरा चाहिँ त्यही 50 पनि हाम्रो लागि चाहिँ त्यो चाहिँ बढी हो फेरि
23: मतलब वा धेरै भयङ्कर कमाउँदो रहेछ भन्ने भयो होइन त मैले सुनेको विषयमा उठान गर्छु जस्तो एउटा पूर्ण बहादुरको सारङ्गी त्यसले जमायो अर्थात् राम्रो आय आर्जन गरेको मान्छे अर्को अहिले गौँथली अर्थात् डाक्टर भोलाजी जालको चलचित्रको पनि चर्चा छ यो पनि राम्रो आर्जन गर्न सफल भयो भनिन्छ परान भन्ने एउटा फिल्म त्यसमा रोयल फ्यामिलीहरूलाई पनि अनुरोध गरिएको थियो उनीहरू आएर पनि अलिकति प्रोत्साहित गर्ने कोसिस गरे भनेर भन्छ त्यसलाई चलाउनको लागि त्यसै गरी अहिले अलि विवादास्पद ढङ्गको एउटा चलचित्र मास्टरनी नामको चलचित्र अब यो यसो हेर्दाखेरि फेरि यिनीहरूले राम्रो आय आर्जन गर्यो भन्ने मानिस चर्चा गर्छन् तर लगानीको हिसाब हेर्दा 4 करोडभन्दा माथि लगानी गर्दै गर्दैन नेपाली क्षेत्रमा भन्ने तपाईँको मैले आशय सुने अनि यो जस्तो हो एउटा विवादास्पद ढङ्गको छवि निर्माण गरेर जो चर्चा गर्ने गर्छ यो जानाजान गरिन्छ कि अथवा त्यो अज्ञानताको उपज र पछि चाहिँ ओहो मिस्टेक हामीले गल्ती गऱ्यौँ त्यस कारण भनेर यो समाजमा एउटा भ्रम सिर्जना गर्ने अथवा चर्चा कमाउनका लागि आकर्षित गर्नका लागि के रहेछ त हेरौँ न भन्ने हिसाबले यो गराइन्छ
2: होइन यो चाहिँ कस्तो हुन्छ भने सिनेमा बनाउने बेलामा चाहिँ तपाईँको कस्तो हुन्छ भने धेरै जस्तो मेकरहरूको चाहिँ ध्याउन नै कसरी पैसा उठाउने कसरी अब पैसा कसरी उठाउने भन्दा त्यो चाहिँ भाइरल भयो भने अहिले हाम्रो समाजको मनोविज्ञान नै त्यतैतिर छ
23: मतलब जे गर्दा पनि
2: भाइरल हुने त्यो मनोविज्ञान छ त्यो चाहिँ अब त्यो त्यसले हाम्रो चलचित्र कर्मीहरू झन् ज्यादा ग्रसित हुनुहुन्छ किनभने त्यहाँ चाहिँ अझ ठुलो लगानी परेको हुन्छ कि त्यो भएर उहाँहरूले चाहिँ कस्तो हुन्छ भने तपाईँको कुनै आत्माले तपाईँको कुनै कुरालाई एकदम सही छ भनेर भन्यो भने तपाईँले अरूले के सोध्छ अरूले यो चिजलाई लिएर कसरी हेर्छ कसरी टिप्पणी गर्छ भन्ने कुरा सोच्नुहुन्न नि तपाईँलाई चित्त बुझेपछि चाहिँ तपाईँ त त्यो चिजलाई जस्टिफाई गर्नलाई 50 लजिकहरू क्रिएट गर्नुहुन्छ मनमनमा क्रिएट गर्नुहुन्छ अरू मान्छे आएर होइन भन्यो भने पनि तपाईँ आफ्नो पोइन्ट चाहिँ मा तपाईँ स्ट्यान्ड गरेरै बस्नुहुन्छ नि चलचित्र कर्मीहरूलाई पनि के छ भनेदेखि चलचित्र चलाउने भनेको चाहिँ अहिले भाइरल हुने हो भाइरल भयो भने मात्रै मेरो चलचित्र हेर्न आउँछ भनेर भन्ने एक खालको भ्रम छ त्यो होइन त्यो भ्रमको कारणले गर्दाखेरि त्यस्ता तपाईँले भनेको मलाई लाग्छ त्यो तपाईँको त्यो चलचित्रबाट आएको कन्ट्रोभर्सीसँग जोडिएको कुरा पनि हो यो त्यो कारणले गर्दा त्यस्तो सिर्जनाहरू पनि निस्किन्छ त्यो
23: बिमारले चाहिँ के उनीहरूलाई थप लाभ हुन्छ
2: भन्ने भ्रम हुन्छ तर त्यो चाहिँ हुँदैन फेरि नेपाली दर्शकहरूले चाहिँ अहिले तपाईँको सिनेमाको विषयवस्तु जे छ सिनेमाको प्रस्तुति जे छ होइन त्यो हिसाबमा मात्रै चाहिँ हलमा जाने नजाने भन्ने कुरा चाहिँ उहाँले डिसाइड गर्नुहुन्छ किनभने हिजोको दिनमा हामीले चाहिँ हेर्दाखेरि 5-6 रुपियाँमा हामी चलचित्र हेर्थ्यौँ 5 पनि पर्दैन थियो 2-3 रुपियाँदेखि मैले चलचित्र हेर्न थालेँ होइन ड्रेस सर्कल बाल्कनी चाहिँ सेकेन्ड क्लास के भन्थ्यो होइन हामीले सेकेन्ड क्लासमा हेर्दाखेरि 2-3 रुपियाँमा हेऱ्यो अहिले तपाईँको एउटा टिकटको मूल्य 400-500 रुपियाँ पर्छ त्यो गर्दाखेरि अब त्यहाँ जान पर्यो, अब साधन छ भने त्यसको पार्किङको पैसा आउँछ, फेरि एउटा टिकट बराबरै तपाईँको पार्किङको पैसा छ, अनि जान पर्यो, पपकर्न खान परिहाल्यो, त्यो गर्दाखेरि एकजना
0: महँगो भयो,
2: महँगो भएको छ,
0: एफोर्ड गर्न सक्दैन
2: हो, त्यो भएको हुनाले उनीहरूले यो कन्ट्रोभर्सी भइहाल्यो ल गरेर हेर्न जाउँ भनेर भन्ने अवस्था चाहिँ छैन, तर केही चलचित्र कर्मीहरूलाई त्यो खालको भ्रम चाहिँ छ, त्यो पहिलेको समयमा त्यस्तो चिजहरूले काम गर्थ्यो तर अहिले चाहिँ त्यस्तो चिजहरूले काम गर्दैन।
0: जस्तो अहिलेको जो 21औं सदी भन्छ इन्फर्मेसन र टेक्नोलोजीको डिजिटलमा सब प्रवेश गरिसक्यो, त्यो चिजले चलचित्रलाई कति नोक्सान गरेको छ, अर्थात् जो दर्शक हुन्छ नि त्यो हलमा गएर हेर्ने यी यावत विषयहरूमा त्यो युट्युबहरू त्यतिकै छ, छ्यापछ्यापी मनोरञ्जनका अरू खाले साधनहरू प्राप्त हुन थाले, यसले कतिको असर गरेको छ?
2: होइन, यसले चाहिँ कस्तो गर्दो रहेछ, म चाहिँ मेरो अन्डरस्ट्यान्डिङ के छ भने यो डिजिटल एडभान्समेन्ट पछाडि चाहिँ मलाई लाग्छ चलचित्रको बजारहरू चाहिँ त्यो बढाउन चाहिँ मद्दत गरिरहेछ क्या। हिजोको दिनमा हाम्रो आमाहरूलाई कुन फिल्म लाग्यो के लाग्यो कसो भन्ने मतलबै हुँदैन के, होइन, जस्तो मेरो आमाले अलिक बिहान बिहानै मलाई गौँथलीको खबर सुनाइरहनु भएको थियो, उहाँको कोही आफन्त हेर्न जानु पऱ्यो, डिजिटलले काम गरिरहेछ, अनि मेरो आमाको उसमा पनि छ त मोबाइल छ, मोबाइलमा त्यहाँ मान्छे रोइरहेको के गरिरहेको त्यो सबै चिज त आइरहेको हुन्छ,
0: होइन, नेपाली समाजमा के आँसु बिक्ने अथवा क्राइम एकदम हिंसा बिक्ने अथवा एकदम अर्को अलग खालको मतलब एउटा प्रफुल्ल मानिसलाई एकदम प्रसन्नता बनाउने के चिज चाहिँ बिक्छ नेपाली बजारमा?
2: दुईटा चिज बिक्छ तपाईँले भने जस्तो, एउटा चाहिँ आँसु बिक्छ, अर्को चाहिँ हाँसो बिक्छ,
0: आँसु र हाँसो मात्रै,
2: त्यति दुईटा
0: मतलब त्यो चाहिँ बढी,
2: त्यो चाहिँ तपाईँले राम्रोसँग प्याकेजिङ गर्यो भने त्यो चाहिँ 100% त्यो तपाईँले फर्मुला बनाए जस्तो भयो, त्यो चाहिँ नेपाली कन्टेक्स्टमा काम गर्छ, होइन, त्यसको पनि इन्ट्रेस्टिङ छ कि, किनभने यो हाँसो र आँसो चाहिँ दुइटै कुरा चाहिँ तपाईँको त्यो सानो रिलले चाहिँ तपाईँको त्यो जुन ऊ हुन्छ नि त्यो भावना हुन्छ नि त्यो कुरा चाहिँ त्यो रिलले फुलफिल गर्न सक्दैन कि, तपाईँ तपाईँको एक दुई सेकेन्ड अथवा 10 सेकेन्ड 15 सेकेन्डमा आउने रिलले तपाईँलाई त्यो रुन सक्दैन कि, त्यसका लागि तपाईँले सचेत घरमै जानुपर्छ कि। त्यो हाँसोको पनि त्यही हो, किनभने एक दुईवटा चाहिँ डायलगले मात्रै त्यो हाँसोको जुन डोज खोज्छ नेपालीहरूले त्यो चाहिँ पुग्दैन, त्यसका लागि चाहिँ हलमै जान्छ कि। त्यो भएर अहिले पनि तपाईँले हेर्नुहुने पछिल्लो समय ज जसले यो दुईटा फर्मुला समातेर ज जसले चलचित्र बनाउनु भएको छ धेरै चाहिँ सफल हुनुहुन्छ। अहिलेको हामीले गौँथलीको कुरा गऱ्यौँ भने त्यसमा त्यो आँसु छ, अब आँसु बेच्नेवालाहरू अब बिस्तारै
0: अलग्गै हुनुहुन्छ, बजार चाहिँ
2: हिंसा बिक्दैन,
0: हिंसा बिक्दैन।
2: हिजोको दिनमा मदन पुरस्कार पाएको कृतिहरू कस्तो थियो भनेर पढ्नु तपाईँ मेसमराइज हुनुहुन्छ क्या, भन्दा त हामीलाई यत्रो धेरै एक्सपोजर भएपछि त हामी झन् बेटर गर्नुपर्ने नि, तर हाम्रो क्वालिटी चाहिँ के भइरहेछ भने
0: खिङ्दै गएछ कि, मतलब सुधार हुनुहुन्छ
2: हो, त्यो कोरमा के हो भनेदेखि हाम्रो त्यो खोक्रो छ क्या, हामी भित्रबाट चाहिँ हाम्रो कला संस्कृति अथवा यो पोलिटिकल चेतनाको कुरा अथवा हाम्रो चाहिँ मनोविज्ञान हुन्छ नि त्यो सबै चिजहरू चाहिँ यो सबै चाहिँ सतही रहेछ क्या। त्यो भएको हुनाले त्यो पोलिटिक्ससँग पनि हामी त्यहाँ जोड्न खोजिरहेको थियौँ, त्यो पोलिटिक्स पनि हिजोसम्म यहाँ बाहिर बसेर सेतो हो भनेर भनिरहेको मान्छे त्यहाँ एक ठाउँमा पुग्ने बित्तिकै कालो छ भन्छ क्या, भने अब मतलब मान्छेलाई थाहा छैन, मान्छेले चाहिँ अलि त्यही हो चाहिँ सरकारले अलि नैतिक शिक्षा पनि आजभोलि पढाउन छोड्यो होइन, तर त्यसमा गम्भीर रूपमा काम गर्नुपर्छ भन्ने लाग्छ।
0: यसको अर्थ के, प्राविधिक थलोहरू विश्वविद्यालयहरू शिक्षण संस्थाहरू यसमा हामीका काहीँ न काहीँ सुधार जरुरी गयो, यो उत्पादित जनशक्तिमै केही
2: छैन, एकदमै एकदमै समस्या छ, किनभने हामीले अब पछिल्लो समय चाहिँ के हो भनेदेखि हिन्दीमा एउटा शब्द हुन्छ मायोपिक भन्ने, के अरे इङ्ग्लिसमा त्यो भनेको सेल्फ सेन्टर, आफूलाई मात्रै केन्द्रमा राख्ने आत्मकेन्द्रित होइन, त्योवाला प्रवृत्ति चाहिँ ज्यादा देखिन्छ क्या, अनि त्यसले गर्दाखेरि कला साहित्यदेखि लिएर राजनीतिसम्ममा पनि त्यो सबै चिजले चाहिँ असर गरेको छ क्या, किनभने आफूलाई मात्रै केन्द्रमा राख्यो भनेदेखि चाहिँ तपाईँको अरूको एम्प्याथी पनि तपाईँलाई थाहा हुँदैन, इमोसन पनि थाहा हुँदैन, अहिले शासकहरूमा त्यही त देखिन्छ नि, हिजो मैले के प्रमिस गरेर आएको छु, अघि हामी त्यही कुरा गरेर थियौँ, चार महिनामा हामी यस्तो फ्रस्ट्रेट हुने स्थिति किन आएको छ त भन्दाखेरि, हिजो उहाँहरूले जे जे चिज गलत हो भनेर भन्नुभएको थियो, अहिले आएर चाहिँ सबै गलत चिजहरूभन्दा बढेर उहाँहरू गलत चिज गर्न थाल्नुभयो नि त, त्यो त उहाँहरूलाई अहिले हेर्का छैन
0: सर। यो अलि पृथक विषयलाई मैले जोड्न चाहे तपाईँ चलचित्र समीक्षकलाई कसरी हेर्नुहुन्छ तपाईँ भन्ने मेरो प्रश्नको आशय त्यो रहन्छ. सिभिल सोसाइटी अर्थात् नागरिक समाजमा छ त्यसको अब एक हिसाबले भन्ने हो भने प्राध्यापक तपाईँ त्यसलाई हेर्न सक्नुहुन्छ. कानुन व्यवसाय अधिवक्ता वकिल भन्छ नि, डाक्टर, इन्जिनियर अनि पत्रकार अनि नागरिक समाजका अलिक समाजले पत्याएका अथवा चर्चित व्यक्तिहरू त्यो सिभिल सोसाइटी नागरिक समाजको प्रतिनिधि शिक्षकहरू. त यो जो पढे लेखेको व्यक्ति छ जसले समाजलाई पथ प्रदर्शकको भूमिका निर्वाह गर्नुपर्ने र यदि सरकारले कार्यपालिका व्यवस्थापिका वा भलै न्यायपालिकालाई त्यो दबाव सान्दर्भिक हुँदैन भनिन्छ तथापि राज्यका प्रमुख अङ्गहरूले काहीँ न काहीँ बाटो बिराए गलत गर्न थाले भने तिनले गाइड गर्ने र दबाव सर्जकको भूमिका निर्वाह गर्ने निकायहरू हो. यिनीहरू ठिक भए भने मैले सबैको कुरा गरेँ, मैले पत्रकारको कुरा गरेँ, वकिलको कुरा गरेँ, डाक्टरको कुरा गरेँ, इन्जिनियरको कुरा गरेँ, प्राध्यापकको कुरा गरेँ, शिक्षकहरू र नागरिक समाजका अलिकति पढे लेखेका विद्वान विदेशीको कुरा गरेँ. यिनीहरू ठिक भए भने समाज ठिक पथमा जान्छ किनभने नेपालको राजनीतिमा हुनुपर्ने प्रतिपक्ष र हुनुपर्ने सत्तापछि दुइटै मिलेर खाएको पनि देखियो. के काङ्ग्रेस के कम्युनिस्ट सबै मिलेर चुनाव लडेको पनि देखियो. सिन्डिकेट भन्छ नि यसरी त खाने पहिले त्यसपछि म खाने लुटेको पनि देखियो. तर यी त पोलिटिक्स गर्ने उनको आफ्नो धन्दा हो. यो सोकल सिभिल सोसाइटी भन्छ नि पढे लेखेका विद्वान विदुषी जो सबैका लागि श्रद्धेय हुनुपर्ने यो दलको दलदलमा त्यो स्लेभको भूमिका किन निर्वाह गर्छ? दास भन्छ नि त्यसलाई, ठ्याक्कै नोकरको भूमिका भने हुन्छ, आदेश पालक भन्छ.
2: यसमा त अहिले तपाईँले भन्दा त मलाई त यसमा चाहिँ मेरो त्योभन्दा पनि फरक मत छ, जस्तो भन्दा ज्यादा मान्छ. मैले भने अहिले त्यो सिभिल सोसाइटी भन्ने चिजै छैन,
0: त्यो के भएर मरेको थियो,
2: त्यो मर्यो नि. त्यो तपाईँको यस्तो सब नेपालको एउटा ठुलोभन्दा ठुलो समस्या चाहिँ मैले भनिनँ, अलिकति कस्तो भने सबै चिजको राजनीतिकरण चाहिँ एउटा ठुलो समस्या हो. किनभने म पत्रकार भएँ भने मलाई पत्रकार मात्रै भएर पुगेको छैन कि, म आफ्नो मात्रै काम गरेर बस्छु भनेर पुगेको छैन कि, मलाई अर्को काममा पनि चाहिँ जानु छ, मलाई कहाँ नियुक्ति पनि खानु छ, मलाई कहाँ कहाँ पनि कुद्नु छ, भएभरको नेपालमा पाउने जति सबै पद पनि मैले पाउनुपर्नेछ कि. त्यो सिभिल सोसाइटी भनेको चाहिँ मेरो त्यो कस्तो हो भनेदेखि तपाईँको त्यो ऊ भयो के मार्क्स के तपाईँको अनुहार त्यो अरूलाई देखाउने चाहिँ हात्तीको दाँत जस्तो भयो कि. तर तपाईँको भित्रै उद्देश्य चाहिँ के हो भने त्यसको त्यो सङ्गठनमा छिरेर गएर नेताहरूसँग सम्बन्ध बनाउने र कहीँ न कहीँ नियुक्ति लिने. त्यो भएर मैले अहिले यो 2062-63 सालमा देवेन्द्र राज पाण्डेले नेतृत्व गरेको छोटो समय उहाँले गरेको एउटा सिभिल सोसाइटी अनि त्यो त्यो त्यो चिजको केही एक्जिस्टेन्स थियो. त्यो त्यसले त्यो मुभमेन्ट क्रिएट
0: गर्यो, सफल भएन.
2: पछि पछि हाइज्याक गर्यो, पोलिटिकल पार्टिजहरूले हाइज्याक गर्यो त्यो मुभमेन्ट. त्यहाँ पछि त मलाई लाग्दैन कि अब अहिले के चिजहरूमा तपाईँको विज्ञप्ति निस्किन्छ तपाईँले भने जस्तो, अब त्यो त मलाई हाँस उठ्छ.
0: मतलब क्रेडिबिलिटी केही
2: छैन,
0: अपिलिङ क्यापेसिटी उनीहरू
2: होइन. अहिले तपाईँले सोधिरहेको सुरुको क्वेसनको पनि कुरा के हो भनेदेखि तपाईँको हाम्रो एक्टरहरू किन त्यो लेभलमा छैन, किन त्यो चाहिँ वाइड एप्रिसिएसन पाउन सक्दैन भनेदेखि त्यो क्रेडिबिलिटी छैन कि उनीहरूको.
0: कला क्षेत्रमा चाहिँ के छ नि, यो स्लेभरी मेन्टालिटी भन्छ नि, मतलब पोलिटिक्समा आकर्षित हुने, त्यसबाट लाभ लिने, त्यसको पछि पछि दौडिने, त्यो कलाकारहरूको अवस्था
2: त्यस्तो चाहिँ छैन. त्यो एकदम त्यसमा चाहिँ त्यो कलाकारिता चाहिँ त्यसमा अशुद्ध छ. उहाँहरू पार्टीको नाममा चुनावको बेलामा चाहिँ म फलानु फलानु भनेर भिड्नुहुन्छ, ऊ गर्नुहुन्छ, त्योभन्दा पर उहाँहरूको त्यत्रो ठुलो अब दिँदा पनि चाहिँ के दिन्छ र लाभै पनि के दिने एउटा विकासवाद भन्ने चाहिँ एउटा चाहिँ संरचना छ चलचित्र विकासबाट. अब त्यसमा नेताको
0: आशा
2: जान्छन् तर अब त्यत्रो ठुलो लेभलमा चाहिँ पोलिटिक्स गर्ने भन्ने
0: मतलब धेरै एक्सपोज हुँदैन.
2: कयौं
0: सवालमा जस्तो नयाँ पार्टी आयो, एक खालको कलाकारहरू त्यहाँ चाहिँ गएर हामी यसका सदस्य भयौँ भने अनि फेरि अर्कोमा त्यस्तो देखिन्छ नि त केही
2: दृश्य
0: सम्झाउन खोज्या. मैले नाम नलिएको तपाईँलाई,
2: पहिले चाहिँ एकचोटि उसको बेलामा चाहिँ त्यो सबै चिज भएको, खास गरी चुनावको बेलामा हुन्छ. त्यो चुनावको बेलामा चाहिँ अब पोलिटिसियनहरूलाई पनि चाहिन्छ अलिकति नाम चलेको कलाकार मेरोमा प्रवेश गर्यो भनेर भन्ने अलिकति त्यो समाचारको हेडलाइन पनि चाहिन्छ, त्यो बेला बन्छ, त्योभन्दा पर उनीहरू अरू अरू बेला चाहिँ उनीहरूले केही भूमिका पनि पाउँदैनन्, उनीहरूले त्यो पनि छैन,
23: त्यो तहको लोकप्रियता पनि नभएर हो कि,
2: मेन कुरा चाहिँ त्यही हो,
23: उनीहरू बिक्री हुँदैन,
2: यो मान्छे यहाँ खडा भयो भने चाहिँ यो चाहिँ फरक पर्छ है भनेर भन्ने अवस्था पनि अहिले छैन त्यो चाहिँ कलाकारितामा, किनभने त्यो हामी हाम्रो कलाकारहरूले पनि हामीले त्यही भने नि एउटा चाहिँ हुन्छ नि करिज्मा हुन्छ जुन कलाको, त्यो चिज चाहिँ कसैले पनि बचाएर राख्न सकेको छैन कि।
23: सिद्धान्त त मैले प्रश्न गरेँ, जस्तो सम्पादक हुन्छ नि, सम्पादक आफैमा त्यो क्षमताको हुन्छ जसलाई कसैको गाइडेन्स वा निर्देशन जरुरी छैन, त्यसकारण म फ्री छु भनेर दावी गर्दछ। अनि चलचित्रकै क्षेत्रमा पनि यसको सेन्सर जरुरी छैन है भन्ने एकाले धारणा राखिन्छ, तर जस्तो नेपाली पत्रकारिता र चलचित्र क्षेत्रको कुरा गर्दा सेन्सरसिपको गुन्जायसको कुरा बारम्बार उठ्ने गर्छ, यसको आवश्यकता छ, यसकारण आवश्यकता छ, न सम्पादक त्यो ल्याकत राख्छ, त्यो हैसियत त्यो छ, ऊ चाहिँ काहीँ न काहीँ आर्थिकले होस् अथवा कुनै अरू प्रायोजन कुनै कारणले होस् ऊ गाइडेड छ र त्यसले समाजलाई दिग्भ्रमित गर्छ र मिसइन्फर्मेसन गर्न सक्छ, र चलचित्रमा पनि त्यस्तै अवस्था छ, अर्थात् त्यो तहको निर्माता निर्देशक वा सम्पादन त्यो तहको हुँदैन भन्ने प्रश्न उठान गरिन्छ। तपाईँको नजरमा नि कयौं राज्यका ती शासकहरू के भन्छन् भने सुरक्षा र परराष्ट्र मामिला अत्यन्त संवेदनशील छ, त्यस मामिलामा अलिकति साक्षरसम्म पनि पत्रकारहरू छैनन् र कलाकारहरू छैनन्, त्यसकारण अङ्कुश जरुरी छ है नत्र ध्वस्त हुन्छौ भन्ने धारणाहरू बारम्बार सार्वजनिक भएको सुनिन्छ। तपाईँको नजरमा यो विषयलाई कसरी हेर्नु, तपाईँ दुईटै क्षेत्र हेर्ने व्यक्ति भएको हुनाले सुनौ त।
2: होइन अब सिद्धान्त त अब कस्तो हुन्छ भनेदेखि सेन्सर गरिनुहुन्न भनेर भन्ने कुरा चाहिँ सिद्धान्त त राम्रो सुनिँदो रहेछ, अब यो के स्वतन्त्रतासँग चाहिँ जोडिन्छ, मैले भन्न लागेको कथा चाहिँ मैले भन्न पाउनु पर्यो भन्ने हुँदो रहेछ, तर एउटा सभ्य समाजमा बसेपछि त्यसका पनि लिमिटेसन हुन्छन् कि, तपाईँ आफ्नो घरमा पनि तपाईँ जे मन लाग्यो त्यही गर्न पाउनुहुन्न कि, होइन छिमेकी तपाईँको तपाईँले झ्याल खोलेर होइन तपाईँले आफ्नै घरमा पनि जे मन लाग्यो त्यही गर्न पाउनुहुन्न कि, होइन अँध्यारोको कोठामा जे जे गर्नु मिल्ने भने मतलब यो सेन्सरसिपको कुरा पनि के रहेछ भन्दाखेरि अलिक सिद्धान्त त हेर्दाखेरि त नगरौँ भन्ने हुँदो रहेछ, तर म चाहिँ कुन चेतनामा छु भनेदेखि अब अहिले यो सिनेमा भन्ने माध्यम चाहिँ एकदम सेन्सिटिभ माध्यम हुँदो रहेछ, सबै चाहिँ पवित्र मनले यो चलचित्र बनाउन आउँछन् भन्ने पनि छैन, जस्तो अहिले सुनसरीमा तपाईँको दुईटा समुदाय बिच झगडा भएर अब मान्छेहरूको ज्यान पनि गयो होइन, भोलिको दिनमा कसैले त्यस्तो चिजहरूलाई यो सिनेमालाई माध्यम बनाएर त्यस्तो चिजहरूमा खेल्दैन भनेर भन्ने अवस्था चाहिँ रहेन कि,
23: यसको अर्थ सेन्सर जरुरी छ, सेन्सरसिप
2: सेन्सरसिप त नभनौ हामीले आजभोलि क्लासिफिकेसन बोर्ड भनेर भनौँ भनेर भनिरहेछौँ, वर्गीकरण चाहिँ जरुरी छ, ताकि त्यसको एकदम सेन्सिटिभ इस्यु छ, देशको सार्वभौमिकताको कुरा छ, आफ्नो मात्र होइन अर्काको पनि सार्वभौमिकताको कुरा छ भने त्यस्तो चलचित्रहरूलाई चाहिँ हामीले कमसेकम राज्यको नजरमा चाहिँ भोलि केही भइहाल्यो भनेदेखि चाहिँ त्यो चिजमा कसरी एक्सन लिने भनेर भन्ने कुरा थाहा हुनु पर्यो नि त, नलेजमा त थाहा हुनु पर्यो नि त राज्यलाई होइन, त्यो कारणले गर्दाखेरि एक नजर जान चाहिँ जरुरी छ भन्ने चाहिँ मलाई लाग्छ, त्यसलाई हामीले मैले ठ्याक्कै सेन्सरसिप चाहिँ भनेर भन्दिनँ, हामी क्लासिफिकेसन बोर्ड भनेर भनौँ त्यसलाई भनेर भनेको छ, तर त्यो चिज चाहिँ मलाई चाहिन्छ भन्ने नै लाग्छ, किनभने सोसाइटी जति कम्प्लेक्स हुँदै गयो स्टोरी टेलिङ पनि त्यही हिसाबले अलिक कम्प्लिकेटेड हुँदै गएको छ, त्यो कारणले गर्दा सबैजना एकदम सफा मनले मात्र चलचित्र बनाउन आउँछ भनेर भन्ने हुँदो रहेनछ, किनभने अब डिफ्रेन्ट डिफ्रेन्ट अराजक समूह पनि बिस्तारै तपाईँ निस्किँदै आएछ नि त तपाईँको, हो त्यस्तो मान्छेहरूले चाहिँ सिनेमालाई दुरुपयोग गर्ने त्यसलाई हतियार बनाएर त्यसको काममा राखेर अरूमाथि बन्दुक चलाउने सम्भावना पनि हुने चाहिँ मैले त्यो सम्भावना पनि देख्छु, त्यो कारणले गर्दाखेरि अलिकति राज्यको नजर चाहिँ त्यो छेउछाउमा चाहिँ घुमिरहनुपर्छ भन्ने लाग्छ सर मलाई।
23: चलचित्र केन्द्रित नै फेरि संवाद मैले अगाडि बढाए, जस्तो हामी कहाँको जुन खालको जनशक्ति छ, चाहे चलचित्र कलाकार हुन् वा त्यसको निर्माण प्रक्रिया र प्रविधि र प्राविधिक पक्ष
0: यसको उपयोग र यसको अवस्था चाहिँ कस्तो छ?
2: होइन, अहिले त सर हलिउडमा तपाईँको जुन क्यामेराले सिनेमा खिच्छौँ हामीले पनि त्यही खिच्छौँ, तर तिनीहरूले एउटा खिचेर एउटा फिल्म खिचेपछि तिनीहरूले त्यही क्यामेराले चाहिँ अर्को फिल्म खिच्दैन, तर त्यो क्यामेरा हामी किनेर लिएर आएर खिच्छौँ। प्राविधिक रूपमा हामी एकदम कम्पिटेन्ट छौँ होइन, किनभने हामीले यहीँबाट बनाएको सिनेमाहरू पनि वर्ल्डको टप फेस्टिभलहरूमा हलिउडले बनाएको फिल्महरूसँग प्रतिस्पर्धा गर्छ, बलिउडले फिल्म बनाएको फिल्मसँग पनि प्रतिस्पर्धा गर्छ। हामी प्राविधिक रूपमा चाहिँ हामी सक्षम छौँ, केही केही डिपार्टमेन्टहरूमा चाहिँ अझै पनि फुल्ली इक्विप मेन पावर चाहिँ छैन, अझै हामी साउन्डको चिजहरूमा चाहिँ अझै पनि हामी थोरै किन स्ट्रगल गरिरहेको हुन्छौँ। त्यो बाहेक चाहिँ हामी प्राविधिक रूपमा चाहिँ सबै चिजमा सक्षम छौँ। हामीलाई अलिकति त्यही तपाईँको अलिकति समर्पण, अलिकति यो माध्यमको चाहिँ ग्राभिटी, यसले लिएर आउन सक्ने परिवर्तन, यसले दिन सक्ने इम्प्याक्टको विषयमा चाहिँ हामी अलि लामो समयसम्म सोचेर गहिरो गरेर

0: प्रब्लम पनि भन्छ, पोखरातिर गुरुङ भाषाको प्रब्लमहरू पनि भन्छ, सबै गर्दाखेरि सालाखाला तपाईँको सयको हाराहारीको चाहिँ भन्छ त्यो
1: एक वर्षमा,
0: हजुर
1: एक वर्षमा सयवटा भन्नुहुन्छ।
0: अनि त्यो अघि
1: अनि त्यो भन्नुहुन्छ कि घाटाको व्यापार चलिरहन्छ,
0: घाटाको व्यापार चलिरहन्छ,
1: के के प्रयोजनका लागि त्यो त्यो व्यापार,
0: त्यो त्यो सन्तोष
1: मतलब कहाँ कसरी यो
0: यो नेपाली
1: के धन्दा हो यो?
0: होइन नेपाली सिनेमा पनि तपाईँको साहित्य जस्तै यो सन्त सुखायो हो, यो यो सन्त सुखायो निर्माताहरूलाई पनि थाहा हुन्छ, तर मलाई बनाउनु छ भन्ने हुन्छ, जोसँग अब स्पेयर मनी छ ल यति मलाई खर्च गर्दा केही फरक पर्दैन भनेर भन्ने हुन्छ, उहाँहरू आउनुहुन्छ एउटा चलचित्र बनाउनुहुन्छ अनि अरू आठ दस वर्ष अरू काम गर्नुहुन्छ फेरि आउनुहुन्छ फर्केर बनाउनुहुन्छ त्यस्तो खाले छ। त्यही भएर अघि हामी उद्योग हो कि होइन भनेर कुरा गरिरहेको थियौँ, यो उद्योग हो किनभने तपाईँको वर्षको सयवटा चलचित्र बन्छ, एउटा चलचित्रमा 50 मेन पावरको तपाईँको प्रयोग हुन्छ भनेदेखि त्यो 5,000 भयो होइन, अनि त्यो बाहेक चाहिँ के हुन्छ भने त्यसले दिने रोजगारी बेग्लै छ
1: कि गुजारामा अथवा इन्गेज हुन्छ नि,
0: होइन
1: गुजारा नचले पनि इन्गेज चाहिँ कति जति मान्छ,
0: अनि 15-20,000 मान्छे चाहिँ इन्गेज
1: एक हिसाबले सानो उद्योग,
0: सानो
1: उद्योग
0: 15-20,000 हामी म्याक्रो इन्डस्ट्री कि माइक्रो इन्डस्ट्री भनेर भन्छौँ, अब यो यसलाई माइक्रो चाहिँ मिल्छ किनभने सानो उद्योग चाहिँ हो यो, किनभने यसमा चाहिँ धेरै मान्छेहरूले बुझ्नुहुन्न यत्रो सानो इन्डस्ट्री, हामी पोलिसी मेकरहरूलाई पनि कहिले काहीँ गर्दाखेरि कतिवटा फिल्म बन्छ भन्नु पहिले पहिलेको पोलिटिकल पार्टिजहरू त, अनि यतिवटा फिल्म बन्छ भने अनि यतिवटा फिल्म बनेर कति रेभिन्यू हुन्छ यति यति भनेर भन्ने टाइपको फिगरमा हिसाब गर्दाखेरि त्यो धेरै चाहिँ आउँदैन, तर यसमा आश्रित मान्छेहरू चाहिँ ठुलो छ क्या यहाँनिर तपाईँको, किनभने चलचित्रमा यो त प्रत्यक्ष काम गर्ने म्यान पावर भयो तपाईँको, यो त तपाईँको पोस्टर टाँच्नेले काम पाउँछ, तपाईँको छाप्नेले काम पाउँछ, हलमा टिकट चेक गर्नेले काम पाउँछ, त्यो हलमा तपाईँको चाहिँ स्टल राख्नेले पाउँछ, पहिलेको समयमा भने पापड बेच्नेले पनि रोजगारी पाइरहेको हुन्छ, त्यसले पनि परिवार त्यही चिज गरेर पालिरहेको हुन्छ, यो सबै चिज जोड्ने हो भनेदेखि अब यसले राम्रै मान्छेहरूलाई चाहिँ विदेश जानबाट रोकिरहेछ।
1: यो फिल्म हेर्ने संस्कृति चाहिँ के पहिलेको भन्दा अलिक बढ्ता बढोत्तरीमा हो,
0: बढाएको छ किनभने तपाईँले राम्रो चलचित्र बनाउनु हो भने जस्तो यही चिज छ नि तपाईँको, अब अहिले यो गौथली भन्ने चलचित्रले 10 दिनमा 7.5 करोडको व्यापार गर्यो होइन,
1: दस दिनमा अब लगानी त उहाँको त्यति छैन,
0: छैन 2 करोड हाराहारीको लगानी भनेर
1: सोरेयाना
0: लाभमा हो त्यो अझै चलिरहेछ भनेपछि, अब अहिले चाहिँ ठ्याक्क तपाईँले राम्रो चलचित्र बनाउनु भयो भनेपछि तपाईँको हप्ता दिनमा तपाईँको लगानी उठ्यो कि,
1: के चाहिँ बिक्यो त्यो तपाईँको नजरमा गौथली?
0: आँसु छ त्यस,
1: आँसु बिक्यो,
0: आँसु छ
1: त्यहाँ, यसको अर्थ समाजमा गरिबी छ, बट यसको अर्थ मानिसमा धेरै मनोरञ्जनले भन्दा पनि दुःखले दुःखले मानिसलाई पीडाले आकर्षित गर्छ
0: मान्छेहरूले, यो हामीले हेर्दाखेरि चाहिँ अब सोसियोलोजिस्टहरूले अलिक गम्भीर भएर यो चिजहरूको विश्लेषण गर्नुपर्छ भन्ने लाग्छ मलाई, सरकारले पनि त्यसमा लगानी गर्नुपर्छ भन्ने लाग्छ मलाई, किनभने समाजको मनोविज्ञान कुन दिशामा गइरहेछ भन्ने चिजले धेरै चिज फरक पार्छ कि, किनभने हामी जुन लेभलमा भदौ 23-24 जुन लेभलमा हामी हिंसक देख्यौँ त्यो हाम्रो नेपालीहरूको मूलत त्यो चरित्र होइन कि, त्यो त्यो गम्भीर हाम्रो चेतनाको त्यो गम्भीर प्रदर्शन हो त्यो, त्यो किन त्यस्तो भइरहेछ भनेर भन्ने कुरामा चाहिँ अलिकति सोसियोलोजिस्टहरूले अलिक गम्भीर रूपमा चिन्तन गर्नुपर्छ भन्ने लाग्छ मलाई, तर हामी त्यही उसको कन्टेक्स्टमा जोडिरहेको थियौँ। अब हिजोको दिनमा चाहिँ यति नै पैसा कमाउनका लागि तपाईँको चाहिँ महिना 2 महिना चाहिँ कुर्नु पर्थ्यो, अहिले त्यो भएको हुनाले अघि हामी त्यही डिजिटल एडभान्समेन्टले के सजिलो भयो भन्दा अब चाहिँ तपाईँलाई फिल्म राम्रो छ भन्ने कुरा चाहिँ हिजोको दिनमा मान्छेको सूचना पुर्याउन कटुवाल लगाएर ढ्याङ्ग्रो ठोकेर होइन
1: होइन
0: हाम्रो त त्यो परम्परा हो, कटवाल परम्परा हुँदै अब अहिले चाहिँ हामी बिचमा चाहिँ अब ट्रेलर सिरिजहरू गर्छौँ, अब पहिले चाहिँ हामी अब माइक लगाएर फुट्ने चलन थियो तपाईँ हाम्रो जमानामा पनि चलचित्र हेर्दाखेरि फलानु चलचित्र फलानु हलमा लाग्दैछ भनेर माइकिङ गर्दै हिँड्थ्यो मान्छेहरू, अब त्यो परेन, अब तपाईँको सबैको घरमा मोबाइल छ, त्यो मोबाइलमा चाहिँ तपाईँले पुर्याउनु पर्यो, त्यसमा चाहिँ चलचित्र राम्रो छ भन्ने तपाईँले त्यो सन्देश चाहिँ पुर्याउन सक्नुभयो भने यसरी चाहिँ मान्छे आउन सक्छ।
1: अब म कार्यक्रमको ठिक अन्त्यमा एक विषय अलिक यो अलिक विवादास्पद, तपाईँ चलचित्र समीक्षक अब निर्देशन पनि गर्नुहुन्छ लेख्नु पनि हुन्छ लेखक पनि, त्यो तपाईँले कसैलाई रोल मोडल हुन्छ नि अर्थात् आदर्श पात्र, त्यो कला क्षेत्रको

0: आदर्श व्यक्तिको रूपमा जीवितमा कोही पाउनुहुन्छ है? मतलब योबाट चाहिँ म प्रभावित छु अथवा समाजलाई यसले बहुत सन्देशमूलक काम गरेको छ, यो चाहिँ समाजको एउटा ऐना हो अर्थात् यो एउटा मेरो रोल मोडल हो भन्ने त्यस्तो पाउनुहुन्छ।
1: अब यो चाहिँ कस्तो हुँदो रहेछ भने चाहिँ जति पढ्यो उति चाहिँ अज्ञानी भने जस्तो हुँदो रहेछ। अब पहिले सुरुमा चलचित्र क्षेत्रमा प्रवेश गर्दाखेरि चाहिँ अब धेरैजना मान्छेहरू त्यो लेभलको लाग्थ्यो, तर मैले अहिले पनि मैले यो क्षेत्रमा आएर मोटामोटी अलिअलि सङ्गत गरिसकेपछि मलाई त्यो समर्पण मनपर्ने चाहिँ हाम्रो निर शाह हुनुहुन्छ। उहाँले नेपाली चलचित्र क्षेत्र
0: लामो समय उनले
1: काम गर्नुभएको छ अनि उहाँको जुन चेतना स्तर छ त्यो समयदेखि अहिलेसम्म पनि म उहाँलाई व्यक्तिगत रूपमा
0: मतलब निरन्तरता दिएको नाता
1: अब म होइन उहाँ सिनेमालाई लिएर उहाँको जुन ऊ पनि छ त्यो ज्ञान र अनि जुन उसको चाहिँ जे चिज उहाँले बोक्नुहुन्छ औरा त्यो चिजलाई लिएर उहाँलाई चाहिँ म पर्सनल्ली चाहिँ म चाहिँ एडमायर गर्छु। अरू चाहिँ अब कसै काम हेरेर त्यो चाहिँ
0: नेपाली पत्रकारिता जगतले चाहिँ किनभने तपाईँ समीक्षक भएको नाताले नि त्यो कतिको उधिनेको छ अर्थात् त्यो कलाकारहरूलाई चलचित्र निर्माताहरूलाई प्रेरित गर्ने वा तिम्रो अलिक क्रिटिक्स आलोचनात्मक ढङ्गले त्यो चेत सहितको उनीहरूलाई सचेत गराउने कतिको काम गरेको छ
1: त्यो गर्नुहुन्न। त्यो चाहिँ अहिले पनि तपाईँले हेर्नुभयो भनेदेखि अब मैले त्यही भनिरहेको हाम्रोमा जहिले पनि समस्या के छ भनेदेखि हामी पोलिटिक्सको पछि मात्रै कुदिरहेछौँ सबै चिजमा। त्यसले गर्दाखेरि कतिपय चिजहरू छुटिरहेछ क्या, किनभने यो कला साहित्यले भोलि पोलिटिक्सलाई पनि दिशानिर्देश गर्न सक्ने त्यो एउटा सशक्त माध्यम हो कि। यो चिजलाई स्ट्रेन्थन गर्यो भने चाहिँ भोलि हाम्रो पोलिटिक्स पनि सहयोग हुन सक्छ भनेर भन्ने हिसाबले कसैले पनि सोच्नुहुन्न। त मैले किन एक्जाम्पल दिएको भनेदेखि तपाईँको कुनै पनि टेलिभिजनमा हेर्नुहोस्, कुनै पनि पत्र पत्रिकामा हेर्नुहोस्, अहिले मनोरञ्जनको समाचारहरू कहीँ पनि आउँदैन कि, तर सारा नेपालीहरू अहिले मनोरञ्जन गरिरहेछ के, खोजिरहेछ के, त्यो स्पेस चाहिँ उहाँहरूले घुमाइरहनु भएको छ क्या, बुझ्नु भएन? किनभने मान्छेले टिकटक हेर्छ, रिल हेर्छ, त्यो सबै चिज हेर्छ भने त्यो मनोरञ्जन हो, त्यसमा कुन कन्टेन्ट हेर्छ? मान्छेले गीत हेरिरहेछ होइन, मान्छेले चाहिँ सिनेमाको टुक्राहरू हेरिरहेछ गरिरहेछ भनेपछि त्यो स्पेस खाइरहेछ के टिकटक अथवा अरू मिडियमले। त्यही चिज चाहिँ हाम्रो पत्र पत्रिका अथवा उसले चाहिँ सोच्दैन के,
0: बजारलाई ख्याल गर भन्ने तपाईँको कुरा।
1: होइन बजार त्यही त उहाँहरूलाई चाहिँ के छ भनेदेखि अलिअलि त्यसको पनि योगदान छ, किनभने उहाँहरूले यति धेरै पोलिटिसियनहरूको बारेमा मात्रै यति ज्यादा फोकस गर्नुभयो कि मान्छेहरूलाई त्यो प्रति ज्यादा अपेक्षा पनि भयो, त्यो अपेक्षा पुरा नभइसकेपछि भयो 22-23-24 पनि भयो के हो। त्यो भएको हुनाले हामी कोरमा तपाईँको एक शब्दमा जाँदाखेरि चाहिँ नेपाली पत्रकारिताले अथवा टेलिभिजन इन्डस्ट्रीले अथवा चाहिँ छपाई उद्योगले चाहिँ अब चलचित्र क्षेत्रलाई चाहिँ त्यो लेभलमा चाहिँ समेटेको चाहिँ म पाउँदिन।
0: हस् धन्यवाद छ है तपाईँहरूलाई। उहाँ हुनुहुन्थ्यो सामिप्य तिमल सेना, चलचित्र समीक्षक एउटा लेखक। नेपाली चलचित्रको इतिहास विगतदेखि वर्तमानसम्म समसामयिक विषय केन्द्रित गरेको संवाद। म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्कार।
2: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। कर्णाली प्रदेशको शिक्षा योजनालाई समावेशी, गुणस्तरीय र पहुँच योग्य बनाउन सरकारवालाहरूले जोड़ दिएका छन्। प्रदेश शिक्षा योजना निर्माणका लागि क्षमता कमी तथा प्राथमिकता पहिचान गर्न सुर्खेतमा आयोजित कार्यशालाका सहभागीहरूले समावेशी शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। युरोपियन युनियनको सहयोगमा संचालित एक्सेस परियोजनाको आयोजनामा भएको कार्यशालामा सरकारी तथा गैर सरकारी निकाय, विकास साझेदार संस्था र संचारकर्मीहरूको सहभागिता रहेको थियो। एक्सेस परियोजना नागरिक समाजको भूमिका सुदृढीकरण मार्फत सबैका लागि शिक्षा सुनिश्चित गर्ने उद्देश्यले पीपुल इन निड अकाउन्टेबिलिटी ल्याब नेपाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र नेपाल अपाङ्ग महिला संघको साझेदारीमा संचालन भइरहेको छ। कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले प्रदेश सरकार शिक्षा योजना निर्माणको अन्तिम तयारीमा रहेको बताउनुभयो। उहाँले कर्णाली प्रदेशको शिक्षा योजनालाई समावेशी, गुणस्तरीय र पहुँच योग्य बनाउन सरकारवालाबाट प्राप्त सुझावलाई समेटिने प्रतिबद्धता जनाउनु भएको छ। कार्यशालामा समुदाय, विद्यालय, स्थानीय सरकार, प्रदेश सरकार र साझेदार निकायले सबैका लागि शिक्षा सुनिश्चित गर्न निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल गरिएको थियो। सुनसरीको देवानगंज घटना लगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक शुरू भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबार स्थित सार्वजनिक लेखा समितिको हलमा बैठक शुरू भएको हो। बैठकमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, नेकपाका संयोजक कमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके रावत, राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङदेन, अर्थमन्त्री स्वर्णिम वाग्ली, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रासपाका उपनेता गणेश पराजुली, महामन्त्री विपिन कुमार आचार्य, रापरपाका प्रमुख सचेतक खुशबू ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई लगायत नेताहरू सहभागी हुनुहुन्छ। बैठकमा देवानगंज घटनाको समीक्षा, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा समसामयिक राजनैतिक विषयमा छलफल हुने जनाइएको छ। आज गुरु पूर्णिमा, आषाढ़ शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्धकार र रू भन्नाले प्रकाश बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरेको पाइन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तिलाई नै गुरू भनिन्छ। यस्ता गुरूलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूप समेत मानेको ग्रन्थहरूमा भनिएको पाइन्छ। माता पिता जस्तै गुरूलाई पनि देवता समान माने आचार्य देवो भव भनिन्छ। गुरू पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्। यसैगरी आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती पनि मनाउने गरिएको हो। र नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको घोषणा गरेको छ। नारायणी अस्पताल वीरगंजमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमाथि गएको 9 गते भएको आक्रमण अनि अस्पतालमा तोडफोडको विषयलाई लिएर संघले यसअघि हिजो पनि आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो। संघले दोषीलाई कानूनी कार्यवाही गर्न सरकारले उदासीनता देखाएको भन्दै असन्तुष्टि जनाएको छ। आन्दोलनका थप कार्यक्रम अनुसार आज बिहान 10 बजे काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गर्ने
तयारी रहेको छ। त्यस्तै काठमाडौँ उपत्यका बाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धरना दिई विरोध जनाउने संघको हिजो बसेको बैठकले निर्णय गरेको छ। देशभर ओपीडी सेवा बन्द हुँदा हजारौं बिरामीलाई थप शास्ति भएको छ। उपचार सेवा प्रभावित भएको छ। पर्साको वीरगंजमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका वीरगंज महानगरपालिकाका 25 का 54 वर्षीय रामकुमार पटेलको साउन 8 मा ज्यान गएको थियो। गम्भीर हृदयघात भएर अस्पताल पुर्याइएका पटेलको उपचारकै क्रममा ज्यान गएपछि परिवार र आफन्तले डाक्टर प्रमोद राममाथि आक्रमण तथा अस्पतालमा तोडफोड गरेको संघले जनाएको छ। हस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई पाइल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
2: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
8: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
9: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
8: उपलब्ध। शल्यक्रियाहरू,
9: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
8: बालबालिकाको न्यूरो सर्जरी,
9: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
8: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
9: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
8: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
8: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।
10: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
11: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
12: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
6: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825-6 98478-18-617 र 98478-35-643।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको, राम्रो पैसा कमाइरहेछ।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45226।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
5: डाक्टर आउने बारे सूचना
6: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा
5: डाक्टरद्वारा दिइने सेवाहरू
6: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
5: सास फेर्न गाह्रो हुने छातीमा पानी जमे

0: फोक्सो र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
1: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
2: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
3: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ।
4: सम्पर्क फोन नम्बर 98479-57193
2: र 98128-89028।
5: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
0: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
2: सम्पर्क फोन नम्बर 082562601। सम्पर्क मोबाइल नम्बर 98578-35990, 98578-31684 र 98578-32770।
0: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
6: होइन भाइला,
7: लखर लखर कहाँ हिनेस्?
8: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
11: मध्यपश्चिम चाँग च्याक यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। कपिल वस्तुको महाराजगंज नगरपालिका एक गैडहमा ट्रकको ठक्करबाट तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कपिल वस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार ना 5 ख 2364 नम्बरको ट्रकले मोटरसाइकल र पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका चारजनालाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो। अस्पतालका चिकित्सकले ती मध्ये तीनजनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घाइते एकजनाको उपचार भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिल वस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार मृत्यु हुनेमा दुईजना साइकल यात्री र एकजना पैदल यात्री रहेका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका बुधबार बसेको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। कांग्रेसले शोक स्वरूप साउन 13, 14 र 15 गते तीन दिन पार्टीको केन्द्रीय कार्यालय प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। यस्तै साउन 14 गते बिहिबार केन्द्र प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने तथा 13 दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ। कांग्रेसले जारी गरेको विज्ञप्तिमा 79 वर्षीय श्रेष्ठको ललितपुरको जावलाखेल स्थित हेलियस अस्पतालमा उपचारका क्रममा मंगलबार साउन 12 गते निधन भएको थियो। उहाँ नेपाली कांग्रेसका वरिष्ठ नेता पूर्व उप प्रधानमन्त्री तथा तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापति पनि हुनुहुन्थ्यो। उहाँ 12 बुद्धि सहमतिका हस्ताक्षरकर्ता मध्ये एक समेत हुनुहुन्छ। विक्रम सम्वत 2048, 2056 र 2064 सालमा स्याङजाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका श्रेष्ठ 2077 सालको संविधान सभा निर्वाचनमा समानुपातिक प्रणालीबाट संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो। नेपालको वन व्यवस्था क्रमशः डिजिटल प्रविधिमा जान थालेको छ। जीपीएस, जीआईएस, मोबाइल एप, रेंज फाउण्डर र विशेष सफ्टवेयरको प्रयोग मार्फत प्रत्येक रूखको डिभिजन अभिलेख राख्ने प्रणाली विस्तार भएसँगै वन व्यवस्थापन तथा वैज्ञानिक पारदर्शी र प्रभावकारी बन्दै गएको छ। वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत लागू गरिएको वन सर्वर्धन प्रणालीमा 15 सेन्टिमिटर वा सोभन्दा बढ़ी व्यास भएका सबै रूखको स्थान जीपीएसबाट निर्धारण गरी रूखको प्रजाति, व्यास, उचाई, स्वास्थ्य अवस्था र व्यवस्थापन सम्बन्धी विवरण डिजिटल प्रणालीमा अभिलेख गर्ने गरिएको छ। कटानका लागि छनौट भएका रूखदेखि बिउ उत्पादनका लागि सुरक्षित राखिएका माउ रूखसम्मको विवरण कम्प्यूटर प्रणालीमा सुरक्षित राखिने र प्रत्येक 10 वर्षमा पुनः मापन गरी तथ्याङ्क अध्यावधि गरिने व्यवस्था रहेको छ। लुम्बिनी प्रदेश वन निर्देशनालयका महानिर्देशक ईश्वरी प्रसाद पौडेलका अनुसार डिजिटल अभिलेखका कारण वनको अवस्था जुनसुकै बेला अनुगमन गर्न सहज भएको बताउनु भएको छ। डिजिटल वन कार्यालय कपिल वस्तुका सूचना अधिकारी यादव सापकोटाका अनुसार वन प्रविधिले एसएफएमएसएसएप मार्फत रूखको कटान, आयतन, उत्पादन, मूल्याङ्कन तथा आवश्यक कागजी प्रक्रिया समेत डिजिटल रूपमा सम्पन्न गर्दै आएका छन्। र एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपदका 42 वटा घटना भएका छन्। ती घटनामा परि तीनजनाको मृत्यु भएको छ भने 21 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन 11 गते बिहान 10 बजेदेखि साउन 12 गते बिहान 10 बजेको विवरण अनुसार विपदका घटनाबाट 10 जिल्ला प्रभावित भएका छन्। यो अवधिमा तीनजनाको मृत्यु भएको, 21 जना घाइते भएको र कोही पनि बेपत्ता नभएको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी 12 वटा सर्पदंशका घटना भएका, 12 वटा पहिरो, 7 आगलागी, 6 अविरल वर्षा, 3 जनावर आक्रमण, 1 बाढ़ी र 1 भूकम्पको घटना भएका छन्। ती घटनाका कारण करिब रु 9,22,050 बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। यसैबीच चालू वर्षको वैशाख 1 गतिदेखि साउन 12 गतिसम्म देशभर 3,788 विपदका घटना भएका छन्। ती घटनामा परि 192 जनाको मृत्यु, 3 जना बेपत्ता र 1,139 जना घाइते भएका छन्। यस अवधिमा 5,004 परिवार विभिन्न विपदबाट प्रभावित भएका प्राधिकरणले जनाएको छ। हस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएको यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दंगालीबाट किनेर हेर न।
2: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नु भयो।
9: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
9: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
9: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकाल।
10: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
11: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
12: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
14: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
15: सम्पर्क फोन नम्बर 0825567727,
16: 9814747746।
15: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
17: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
18: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
17: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
18: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छ।
19: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराई दाँत सड़क विभाग को अगाड़ी एड्रेस बैंक भएको भवनमा संपर्क मोबाइल 9847823572।
16: सूर्य को विकिरण बढ़ते आंखा कमजोर होते ग्लोबल वार्मिंग आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.ospatiicare.com।
21: हार्दिक आमन्त्रण।
22: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन दानदाता समाजसेवी उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन दैनिक भव्य श्रृंगारिक महाआरती रुद्राभिषेक शिवलिंग जलाभिषेक भजन कीर्तन सत्यांग धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रममा सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ।
21: अध्यक्ष गणेश कुमार अधिकारी। सम्पर्क मोबाइल नम्बर 9857738304 र सचिव विष्णुराम आचार्य। सम्पर्क मोबाइल नम्बर 9857832391।
23: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एकसाथ।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-583-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-581-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: वायनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-41-944
8: होइन भाइला
9: लखर लखर कहाँ हिँडिस्
10: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
8: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
10: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
10: ल ल काका गइहाले म
11: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
12: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
11: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98-578-45-226

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अडगुरी।
3: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858 34 9 10।
3: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरोग,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू,
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाट भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825761196 र मोबाइल नम्बर 9848826001।
8: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
9: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
10: बजेको नेपाल खबरमा सबैभन्दा पहिले मुख्य खबर। सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता, सरकारको भूमिका प्रति कांग्रेसको प्रश्न। बाघको संख्या बढेर 429 पुग्यो, 4 वर्षमा 74 थपिए, संख्या बढेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती। सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयनकारी योजना, सार्वजनिक प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय, स्वामित्व र जवाबदेहितामा जोड़। जापानमा भूकम्पबाट 13 ज्यान गयो, शपिङ सेन्टरमा फसेकाहरूको उद्धार चल्दै। र विश्वकप क्रिकेट लिग 2 नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। संसदीमा उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहलमा आज बिहान सर्वदलीय बैठक बसेको छ। सिंहदरबारमा भएको बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम राख्न साझा प्रतिबद्धता जनाएका छन्। रासोपाका सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा सहभागी प्रमुख प्रतिपक्षी तथा अन्य राजनीतिक दलका नेताहरूले संसदीमा उत्पन्न घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपील गरेका हुन्। शान्ति, सुव्यवस्था र सद्भाव कायम राख्न राष्ट्रिय एकता अपरिहार्य रहेको सभापति लामिछानेले बताउनु भएको छ। बैठकपछि कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले संसदीय लगायतका ठाउँमा शान्ति कायम गर्न सबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको जानकारी दिनुभएको छ। बैठकमा कांग्रेसले सरकारको भूमिका प्रति प्रश्न उठाएको छ। कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह र वहाँ नेतृत्वको सरकारको उपस्थिति नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभयो। यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको परिस्थितिप्रति गम्भीर चिन्ता प्रकट गर्नुभएको छ। उहाँले सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर रहनुपर्नेमा जोड दिनुभएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न माग गर्दै उहाँले यो समय राजनीतिक तिक्तता बढ़ाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्नुभयो। बैठकमा सहभागी अरू दलका प्रतिनिधिले पनि सुनसरी लगायतका सम्भावित प्रभावित क्षेत्रमा पूर्व सतर्कता अपनाउन र तल्लो तहसम्म सर्वदलीय प्रयासलाई अगाडि बढ़ाउन साझा सहमति जनाएका छन्। आजको सर्वदलीय बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङ सहभागी हुनुभएन। जिल्ला प्रशासन कार्यालय सुनसरीले गैराती फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको छ। देवानगंज गाउँपालिका 3 को कप्तानगंजमा आइतबार राति युवाहरू बीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। नेपालमा बाघको संख्या 429 पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बाघ गणना नतिजा सार्वजनिक गर्नुभयो। यसअघि सन् 2022 सार्वजनिक विवरण अनुसार नेपालमा बाघको संख्या 355 थियो। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ। त्यहाँ 145 पाटे बाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज तथा त्यस वरपरका वन क्षेत्रमा 112 बाघ गणना भएको छ। यसै गरी पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 50 बाघ भेटिएको विवरण छ। बाघको संख्या बढ़ेसँगै मानव बाघ द्वन्द्व घटाउने चुनौती भने बढ़ेको छ। पछिल्लो 15 वर्षमा मात्रै बाघको आक्रमणबाट 141 जनाले ज्यान गुमाएका छन्। सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिको कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीतिमा समावेश सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय, कार्य सम्पादनका चरण, समयसीमा, अपेक्षित उपलब्धि, कार्य सम्पादन सूचक तथा प्रमुख उपलब्धिका आधार निर्धारण गरिएको छ। कार्ययोजना मन्त्रालय, विभाग, आयोग, कार्यालय तथा अन्य सरकार भएका निकायको सहभागिता र परामर्शका आधारमा तयार गरिएको दस्तावेजमा जनाइएको छ। सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय, स्वामित्व र जवाफदेहितालाई महत्व दिइएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धांजलिका लागि पार्टी कार्यालय सानेपा ललितपुरमा राखिएको छ। पार्टीका सभापति गगन थापा, रासोपाका सभापति रवि लामिछाने, नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले सानेपा पुगेर श्रेष्ठलाई श्रद्धांजलि अर्पण गर्नुभएको हो। पार्थिव शरीरमा सभापति थापाले पार्टीको झण्डा ओढ़ाउनुभयो। श्रद्धांजलिपछि श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ। श्रेष्ठको 83 वर्षको उमेरमा उपचारका क्रममा हिजो निधन भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कर्णाली राजमार्गको काफल सैनीमा मिनी बस दुर्घटना हुँदा 6 घाइते, आज सुनको भाव घट्यो, चाँदीको बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601 98-578-3590 98-578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। एथिन्जेल हामीले सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलबाट साझा प्रतिबद्धता, सरकारको भूमिकाप्रति कांग्रेसको प्रश्न, बाघको संख्या बढ़ेर 429 पुग्यो, चार वर्षमा 74 थपिए लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिका एक काफल शैलीमा आज बिहार मिनी बस दुर्घटना हुँदा 6 घाइते भएका छन्। सुर्खेतबाट अछामका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01-001-3072 नम्बरको मिनी बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बसमा चालक सहित 6 रहेको र उनीहरू घाइते भएकोमा 4 थप उपचारका लागि सुर्खेत पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार 2 अवस्था सामान्य छ। आज सुनको भाव घटेको छ, चाँदीको भाव भने बढ़ेको छ। हिजोको तुलनामा सुन आज तोलामा 1000 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,83,200 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,84,200 रूपियाँ रहेको थियो। यसैगरी आज चाँदी तोलामा 10 रूपियाँले बढ़ेर तोलाको 4,320 रूपियाँ कायम भएको महासंघले जनाएको छ। अब विदेशको खबर। जापानमा शक्तिशाली भूकम्पका कारण कम्तीमा 13 ज्यान गएको छ। कुमामोतोको एउटा शपिङ सेन्टरभित्र फसेका मानिसको अहिले उद्धार कार्य भइरहेको छ। त्यहाँ 3 ज्यान गएको र अरू धेरै मानिस फसेको आशंका गरिएको छ। इओ शपिङ सेन्टरको दोस्रो तल्ला भत्किएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युशुमा अवस्थित शहर हो। जापानको क्युशु टापुलाई केन्द्रबिन्दु बनाएर हिजो 7.1 म्याग्निच्युडको भूकम्प गएको थियो। जापानकी प्रधानमन्त्री सुनाए ताकाइचीले पछिल्लो अवस्था बारे जानकारी दिने क्रममा अहिलेसम्म भूकम्पबाट 13 ज्यान गएको र खोज तथा उद्धारका काम भइरहेको बताएको बीबीसीले जनाएको छ। कुमामोतोका स्थानीय अधिकारीले झण्डै 10,000 सुरक्षित ठाउँमा सारिएको बताएका छन्। जापान विश्वकै भूकम्पको उच्च जोखिममा रहेका देशहरू मध्ये एक हो। त्यहाँ 1 झण्डै 1,500 जति भूकम्प जाने गर्छन्। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। यसैगरी आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लीग 2 शीर्ष 4 रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग 2 हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता, सरकारको भूमिकाप्रति कांग्रेसको प्रश्न, बाघको संख्या बढ़ेर 429 पुग्यो, 4 74 थपिए, संख्या बढ़ेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती, सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्य योजना सार्वजनिक प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय स्वामित्व र जवाफदेहितामा जोड़। जापानमा भूकम्पबाट 13 ज्यान गयो, शपिङ सेन्टरमा फसेकाहरूको उद्धार चल्दै र विश्वकप क्रिकेट लीग 2 नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब द इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
4: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
5: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
6: मृगौला र कलेजु सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
5: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
6: अन्य विशेषज्ञ सेवाहरू,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिस आचार्यद्वारा भिडियो एक्सरे सेवा,
6: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
8: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825362018।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
6: इन्डोस्कोपी सेवा
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607434 र 0825607138।
15: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
16: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
17: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू,
17: ब्लड प्रेसर हाई लो भएका,
16: कोलेस्ट्रोल बढी भएको,
17: मुटुको गति एकनास नभएको,
16: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
17: मुटुको बासरोग, मुटु सुन्निएको, हृदयघात भएको,
16: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
17: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
19: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9978928913 र 9805912871।
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
21: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
22: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5563-509 र मोबाइल 98453-0653।
0: इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
0: सम्पर्क फोन नम्बर 082-5562-601, सम्पर्क मोबाइल नम्बर 98-578-35-990, 98-578-31-684 र 98-578-30-270।
1: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
2: डाक्टर आउने बारे सूचना।
23: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
2: डाक्टरद्वारा दिइने सेवाहरू।
23: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
2: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
24: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
0: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
25: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-028।
26: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5584-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिचिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टेस्ट इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-563-775।
1: सम्पर्क नम्बर 98-478-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: तीनजेल हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
5: उपचार हुने रोगहरू
4: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
6: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दान। सम्पर्क फोन नम्बर 98686 61694।
7: होइन भाइला,
8: लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने

0: इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
2: भर्ना सम्बन्धी सूचना।
3: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
2: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
1: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98478092983 र 97625226286।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरिलाई
1: मध्यपश्चिम जान चेक यति बेला दिउँसोको एक बजेको छ।

0: दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। घोराईमा रहेको मार्क इन्टरनेशनल कलेजमा आज व्यास जयन्ती तथा गुरू पूर्णिमाको अवसरमा विशेष कार्यक्रम गरिएको छ। कलेजमा बीबीएस तहमा अध्ययनरत विद्यार्थीहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरूले गुरूहरूलाई टीका लगाइदिनुका साथै उपहार दिएर सम्मान गरेका थिए। सो अवसरमा विद्यार्थीले गुरूलाई गमला सहितको फूल उपहार दिएका थिए। यसै साथै गुरूहरूले पनि विद्यार्थीहरूलाई आशीर्वादका साथै जीवनमा प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो। आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने गुरू पूर्णिमामा आफ्ना गुरू शिक्षक आमा बुवा तथा ज्ञान दिने सबै व्यक्तिप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने चलन अनुसार कलेजमा कार्यक्रम गरिएको हो। कार्यक्रममा बोल्ने विद्यार्थीहरूले गुरूले आज्ञाकारी अज्ञान रूपी अन्धकार हटाई ज्ञानको उज्यालो दिनुभएको र आफूहरू गुरूहरूप्रति सदैव ऋणी भएको धारणा राखेका थिए। महर्षि देवव्यासको जन्म जयन्तीका रूपमा पनि यो दिनलाई यसलाई व्यास पूर्णिमा पनि भनिन्छ। क्याम्पस प्रमुख लालमणि बसेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि कलेजका पूर्व प्रमुख वासुदेव वामदेव लामिछाने, रिसर्च कोअर्डिनेटर प्राध्यापक नौला बहादुर खड्का, कलेजका कोअर्डिनेटर प्राध्यापक कृष्ण केसी, प्राध्यापकहरू प्रिय व्रत आचार्य, यज्ञ केसी, सन्दीप न्यौपाने, हेमराज शर्मा, तिलक पाण्डे, नवीन कुमार गौतम, सूरज गुप्ता, विद्यार्थीहरू भूपेन्द्र खड्का, शर्मिला बुढा ठोकी, स्मारिका कार्की, आर्यन घिमिरे, अनिल विकास, सपना रिजाल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले गुरू बिना ज्ञान सम्भव हुँदैन, गुरूले जीवनलाई सही बाटो देखाउनुहुन्छ, त्यसैले गुरू पूर्णिमा गुरूहरूको सम्मान, कृतज्ञता र आशीर्वाद प्राप्त गर्ने पवित्र पर्व हो भन्ने सन्देश समितिएका गीत कविता गजल प्रस्तुत गरेका थिए। बीबीएस र एमबीए कार्यक्रम सञ्चालनमा रहेको मार्क इन्टरनेशनल कलेजले दाङकै पुरानो र लोकप्रिय कलेजका रूपमा आफूलाई स्थापित गरेको छ। कोहलपुरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फँसेर निसासिँदा 3 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरका अनुसार कोहलपुर नगरपालिका 3 शान्ति टोल स्थित दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीमा आज बिहान फँसेर सोही ओडाका 3 जना मजदूर मृत अवस्थामा फेला परेका हुन्। मृत्यु हुनेमा कालू थारू, प्रकाश थारू र बिर्जा थारू रहनु भएको छ। उहाँहरू मिस्त्री तथा मजदूरको काम गरिरहेका बेला सेफ्टी ट्याङ्कीभित्र फँसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। प्रहरी नायब उपरीक्षक राठौरका अनुसार सेफ्टी ट्याङ्कीमा मानिस फँसेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक चक्र डम्बर पालको नेतृत्वमा 15 सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर बिहान करिब 10 बजे 3 जनाको शव बाहिर निकालेको थियो। मृतकको शव पोस्टमार्टमका लागि फेरि अस्पताल नेपालगंज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले सुनसरी लगायत विभिन्न जिल्लामा हालै विकसित घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम गर्न सात बुधे सामूहिक अपील जारी गरेको छ। बैठकपछि जारी संयुक्त अपीलमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य को कामना गरिएको छ। संयुक्त अपीलमा नेपालको विविधता बीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खलबल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ। लोकतन्त्रमा देखिएका असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ। अपील मार्फत प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, धार्मिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनीतिक दलका सबै तहका समितिलाई निर्देशन दिएको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनीतिक दलले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। यस्तै संवेदनशील अवस्थालाई थप जटिल बनाउन सक्ने भ्रामक समाचार, अफवाह र घृणास हास्यास्पद अभिव्यक्ति प्रति सचेत रहँदै सामाजिक सञ्जाल जिम्मेवार पूर्वक प्रयोग गर्न नागरिकलाई अपील गरिएको छ। संचार माध्यमलाई पनि तथ्यपरक र समयवित सूचना सम्प्रेषण गर्न आग्रह गरिएको छ। सर्वदलीय बैठकले नेपाल सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषी उप कानून बमोजिम कार्यवाही, पीड़ितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र अधिकतम संयुक्तता अपनाउँदै परिस्थितिलाई शीघ्र सामान्य बनाउन माग गरेको छ। बैठकले राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध भएको सन्देश दिँदै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाइएको छ। र सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति 2083-87 को कार्यान्वयन आयोजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीतिमा समावेश सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय कार्य सम्पादनका चरण समय सीमा अपेक्षित उपलब्धि कार्य सम्पादन सूचक तथा प्रमुख उपलब्धिका आधार निर्धारण गरिएको छ। कार्ययोजना मन्त्रालय विभाग आयोग कार्यालय तथा अन्य सरकार भएका निकायको सहभागिता र परामर्शका आधारमा तयार गरिएको दस्तावेजमा जनाइएको छ। सम्बन्धित निकायबाट प्राप्त सुझाव तथा रायलाई समेटेर कार्ययोजनालाई अन्तिम रूप दिइने जनाइएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु? छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
9: दीपक के सम्पर्क मोबाइल 98478-27-976
10: र 98578-30-89।
11: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
12: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93-944 98471-93-944।
14: भर्ना खुल्यो।
15: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
14: हाम्रा विशेषताहरू,
15: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
14: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
15: शान्त तथा पारिवारिक वातावरण भएको,
14: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
15: तिहार सुसारको राम्रो व्यवस्था भएको,
14: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
15: घरको जस्तै माया पाउने,
16: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
10: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल भुवाई उपमहानगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
16: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।

0: तखरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081536086
2: र मोबाइल नम्बर 98486600 98586306 र 98481723

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घजीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
2: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
3: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
2: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
3: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
2: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
3: सम्पर्क स्थान राई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
4: मैले मेरो गुट्टु गुट्टु हजुरलाई सुम्पिएको छु। मेरी छोरी दुःख नपा
5: थिएटर सिनेमास घोराई 10 चौडीकुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
6: आमा म पढ्छु नि।
7: के रे बौलाई सिक्यौ? तँलाई पढाउनलाई बेगर ल्याओ।
8: तिमीले पढ्न आउँछ?
9: माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
6: बनाना। I love you.
7: ए गौथली!
10: बिहे गरेपछि
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने

अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pasupatiicare.com।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्री परिषद बैठक आह्वान गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठक बस्ने गरी तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित काम कारवाही, समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूबारे छलफल हुनका साथै केही महत्वपूर्ण निर्णय हुन सक्ने जनाइएको छ। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीले आज दिउँसो 3 बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ। प्रदेश प्रमुखको कार्यालयले शपथ समारोहका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ। कर्णाली प्रदेशको 5 मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता शाही नियुक्त हुनुभएको हो। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम उहाँलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्ति गर्नुभएको थियो। प्रदेश प्रमुखको कार्यालयका सचिव हिरालाल चौधरीका अनुसार मुख्यमन्त्रीले दिउँसो 3 बजे शपथ ग्रहण गर्ने जानकारी दिएपछि कार्यालयले सबै तयारी पूरा गरेको छ। मुख्यमन्त्रीको शपथसँगै मन्त्री परिषद विस्तार गर्ने विषयमा भने सत्तारूढ़ 2 दल नेकपा र नेकपा एमाले बीच छलफल जारी छ। मन्त्रालयको भागभण्डा, मन्त्रीको संख्या तथा जिम्मेवारी टुंग्याउन दुवै दलका नेताबीच निरन्तर छलफल भइरहेको एमालेका एक नेताले बताउनुभयो। दुवै दलबीच सहमति जुटेमा मुख्यमन्त्रीको शपथ लगत्तै केही मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिने सम्भावना रहेको छ। यद्यपि मन्त्रालयको बाँडफाँड र मन्त्रीहरूको नाम भने अझै टुंगो लागेको छैन। नेपालमा बाघको संख्या 429 पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो। कृषि तथा वन पर्यावरण मन्त्री गीता चौधरीले बाघ गणना नतिजा सार्वजनिक गर्नुभयो। यसअघि सन् 2022 सार्वजनिक विवरण अनुसार नेपालमा बाघको संख्या 355 थियो। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ। त्यहाँ 145 पाट्य बाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 112 बाघ गणना भएको छ। त्यस्तै पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51 र शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 50 बाघदेखि भेटिएको विवरण छ। नेपालमा हरेक 4 वर्षमा बाघ गणना गरिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको संख्या सन् 2010 121, सन् 2014 198 र 2018 235 रहेको थियो। र घोराईमा रहेको मार्क इन्टरनेशनल कलेजमा आज व्यास जयन्ती तथा गुरू पूर्णिमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कलेजमा बीबीएस तहमा अध्ययनरत विद्यार्थीको संयुक्त आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरूले गुरूहरूलाई टीका लगाइनुका साथै उपहार दिएर सम्मान गरेका थिए। सो अवसरमा विद्यार्थीले गुरूलाई गमला सहितको फूल उपहार दिएका थिए। साथै गुरूहरूले पनि विद्यार्थीहरू आशीर्वादका साथै जीवनमा प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो। आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने गुरू पूर्णिमामा आफ्ना गुरू, शिक्षक, आमा बुवा तथा ज्ञान दिने सबै व्यक्तिप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने चलन अनुसार कलेजमा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्ने विद्यार्थीहरूले गुरूले अज्ञान रूपी अन्धकार हटाई ज्ञानको उज्यालो दिनुभएको र आफूहरू गुरूप्रति सदैव ऋणी भएको धारणा राखेका थिए। महर्षि देवव्यासको जन्म जयन्तीका रूपमा पनि यो दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ। क्याम्पस प्रमुख लालमणि बसेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि कलेजका पूर्व प्रमुख वामदेव लामिछाने, रिसर्च कोअर्डिनेटर प्राध्यापक नौला बहादुर खड्का, कलेजका कोअर्डिनेटर प्राध्यापक कृष्ण केसी, प्राध्यापकहरू प्रियव्रत आचार्य, यज्ञ केसी, सन्दीप नेपानी, हेमराज शर्मा, तिलक पाण्डे, नवीन कुमार गौतम, सूरज गुप्ता, विद्यार्थीहरू भूपेन्द्र खड्का, शर्मिला बुढाथोकी, स्मारिका कार्की, आर्यन घिमिरे, अनिल विक, विपना रिजाल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले गुरू बिना ज्ञान सम्भव हुँदैन, गुरूले जीवनमा सही बाटो देखाउनुहुन्छ, त्यसैले गुरू पूर्णिमा गुरूहरूको सम्मान कृतज्ञता र आशीर्वाद प्राप्त गर्ने पर्व हो भन्ने सन्देशले समेटिएका गीत कविता गजल प्रस्तुत गरेका थिए। बीबीएस र एमबीए कार्यक्रम सञ्चालनमा रहेको मार्क इन्टरनेशनल कलेजले दाङकै पुरानो र लोकप्रिय कलेजका रूपमा आफूलाई स्थापित गरेको छ। हवस् त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली दिवस रोड खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: रेट छ कत्रो नो इट लाइक फ्रो राशि थाहा पाऊ फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन तोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 9843-0653-23
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँचका उपचार सेवा
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
10: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
9: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
12: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
14: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
14: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाटाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
9: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
16: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 0825625023 98478617 र 98478635।
17: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
17: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
19: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनि भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जाल इलेक्ट्रोनिक्स घुराईदाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सीजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जाल इलेक्ट्रोनिक्स घुराईदाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण कार्य।

0: बर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए बर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: छ नि, चिन्ता मान्ने कुरै छैन।
1: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
2: हजुर, विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
3: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराई जा।
4: सम्पर्क मोबाइल नम्बर 9822964264।
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
6: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
7: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध। शल्यक्रियाहरू,
7: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
6: बालबालिकाको न्युरो सर्जरी,
7: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
6: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
6: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
8: खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-90-847, 0825-90-847।
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
6: उपचार हुने रोगहरू
7: पाइल्स, फिस्तुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
6: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
7: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
6: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
7: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
6: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
7: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराई 15, बिपी चोक, दाङ। सम्पर्क फोन नम्बर 9686-61-694।
10: सीता, के भयो तिमीलाई? घुम्छौ र बसेछौ
11: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
10: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए, ठिकै छ, म जानको धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
12: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिपी चोक, घोराईदाङ, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848-23-572।
4: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान चेक यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटनापछि उत्पन्न अवस्थाको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वदलीय संवाद गर्ने। स्वास्थ्यकर्मीको आन्दोलनका कारण आज पनि अस्पतालहरूमा ओपीडी सेवा बन्द, माइतीकरमा प्रदर्शन, बिरामीलाई शास्ति। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 मजदूरको ज्यान गयो, कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 मारिए। चीनले इरानलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने, अमेरिकासँगको द्वन्द्वका बीच इरानको प्रतिरक्षा प्रणाली थप सुध्रे। र लीग टू क्रिकेट श्रृंखला अन्तर्गत नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको शान्तिपूर्ण रूपमा संवादबाट समाधान गर्न अपील गरेका छन्। सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका हुन्। वक्तव्यमा दलहरूले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन, आफ्ना मागहरू शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका छन्। सत्तारूढ़ दल रासपाका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले लोकतन्त्रमा उत्पन्न हुने जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवादबाट हुने उल्लेख गरेको छ। बैठकले नेपालको विविधताका बीचको एकता, सहिष्णुता र सहअस्तित्वको परम्परा जोगाउन, कुनै पनि प्रकारका उत्तेजना र अवाञ्छित गतिविधिमा संलग्न नहुन आम नागरिकलाई आग्रह गरेको छ। शान्ति र सामाजिक सद्भाव कायम राख्न प्रदेश, जिल्ला तथा पालिकाहरूमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न तथा नागरिक स्तरमा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका विभिन्न तहका समितिहरूलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूको केन्द्रीय तहले आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि सातबुद्धि अपीलमा व्यक्त गरिएको छ। यस्तै दलहरूले सामाजिक सञ्जाल मार्फत फैलन सक्ने भ्रामक सूचना, अपवाह र घृणास्पद अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने उल्लेख गर्दै आम नागरिकलाई सामाजिक सञ्जाल जिम्मेवारपूर्वक प्रयोग गर्न तथा संचार माध्यमलाई तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न पनि आग्रह गरेका छन्। पर्साको वीरगंजमा रहेको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारेका छन्। चिकित्सकहरूको सुरक्षा र कार्यस्थलमा हुने हिंसा अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्। उनीहरूले हिजोदेखि देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेका छन्। स्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र भौतिक आक्रमणका घटना नरोकिएको भन्दै उनीहरूले सेवा नै रोकेर विरोध जनाएका छन्। यस्तै आन्दोलित चिकित्सकहरूले आज काठमाण्डुको माइतीकर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका छन्। यसैबीच स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण आफूहरू समस्यामा परेको बिरामीहरूले बताएका छन्। शनिबार र आइतबार ओपीडी सेवा बन्द रहेर सोमबार एक दिन खुलेकोमा हिजोदेखि पुनः बन्द भएको छ। यसरी लामो समय ओपीडी सेवा बन्द हुँदा टाढाबाट आएका बिरामीले स्वास्थ्य जाँच गराउन पाएका छैनन्। कतिपयले महँगो शुल्क तिरेर निजी अस्पताल तथा क्लिनिकमा जानु परेको गुनासो गरेका छन्। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 मजदूरको ज्यान गएको छ। कोहलपुर नगरपालिका वडा नम्बर 3 शान्ति टोलमा दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा सेप्टिक ट्याङ्की बनाउँदै गर्दा फसेर कोहलपुर 3 कालु थारू, प्रकाश थारू र बिर्जा थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदूरका रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेप्टिक ट्याङ्की फुटाएर उनीहरूको शव निकालिएको प्रहरले जनाएको छ। सेप्टिक ट्याङ्कीमा मानिस फसेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले उद्धारमा कठिनाई भएपछि फुटाउन लगाएको हो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। कपिलवस्तुमा ट्रकको ठक्करबाट तीनजनाको ज्यान गएको छ। तौलीहवा बहादुरगंज हुलाकी सड़क अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर दुई गैरहवा चोक नजिकै ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार बिहान 7:15 बजेतिर तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय बासिन्दा 12 वर्षका आनन्द कहार तथा महाराजगंज नगरपालिका तीनका 75 वर्षीय घोल्लर कुर्मी र 45 वर्षीय विजय कुमार बनियाको ज्यान गएको हो। दुर्घटनापछि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्दा बिहान दुर्घटनास्थल तनावग्रस्त बनेको थियो। अहिले अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय स्थानेपामा आज बसेको आकस्मिक बैठकले पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका 79 वर्षीय श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। श्रेष्ठको हिजो निधन भएको हो। पार्टी केन्द्रीय कार्यालयमा उहाँको पार्थिव शरीरलाई सभापति गगन कुमार थापाले पार्टीको झण्डा ओढ़ाएर श्रद्धांजलि अर्पण गर्नुभएको छ। नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टीले जनाएको छ। बैठकले आजदेखि 3 दिन केन्द्र प्रदेश र जिल्ला कार्यालयहरूमा आधा झण्डा झुकाउने निर्णय गरेको पनि छ। स्वर्गीय श्रेष्ठ 2048, 2056, 2064 सालको चुनावमा स्याङ्जाबाट प्रतिनिधि सभा सदस्य र 2070 सालको संविधान सभा चुनावमा समानुपातिकबाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भञ्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 2 अर्ब रूपियाँको हुण्डी कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। धादिङ घर भई काठमाडौँको नागार्जुन बस्ने 49 वर्षका राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिनुभयो। उहाँका अनुसार केही व्यक्तिहरूले हुण्डी कारोबार गर्दै आएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा रिजाल पक्राउ परेका हुन्। अरू व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता मार्फत 1,89,65,39,454 रूपियाँ बराबरको हुण्डीको माध्यमबाट कारोबार गरेको देखिएको एसएसपी जबरालले निकाल्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। अब विदेशको खबर, इरानले केही हप्ताभित्रै काँधबाट प्रहार गर्न सकिने चीनमा निर्मित हवाई प्रतिरक्षा क्षेपास्त्र लन्चरहरू मध्ये पहिलो खेप प्राप्त गर्ने समाचार संस्था रोइटर्सले जनाएको छ। अमेरिकासँगको द्वन्द्वका बीच इरानले आफ्नो प्रतिरक्षा प्रणाली सुदृढ गरिरहेको छ। 6-7 करोड़ अमेरिकी डलर मूल्यको यो खरिद कार्य इरानले आफ्ना छोटो दूरीका हवाई प्रतिरक्षा प्रणाली सुदृढ पार्न चालेका अहिलेसम्मका सबैभन्दा ठूला कदमहरू मध्ये हो। अमेरिका र इजरायलसँगको द्वन्द्व शुरू भएपछि इरानको सैन्य अखडा तथा रणनीतिक पूर्वाधारहरूको सुरक्षा गर्ने क्षमतामा रहेका कमजोरीहरू उजागर भएका थिए। यस सम्झौतामा काँधबाट प्रहार गर्न मिल्ने हतियारको खरिद समावेश रहेको खबरमा उल्लेख छ। यसैबीच चीनको विदेश मन्त्रालयले सम्बन्धित प्रतिवेदनहरू पूर्णतया आधारहीन रहेको बताएको छ। चीनले शान्ति प्रवर्धन गर्न र द्वन्द्व अन्त्य गर्न निरन्तर भूमिका निर्वाह गर्दै आएको मन्त्रालयको भनाई छ। अब खेल खबर, आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखला अन्तर्गत घरेलु टोली नेदरल्याण्डसँगको खेलमा नेपालले टस जितेर बलिङ गरेको छ। अहिले ब्याटिङ गरिरहेको नेदरल्याण्डसले ताजा अवस्थामा 4 ओभर 5 बलको खेल सकिँदा 1 विकेट गुमाएर 16 रन जोड़ेको छ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि नेपाल लगातार 3 खेलमा पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। यस्तै नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ। चार भन्जेङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटनापछि उत्पन्न अवस्थाको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वदलीय संवाद गर्ने। स्वास्थ्यकर्मीको आन्दोलनका कारण आज पनि अस्पतालहरूमा ओपीडी सेवा बन्द, माइतीकरमा प्रदर्शन, बिरामीलाई शास्ति। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 जना मजदूरको ज्यान गयो, कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 जना मारिए। चीनले इरानलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेपास्त्र प्रणाली उपलब्ध गराउने, अमेरिकासँगको द्वन्द्वका बीच इरानको प्रतिरक्षा प्रणाली थप सुदृढ, र लीग टू क्रिकेट श्रृंखला अन्तर्गत नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
12: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
13: काली नदीको शिर,
14: मणिचूडको काख,
13: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
14: शान्ति र आनन्दको अनुभूति,
13: भीडभाडबाट टाढा,
14: सहरबाट नजिकै,
13: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
14: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
15: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। चौधरीले 2,26,13,133 रूपियाँ 36 पैसाको अवैध सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अवैध सम्पत्ति जफत प्रयोजनका लागि शैलेन्द्रकी श्रीमती अर्पणा कुमारीलाई पनि आयोगले विपक्षी बनाएको छ। 2065 सालमा सरकारी सेवामा प्रवेश गरेका चौधरीले 2082 साल असारसम्ममा 4,98,68,000 रूपियाँ भन्दा बढ़ीको खर्च तथा लगानी गरेको पाइएको र यसमध्ये 2,26,13,000 रूपियाँ अवैध आमदानी भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। चौधरीले सार्वजनिक सेवामा रहँदा यसको दुरूपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएकाले चौधरीलाई कैद बिगो बमोजिम जरिवाना तथा गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग दावी गरेको अख्तियारले जनाएको छ। ज्यापू संस्कृति विकास कोषको आयोजनामा काठमाडौँमा ज्यापू दिवस तथा गुरू पूजा कार्यक्रम सम्पन्न भएको छ। नेवार समुदायको मौलिक कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थिति रहेको थियो। कार्यक्रममा परम्परागत सिप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण भूमिका खेल्ने विभिन्न क्षेत्रका गुरूहरूको सम्मान एवं पूजा गरिएको छ। ज्यापू संस्कृति विकास कोषले हरेक वर्ष यो दिवसलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएको छ। काठमाडौँ महानगरपालिकाले माइतीघर क्षेत्रमा पानी जम्ने समस्याको समाधानका लागि ढल सफाई अभियान शुरू गरेको छ। पानीको निकास अवरोध हुने मुख्य कारण मध्ये ढलमा थुप्रिएको फोहोर र अवरोध हटाउन महानगरले ढल तथा म्यानहोल सफा गर्ने काम अघि बढ़ाएको छ। अहिले माइतीघर क्षेत्रमा पानीको सहज निकास सुनिश्चित गर्न ढलभित्र जमेको फोहोर निकाल्ने, अवरूद्ध म्यानहोल खुलाउने तथा निकास मार्गलाई व्यवस्थित बनाउने काम भइरहेको महानगरले जनाएको छ। पटक पटक माइतीघर क्षेत्रको सड़कमा डुबान भएपछि महानगरले अध्ययन गरेको थियो। प्राविधिक अध्ययनले माइतीघरमा पानी जम्ने समस्याको प्रमुख कारण ढल प्रणालीको प्राविधिक कमजोरी, प्राकृतिक जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण तथा ढलमा जम्मा हुने फोहोर रहेको देखाएको छ। लघुवित्त पीड़ितहरूले काठमाडौँको माइतीकर मण्डलामा आज पनि सामूहिक आमरण अनशनलाई निरन्तरता दिएका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको नेतृत्वमा हिजोदेखि अनशन शुरू भएको हो। पीड़ितहरूले सामाजिक न्याय र वित्तीय शोषणको अन्त्य हुनुपर्ने माग सरकारसँग राखेका छन्। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठय गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुलीका 46 वर्षीय गणेश बहादुर कार्की, दाङका झगे विग, चितवनका कमल श्रेष्ठ र काठमाडौँ महानगरपालिका 7 बस्ने शारदा श्रेष्ठ रहेका छन्। गणेशले सर्बिया पठाइदिने भन्दै 1 जनाबाट 1,50,000, झगेले युरोप पठाइदिने भन्दै 3 जनाबाट 30 लाख, कमलले अजरबैजान पठाइदिने भन्दै 1 जनाबाट 4 लाख र साराले फ्रान्स पठाइदिने भन्दै 1 जनाबाट 7,50,000 रूपियाँ लिएर सम्पर्कविहीन भएका थिए। काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। स्वास्थ्यकर्मीको आन्दोलनका कारण आज पनि अस्पतालमा ओपीडी सेवा बन्द, माइतीघरमा प्रदर्शन, बिरामीलाई शास्ति। डिभिजन सड़क कार्यालय भक्तपुरका इन्जिनियर चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दायर, 2,26,00,000 रूपियाँ भन्दा बढ़ी अवैध आमदानी गरेको दावी। र काठमाडौँमा ज्यापू दिवस र गुरू पूजा सम्पन्न। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
16: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको। मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
17: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
16: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
17: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
16: एकपटक दङ्गालीबाट किनेर हेर न।
17: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
18: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल। स्कूल जुत्ता अफिस जुत्ता कन्वर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
19: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
20: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
18: प्रोप्राइटर सोमराज रैदास।
21: सम्पर्क फोन नम्बर 0825367775।
18: सम्पर्क नम्बर 98478273।
22: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
23: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
24: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
25: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
23: अन्य सेवाहरू
26: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
27: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
23: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
27: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
24: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
27: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
23: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
20: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच। फोन नम्बर 0825362018।
28: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
24: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
29: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सडक विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: डाक्टरद्वारा दिइने सेवाहरू
29: ब्लड प्रेसर हाई लो भएका
24: कोलेस्ट्रोल बढी भएको
29: मुटुको गति एकनास नभएको
24: मुटु ढुकढुक हुने डर लाए जस्तो महसुस हुने
29: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको
24: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
29: मुटुको भल्भको अपरेसन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
30: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
31: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010। मोबाइल नम्बर 98478893 र 98095128171।
32: भर्ना खुल्यो।
33: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
32: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
33: हाम्रा विशेषताहरू
32: उत्कृष्ट शैक्षिक वातावरण
33: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
32: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
33: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
34: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
23: सम्पर्क फोन 081536086
1: लागि
32: र मोबाइल नम्बर 9840096600 9580836086 र 9841720073।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001।

0: रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
9: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 78 27 977
10: र 98 5 78 30 6 8 9।
11: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
12: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
11: हाम्रा विशेषताहरू:
12: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
11: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
12: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
13: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराही दाङ।
14: फोन 562-5221।
11: सम्पर्क मोबाइल
13: 98-5-78-32-819 र 98-5-78-32-223।
15: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
16: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
15: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
17: सम्पर्क स्थान घोराई चौध बजार बाल विकास स्कुलको अगाडि।
18: फोन नम्बर 082-5-63-479।
17: मोबाइल नम्बर 98-4-94-67-487।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-5-78-45-226।
3: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
3: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङको राप्ती गाउँपालिका 5 कालापानी स्थित राप्ती आधारभूत अस्पतालले 70 वर्ष माथिका ज्येष्ठ नागरिक तथा असहाय बेसहारा नागरिकलाई निशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ। स्वास्थ्य सेवामा आर्थिक अवस्था बाधक नबनोस् भन्ने उद्देश्यले अस्पतालले चिकित्सकको परामर्श, स्वास्थ्य परीक्षण, आवश्यक औषधि र आधारभूत उपचार निशुल्क उपलब्ध गराइरहेको जनाएको छ। राप्ती आधारभूत अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर सुशील केसीले उपचार खर्चका कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो सेवा सञ्चालन गरिएको बताउनुभयो। आवश्यक परेका बिरामीलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थासँग समन्वय गरी रिफर गर्ने व्यवस्था पनि गरिएको उहाँले जानकारी दिनुभयो। राप्ती गाउँपालिका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले स्थानीय सरकारले स्वास्थ्य सेवालाई नागरिकको घर आँगनसम्म सहज रूपमा पहुँच योग्य बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढ़ाइरहेको बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले पालिकाभित्रका 80 वर्ष माथिका ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएका क र ख वर्गका नागरिक, सड़क दुर्घटनाका घाइते तथा बेसारा नागरिकका लागि निशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउँदै आएको छ। राप्ती आधारभूत अस्पतालमा राप्ती गाउँपालिकाका बासिन्दासँगै छिमेकी स्थानीय तह र अन्य जिल्लाबाट समेत दैनिक रूपमा बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासन प्रमुख पृथ्वी पौडेलले जानकारी दिनुभयो। अस्पतालले नियमित ओपीडी, आकस्मिक सेवा, प्रयोगशाला, एक्सरे, फार्मेसी लगायत आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार, आवश्यक जनशक्ति व्यवस्थापन र सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीले शपथ लिनुभएको छ। मुख्यमन्त्री शाहीले आज वीरेन्द्रनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहका बीच प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो। नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता समेत रहेका शाही मंगलबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। उहाँलाई प्रदेश प्रमुख जोशीले संविधानको धारा 168 को उपधारा 2 बमोजिम प्रदेशको 5 मुख्यमन्त्रीका रूपमा नियुक्त गर्नुभएको हो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा कंग्रेसका 15 जना, नेकपाका 14, एमालेका सभामुख सहित 10 र राप्रपाका 1 प्रदेश सभा सदस्य रहेका छन्। प्रदेश सरकार बनाउनका लागि 21 संसदको आवश्यकता पर्छ। कर्णालीमा नेकपा र एमालेका 24 सांसद रहेका छन्। साउन 9 गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँड गर्ने सहमति भएको थियो। सहमति अनुसार कर्णाली सरकारको नेतृत्व गर्ने अवसर नेकपालाई जुरेको छ। सोही सहमति अनुसार नेकपा र एमाले संसदीय दलका नेताको सिफारिशमा प्रदेश प्रमुख जोशीले शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। चिकित्सक शिक्षा आयोगले चालू आर्थिक वर्ष 2083-84 लागि 6,55,25,98,000 रूपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको आयोगको 27 बैठकले उक्त बजेट पारित गरेको हो। बजेट मध्ये नेपाल सरकारबाट विनियोजित 5,99,21,00,000 रूपियाँ र आयोगको आन्तरिक स्रोततर्फ 56,04,58,000 रूपियाँ रहेको छ। बैठकले गत आर्थिक वर्ष 2082-83 असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको 79,85,96,268 रूपियाँ र चालू आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित 35 करोड़ रूपियाँ गरी कुल 1,34,85,96,267 रूपियाँ मध्ये चालू आर्थिक वर्षका लागि 56,04,98,000 रूपियाँ खर्च गर्ने निर्णय गरेको छ। र निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिशहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ। आज बसेको संसदीय सुनवाई समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो। दुई आयुक्तको सुनवाई मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनवाई आज भएको हो।
हवस् त अपराह्न 4 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल डाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक धोराईमा
1: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5090-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ

तपाईको प्रतिभालाई खोज्दै तपाईको आवाजलाई संसारमा सुनाउँदै आउँदैछ कार्यक्रम मध्य पश्चिम भाइस। अब हामी दिन्छौ गीतको प्रस्तुति, प्रतिभाको मूल्याङ्कन र विजेतालाई रेडियोमा आएर आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर। हरेक हप्ताको बुधबार बेलुकी 4:15 करिब 5 बजेसम्म जुनसुकै गीत गाउन पाउने खुल्ला मन, खुल्ला अवसर। अब तपाईँको आवाज, तपाईँको पहिचान हामीसँग साझा गर्न तयार हुनुहोस्। विष्णु गोराथकीको साथमा कार्यक्रम मध्य पश्चिम भोइस, आवाज हाम्रो पहिचान तपाईँको।

हजुर नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्य पश्चिम भाइसको प्रतीक्षा गरी बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मित्रहरूमा तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज हुनको आवाज पश्चिम नेपालको आवाज जोडी मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्य पश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्य पश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। यति बेला मैले प्रविधिबाट मिठो अनि दरिलो साथ दिइरहनु भएको छ प्राविधिक मित्र शालिक राम चौधरी भने म तपाईँको माझमा बोलिरहेको छु म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णु भरतकी

हजुर प्रतिभा तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम मध्यपश्चिम बाइस। हामी आउँछौँ हरेक हप्ताको बुधबार चार बजे केही व्यापारिक विश्रामपछि करिब करिब पाँच बजीसम्म तपाईँको माझमा जोडिने गर्दछु र तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम छ 0825608854 हामी तपाईँको लागि नै खुल्ला गरेका छौँ। फोन गर्न सक्नुहुन्छ अथवा तपाईँ सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने भिडियो मध्यपश्चिम एफएम सर्च गर्न सक्नुहुन्छ। त्यहाँबाट पनि हामीलाई यति बेला प्रत्यक्ष रूपमा लाइभमा कार्यक्रम हेर्दै र सुन्दै गर्नुभएको छ भने हामीलाई विष्णुपुरा थुकी जर्नालिस्टबाट पनि कार्यक्रम हेर्दै र सुन्दै गर्नुभएको छ। हामी विभिन्न सामाजिक सञ्जालबाट हामी जोडिने प्रयास गरेका छौँ र हामीलाई साँझ आठ बजे विष्णुपुरा थुकी जर्नालिस्ट युट्युब च्यानलबाट पनि रेकर्डेड कार्यक्रम हेर्न सुन्न सक्नुहुनेछ। पक्कै पनि तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम छ 0825608854 तपाईँको लागि नै खुल्ला गरेका छौँ। आउनुभयो भने तपाईँसँग रमाइलो कुराकानी सँगसँगै हामी तपाईँको प्रतिक्रिया लिन्छौँ र उत्कृष्ट एकजनालाई हामी विजेता पनि घोषणा गर्छौँ र उक्त विजेता अर्को हप्ता रेडियो सोमा आएर भलाकुसारी साथमा प्रतिक्रिया राख्ने योजना र अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। तपाईँलाई जानकारी गराइहाले अघिल्लो हप्ताको विजेता साथी पनि आइसक्नु भएको छ। हामी एकैछिनपछि उहाँसँग पनि जोडिन्छौँ। उहाँसँग भलाकुसारी साथमा उहाँका मिठा मिठा प्रतिभा पनि हामी यहाँबाट सुन्ने जमर्को पनि गर्नेछौँ। त्योभन्दा पहिले तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम छ 0825608854 तपाईँ फोन गर्दै गर्नुहोस्। हामी तपाईँको त्यो फोन कलको प्रतीक्षा गर्दै कार्यक्रमको शुभारम्भमा एउटा साङ्गीतिक आभार छोड्छौँ। त्यसपछि उपस्थित हुने नै छौँ।

0: हजुर फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसमा तपाईँ जिल्ला सुनिरहनु भएको छ आवाजिङको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.rmb.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। यति बेला प्रविधिबाट म्युचुअल इन्टरभ्यू साथ दिइरहनु भएको छ प्राविधिक मित्र विशाल चौधरी हुनुहुन्छ भने म तपाईँको माझमा बोलिरहेको छु। म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णु गराथ्यो भने ब्याङ्क साथ तपाईँको रहेको छ। पक्कै पनि के गर्दै हुनुहुन्छ? साँझ पर्ने समय छ, बिस्तारै साँझ पनि पर्दैछ क्यारे। विद्यार्थी साथीभाइहरू आफ्नै घरतिर फर्किरहनुहुन्छ, विद्यालयबाट फर्किरहनु भएको छ, काम गर्ने साथीहरू आफ्नै काममा तल्लीन अनि व्यस्त रहनु भएको छ र कुनै कर्मचारी साथीहरू आफ्नै काममा पनि तल्लीन अनि व्यस्त पनि हुनुहुन्छ होला। त्यो साइडमा रहेको रेडियो ट्युन अन गरेर कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ। फोन गर्ने माध्यम छ 082-5560-854। हामी तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ, तपाईँका प्रतिभा त लिन्छौँ नै, मिठा मिठा कुराकानी पनि हामी गर्नेछौँ र अन्तिममा एकजना विजेता साथी पनि हामी घोषणा गर्नेछौँ र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रतिभा राख्ने यो सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। तपाईँलाई अघि नै भनिसकेको छु मैले, अघिल्लो हप्ताको विजेता साथी पनि आइसक्नु भएको छ, उहाँसँग पनि हामी मिठो कुराकानी पनि गर्छौँ। यति बेला इन्टरनेट अनलाइनबाट पनि कार्यक्रम सुनिरहनु भएको छ र सामाजिक सञ्जाल फेसबुक र युट्युबबाट कार्यक्रम हेर्दै नै सुन्दै हुनुहुन्छ भने को साथी हुनुहुन्छ तपाईँले देखिरहनु भएको छ अथवा रेडियो सुनेर बसिरहनु भएका श्रोताहरूलाई पनि म एकछिनपछि जानकारी दिनेछु। यति बेला हाम्रो माझमा हुनुहुन्छ अघिल्लो हप्ताको विजेता साथी, उहाँकै मुखारविन्दुबाट हामी परिचय लिन्छौँ। स्वागत छ तपाईँलाई कार्यक्रम मध्यपश्चिम भाइसमा।
1: हजुर धेरै धेरै धन्यवाद हजुरलाई।
0: सन्चय हुनुहुन्छ?
1: म एकदम सन्चय छु।
0: तपाईँको शुभ नामबाट सुरु गर्छु, तपाईँको आफ्नो परिचय दिनुहोस् न है।
1: हजुर म गोराइचा गुगलीबाट राधा आचार्य।
0: राधा आचार्य है रेडियोलाई धेरै माया गर्ने मान्छे, पछि समय धेरैबाट परिचित पनि हुनुहुन्छ क्यारे होइन। रेडियोमा फोन गर्ने रेडियो सुन्ने लाखौँ श्रोताले तपाईँले चिन्नुहुन्छ।
1: हजुर
0: कतिको माया पाइराख्नु भएको छ तपाईँले?
1: माया धेरै साथीहरूबाट पनि माया पाइराखेको छु अनि घरबाट पनि माया पाइराखेको छु।
0: यति बेला रेडियो सुनेर बसिराख्नु भएको श्रोताहरू सुन्नुभयो भने अवश्य चिन्नुहुन्छ, उनी राधा हुनुहुन्छ जुन रेडियोले माया गर्ने मान्छे पनि हुनुहुन्छ भनेर चिनिसक्नु भएको छ।
1: हजुर
0: यति बेला कार्यक्रम सुनेको सुनेर बस्नु भएका आम श्रोताहरूलाई के भन्न चाहनुहुन्छ? तपाईँले यति धेरै माया दिनुभएको छ कि पछि समय तपाईँले नचिन्ने मान्छे पनि प्रायः हुनुहुन्न, आम यति बेला रेडियो सुनेर बसिराख्नु भएका श्रोताहरूले के भन्न चाहनुहुन्छ?
1: यति बेलामा सुनेर बस्नुभएको श्रोताहरूलाई अब पो बोल्यो भनेर नभनिदिनु होला, म गोगलीकै राधा आचार्य हो, हजुरहरू सम्पूर्ण साथीहरूले चिन्नु भएको छ, बाहिरतिरको साथीहरूले पनि चिन्नु भएको छ, म त्यही भन्न चाहे।
0: ठिक छ हुन्छ राधाजी, हामी तपाईँसँग जोडिरहनेछौँ, तपाईँका धेरै प्रतिभा सुनौ भन्ने हाम्रो उद्देश्य पनि छ। यति बेला कार्यक्रम सुनेर बसिरहनु भएको श्रोताहरूको एउटा खुल्दै पनि हुनसक्छ, कस्तो प्रतिभा राखेर विजेता हुनुभयो त भन्ने पनि लाग्न सक्छ। हामी तपाईँको एउटा सुरुमा एउटा प्रतिभा सुन्छौँ अनि
1: बन पाखा गाउ दाउरा काटानी, गाउ दाउरा काटानी लाको माया छैन है भनेर डाटानी, माया साह्रै छ बाँचिन्थ्यो कि तिम्रै साथ पाए त नत्र गरैछ, गाउँ दाउरा काटानी छैन माया मनेर डाटानी, माया साह्रै छ पाइन्थ्यो कि तिम्रै साथ पाए त नत्र गरैछ, बाँचिन्थ्यो कि तिम्रै साथ पाए त नत्र गरैछ।
0: हजुर राजाजी, यो उमेरमा यति मिठो गीत गाउनुहुन्छ, म तपाईँलाई थोरै फर्केर सोधिहालेँ, तपाईँ कति वर्षको हुनुभयो र यति मिठो गीत गाउने मान्छेको एउटा स्वर यति मिठो छ होइन? यति बेला कार्यक्रम सुनेर बसिरहनुभएका श्रोताहरूले पनि यति मिठो गीत गाउने एउटा दिदी अथवा अभिभावक कति वर्षको हुनुभयो त भनेर पनि लाग्न सक्छ, भन्न मिल्छ भने भनिदिनुहोस् न।
1: भन्न मिल्छ अब आफ्नो उमेरलाई लुकाएर लुक्ने होइन छुपाएर छुप्ने होइन म अहिले 63 वर्षमा छु
0: 63 वर्षको यो उमेरमा पनि यति मिठो गीत गाउनुहुन्छ कसरी एउटा उत्प्रेरणा कसरी पाइराख्नु भएको छ गीत गाउनुपर्छ भनेर र तपाईँले कसरी मोटिभेट गरिरहेको छ तपाईँलाई
1: यो अब के हुन्छ भनेपछि अब आफ्नो मनको रहर हुन्छ मनको चाहना है अब म त गाउनै पर्यो अब गाएर पनि मेरो जिन्दगी बिताउनु पर्यो र मेरो मन चाहिँ भुलाउनु पर्यो भन्ने यति चाहना हुन्छ
0: एउटा तपाईँहरूको मनमा लागेको कुरा अथवा गीत गाएर जति सक्यो बाँच्दासम्म गीत गाउँ भन्ने चाहिँ तपाईँको उद्देश्य हो तपाईँलाई विशेष त कस्ता गीतहरू सुन्नुहुन्छ कस्ता गीतहरू तपाईँलाई मनपर्छ
1: सुन्न त अब लोकदोहोरीहरू सुन्छु है अनि एकल गीतहरू सुन्छु अनि भजन कीर्तनहरू सुन्छु आधुनिकहरू सुन्छु सुन्न त बढी मलाई अब धेरै धेरै आधुनिक हुन्छ अनि लोकदोहोरी अनि भजनहरू
0: बढी आधुनिक सुन्नुहुन्छ त्यसपछि लोकगीतहरू पनि सुन्नुहुन्छ
1: हजुर
0: तर सबै गीतलाई माया गरिरहँदा बढी लोकगीतले चाहिँ बढी आधुनिक गीतलाई बढी माया गर्नुहुन्छ
1: हजुर
0: आधुनिक गीत मन पर्ने कारण चाहिँ के होला त किन तपाईँले आधुनिक गीतै मन पर्यो प्राय तपाईँको यो उमेर समूहले चाहिँ प्राय लोकदोहोरी गीतहरूलाई मन पराउने अथवा गाउन सजिलो भावनाले त्यसले बढी फोकस गरेको मानिन्छ र तपाईँले चाहिँ आधुनिक गीत किन मन पराउनुहुन्छ के छ त्यसमा
1: आधुनिक गीतमा किनभने आफ्नो दुःख वेदनाको हुन्छ अनि तर मैले गाउन नजाने पनि सुन्ने चाहिँ बहुत लाग्छ हेर्नुहोस् मलाई चाहना लाग्छ
0: साथीभाइसँग जोडिरहन्छ यति बेला आफ्नो खानाको साथी जोडिसक्नु भएको छ अनि गर्छु नमस्ते हजुर
2: नमस्ते हजुर
0: को बोल्दै हुनुहुन्छ हजुर कहाँबाट
2: दलवीर घरकिमावर
0: दलवीरजी
2: हजुर
0: हुन्छ हुनुहुन्छ
2: एकदम
0: बाँचिरहेका छौँ भन्नुपर्छ गाडी अनि दलवीरजी हेर्नु हामीसँग रात आचार्य हुनुहुन्छ उहाँको प्रति कस्तो लाग्दैछ कुनै सल्लाह सुझाव अनि प्रतिक्रिया छ भने दिन सक्नुहुन्छ
2: ठिकै छ अब हामी बुढाबुढी अब 63 वर्ष पुगेको मान्छे अब ठिकै छ अब आफ्नो इच्छा पुरा गर्ने हो ठिकै छ राम्रै गीत गाउनु भएको छ अब चिनेछु
0: ल ठिकै छ धन्यवाद छ तपाईँलाई अनि दलवीरजी
2: हजुर
0: कार्यक्रम सुनिरहनु भएको छ
2: सुनिरहेको छु सुरुदेखि
0: कस्तो लाग्दैछ कार्यक्रम
2: ठिकै छ राम्रो छ आउनु भएन भने खल्लो लाग्छ आज कहाँ जानुपर्छ विष्णु बाबु कहीँ यताउता कहीँ अप्ठ्यारोमा हुनुहुन्छ कि सफारोमा हुनुहुन्छ कि आज कहाँ जानुपर्छ भन्ने जस्तो लाग्छ आएपछि खुसी लाग्छ राम्रो लाग्छ
0: धेरै माया गरिदिनु भएको छ यो मायाको लागि तपाईँलाई विशेष विशेष धन्यवाद छ है त
2: हजुर हजुरलाई धेरै धन्यवाद
0: ठिक छ दलवीरजी नास्ता बिना खाइसक्नु भएको छ एकछिनमा हुन्छ होइन हुन्छ दलवीरजी कार्यक्रममा आउनु भएको छ सहभागी जनाइसक्नु भएको छ तपाईँलाई विशेष धन्यवाद छ हामी तपाईँको प्रतिभा सुन्छौँ नि
2: हजुर म छोटोमा है
0: हुन्छ सुरु गर्नुहोस्
2: जुन मैलो तराले

0: na maya lo iro ro
1: हजुर धौलवीर जी
0: हुन्छ
1: मिठो गर्दै राख्नु भएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त
0: हजुर
1: हुन्छ धौलवीर जी अन्त्यसम्म सुन्ने प्रयास गर्नु होला तपाईँ पनि विशेष भन्न सक्नुहुन्छ हजुर पछिबाट छुट्टिनु पर्छ गाडी सम्झिनुहोस्
0: आफूलाई धेरै माया र सम्झना कहीँ नजानला र दिदी तपाईँ नआउने हाम्रो आधा बहिनीले पनि धेरै धेरै माया र सम्झना कार्यक्रम चलाउने सबै मध्यपश्चिमलाई धेरै धेरै माया र सम्झना र कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण दिदी बहिनी दाजुभाइहरूलाई धेरै धेरै माया र सम्झना भन्दै सुतिन्छु हवस् नमस्ते
1: छोडेर नमस्ते हामीलाई फोन गर्नुभएको थियो धौलवीर कार्ती मगर हुनुहुन्थ्यो उहाँले पनि मिठो प्रतिभा राखेर गइसक्नु भएको छ अब पालो तपाईँको छ 082-5658-54 तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ तपाईँका मिठा मिठा प्रतिभा लिन्छौँ र उत्कृष्ट एकजना हामी विजेता घोषणा गर्छौँ तपाईँले जानकारी छँदैछ फोन गर्ने माध्यम छ 082-5658-54 तपाईँको लागि नै खुल्ला भएको छ फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ मिठा मिठा प्रतिभा त लिन्छौँ नै र फोन गर्ने माध्यम 082-5658-54 तपाईँको लागि खुल्ला छ इन्टरनेट अनलाइनमा www.remitter.org पनि हामीलाई कार्यक्रम सुन्दै पनि हेर्दै हुनुहुन्छ र हामीलाई विभिन्न समय सञ्जालबाट पनि धेरै साथी जोडिरहनु भएको छ त्यहाँबाट पनि हामी लाइभमा जोडेका छौँ र साँझ 8 बजे रेकर्डेड कार्यक्रम सुन्न सक्नुहुन्छ फोन गर्न साथी स्वागत गरिनु नमस्ते हजुर फोन गर्नु साथी नमस्ते हजुर नमस्ते हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट रतनपुरबाट टोपेन्द्र नेपाली है धेरै पछि हामीले सम्झिनु भएको छ बिचमा कता कता हराउनु भयो हजुर
2: म गाउँतिर गएको सर अनि त्यसपछि अब कहिले यस्तै भयो कहिले पैसा आउन मोबाइलमा कहिले कार्यक्रम झुक्किहाल्छ कहिले बिर्सिहाल्छ विभिन्न काम बिर्सिन बिर्सिन माया लाग्छ
1: हजुर हजुर
2: अब आज फ्याक्ट्री देखाएर हाम्रो आदरणीय राजा आचार्य बहिनी आउनु भएको रहेछ
1: ठिक छ टोपेन्द्रजी हामीले धेरै पछि सम्झिनु भएको छ खुसी लागेको छ माया गर्नुहुन्छ समय मिलेसम्म फोन गर्नुहुन्छ र त हामी खुसी हुन्छौँ है हुन्छ टोपेन्द्रजी नास्ता पनि खाइसक्नु भएको छ खाइसक्नु भएको छ यति बेला राजा आचार्य हुनुहुन्छ कस्तो लाग्दैछ उहाँको प्रतिभा
2: प्रतिभा के त धनी हो धेरै धनी हो उहाँलाई मैले सधैँभर फोन लगाएर बहिनी राधा आचार्य भनेर सम्झिन्छु प्रत्येकबाजी उहाँले फोन लगाउनु भयो अरे साथीको रूपमा दाई टोपेन्द्र दाई भनेर सम्झिनुहुन्छ अहिले भर्खर अनुवाद गर्दछन् उहाँलाई पनि धेरै मिस गर्छु तर मलाई लाग्छ बड मिठा र पारा गाउनलाई अति राम्रो गाउने शैली राम्रो भएको मान्छे हुनुहुन्छ तर उहाँको अब उमेरले त्यति भए त भने
1: ल हुन्छ टोपेन्द्रजी तपाईँलाई विशेष धन्यवाद छ है त हुन्छ हामी तपाईँको प्रतिभा सुन्छौँ नि
2: हजुर सुनौँ अब के गरौँ होइन
1: हुन्छ सुरु गर्नु ल
2: खरी बाग्ने रापति नदी सुर्खेत बाग्ने भेरी देवखरी बाग्ने रापति नदी सुर्खेत बाग्ने भेरी काटेर जाने मायासँग बेठोला कि फेरी काटेर जाने मायासँग बेठोला कि फेरी मायाल त मायालु आइन घर जाउ त मूल बाटो फेर्छैन मायाल त मायालु आइन घर जाउ त मूल बाटो फेर्छैन
1: हजुर हजुर टोपेन्द्रजी
2: हुन्छ
1: छोटो अनि मिठो परिचय राख्नु भएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त हुन्छ टोपेन्द्रजी फोन गर्नुभयो खुसी लाग्यो अनि त्यससम्म सुन्ने प्रयास गर्नुभयो तपाईँ पनि विजेता भन्न सक्नुहुन्छ हजुर पछिबाट छुट्टिनुपर्छ गाडी सम्झिनुहोस्
2: हजुर सर्वप्रथम त कार्यक्रमको प्यार हो हजुरलाई अहिले पराजुली बस्नुभएको साथीलाई र मेरा सम्पूर्ण कर्मचारी होल युनिट मध्यपश्चिम होल युनिट आज कार्यक्रम विजेता भएर बस्नुभएको विजेता साथी राधा आचार्य अहिले भर्खरै अनुवाद गर्दैछु होली र मलाई अरू साथीहरू धेरै हुनुहुन्छ तर चिन्नुहुन्छ सबैले चिन्नुहुन्छ म पनि विजेता भएँ चिन्ता गरेर अस्ति भर्खरै मैले म चौधरी भाषामा विजेता भएको हुँ त्यही भएर चाहिँ नि माया लाग्छ कार्यक्रम खस्किँदै फैलिँदै जाओस् यही मेरो शुभकामना होस् नमस्कार
1: नमस्ते हामीलाई फोन गर्नुभएको थियो टोपेन्द्र नेपाली हुनुहुन्थ्यो रतनपुरबाट हामीले फोन गर्नुभएको थियो उहाँले पनि प्रतिभा राखेर गइसक्नु भएको छ पालो तपाईँको छ नि 082-5658-54 तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्न सक्नुहुन्छ कति धेरै फोन लिएको कहिले कहीँ त विजेतासँग पनि कुराकानी गरे हुन्थ्यो भन्नुभएको छ होला अनि माझमा हुनुहुन्छ राधा राधाजी
3: हजुर
1: अनि फोन गर्न कति धेरै लिएको पनि भन्नुभएको छ होला होइन यदि धेरै प्रदेश सुनाउँछु लाखौँ श्रोताको माझमा धेरै गीत गाएर आउँछु भनेर सोचिरहनु भएको छ होला होइन
3: त्यस्तो सोचाइ त छैन अब हजुरले पनि प्रदेशको के अरे श्रोताहरूको स्वर बुझ्नु पनि
1: पर्यो अर्को श्रोता चाहिन्छ होइन
3: हजुर हजुर
1: ठिक छ हुन्छ राधाजी हामी अर्को प्रदेश सुनौँ एउटा मिठो
3: हे यो बनाको कोयली चारी चारी भए कराउँते दिनभरि नरौ मायलु

0: धन्यवाद
1: हजुर राधाजी यो मेरो यति धेरै मिठो गीत गाउनुहुन्छ होइन कहाँबाट यो प्रेरणा मिल्छ तपाईँलाई यस्तो गीत गाउनुपर्छ भन्ने कहाँबाट मिल्छ कसरी गीत गाउनुहुन्छ त्यो मिठो गीत
0: यो प्रेरणा भन्ने यो स्वर बनाउनलाई हेर्नुहोस् कति कोसिस गर्नुपर्छ अनि यस्तो जे मन लाग्छ त्यो खान पनि मिल्दैन स्वरमा अब हुँदै जान्छ त्यही भएर पनि अब आज भोलि विजेता भइसकेपछि मैले केही चिजको गर्दैन स्वर बिग्रिन्छ भनेर है अनि त्यस कारणले स्वर आउँछ
1: ठिक छ तपाईँ जुन यो स्थानमा आइसक्नको लागि कुन उमेर समूहदेखि अथवा कति वर्ष हुँदादेखि चाहिँ तपाईँले गीत सङ्गीत गाउन सुरु गर्नुभयो अथवा तपाईँले याद होला नि त म यति वर्ष हुँदादेखि यो गीतलाई चाहिँ अहिलेसम्म त दिइरहेको छु भन्ने लाग्छ तपाईँलाई कति वर्ष उमेरदेखि
0: मैले गीत गाउन त 7 वर्ष उमेरदेखिबाटै गाइराखेको थिएँ है
1: 7 वर्ष उमेरदेखि सुरु गर्नुभयो
0: 7 वर्ष उमेरदेखि गाउन सुरु गरेको थिएँ तर अलि उमेर चढ्दै गएपछि बल्ल मैले अलिक गाउन थालेको
1: अहिले चाहिँ पछिल्लो समय उमेर बढ्दै गयो भने अहिले चाहिँ अलि पछिल्लो समय गीत गाउने विजेता हुने र रेडियोसम्म जाने अवसर मिलेको छ तपाईँलाई
0: होइन
1: र तपाईँले सोधिहाले तपाईँ विजेता भएर रेडियोमा गइरहँदा र फोनमा कुराकानी गरिरहँदा कतिको फरक पाउनु हुन्छ अथवा कति श्रोताहरूले चाहिँ फोनमा चाहिँ मजाले गीत गाउने र रेडियोमा गइसकेपछि त्यो डराउने अनुभव हुन्छ होइन गीत गाउन नसक्ने जस्तो पनि हामीले देखिरहेका हुन्छौँ प्राय त्यो तपाईँले कसरी लिनुहुन्छ
0: अब हजुरले कसरी लिनुभएको छ मैले गएको स्वर डराएर गएको छ कि नडराएर गएको छ हजुरले बुझ्नुहुन्छ होला
1: तपाईँ डराउनु भएको छैन तर प्राय श्रोताहरू के गर्नुहुन्छ भने फोनमा चाहिँ मजाले गीत गाउनुहुन्छ तर रेडियोमा आइसकेपछि डराएको जस्तो अनुभव गर्नुहुन्छ त्यहाँ के भन्नुहुन्छ
0: त्यहाँले अब नडराएर गाउनुहोस् त उमेर भएको बहिनीहरू चाहिँ नडराएर गाइदिनुहोस् अनि केही पछि समय भाग्यले साथ दियो भने कलाकार बन्न सक्नुहुन्छ अनि हामी त उमेर गइसक्यो अब त्यही पनि मनको रहर गर्ने अझै छ रहर अनि त्यो भन्न चाहन्छु मैले
1: जस्तो अब प्रतिभा राख्ने मान्छे गीत गाउने एउटा साङ्गीतिक क्षेत्रमा लागेको मान्छे डराउनु भएन
0: डराउनु भएन पछाडि पर्न भएन अगाडि भन्ने अनि आफ्नो मनमा लागेको कुरा भन्ने मनमा आएको गीतहरू सबै गाइदिने स्वर मिठो बनाएर गाउने सुनाउने सुनाउने र सुनाइदिने एकदम राम्रो हुन्छ हेर्नुहोस् सुन्नेलाई पनि राम्रो सुनाउनेलाई पनि राम्रो शरीर फुर्तिलो हुँदै जान्छ त्यो भन्न चाहन्छु है
1: तपाईँसँग फेरि जोडिन्छौँ फोन गर्न कोही साथी जोडिसक्नु भएको छ अनि गर्छु नमस्ते हजुर
2: हेलो दाई दर्शन नमस्ते
1: हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
2: हजुर म चाहिँ घरेबु महानगरपालिकाबाट नम्बर 19 दाङसेगादेखि भन्नुपर्छ है
1: तपाईँको शुभ नाम
2: हिमाल विश्वकर्मा
1: हिमाल विश्वकर्मा भन्नुभयो है
2: हजुर
1: हिमालजी
2: हजुर
1: कुन चाहिँ हुनुहुन्छ
2: हजुर एकदमै पनि ठिकै छ भन्नुपर्छ भन्नुहोस् न तपाईँको खबर अनि
1: ठिक छ गरी बाँचिरहेका छौँ घराएको पनि ठिक छ राम्रै छ है अनि हिमालजीसँग हाम्रो पहिलो पनि कुराकानी भइसकेको छ है
2: हजुर पहिला भएको छ
1: पहिला भएको थियो बिचमा हराउनुभयो तपाईँ
2: हजुर
1: किन हराउनुभयो माया मार्न छोड्नुभयो बिचमा है
2: नै त्यो भन्दा पनि कल गर्ने टाइम मिल्दैन म स्कुल जान्छु त्यही भएर है
1: के पढ्नुहुन्छ
2: हजुर
1: कतिमा पढ्नुहुन्छ भन्न मिल्छ
2: अहिले चाहिँ 9 पढ्छु भन्नुभयो
1: पढ्नुहुन्छ है नाइनमा पढ्ने सानो मान्छे पनि हुनुहुन्छ गरे भरको उमेर बढ्दैछ है प्रतिभा राख्ने अनि सुनाउने पनि गर्नुहुन्छ यो सानो उमेरमा राम्रो प्रतिभा राख्ने मान्छे पनि हुनुहुन्छ गरे हामीले योभन्दा अगाडि पनि सुनिसकेका छौँ है अनि हिमालजी
2: हजुर
1: नास्ते बिहान खाइसक्नु भएको छ
2: हजुर मैले चाहिँ खाइसके भन्नुपर्छ अनि तपाईँहरूले
1: हाम्रो पनि भइसक्यो है त हुन्छ हिमालजी हामी आज तपाईँको मिठो प्रतिभा सुन्छौँ धेरै लामो समयपछि सुन्न पाउँदैछौँ खुसी लाग्दैछ गाडी है
2: हुन्छ
1: सुरु गर्नुहोस्
2: जा भयनी तिम्रो बास सुनिदेऊ न मेरो आवाज हो जा भयनी तिम्रो बास सुनिदेऊ न मेरो आवाज दुनिया त बेग्लै भयनी यो दुनिया त साइली बेग्लै भए नि माया गर्ने मान्छे एक्लै भयो नि आज माया गर्ने मान्छे एक्लै भयो नि धन्यवाद
1: हजुर हिमालजी
2: हजुर
1: हुन्छ मिठो प्रतिभा राख्नु भएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त
2: हस्
1: तपाईलाई सोधिहाले मैले एउटा विद्यार्थी हुनुहुन्छ अघि वर्ष स्कुल जाने विद्यार्थी हुनुहुन्छ यदि विजेता भइसक्नु भयो भने आउन सक्नुहुन्छ रेडियोमा
2: हजुर दाइ
1: आउन सक्नुहुन्छ है हुन्छ हिमालजी हामीले अन्त्यसम्म सुन्ने प्रयास गर्नुहोला तपाईँ पनि विजेता भन्न सक्नुहुन्छ हजुर पछिबाट छुट्टिनु पर्छ गरी सम्झिनुहोस्
2: हजुर सर्वप्रथम त हजुरलाई अनि प्राविधिकमा बसेर दाई दिदीहरूको फोन रिसिभ गरिदिने दाईलाई अनि त्यसै गरी मेरो घर फ्यामिली र मेरो जति पनि आफन्त हुनुहुन्छ त्यहाँहरू सम्पूर्णलाई अनि त्यसै गरी मलाई चिन्ने नचिन्ने माया गर्ने घृणा गर्ने मलाई अगाडि साथ अगाडि बढ्नको लागि साथ दिने नदिने सम्पूर्ण मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झिँदै म पनि बिदा हुन चाहन्छु नमस्कार दादा
1: नमस्ते हामीले फोन गर्नुभएको थियो हिमाल रिका हुनुहुन्थ्यो भरे 19 बाट हामीले फोन गर्नुभएको थियो उहाँले पनि मिठो प्रतिभा राखेर गइसक्नु भएको छ पालो तपाईँको छ 82 568 854 तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ तपाईँको मिठा मिठा प्रतिभा लिन्छौँ र उत्कृष्ट एकजनालाई हामी अन्तिममा विजेता पनि घोषणा गर्नेछौँ तपाईँ जोडिन सक्नुहुन्छ 82 568 854 तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो तपाईँसँग जोडिन्छौँ र तपाईँ इन्टरनेट अनलाइनमा www.rmb.org पनि कार्यक्रम सुनिरहनु भएको छ र सामाजिक सञ्जाल युट्युब र फेसबुकबाट पनि कार्यक्रम हेर्दै र सुन्दै गरिरहनु भएको छ विभिन्न सामय सञ्जालबाट पनि कार्यक्रम हेर्दै र सुन्दै गर्नुभएको छ साँझ 8 बजे रेडियोबाट विष्णु बालाथी जर्नालिस्ट युट्युब च्यानलबाट रेकर्डेड कार्यक्रम चाहिँ प्रसारण हुने गर्छ त्यसको लागि तपाईँले फोन गर्नुपर्छ प्रत्यक्ष फोन गर्न चाहनुहुन्छ भने 82 568 854 तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्न सक्नुहुन्छ यदि बेला कोही साथी पनि जोडिसक्नु भएको छ उहाँसँग पनि कुराकानी गर्नुपर्छ र तपाईँ पनि जोडिन चाहनुहुन्छ भने तपाईँको लागि नै खुल्ला भएको छ 82 568 854 तपाईँको लागि नै खुल्ला भएको छ यदि बेला फोन गर्न साथी स्वागत गरे नमस्ते हजुर
3: नमस्ते
1: हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
3: भूमिसरा
1: पुनमगर है
3: बिजी थिए कामतिर त्यही भएर अहिले पनि बाख्रा चराउन आएको थिएँ वनतिर अनि हजुरलाई सम्झेको
1: काममा व्यस्त हुनुहुन्छ काम व्यस्त हुँदा हामीलाई कतिको सुन्नुहुन्थ्यो फोन नगरी पनि
3: सुन्न त्यस्तो पाउँदैन थियो है आज पनि सुन्न पाएको छैन आज हो भनेर त्यही पनि परस्परको लागिसक्यो
1: ठीक छ यदि धेरै माया गर्ने मान्छे कार्यक्रम आउँछ भन्ने जानकारी थियो र त कार्यक्रम नसुने पनि फोन गर्नु भएको छ है
3: हजुर
1: तपाईँलाई विशेष विशेष विशेष विशेष धन्यवाद छ है त
3: हजुर
1: भूमिश्वराजी नास्ता पनि खाइसक्नु भएको छ
3: नास्ता बिना भयो दाई भन्नुपर्छ अब बाख्रा चराउन आएको थिएँ अब घरतिर लग्दैछु भन्नुपर्छ
1: घरतिर जाने तयारीमा हुनुहुन्छ हुन्छ भूमिश्वराजी फोन गर्नु भएको छ खुसी लाग्यो हामी तपाईँको प्रतिभा सुन्छौँ नि
3: ल ल दाई म प्रयास गर्छु
1: सुरु गर्नुहोस्

ঢুক ঢুকি কসলাই সুদনি হোলা যুসা সংসার মা কসলাই সুদ।

0: होला हजुर दाइ किन है त
1: हजुर भूमि सराजी
0: हजुर
1: हजुर एकदमै मिठो वक्तव्य राख्नु भएको छ बाले विशेष विशेष धन्यवाद छ त
0: हजुर म बाहिर चलाउन आटेको छु
1: ठिक छ मिठो
0: पठाउनु भयो
1: मिठो राख्नु भएको छ धन्यवाद छ है त अनि विजेता भएपछि आउन सक्नुहुन्छ
0: हजुर अब म विजेता हुन्छु हुन्न थाहा छैन मैले यहाँ सुन्न पाएको छुइनँ अलि एकछिनपछि म घर गएपछि सुन्छु विजेता भए पनि यसो टाइम मिलाएर आउँछु होला सायद
1: ठिक छ हुन्छ किनभने रोल्पा हुनुहुन्छ धेरै टाढा हुनुहुन्छ कहिलेकाहीँ आउन सक्नु भएन भने कार्यक्रम खल्लो हुन्छ र त मैले सोधेको ठिक छ हुन्छ हामीले अन्त्यसम्म सुन्ने प्रयास गरौँ अथवा कार्यक्रम सुन्न पाउनु भएन भने कार्यक्रम सकिने लगतै 82565854 फोन गर्नुलाई त हुन्छ भूमिसारजी हामी छुट्टिन्छौँ गाडी सम्झिनुहोस् हामीलाई रोल्पाबाट फोन गर्नुभएको थियो उहाँले पनि पत्र राखेको सक्नु भएको छ पालो तपाईँको छ हामी 82565854 फोन गर्न सक्नुहुन्छ हामी एउटा छोटोमा एउटा गीत सुन्छौँ त्यसपछि हामी तपाईँसँग पनि जोडिन्छौँ तपाईँले फोन गर्दै गर्नुहोस् 82565854 फोन गर्दै गर्नु होला हामी तपाईँको त्यो फोन कलको प्रतीक्षा गर्दै हामी छोटोमा एउटा गीत राख्छौँ त्यसपछि उपस्थित हुने नै छौँ

0: हजुर फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसँग तपाईँ बेला सुनिरहनु भएको आवाज जुन आवाज स्वच्छ नेपालको आवाज एउटा मध्यपश्चिम एफएम 91.4 मेगाहर्जबाट पनि कार्यक्रम सुनिरहनु भएको छ र पनि गर्न कोही साथी जोडिसक्नु भएको छ भन्ने गर्छु नमस्ते हजुर नमस्ते हजुर को बोल्दै हुनुहुन्छ कि बाटो
1: म नारायणपुरदेखि अनामिका जिएम
0: नारायणपुरबाट अनामिका सुनार भन्नुभयो
1: होइन होइन जिएम हो
0: अनामिका जिएम है अनामिकाजी सन्चै हुनुहुन्छ अनि अनामिकाजी आज अलि हतार गर्नु भएको छ है हतारमा आउनु भएको छ आज कति मिठो गीत सुन्न पाइने भनेर हामी आतुर भइसकेका छौँ है अनि अनामिकाजी के गर्नुहुन्छ हजुरले घरमा बस्नुहुन्छ खानुहुन्छ कार्यक्रम सुन्नुहुन्छ होइन कतिको माया गर्नुहुन्छ हामीलाई
1: एकदमै
0: समयले साथ दिएछ नि सुन्नुहुन्छ कुनै सल्लाह सुझाव छ भनिदिनुहोस् न आज
1: त्यस्तो केही पनि छैन
0: केही पनि छैन है हुन्छ अनामिकाजी है हामीलाई फोन गर्नु भएको छ खुसी लागेको छ माया गर्ने मान्छे पनि हुनुहुँदो रहेछ र हामी पहिलोपटक कुराकानी गर्दैछौँ क्यारे है
1: ल
0: हुन्छ पहिलोपटक फोन गर्ने साथीको प्रतिभा पनि एकदमै मिठो छ कि जस्तो लाग्छ हामीलाई हामी तपाईँको प्रतिभा सुन्छ है जस्तो भए पनि होइन मिठो गीत गाउनु पर्छ तपाईँले जुन सकि विधा गीत पनि गाउन पाउनुहुन्छ आउँछ एकदम राम्रो गीत गाउन आउँछ तर तपाईँले जुनसुकी विधाबाट भए पनि गीत गाउन पाउनुहुन्छ लोकगीत आधुनिक गीत फिल्मी लगायत जुनसुकी विधाबाट पनि पाउनुहुन्छ गीत गाउन कुन विधाबाट सुन्छ आज हामी
1: गाउँछ
0: होला एकदम सुरु गर्नुहोस्
1: सागर सरी चोखो माया तिमीलाई दिउला यो ज्ञानले साथ दिए अर्को जुन जिउला यति नै है
0: अनामिकाजी मिठो प्रतिभा सुन्दै थियौँ हामीले बिचमा अलिक छोटो गीत गाउनु भयो अरे है अलि लामो गीत सुन्न पाएको अझै मजा आउँथ्यो क्या हो अनामिकाजी हामीलाई सुन्दै गर्नु अन्त्यसम्म तपाईँ पनि विजेता भन्न सक्नुहुन्छ हजुरको हतार गर्नु भएको छ आउन पनि हतार गर्नुभयो जान पनि हतार गर्नु भएको छ कहाँसम्म पुग्ने हो थाहा छैन है धेरै हतार नगर्दै होला है हुन्छ हामी अब फोन चाहिँ लिँदैनौँ है किनकि कार्यक्रम अन्तिम अन्तिम अन्तिमतिर पनि छ क्यारे हामी पनि छुट्टिनु पर्ने हुन्छ छुट्टिनुभन्दा पहिले हाम्रो माझमा हुनुहुन्छ राधाजी हुनुहुन्छ उहाँसँग पनि मिठो कुराकानी गर्नुपर्छ उहाँका प्रतिभा सुन्नुपर्छ भन्ने चाहिँ हाम्रो उद्देश्य हो है राधाजी शान्तिलाई एउटा प्रतिभा सुनौ त्यसपछि हामी बिस्तारै छुट्टिनु पनि पर्छ क्यारे होइन धेरै लामो कुराकानी गर्नको लागि समय पनि पर्याप्त छैन र त हामी एउटा प्रतिभा सुन्छौँ नि
2: धन्यवाद

0: 大罪，有尽大干你吗？祝祝你们。
1: 我是大大姐。我们上天门的嘛，大伯给搞那个家里来呢。हजुरले विशेष धन्यवाद है त
0: हजुरले पनि मुरी मुरी धन्यवाद है अब मैले गाको सुर सुर राम्रो भयो कि भएन गीत राम्रो भयो कि भएन सबभन्दा श्रोताहरूले सुनाइदिनु होला पछि पछि के तपाईँ यस्तो गाउनु हुँदैछ यसरी सुर बनाउनु रहेछ भनेर सुनाइदिनु होला हजुरलाई धेरै धेरै धन्यवाद दिउँला सरलाई पनि मुरी मुरी धन्यवाद दिउँला है त यसै सुनाउन पनि पाम सुन्नु होला है भन्दै म पनि
1: राजाजी हुन्छ मिठो बोल्दै राख्नु भयो क्यारे हामीलाई करिब एक घन्टाको समयमा साथ दिनुभएको छ तपाईँहरूलाई विशेष धन्यवाद छ बिजुवा हुनुभयो र यहाँसम्म आइदिनु भयो तपाईँहरूले विशेष धन्यवाद छ है हुन्छ हामी कार्यक्रम अन्तिममा छौँ क्यारे अन्तिममा मैले तपाईँलाई सुन्नुपर्ने केही छुट्याएको छु अथवा तपाईँहरूले केही भन्छु भन्ने लागेको छ भने अन्तिममा छोटोमा राख्नुहोस्
0: हजुरले अब सोध्न केही छुटाउनु भएन सबै भन्नुभएको छ होइन अब मैले गाएको सबै भन्नुभएको छ स्वर कसरी बनाउनु भयो भन्नुभएको छ यो गाउन कसरी सिक्नुभयो भन्नुभएको छ मैले पनि सबै भनिसकेँ अब यो भन्न अरू केही छैन हजुरले राम्रो मानिदिनु होला सुनाइदिनु होला हजुरले पनि सपोर्ट दिनुहोला राजी तपाईँ यस्तो गर्दै जानुहोस् है म पनि सपोर्ट दिन्छु भन्दै जानु होला हामीले भनेको बेलामा कहाँ बोलाउँछौँ हामीले त्यही गइदिनु होला अनि यसरी आउनुहोस् दिदी भन्नु दिनु होला यति भनेको म पनि खुसी हुनेछु र हजुरलाई धेरै धेरै आशीर्वाद दिँदै
1: ठिक छ म तपाईँलाई फेरि पनि साङ्गीतिक यात्राको फेरि पनि शुभकामना व्यक्त गर्न चाहन्छु तपाईँको सफलता अझै अगाडि बढ़ोस् अहिले रेडियोसम्म आउनु भएको छ भोलि तपाईँले निकालेको एल्बमहरू हामीले रेडियोबाट बजाउन पाऊ तपाईँले यहाँबाट फेरि पनि धेरै धेरै शुभकामना व्यक्त गर्दै यो कार्यक्रममा यहाँ आइदिनु भयो तपाईँलाई पनि विशेष विशेष धन्यवाद दिँदै आजको यस कार्यक्रमबाट विदा गर्छु नमस्ते
0: नमस्ते
1: त्रिपुरामाझमा हुनुहुन्थ्यो राधा आचार्य हुनुहुन्थ्यो कुराइचा गोकलीको साथी हुनुहुन्थ्यो उहाँसँग हामी कुराकानी गरिसकेका छौँ अब भने हामी छुट्टिनुपर्छ गाडी छुट्टिनुभन्दा पहिले हामीलाई फोन गर्ने साथी हामीले पाँचजना साथीले फोन गर्नुभएको थियो हामीलाई दलबीर घरती मगर हुनुहुन्थ्यो त्यसरी टोपेन्द्र नेपाली हिमाद विक र भूमिसरा पुन मगर र अन्तिम साथी अनमिका जेम हुनुहुन्थ्यो हामीलाई पाँचजना साथीले फोन गर्नुभएको थियो आज हामी पाँचजना साथी मध्येबाट एकजना साथीले विजेता पनि घोषणा गर्नुपर्छ क्यारे र तपाईँले गर्नुभएको मूल्याङ्कन र हाम्रो मूल्याङ्कन अलिक केही चाहिँ फरक हुनसक्छ किनभने तपाईँको पक्षबाट हेर्दा र हाम्रो पक्षबाट हेर्दाखेरि केही तलमाथि चाहिँ हुनसक्छ र त्यो तलमाथिलाई स्वीकार्नुहुनेछ भन्ने अपेक्षा गर्दै आज विजेता हुने साथीहरूलाई पनि धन्यवाद र फोन ट्राई गर्नुहुने तपाईँले धन्यवाद छ र फोन गर्नुहुने तपाईँ सबै श्रोता मनहरूलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्छु र आज विजेता हुनुभएको छ भूमिसरा पुन मगर रोल्पाको साथी तपाईँलाई बधाई छ भूमिसराजी तपाईँ आज बिजुवा हुनुभएको छ हामीलाई एकैछिनपछि 0825608154 फोन गर्नुहोला भन्दै तपाईँ बोलेको आवाज अनि म बोलेको आवाज तपाईँ घर घरको रेडियो सेट इन्टरनेट अनलाइनसम्म पुर्याएर साथी हुने प्राविधिक मित्र विशाल चौधरीलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्दै अर्को अवसरको लागि म तपाईँको नियमित कार्यक्रम प्रस्तुता विष्णु गोराथको बिदा हुन्छु नमस्कार

0: भर्ना खुल्यो।
1: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
1: हाम्रा विशेषताहरू:
0: उत्कृष्ट शैक्षिक वातावरण,
1: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
0: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
1: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
0: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73।
4: के तपाईँलाई पायल फुस्फुदा फुस्सा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
5: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
1: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98-471-93-944 98-471-93-944।
6: मध्यपश्चिम चाङच्याक यति बेला बेलुकीको 5 बजेको छ।

0: छत्र नो इट लाइक प्रो राशिता फ्रम टू एन यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
2: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
2: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
2: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
2: मुखमा घाउ खटेरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
5: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
6: के हुनु नि?
5: बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
6: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23-572।
9: भर्ना खुल्यो।
10: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
10: हाम्रा विशेषताहरू:
9: उत्कृष्ट शैक्षिक वातावरण,
10: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
9: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
10: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
11: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
9: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
12: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98-471-93-944, 98-471-93-944।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छन् नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहर रोड, खोराही दाग,
8: दीपक स्ट्रीट। सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।

0: Vianet को buy one gift one free offer मा तीन महीना को 125 Mbps इंटरनेट और 2700 में खरीद कर दा सुई इंटरनेट पैकेज नया जोड़ने को लागी गिफ्ट करने मौका सफल रेफरल मा आपने लागी एक महीना फ्री इंटरनेट Vianet अब सबै कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095128071
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: ए डी

0: तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास खुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: भर्ना खुल्यो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 9840-96-600 9850-86-36-086 र 9841-72-273
7: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउ

0: चोकबाट उत्तर तर्फ, मिलन चोकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दान, बिरामी भए गोर्खा हस्पिटल जान। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
11: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हारजोर्नी नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
18: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
19: इन्डोस्कोपी सेवा
18: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
14: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
20: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
21: विशेषज्ञ डाक्टरी सेवाहरू:
20: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
21: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
21: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
20: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हात जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा
3: फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: संपर्क सुवर्ण मेडिकल हल वराही 14 आर्मी रोड। संपर्क फोन नंबर 082-561-694। संपर्क मोबाइल नंबर 98578-30145 98478-30153 र 98649-41944।
22: सूर्य को विकिरण बढ़ते आंखा कमजोर होते ग्लोबल वार्मिंग आंखा में रोग अरु थुप्रे समस्या तर समाधान पशुपति आई केयर सेंटर में विज्ञ आंखा का डाक्टर संगे आंखा चेक करने अत्याधुनिक उपकरण हम आंखा सुरक्षा दिने उच्च क्वालिटी का पावर ग्लास र फ्रेम उपलब्ध छ। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेंटर ले तपाईको आंखा को रक्षा गर्ने छ। पशुपति आई केयर सेंटर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
23: डाक्टर आउने बारे सूचना।
24: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमटी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा।
23: डाक्टरद्वारा दिइने सेवाहरू
24: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
23: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
25: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
26: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
19: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
26: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
27: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
28: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
27: हाम्रा विशेषताहरू
28: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
27: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
28: शान्त तथा पारिवारिक वातावरण भएको
27: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
28: तिहार सुसारको राम्रो व्यवस्था भएको
27: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
28: घरको जस्तै माया पाउने
19: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
23: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खोराई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
19: सम्पर्क फोन नम्बर 082-563-387। सम्पर्क मोबाइल नम्बर 98-669-86303 र 98-662-25183।
29: खुसीको खबर।
30: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
29: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
26: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
31: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
26: उपलब्ध। शल्यक्रियाहरू
31: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
26: बालबालिकाको न्युरो सर्जरी,
31: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
26: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
31: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
26: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082591 र मोबाइल नम्बर 97090965255।
4: होइन माइला।

0: बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578445226।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर दुर्गा देलवासीले दिने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 98478826001।
6: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
6: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
6: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 1500 गेट, दाङ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत डब्लू डब्लू डब्लू

0: radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
1: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएम बाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
0: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज गुरु पूर्णिमा दाङ सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइयो। 80 वसन्त पार गरेका 30 जना गुरुहरूलाई निवृत्त शिक्षक समाजको सम्मान।
0: राप्ती गाउँपालिकाद्वारा 70 वर्ष माथिका ज्येष्ठ नागरिकलाई निशुल्क उपचार सेवा दिँदै कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्य सहित 40 लाख बजेट विनियोजन।
1: जिल्ला प्रशासन दाङबाट 22 जनाले आमाको नामबाट नागरिकता लिए। दाङमा 35 केजी लागू औषध चरे सहित एकजना पक्राउ।
0: र दाङमा शिक्षा अधिकृत माथि दुर्व्यवहार गर्ने वडा सदस्य 50,000 धरोटीमा रिहा।
1: अब खबर विस्तारमा।
0: दाङमा 35 केजी लागू औषध चरस सहित एकजनालाई पक्राउ गरिएको छ। अस्थायी प्रहरी पोस्ट काल्ला काटेबाट खटिएको प्रहरी टोलीले दाङको गढवा गाउँपालिका एक जुरौनी स्थित पूर्व पश्चिम राजमार्गमा बुटोलबाट नेपालगंज तर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 01001-0837 नम्बरको ईभी हाइस चेक जाँच गर्ने क्रममा उक्त परिमाणको चरेस बरामद गरेको हो। हाइसको पछाडिको सिटमा रहेका दुईवटा कालो झोला र एउटा निलो रंगको सुटकेस जाँच गर्ने क्रममा 35 केजी चरेस जस्तो देखिने कालो पदार्थ फेला परेको हो। चेक जाँचका क्रममा सोही सिटमा रहेका नाम थर र ठेगाना नखुलेका अन्दाजी 25 वर्षीय एक पुरूष फरार रहेका थिए। त्यसपछि उक्त झोला र सुटकेस आफ्नो भएको भन्दै भाडा तिरेर यात्रा गरिरहेका रूकुम पूर्वको भूमि गाउँपालिका 2 बस्ने अन्दाजी 26 वर्षीय हिक्मत पुनलाई नियन्त्रणमा लिएको छ। बरामद गरिएको लागू औषध सहित पुनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1: आज गुरु पूर्णिमा विभिन्न कार्यक्रम गरी दाङ सहित देशैभर मनाइएको छ। गुरु पूर्णिमाका अवसर पारेर निवृत्त शिक्षक समाज जिल्ला कार्य समिति दाङले घोराई 18 स्थित माडी रजेनामा एक कार्यक्रमको आयोजना गरी 30 जना गुरुहरूलाई सम्मान गरेको छ। नेपाल निवृत्त शिक्षक समाज दाङका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता एवं केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर दिवस मजलियाको प्रमुख आतिथ्यता र केन्द्रीय उपाध्यक्ष गोविन्द नेउपानेको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा 80 वसन्त पार गर्नुभएका नेपाल निवृत्त शिक्षक समाजमा आबद्ध 30 जना आजीवन सदस्यहरूलाई सम्मान पत्र सहित सम्मान गरिएको हो। कार्यक्रममा गुरु पूर्णिमाको महत्व र सम्मानित गुरूहरू निवृत्त शिक्षक समाजका पूर्व अध्यक्ष लालमणि पन्त, विष्णु प्रसाद शर्मा, केन्द्रीय प्रतिनिधि हरिप्रसाद गौतम, जगतराम यादव, सल्लाहकार खगराज नेउपाने, त्यसै गरी गढवा अध्यक्ष कपिल देव खनाल, घोराईका अध्यक्ष बलदेव अधिकारी, तुलसीपुरका अध्यक्ष जगत बहादुर बस्ने, सम्मानित गुरूहरू खुमानन्द अधिकारी र पुषराज निरौला, आजीवन सदस्यहरू उत्तम कृष्ण मस्नेया, बुनु लामिछाने लगायतका बारेमा सम्मानित गुरू रोमहर्ष शर्मा अधिकारीले प्रकाश पार्नु भएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले आजको दिन शिक्षा दिने गुरूहरू र शिक्षा लिने शिष्यका निम्ति ज्यादै महत्वको दिन भएकाले विद्यादान मन्त्रदान गर्ने सम्पूर्ण गुरूहरूप्रति सम्मान गर्ने अवसरका रूपमा लिनुपर्ने र त्यसबाट भावी पुस्ताले केही सिक्ने अवसर प्राप्त गर्ने बताउनुभयो। कार्यक्रममा निवृत्त शिक्षक समाजका जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष सीता पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो। गोविन्द प्रसाद पोखरेलको वैदिक गानबाट शुरू भएको कार्यक्रममा सांस्कृतिक समूहले भजन गीत तथा नृत्य प्रस्तुत गरेको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव दामोदर पाण्डेले गर्नुभएको थियो।
0: यस्तै घोराईमा रहेको मार्क इन्टरनेशनल कलेजमा आज व्यास जयन्ती तथा गुरू पूर्णिमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कलेजमा बीबीएस तहमा अध्ययनरत विद्यार्थीहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरूले गुरूहरूलाई टीका लगाइनुका साथै उपहार दिएर सम्मान गरेका छन्। सो अवसरमा विद्यार्थीले गुरूलाई गमला सहितको फूल उपहार दिएका छन्। साथै गुरूहरूले पनि विद्यार्थीहरू आशीर्वादका साथै जीवनमा प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो। आषाढ़ शुक्ल पूर्णिमाका दिन मनाइने गुरू पूर्णिमा आफ्ना गुरू शिक्षक आमा बुवा तथा ज्ञान दिने सबै व्यक्ति प्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने चलन अनुसार कलेजले कार्यक्रम गरेको हो। कार्यक्रममा बोल्ने विद्यार्थीहरूले गुरूले ज्ञान रूपी अन्धकार हटाई ज्ञानको उज्यालो दिनुभएको र आफूहरू गुरूप्रति सदैव ऋणी भएको धारणा राखेका थिए। महर्षि देवव्यासको जन्म जयन्तीका रूपमा पनि यो दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ। क्याम्पस प्रमुख लालमणि बसेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि कलेजका पूर्व प्रमुख बाबादेव लामिछाने, रिसर्च कोअर्डिनेटर प्राध्यापक नौला बहादुर खड्का, कलेजका कोअर्डिनेटर प्राध्यापक कृष्ण केसी, प्राध्यापकहरू प्रिय व्रत आचार्य, यज्ञ केसी, सन्दीप नेपानी, हेमराज शर्मा, तिलक पाण्डे, नवीन कुमार गौतम, सूरज गुप्ता, विद्यार्थीहरू भूपेन्द्र खड्का, शर्मिला बुढाथोकी, स्मारिका कार्की, आर्यन घिमिरे, अनिल विक, विपना रिजाल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले गुरू पूर्णिमा ज्ञान सम्भव हुँदैन, गुरू बिना ज्ञान सम्भव हुँदैन, गुरूले जीवनलाई सही बाटो देखाउनुहुन्छ, त्यसैले गुरू पूर्णिमा गुरूहरूको सम्मान, कृतज्ञता र आशीर्वाद प्राप्त गर्ने पवित्र पर्व हो भन्ने सन्देश समेटिएको गीत कविता गजल प्रस्तुत गरेका थिए। एमबीबीएस र एमबीएस कार्यक्रम सञ्चालनमा रहेको मार्क इन्टरनेशनल कलेजले दाङकै पुरानो र लोकप्रिय कलेजको रूपमा आफूलाई स्थापित गर्दै आएको छ।
1: त्यस्तै हिन्दू विद्यापीठ नेपाल घोराही दाङले पनि आज गुरू पूर्णिमाका अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका प्रधान अध्यापक पीताम्बर रिजालको सभापतित्व तथा प्रबन्ध निर्देशक डाक्टर भोलानाथ योगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागी वक्ताहरूले बाल बालिकाको किताबी ज्ञानसँगै राम्रो संस्कार संस्कृति जान्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताएका छन्। गुरू पूर्णिमा जस्ता चाड़ पर्वहरूले मान्यजन तथा गुरूप्रति सम्मान गर्न सिकाउने भन्दै यस्ता प्रकारका कार्यक्रमले फरक खालको ज्ञान प्राप्त गर्ने बताएका छन्। त्यस अवसरमा गुरूसँग सम्बन्धित कविता प्रतियोगिता पनि सम्पन्न भएको छ। प्रतियोगितामा विभूति गौतम प्रथम, आराध्य नेउपाने द्वितीय, प्रभा बेलवासे तृतीय भएका छन्। प्रतियोगिताको निर्णायकमा खड्ग शर्मा र सरस्वती ओली रहनु भएको थियो। कार्यक्रममा विद्यालयका संयोजक मधुसूदन पन्त, शिक्षा कोअर्डिनेटर बामदेव पोखरेल, शिक्षक केशव खड्का, निमा बुढाथोकी, पुष्पा रावत, आकाश अधिकारी लगायतले आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन कक्षा नौका विद्यार्थी सुहाना बिकले र शिशिर केसीले गर्नुभएको थियो। त्यस्तै गुरूकुल एकाडेमी घोराहीमा पनि आज एक कार्यक्रमको आयोजना गरी गुरू पूर्णिमा मनाइएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालयका प्रधान अध्यापक प्रदीप राज भण्डारीले टीका र प्रसाद ग्रहण दिनुभएको थियो।
0: जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्ष 2082-83 18,079 जनालाई नयाँ नागरिकता प्रदान गरेको छ। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार सो अवधिमा 18,009 जनाले वंशजका आधारमा 22 जनाले आमाका नामबाट नागरिकता लिएका छन्। यस्तै 14 जनाले गैर आवासीय नेपाली नागरिकता, 34 जनाले वैवाहिक अंगीकृत नागरिकता र 10 जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन्। प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय घोराईबाट 6,677, इलाका प्रशासन कार्यालय तुल्सीपुरबाट 7,155 र इलाका प्रशासन कार्यालय लमईबाट 4,254 जनालाई नयाँ नागरिक प्रदान गरिएको हो। कार्यालयले एक वर्षको अवधिमा 14,737 नागरिकताको प्रतिलिपि समेत जारी गरेको छ। घोराईबाट 5,179, तुलसीपुरबाट 7,267 र लमईबाट 2,791 प्रतिलिपि वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्र पुनले जानकारी दिनुभयो।
1: दाङको राप्ती गाउँपालिका 5 कालापानी स्थित राप्ती आधारभूत अस्पतालबाट 70 वर्ष माथिका ज्येष्ठ नागरिक तथा असहाय बेसहारा नागरिकहरूलाई निशुल्क उपचार सेवा शुरू गरिएको छ। स्वास्थ्य सेवामा आर्थिक अवस्था बाधक नबनोस् भन्ने उद्देश्यले गाउँपालिकाले अस्पतालबाट चिकित्सकको परामर्श, स्वास्थ्य परीक्षण, आवश्यक औषधि र आधारभूत उपचार सेवा निशुल्क शुरू गरेको हो। राप्ती आधारभूत अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुशील केसीले उपचार खर्चका कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो सेवा सञ्चालन गरिएको बताउनुभयो। आवश्यक परे बिरामीलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थासँग समन्वय गरी रेफर गर्ने व्यवस्था पनि गरिएको उहाँले जानकारी दिनुभयो। राप्ती गाउँपालिका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले स्थानीय सरकारले स्वास्थ्य सेवालाई नागरिकको घर आँगनसम्म सहज रूपमा पहुँच योग्य बनाउने लक्ष्यका साथ कार्यक्रम अगाडि बढ़ाइएको पनि बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले पालिकाभित्रका 80 वर्ष माथिका ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी महिला, अपाङ्गता भएका क र ख वर्गका नागरिक, सड़क दुर्घटनाका घाइते तथा बेसहारा नागरिकका लागि निशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउँदै आएको बताउनुभयो। राप्ती आधारभूत अस्पतालमा राप्ती गाउँपालिकाका बासिन्दासँगै छिमेकी स्थानीय तह र अन्य जिल्लाबाट समेत दैनिक रूपमा बिरामीहरू आउने गरेको अस्पतालका प्रशासन प्रमुख पृथ्वी पौडेलले जानकारी दिनुभएको छ। अस्पतालले नियमित ओपीडी, आकस्मिक सेवा, प्रयोगशाला, एक्सरे, फार्मेसी लगायत आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, आवश्यक जनशक्ति व्यवस्थापन र सेवाको गुणस्तर सुधारलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभएको छ। यसै विषयमा रहेर हामीले गाउँपालिका अध्यक्ष प्रकाश विष्टलाई ज्येष्ठ नागरिकको निशुल्क उपचारको व्यवस्थापन कसरी गरिरहनु भएको छ भनेर सोधेका छौं।
2: यो खास गरेर चाहिँ हामीले राप्ती गाउँपालिकाभित्र बसोबास गर्ने 70 वर्षदेखि माथिका ज्येष्ठ नागरिकहरू, उहाँहरू वास्तवमा अब जीवनभरि उहाँहरूले समाजलाई योगदान पुर्याइरहनु पनि भएको छ र उहाँहरूको ज्येष्ठ नागरिक अथवा चाहिँ वृद्ध अवस्थामा उहाँहरूको चाहिँ सेवा गर्ने दायित्व अथवा उहाँहरूलाई उपचार गर्ने जिम्मेवारी चाहिँ राज्यले दिनुपर्छ भन्ने हाम्रो चाहिँ त्यो सोच पनि हो र 2083-84 आर्थिक वर्षको नीति कार्यक्रममै बजेटमा चाहिँ यो विषयलाई उल्लेख पनि गरेका छौँ गाउँपालिकाको तर्फबाट। र गाउँपालिकाले सञ्चालन गरेको हाम्रो राप्ती आधारभूत अस्पताल कालापानीमा आर्थिक अभावकै कारणले चाहिँ कोही पनि नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने चाहिँ यसको उद्देश्य हो। त्यसकारण चाहिँ हामीले 70 वर्षदेखि माथिका सबै नागरिकहरूलाई राप्ती आधारभूत अस्पतालबाट उपलब्ध हुने आधारभूत स्वास्थ्य सेवामा चिकित्सकको चाहिँ परामर्श सेवा भयो, त्यसै गरी स्वास्थ्य जाँचको सेवा, होइन आवश्यक औषधि अनि एक्सरे तथा चाहिँ ल्याबको सबै सेवाहरू चाहिँ पालिकाले चाहिँ त्यसको लागि हामीले आवश्यक बजेटको चाहिँ व्यवस्था पनि गरेका छौँ र त्यो सबै सेवा चाहिँ हामी यो साउनको 1 गतेदेखि चाहिँ उहाँहरूलाई निशुल्क उपलब्ध गराइ पनि रहेका छौँ र अस्पतालको वेबसाइटमा पनि हामीले प्रत्येक दिन कतिजना चाहिँ ज्येष्ठ नागरिक सेवा लिनुभयो भन्दा त्यसलाई एकदम पारदर्शिताको रूपमा चाहिँ प्रकाशन पनि गरेका छौँ।
1: राप्ती गाउँपालिकाले गरेको यो निर्णय एकदमै स्वागत योग्य नै छ। यस्ता खालका निर्णयहरू शुरूमा त हुने गर्छन् तर यसको दिगोपनका लागि खासै चासो दिएको पाइँदैन। यहाँले भन्नुभयो आर्थिक वर्षको बजेटमा नै यो समावेश गरेको भनेर, कति बजेट विनियोजन गर्नु भएको छ र ज्येष्ठ नागरिकहरूको संख्या के छ त्यसको यकिन केही गर्नु भएको छ?
2: 70 वर्षदेखि माथिको अब यस्तो छ, सबै ज्येष्ठ नागरिकहरू बिरामी भएर अस्पताल आउनुहुन्छ भन्ने चाहिँ हुँदैन। ज्येष्ठ नागरिकहरूको संख्या चाहिँ हाम्रोमा चाहिँ धेरै नै होला, त्यस्तो 70 वर्षदेखि माथिको 9 वडामा हेर्दाखेरि त 1000 भन्दा बढी हुनुहुन्छ, होइन? तर चाहिँ सबैजना चाहिँ बिरामी भएर अस्पताल नियमित रूपमा आउन त पर्दैन र हामीले अहिलेसम्म चाहिँ त्यो आधारभूत अस्पतालमा मासिक रूपमा चाहिँ सेवा लिन आउने ज्येष्ठ नागरिकहरूको चाहिँ डाटा हेर्दाखेरि दैनिक जस्तो चाहिँ 4-5-6 चाहिँ आएको पायौँ हामीले, होइन? अनि त्यसको आधारमा चाहिँ हामीले दैनिक 6 अथवा 10 दैनिक अस्पतालमा सेवा लिन आउनुभयो भने उहाँहरूलाई चाहिँ अस्पतालमा यतिसम्म खर्च हुन सक्छ हामीले दिने आधारभूत सेवामा भनेर त्यो अनुसारको हामीले बजेटको व्यवस्था गरेका छौँ। गाउँपालिकाले अस्पताललाई सञ्चालन खर्च भनेर दिने गर्छ एकमुष्टमा। हामीले चाहिँ यो वर्ष पनि करिब चाहिँ पालिकाकै तर्फबाट पनि 40 लाखको हारिमा चाहिँ तपाईँको सञ्चालन खर्च दिएका छौँ। त्यसमा त्यहाँ केही रहनुभएका चिकित्सकहरूको चाहिँ तलब भत्ताको कुरा पनि हुन्छ, होइन? त्यसपछि औषधि खरिदमा पनि हुन्छ र चाहिँ आवश्यक परेको ज्येष्ठ नागरिकसँग अध्यक्ष भन्ने कार्यक्रम चाहिँ मैले आयोजना गरेको छु। त्यो पालिकामा चाहिँ नियमित रूपमा हामीले चाहिँ करिब 4 लगातार त्यो कार्यक्रम चलिरह्यो र यो वर्ष चाहिँ ज्येष्ठ नागरिकसँग अध्यक्ष भन्ने चाहिँ कार्यक्रम छ, स्वास्थ्य कार्यक्रम भनेर। उक्त कार्यक्रममा चाहिँ यो विषयलाई चाहिँ सम्बोधन गरिएको छ। आवश्यक पर्ने बजेट चाहिँ हामीले अस्पताल अहिले पनि अब त्यो अस्पताल निकै राम्रो सेवा दिइरहेको अस्पताल छ, त्यहाँ दैनिक 150 भन्दा बढी सेवा गराएर आउनुहुन्छ। उहाँहरूले चाहिँ तपाईँको आवश्यक पर्ने जस्तो त्यहाँ केही शुल्क, ल्याबको शुल्कहरू, होइन, अन्य बिरामीले ज्येष्ठ नागरिक बाहेक अरू बिरामीले चाहिँ त्यहाँ बुझाउने शुल्कबाट पनि ज्येष्ठ नागरिक हामीले सेवा दिन सक्छौँ, किनकि त्यो अस्पताल हाम्रो सरकारी अस्पताल हो हामी चाहिँ त्यहाँ नाफा गर्नको लागि अस्पताल बनाएको पनि होइन, त्यहाँबाट प्राप्त हुने केही चाहिँ तपाईँको जम्मा भएको रकमबाट पनि त्यस्ता ज्येष्ठ नागरिकहरूलाई चाहिँ खर्च गर्न सकिन्छ भन्ने हिसाबले यहाँले भने जस्तो यो क्षणिक हुँदैन, यसलाई चाहिँ दीर्घकालीन हिसाबले अगाडि बढाउने गरी हामीले चाहिँ त्यो खालको योजना बनाएका छौँ। यो निरन्तर अगाडि बढिरहन्छ, यो सेवा चाहिँ अहिले पाइरहनुहुन्छ।
1: कतिपयको हकमा गरीब अलिकति असहाय विपन्नहरूलाई मात्रै गरिन्छ, यहाँहरूले गर्नुभएको यो सेवा चाहिँ 70 वर्ष उमेर पार गर्नुभएका जोसुकैले पनि यो सेवा लिन सक्नुभयो।
2: एकदमै राप्तीवासी भयो, उहाँ चाहिँ राप्तीको नागरिक हुनु पर्यो। हामीले चाहिँ यो गरिब विपन्न अथवा चाहिँ सम्पन्न भनेर चाहिँ छुट्याएका छैनौँ। हुन त चाहिँ राज्यले चाहिँ गर्ने भनेको विपन्न नागरिकहरूलाई सेवा गर्ने अथवा उहाँहरूलाई निशुल्क सेवा दिने चाहिँ हो, तर पनि फेरि कस्तो भने सबै ज्येष्ठ नागरिकहरूको कुनै न कुनै हिसाबले योगदान छ समाजमा, होइन त्यो समाजमा योगदान पुर्याउनु भएकोहरूलाई चाहिँ यो अवस्थामा चाहिँ हामीले सम्मान स्वरूप उहाँहरूलाई चाहिँ त्यो सेवा चाहिँ दिन सक्छौँ भन्ने हिसाबले सरकारले चाहिँ त्यो निर्णय गरेको।
1: अन्त्यमा ज्येष्ठ नागरिक यसै पनि वृद्ध अवस्था यहाँहरूले जहाँ आधारभूत अस्पताल स्थापना गर्नु भएको छ सबै त्यहाँ आउन सक्नु भएन भौगोलिकता विकटताका कारण अन्य केही कारणले भने त्यस्तो चाहिँ घुम्ती सेवा सञ्चालन गर्ने योजनाहरू चाहिँ छ कि छैन के छ?
2: एकदमै हामीले गरिरहेका छौँ हजुरले एकदमै राम्रो प्रश्न पनि गर्नुभयो। जस्तो अहिले राप्ती गाउँपालिकाले हामी विगत 4 वर्षदेखि हामी निर्वाचित भएर आएदेखि नै जस्तो अस्पतालसम्म सेवा लिन आउन नसक्ने 80 वर्षदेखि माथिका ज्येष्ठ नागरिकहरूलाई अस्पतालसम्म ल्याउनको लागि भनेर निशुल्क एम्बुलेन्स सेवा पनि सञ्चालन गरिरहेका छौँ, होइन त्यसै गरी चाहिँ हजुरको ज्येष्ठ नागरिकहरू जो 70 वर्षदेखि माथिका हुनुहुन्छ उहाँहरू अस्पतालसम्म आउन पनि सक्नु हुँदैन अथवा उहाँहरू चाहिँ घरमा एक्लो हुनुहुन्छ परिवार कोही पनि छैन भने हामीले चाहिँ एउटा चाहिँ नम्बर पनि उपलब्ध गराएका छौँ अस्पतालमा। त्यहाँ सिधै उहाँ त्यहाँको मेसुलाई उहाँहरूले फोन गर्न सक्नुहुन्छ, त्यसपछि त्यहाँको मेसु डाक्टर एमडीजीपी डाक्टर डाक्टर सुशील केसी स्वयं उहाँ चाहिँ तपाईँको बिरामीको प्रत्येक ज्येष्ठ नागरिकको घरमै पुगेर पनि बिहान बेलुकाको समयमा जस्तो चाहिँ पिक आवरमा अस्पतालमा बिरामीको चाप हुँदाखेरि उहाँले अस्पतालमै सेवा दिइरहनु भएको छ। त्यो बाहेकको उहाँको चाहिँ ड्युटी आवर भन्दा पछि अथवा त्यहाँ अस्पतालमा अन्य डाक्टरले ड्युटी गर्दाखेरि त्यहाँको चाहिँ मेसु डाक्टर आफै नै प्रत्येक घरमा पुगेर चाहिँ ज्येष्ठ नागरिक घरमा सेवा दिइरहनु भएको छ। कतिपय अवस्थामा हामी सँगै पनि गएका छौँ, त्यसलाई चाहिँ हामीले सकेसम्म चाहिँ कोही पनि नागरिक चाहिँ अस्पतालसम्म आउन नसक्ने हुनुहुन्छ भने उहाँहरूलाई हामी घरमै पनि सेवा दिनुपर्छ भनेर पनि त्यो खालको हाम्रो चाहिँ नीति पनि अगाडि बढाइरहेका छौँ।
1: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
2: हस्, यहाँलाई पनि एकदम धन्यवाद।
0: अब बाँकी समाचार। गत असार 27 गते दाङको घराई उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि दुर्व्यवहार गर्ने घराई 15 वटा सदस्य उत्तम बुढाथोकीलाई अदालतले धरौटीमा रिहा गरेको छ। दाङ जिल्ला अदालतले आज थुन छेक बहस पछि 50,000 धरौटीमा छाड्ने आदेश दिएको हो। जिल्ला अदालतका सूचना अधिकारी गोकर्ण ओलीले जानकारी दिनुभयो। अदालतको आदेशपछि बुढाथोकी आज रिहा हुनुभएको छ। न्यायाधीश प्रकाश प्रसाद पण्डितको एकल इजलासले वडा सदस्य बुढाथोकीलाई धरोटीमा छाड्न आदेश दिएको सूचना अधिकारी गोकर्ण ओलीले बताउनुभयो। दाङको घरा स्थित पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको निर्वाचन विधिसम्मत तरिकाले नभएको र रोक्नुपर्ने माग गर्दै आएका घोराई 15 का वडा सदस्य बुढाथोकीले असार 27 गते घोराई उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत अजय बोहरामाथि कालो मोबिल खन्याएर दुर्व्यवहार गर्नुभएको थियो। सोही आरोपमा प्रहरीले वडा सदस्य बुढाथोकीलाई पक्राउ गरेको थियो।
1: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिनुभएको छ। मुख्यमन्त्री शाहीले आज वीरेन्द्रनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमका समारोह बीच प्रदेश प्रमुख एकराज जोशी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता समेत रहनुभएका शाही हिजो मंगलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। उहाँलाई प्रदेश प्रमुख जोशीले संविधानको धारा 168 को उपधारा 2 बमोजिम प्रदेशको 5 मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। 40 सदस्य कर्णाली प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका 15 जना, नेकपाका 14 जना, नेकपा एमालेका सभामुख सहित 10 जना र राप्रपाका 1 प्रदेश सभा सदस्य रहेका छन्।
0: संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा गुरू वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। आज बसेको समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिश भएको 3 जनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो। प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनवाई हिजो भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनवाई आज सम्पन्न भएको हो।
1: मध्य पश्चिम खबर में अब देश बाहर को खबर ईरान ने कई हफ्ता भित्र चीन में निर्मित कांध बाट प्रहार कर सकने हवाई प्रतिरक्षा क्षेपास्त्र लॉन्चर मध्य पहिलो खेप प्राप्त करने समाचार संस्था रोयटर्स ने जनाएको छ। अमेरिका संघको द्वन्द्वका बीच इरानले आफ्नो प्रतिरक्षा प्रणाली सुदृढ गरिरहेको छ। 6-7 करोड़ अमेरिकी डलर मूल्यको यो खरिद कार्य इरानले आफ्नो छोटो दूरीका हवाई प्रतिरक्षा प्रणाली सुदृढ पार्न चालेका अहिलेसम्मका सबैभन्दा ठूला कदम मध्येको एक हो। अमेरिका र इजरायल संघको यो द्वन्द्व शुरू भएपछि इरानको सैन्य अखडा र रणनीतिक पूर्वाधारको सुरक्षा गर्ने क्षमतामा रहेको कमजोरीहरू उजागर भएका थिए। यस सम्झौतामा चिनिया QW-12 र FN-16 क्षेपास्त्र लगायत 300-400 वटा म्यान प्याड्स अर्थात काँधबाट प्रहार गर्न मिल्ने हतियारको खरिद समावेश रहेको खबरमा उल्लेख गरिएको छ।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। नेपाली महिला कबड्डी टोलीले विश्व एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पुरूष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ। बिहिबार प्रस्थान गर्ने टोलीले भारतको हरियाणा स्थित भाइब्रेन्ट इन्टरनेशनल स्कूल एण्ड कबड्डी एकाडेमीमा एक महिना प्रशिक्षण गर्नेछ। टोली त्यसपछि भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नका साथै प्रशिक्षणलाई निरन्तरता दिनेछ। असोज 2 गते टोली भारतबाट एसियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 33.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा आज फाटाफुटो रूपमा पानी परेको छ। अहिले हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 69% रहेको मौसम कार्यालयका प्रमुख श्री यारिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
1: आज गुरु पूर्णिमा दाङ सहित देशैभर विभिन्न कार्यक्रमका साथ मनाइयो। 80 वसन्त पार गरेका 30 जना गुरूहरूलाई निवृत्त शिक्षक समाजको सम्मान।
0: राप्ती गाउँपालिकाद्वारा 70 वर्ष माथिका ज्येष्ठ नागरिकलाई निशुल्क उपचार सेवा दिँदै कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले 40 लाख बजेट विनियोजन।
1: जिल्ला प्रशासन कार्यालय दाङबाट 22 जनाले आमाको नामबाट नागरिकता लिए। दाङमा 35 केजी लागू औषध चरे सहित 1 जना पक्राउ।
0: र दाङमा शिक्षा अधिकृतमाथि दुर्व्यवहार गर्ने वडा सदस्य 50,000 धरौटीमा रिहा।
1: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिग्राम चौधरी तथा तपाईँ तपाईलाई पनि धन्यवाद दिदै
1: म अमर सिटी
0: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
0: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: जुरोट टुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: हेलो पिङ्की,
8: बोल्दिन।
7: एलइडी टिभी किन्न नजाने?
8: जान्न।
7: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
8: जान्न।
7: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
8: जान्न।
7: किन?
8: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
7: अनि एसीका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
8: पाइने भएर त जान लाग्यो नि।
7: हो र कहाँ?
8: भन्दिन के?
7: सत्य भन्दिन।
8: आई लभ यु पिङ्कुली भनेको
7: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
8: बन्जारे इलेक्ट्रोनिक घुराइदान।
7: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
9: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
8: बन्जारे इलेक्ट्रोनिक घुराइदान।
7: फोन नम्बर
8: 0825624552
7: 0825624552। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
10: मैले मेरो गुट्टु गुट्टु र अरूलाई सुतिएको छु। मेरी छोरीले दुखेको छ।
9: थिएटर सिनेमा घोराइदस पौडिकुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
11: आमा म पढ्छु नि।
12: के अरे बाउलाई सिक्याउ, तँलाई पढाउनलाई बेगर
13: ल्याऊ। पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
14: गरेपछि घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
14: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
15: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
14: हुलासले बनाउँदैछ परिवार एक साथ।
16: के हो तिमीलाई घुम्छ र बसेछु?
17: के हो नि,
16: बिहे भएको छ 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेनौ। अब त आश्रय मरिसक्यो।
17: के कुरा गर्छु तिमीले, हाम्रै घुराइमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जानको धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
18: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिटी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशिष्ट विश्वास परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी बिटिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
19: राप्ती इंजीनियरिंग कलेज घोराई दांग को भर्ना संबंधी सूचना।
20: स्थापना को पहिलो ब्याजमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचौ ब्याजमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूई द्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इंजीनियरिंग कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
19: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 98578353990, 98578313684 र 98578320170।
20: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
21: के तपाईँलाई पायल फुस्रा फुस्रा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुदद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
22: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
19: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।

0: नमस्कार, कार्यक्रम समय चक्रमा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधिका मित्र अमृता डाङ्गीसँगै म कार्यक्रम प्रस्तोता अमर क्षितिज भण्डारीको। यो कार्यक्रम तपाईँ हरेक हप्ताको बुधबार बेलुका 6:30 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुन्छ। यस कार्यक्रममा हामी समाजमा रहेका विभिन्न पाटाहरूका विषयहरूका बारेमा कुराकानी गर्छौ र नयाँ अतिथिका साथमा आज हामी कुराकानी गर्न गइराखेका छौ। यो वर्षातको समय विभिन्न रोगहरूको प्रकोपसँगै विषाक्त च्याउ खाएर मानिसहरू धेरै बिरामी पर्ने र मानिसको अकालमा ज्यान जान सक्ने खतरा समेत भइराखेको छ। पछिल्लो यसै हप्ता दाङमा एकजनाले च्याउ खाएर ज्यान गुमाउनु परेको अवस्था छ। समग्र स्वास्थ्यको बारेमा कुराकानी गर्नका लागि घोराईमा रहेको संजीवनी टिचिङ हस्पिटलका डाक्टर प्रवेश पोखरेल आज हामीसँग हुनुहुन्छ। डाक्टर साहब, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: नमस्ते।
0: अहिले यहाँ संजीवनीमा कार्यरत हुनुहुन्छ। शुरू यो च्याउकै विषयबाट गरौं। यो च्याउ खाएर मानिस चाहिँ कसरी बिरामी पर्छ?
1: च्याउ खाएर सामान्य व्यक्तिहरू चाहिँ पखाला, झाडा पखाला जस्तो लक्षण ल्याएर आउनुहुन्छ। पखाला धेरैचोटि गयो, माथिबाट वमिट पनि धेरै पटक भयो भनेर चाहिँ हाम्रो इमर्जेन्सीमा प्राय चाहिँ त्यही बिरामी भएर आउनुहुन्छ।
0: च्याउमा के चिज त्यस्तो हुन्छ र मानिसले त्यो खाइसके पछाडि बिरामी पर्छन् अथवा त्यो ज्यान जान सक्ने अवस्था?
1: हजुर, च्याउमा चाहिँ एक किसिमको केमिकल जुन इन्ग्रिडियन्ट न्युट्रियन्ट्स हुन्छ त्यो जंगलमा पाउने च्याउमा चाहिँ एमालाटेरिन भन्ने तत्व हुन्छ। त्यसले चाहिँ हाम्रो पेटमा गएर चाहिँ एब्जर्ब भइसकेपछि चाहिँ झाडा पखाला जस्तो लक्षण, मुटुको चाल कम गर्ने र दिमागमा गएर असर गरेर दिमाग अलिकति गाजा खाएको जस्तो लठ्ठ बनाउने, होस्काएको जस्तो हुने र एक्सट्रिम उसमा चाहिँ छारे रोग जस्तो लक्षण ल्याएर पनि आउनुहुन्छ।
0: अब मानिसहरूले च्याउ खाइसके पछाडि मलाई यो च्याउले बिगार गर्यो भनेर चाहिँ कसरी थाहा पाउने? कति घण्टा पछाडि यसका लक्षणहरू देख्न थाल्छन्? कस्ता कस्ता लक्षण देखिन्छन्?
1: हामीले यो च्याउको लक्षणलाई चाहिँ हामीले दुई भागमा विभाजन गर्न मिल्छ। त्यो भनेको 24 घण्टा अगाडि र 24 देखि 3 दिनसम्मको बीचमा हामीले विभाजन गर्न मिल्छ। 24 घण्टाभित्र चाहिँ सामान्य पेट अलिकति असजिलो भए जस्तो, पेट दुखेको जस्तो मात्रै हुन्छ भने त्यसपछि बिस्तारै त्यही पेट दुखेको चाहिँ पखाला, झाडा पखाला जस्तो पखाला पातलो दिशा आयो, एक दुईचोटि वमिट भयो भनेर आउनुहुन्छ। तर त्यही चिज चाहिँ अब यदि त्यही समयमा उपचार भएन भने चाहिँ 2 दिनपछि चाहिँ कसैले चाहिँ अब एकदमै 25-30 चोटि पखाला गएको, 10 चोटि बान्ता भयो भनेर आउनुहुन्छ। कसै चाहिँ अब मुटुको चाल एकदमै कम भयो भनेर आउँछ। कोही चाहिँ अब रक्सी खाएको, गाजा खाएको मान्छे जस्तो लट्ठ भएर होस्मा भएको जस्तो भएर आउनुहुन्छ। 3 दिन पछाडि चाहिँ यसको हामी डराउनु पर्ने भनेको 3 दिन पछाडि चाहिँ एकदमै नराम्रो लक्षणहरू आउँछ, जस्तो जन्डिस देखिने, यसले चाहिँ कलेजोलाई एकदम धेरै असर गर्ने भनेर, कलेजोले पत्त जुन रगतलाई पातलो बनाउने तत्व हुन्छ त्यो निकाल्न छाडेर एकदमै धेरै रगत पातलो भएर भित्रै ब्लिडिङ हुने, त्यो सँगसँगै जन्डिस एकदमै धेरै, कलेजोको जुन जन्डिस देखिन्छ त्यो एकदमै नराम्रो खालको जन्डिस देखिने, बिस्तारै त्यसले चाहिँ यति धेरै पखाला हुन्छ कि हाम्रो जिउमा भएको जुन ब्लड प्रेसर हुन्छ त्यो नै शरीरले मेन्टेन गर्न नसक्ने अवस्था भएर बेहोस भएर आउने अवस्था पनि हुन्छ।
0: अब चिकित्सकसँग ठ्याक्कै चाहिँ यो विषाक्त हो, यो विषाक्त होइन च्याउ भन्ने त थाहा नहोला, तर यसबाट बच्नका लागि चाहिँ हामीले के गर्ने?
1: यसको मेन बच्नलाई भनेकै नै जंगलको च्याउ नखाने, किनभने हामी जंगलको च्याउ कुन विषादी हो कुन होइन भनेर हामीले छुटाउन सकिँदैन है। त्यही भएर विषज्ञ नभएको हुनाले सकेसम्म च्याउ खान मन लाग्यो भने हाम्रो बजारमा पाइने घरमा बनाएको च्याउ खाने, जंगलको विषादी च्याउ चाहिँ सकेसम्म प्रयोगै नगर्ने।
0: यसबाट चाहिँ बच्नका लागि चाहिँ विषाक्त हो होइन भन्दा पनि जंगलमा उम्रेको चिज चाहिँ
1: नखाने
0: नखाने।
1: हजुर।
0: अब अर्को प्रसंगमा जाउँ। अहिले पछिल्लो समय मानव स्वास्थ्यमा चाहिँ विभिन्न खालका प्रकोपहरू देखिनेछ। अहिले हामीले यो च्याउको बारेमा पनि कुरा गरौं। यस्ता विभिन्न मौसमी रोगहरूको चाहिँ कस्ता कस्ता हुन्छन्, कति कति बेला चाहिँ देखा पर्छन्? हामी चैत वैशाखमा देखियो भने पछाडि त्यो गहुँ पोलेर खाने अनि झाडा पखालाको प्रकोप लाग्ने होइन। अब यो बर्सातको समय भयो, यसमा चाहिँ बढी मात्रामा आउँ हैजा, अब पहिलाको तुलनामा त अलिकति कम नै छ। कस्ता कस्ता रोगहरूको चाहिँ अलिक बढी?
1: यो चाहिँ सामान्य चाहिँ कस्तो भन्नाले, अब यो ठ्याक्क बर्खाभन्दा अगाडि चाहिँ अब गहुँसहुँ लगाउने भएर होला, अब यो बिख हामीले मेटासिड भन्ने हाम्रो भाषामा चाहिँ अर्ग्यानोफोस्फेट पोइजनिङ भन्छौँ, यो अगाडिको 2 महिना जस्तो चाहिँ प्राय बिख खाएर आउने, अर्ग्यानोफोस्फेट खाने, अर्को त्यो मुसामा हाल्ने बिख भन्ने हुन्छ, जिङ्क फोस्फेट, अल्युमिनियम फोस्फेटहरू, त्यो बिख खाएर आउने हुन्छ अघिल्लो 2 महिना जस्तो। अब यो बर्खाको समयमा चाहिँ यही च्याउ बिख, अनि अर्को चाहिँ सर्पले टोकेको एकदमै धेरै आउने हुन्छ। अब त्यसपछि चाहिँ जाडो महिनामा चाहिँ धेरै प्राय चाहिँ निमोनिया जाडोले गर्दाखेरि दम बढेर आउने हुन्छ। त्यो सँगसँगै अब यो बर्खामा चाहिँ डेंगु पनि बिस्तारै अब बढ्दै जान्छ, स्क्रब टाइफस बढ्दै जान्छ, सामान्यत यही रोगहरू नै ल्याएर आउनुहुन्छ।
0: अब अहिले पछिल्लो समयमा मानिसहरू आफ्नो स्वास्थ्यप्रति त्यति धेरै जिम्मेवार भएको पाइँदैन। अब जति पनि अस्पतालहरू खुलिराखेका छन् बिरामीको त्यति नै चाप बढ़िराखेका छन्। अहिले यो सर्ने रोग भन्दा नसर्ने रोगहरूको प्रकोप चाहिँ बढ़िराखेको छ, यस्तो किन भइराखेको छ?
1: हजुर, म चाहिँ अब यो आइसीयू सँगसँगै चाहिँ म नसर्ने रोगको उसमा पनि काम गर्दैछु, हेल्थ फाउन्डेशन नेपाल भन्ने। हामी चाहिँ विशेष त सुगर र प्रेसरको लागि चाहिँ निशुल्क क्याम्पहरू गरेर उपचार गरिरहेको छौँ। अहिले हाम्रो चाहिँ मेरो विचारमा चाहिँ खानपान र लाइफस्टाइल भन्छौँ हामीले, यो चाहिँ पहिलेको तुलनामा अलिकति अल्छीपना अनि खाने पनि फास्ट फुडहरू चाउचाउ बिस्कुट मोमो पिज्जा भने जस्तो, अब काम गर्ने भनेर जुन फिजिकल वर्क हाम्रो अहिले चाहिँ जिरो छ, बस्ने ल्यापटप चलाउने मोबाइल चलाउने खेतमा गएर काम गर्ने बारीमा गोड्ने भन्ने कुरा अब हाम्रो लगभग हराइसकेकै छ।
0: परिश्रम त छ तर शारीरिक
1: छैन। हजुर, अनि अब यो शारीरिक परिश्रम नभएर नसर्ने रोग एउटा यो सुगर प्रेसरवाला कोलेस्ट्रोलवाला पाटो छँदैछ, अर्को चाहिँ मानसिक भएर चाहिँ मानसिक रोग जस्तो डिप्रेसनहरू एन्जाइटीहरू साइकोसिसहरू पनि अहिले पहिलेभन्दा बढ्ने क्रममै छ।
0: यो मानसिक रोगको कुरा निकालिहाल्नु भयो, अब अहिले धेरै मानिसमा चाहिँ यो मानसिक रोगको समस्या चाहिँ बढ़िराखेको देखिन्छ, यसका पछाडिका कारणहरू चाहिँ के हुन सक्छन्? तपाईँहरू यो फिल्डमा हुनुहुन्छ, थुप्रै थरीका मानसिक रोगका मानिसहरूसँग तपाईँहरूको अलिक बढी संगत हुन्छ, यो किन चाहिँ यसरी बढ़िराखेको छ?
1: अब यो मानसिक रोगलाई हामीले हेर्यौँ भने अहिले मैले सामान्य हजुरहरूलाई बुझ्ने हिसाबले विभाजन गरेँ भने हामीले प्रायः देख्ने अहिले एउटा चाहिँ बच्चामा जुन बोल्ने बच्चाहरूमा अलिक ढिला भयो बोलेन भन्ने कुरा आइरहेछ, यो चाहिँ अहिले अटिजम लाइक डिसअर्डर भन्छौँ हामीले है। यो चाहिँ बच्चाहरू प्रायः अब पहिले के हुन्थ्यो, हामी घरमा हजुरबा हजुरआमा अङ्कल आन्टी बाबा मम्मी भन्ने हुन्थ्यो, एउटा परिवार हुन्थ्यो,
0: जोइन्ट
1: फ्यामिलीमा हुन्थ्यो, खेल्ने बोल्ने टिभी भन्ने कुरा त अब कमै हेरिन्थ्यो, एउटा घरमा एउटा टिभी हुन्थ्यो, कसले हेर्ने के गर्ने हुन्थ्यो। अब सबको हात हातमा मोबाइल, इभन अब 4 वर्षको बच्चा हो भने त एउटा ट्याब बच्चालाई पनि भन्ने जस्तो भइसक्यो होइन। भात खुवाउने बेला राइम्स नहेरेर टिभी नहेरेर त भात खाँदैन मेरो छोराले भनेर अब एकदम प्राउडली भन्ने जस्तो अवस्था आयो। तर त्यो गर्दाखेरि आफ्नो बच्चालाई के किसिमको मानसिक अवस्थामा मानसिक ऊ परिरहेछ भन्ने कुरा अझै हामीले पूरै रूपले बुझिराखेनौँ। एक हिसाबले एजुकेटेड शिक्षित त भइरहम, तर त्यो शिक्षित हुँदाखेरिको पछाडिको कुराहरू सबै नबुझेको कारणले बच्चाहरूलाई चाहिँ अटिजम लाइक डिसअर्डर बढ़िरहेको छ। अलिकति ठूलो भएपछि अब स्कूलमा के भयो, अब स्कूल एजमा चाहिँ बच्चाहरूलाई अहिले डिप्रेसन है एन्जाइटीहरू, पहिले के हुन्थ्यो स्कूल जाने पढ्ने मास्टरसँग डराउने भन्ने हुन्थ्यो, अब अहिले मोबाइल चलाउने लप पार्ने मोबाइलमा विभिन्न कुराको विकृतिहरू हेर्ने अनि त्यो कुराले गर्दा एफेक्ट गरेर अब डिप्रेसनमा जाने, इक्जामको प्रेसर धेरै लिएर, पहिले जस्तो अब पहिले पढ्ने मात्रै हुन्थ्यो अब त पढेर फर्स्ट हुने डक्टर बन्ने इन्जिनियर बन्ने भन्ने खालको प्रेसर धेरै हुन थाल्यो, त्यसले गर्दाखेरि एन्जाइटी डिसअर्डर हुने अनि त्यो पछि चाहिँ अझै माथि गइसकेपछि चाहिँ अब बुढाबुढीको बिचमा पनि सम्बन्ध अब आजले मोबाइलहरू धेरै भए हुनाले अलिकति त्यसले गर्दाखेरि पनि डिप्रेसन त्यो एज ग्रुपमा पनि हामीले डिप्रेसन अलि धेरै देख्छौँ। त्यसपछि अर्को लास्टको पाटो भनेको बुढेसकालको पाटो, बुढेसकालमा पनि पहिले के हुन्थ्यो, 3 भाइ छोरा हुन्थे, सँगै बस्थे, बुहारी हुन्थे, सँगै बस्थे, बुढेसकालमा बोल्ने मान्छे हुन्थ्यो, अब आजभोलि सबै बिजी, सबै काम गर्न जानुपर्ने, बुढाबुढी घरमा मात्रै बस्ने र अहिले जेरियाट्रिक डिप्रेसन भन्छौँ, एकदमै डरलाग्दो कुरा, एक्लोपन, बुढेसकालमा चाहिँ एक्लोपन भएको कारणले हुने डिप्रेसन, जेरियाट्रिक डिप्रेसन भन्छन्, त्यो पनि एकदमै बढ्ने क्रममा छ।
0: अब यो चिज यहाँले यतिका भन्दै गर्दाखेरि चाहिँ अब हामीले यसलाई चाहिँ आजको भोलि त निर्मूल गर्न नसकौंला होइन, यसको लागि चाहिँ हामीले एउटा घरबाट, एउटा विद्यालयबाट, एउटा समाजबाट चाहिँ कस्ता कस्ता उपायहरू चाहिँ अवलम्बन गर्न सक्छौँ यसको रोकथामको लागि?
1: यो यसको लागि चाहिँ अब हामीले गर्न सक्ने घरबाट भनेको चाहिँ सबैलाई टाइम दिने, एउटा फ्यामिली टाइम भन्ने कुरा छुट्याएर घरमा आइसकेपछि आवश्यक बाहेक अनावश्यक रूपमा मोबाइल टिभीमा नझुन्डिने गर्न सकिन्छ बच्चा बच्चीहरूको लागि। स्कूलको ठाउँबाट चाहिँ अब स्कूलमा हामीले बच्चा बच्चीलाई धेरै प्रेसर दिने, इभन अहिले त कति ठाउँहरूमा चाहिँ स्कूलमा साइकोसोसल काउन्सलर भनेर बच्चा बच्चीहरूलाई चाहिँ हप्तामा एक दिन एउटा सेसन जस्तो, यस्तो गर्नु गर्दाखेरि यस्तो हुन्छ, यस्तो गर्दाखेरि यो नराम्रो यस्तो हुन्छ भनेर उहाँहरूलाई बढ्दो भर्खर दिमाग पुरै हिसाबले डेभलप भइसके पनि उहाँहरूलाई अब राम्रो नराम्रो कुरा थाहा नभइसकेको हुनाले चाहिँ साइकोसोसल काउन्सलर मार्फत चाहिँ यस्तो गर्दाखेरि यस्तो कुरा हुन्छ, त्यही भएर हजुरहरू यस्तो कुराबाट टाढा बस्नुपर्छ भनेर सिकाउने कुरा सिकाउन सकिन्छ। अनि बुढेसकालमा चाहिँ हामीले एउटा हामीले आजभोलि हामीले गर्ने भनेको ज्येष्ठ नागरिक क्लबहरू अहिले खुलिरहेको छ होइन, त्यो कुरालाई प्रोत्साहन दिएर बुढाबुढीलाई यसो दिनमा राति 4-5 बजे एउटा नजिकको आश्रम होला, मन्दिर होला, कहीँ भजन कीर्तन गर्ने बस्ने व्यवस्था गर्यो भने यो कुरा बिस्तारै कम हुन सक्छ।
2: सकेसम्म त घरमै समय दिनु पर्यो त्यो चाहिँ अहिलेको व्यस्त लाइफ शैलीले गर्दाखेरि, जीवन शैलीले गर्दाखेरि घरमा समय दिन सकेको छैन भने पनि त्यस्तो ज्येष्ठ नागरिक क्लबहरूमा चाहिँ उहाँहरूलाई आबद्ध
1: गराएर
2: हामी चाहिँ यसलाई कम गर्न सकिन्छ।
0: आदरणीय श्रोताहरू, तपाईँ यति बेला समय चक्र कार्यक्रम सुनिराख्नु भएको छ र म छु कार्यक्रम प्रस्तुता अमर क्षेत्री। आज हामीसँग हुनुहुन्छ दाङको घोराई स्थित सञ्जीवनी शिक्षण अस्पतालमा कार्यरत डाक्टर प्रवेश पोखरेल। हामी विभिन्न स्वास्थ्यका बारेमा हामी कुराकानी गरिराखेका छौं। डाक्टर साहब, म पुनः स्वागत गर्न चाहन्छु। अब पछिल्लो समय मानिसले आफ्नो स्वास्थ्यलाई चाहिँ त्यति धेरै वास्ता गरेको पाइँदैन। अघि पनि हामीले कुरा गर्यौं व्यस्त जीवनशैली, अस्वस्थ खानपान होइन, यो हामीले चाहिँ हाम्रा चीजहरू छोड्दै गएर नयाँ चीजहरू अँगाल्दै जाँदाखेरिको परिणाम हो अथवा चाहिँ के हो?
1: अब सबै कुराको राम्रो पाटो पनि हुन्छ, नराम्रो पाटो पनि हुन्छ है। अब हामी चाहिँ अहिले कस्तो भयौँ भने पश्चिमी भनेर पुरै युरोपियन लाइफस्टाइल पनि मा भिज्न पनि सकिरहेको छैनौँ र हाम्रो जुन यो पहिले हाम्रो जुन लाइफस्टाइल थियो त्यसमा पनि हामी ढाड्न सकिरहेको छैनौँ। हामी अहिले कस्तो भने बीचको पाटो भयो। पश्चिमीहरूलाई सबै कुरा थाहा छ, मोबाइल चलाउँदाको बेफता के हो, रक्सीको बेफता के हो, मासु खाँदा कति खाने, नुन खाँदा कति खाने। अब हामीलाई चाहिँ सबै एकैचोटि सबै कुरा आयो, एकै 10 वर्षभित्रमा मोबाइल पनि आयो, वाइफाई पनि आयो, होटल रेस्टुरेन्ट पनि त्यही अनुसार खुल्यो, अनि त्यही भएर हामी एकैचोटि चाहिँ छलाङ मार्दाखेरि चाहिँ आएको हो जस्तो लाग्छ मलाई चाहिँ। अब बिस्तारै बुझ्दै जाँदाखेरि धेरै मान्छेहरू अलि सचेत पनि भइराख्नु भएको, अब बिहान मर्निङ वाक जाने ट्रेनहरू अहिले हामीले हेर्न सक्छौँ है। सबैजना लगभग घरमा एक न एकजना कोही न कोही चाहिँ मर्निङ वाक जान्छु भनेर हिँडेकै देखिन्छ, तर मर्निङ वाक जाँदाखेरि पनि कति हिँड्ने होइन, मर्निङ वाक मात्रै गएर हुँदैन, खाँदाखेरि खानपान नुन कति खाने, तेल कति खाने, तोरीको तेल खाने कि सनफ्लावर तेल खाने कि गुलियो कति खाने। अब अहिले हाम्रो के हुन्छ, म त चिनी खाँदै खान्न भन्ने, चिनी नखाएर बेलुका चाहिँ रक्सी चाहिँ खाने, अनि तेल तारेर चिनी चाहिँ खाँदिन भन्ने, तोरीको तेलमा तारेर दिउँसो पुडी चाहिँ खाने। त्यही भएर यो सबै कुराको ज्ञान भइ नसकेको हुनाले नै यो अहिले आएको प्रब्लम हो जस्तो लाग्छ मलाई चाहिँ।
2: अहिले के भन्छन् भन्दाखेरि नेपालमा खाना नपाएर कोही पनि मर्या छैन, जति मर्या चाहिँ खाना नजानेर होइन। अब हुन त व्यावसायिक हिसाबले हेर्ने हो भने बिरामी भइदेनन् भने अस्पताल कसरी चल्ने, स्कूल खोलेर विद्यार्थी आइदेनन् कसरी चल्ने भन्ने कुरा पनि होला, तर यसका साथ साथै हामीले स्वास्थ्य संस्थामा पछिल्लो समय यो काउन्सिलिङको पाटो, जनचेतना जगाउने पाटो, यसमा चाहिँ हामीले कतिको काम गरिराखेका छौँ?
1: अब यो अलिकति दुविधाको विषय हो जस्तो लाग्छ मलाई चाहिँ। अब कस्तो हुनाले नेपालमा जुन किसिमले डक्टरहरू, नर्सहरू, प्यारामेडिक्सहरू हुनुपर्ने हो त्यो तुलनामा डब्ल्युएचओको क्राइटेरिया अनुसार छैन है। एकजना अब जस्तो मैले आइसियुमा काम गर्ने एकजना नर्सले एउटा बिरामी हेर्न पर्ने हो डब्ल्युएचओ क्राइटेरिया अनुसार, त्यो भयो भने चाहिँ बिरामीको हाम्रो रेखदेखमा एकदमै राम्रो इम्प्याक्ट पार्न सक्छौँ भन्ने छ। अब त्यो जनजामा हाम्रो अहिले छैन है। त्यसले गर्दाखेरि पनि अब डक्टर पनि अब हामीले हेऱ्यो भने एकजना डक्टरले दिनमा 5-10 जना बिरामी हेर्न पर्नेमा 50-60 जना नै पुग्छ कहिले काहीँ है। त्यसले गर्दा हाम्रो मलाई चाहिँ मेन चाहिँ औषधिले गर्ने पाटो त आफ्नो ठाउँमा छँदैछ, तर हामीले चाहिँ यो जुन काउन्सिलिङको पाटो पनि एकदम मुख्य भूमिका हुन्छ जस्तो लाग्छ। भन्दाखेरि चाहिँ अब कुराले मात्रै कसरी ठिक हुन्छ र जस्तो लागे पनि जुन इम्प्याक्ट हाम्रो काउन्सिलिङमा हुन्छ, एउटा डक्टर स्वास्थ्यकर्मी हुने गइसकेको स्वास्थ्यकर्मीले भनेको हामीले घरमा सामान्य बाबु चिनी खान हुन्न भन्नु र डक्टरले चिनी खान हुन्न भन्नुमा हामीले आफै पनि फिल गर्छौँ। डक्टरले मलाई चिनी नखा भने हा, मासु नखा भने हा भनेर हामीले बार्ने कुरामा, त्यही भएर औषधि कसरी खाने, व्यायाम कसरी गर्ने, बिहान उठेर कति मिनट हिँड्ने, खाना खाइसकेको कति पछि बल्ल हिँड्ने, अनि तेलहरू खाँदाखेरि कस्तो तेल खाने, यो सबै कुरा डक्टरले सिकाएको अनुसार गर्न सकियो भने चाहिँ औषधिले गर्ने जुन इम्प्याक्ट हुन्छ र औषधि सँगसँगै काउन्सिलिङ गरेको इम्प्याक्टमा धेरै हामीले डिफरेन्स देख्न सक्छौँ।
2: अब एउटा भनाइ छ, त्यो बिरामी अस्पतालमा गएर डक्टरले गर्ने त्यो व्यवहारमा राम्रो भइदियो भने पछाडि 50% बिरामी चाहिँ डक्टरको व्यवहारले नै निको हुन्छ भनेर भनिन्छ। अब हुन त डक्टरहरूका यहाँले पनि भनिहाल्नु भयो आफ्नै खालका बाध्यता छन्, बिरामीको चाप, अब भनिन्छ डक्टरलाई प्रेसरमा भयो भने त्यो डक्टरले राम्रोसँग उपचार गर्न सक्दैन होइन। अहिले तपाईँहरूलाई चाहिँ खास गरेर काममा चाहिँ कतिको प्रेसर हुन्छ, कतिको चाप हुन्छ?
1: हजुर, चाप त अब मैले अब हामीले अहिले एकचोटि म ड्युटी गयो भने म 24 घण्टाको ड्युटी गर्नुपर्ने अवस्था छ है। अब एकचोटिमा आइसियुमा 10 जना बिरामी हुनुभयो भने अब मैले 24 घण्टा गर्दाखेरि जुन अहिले बिहान म 7 बजी गएँ भने जुन मेरो मैले गर्न सक्ने क्षमता हुन्छ, र राति 3 बजेको बिरामीलाई मैले एउटा क्षमताले गर्न सक्दैन, किनभने मेरो पनि शरीर हो, म पनि थाक्छु होइन, मेरो दिमागले पनि रेस्ट खोज्छ। अब रातभरि काम गर्दाखेरि अभियसली त्यो इम्प्याक्ट हामीले गर्न सक्ने प्रोडक्टिभिटी त डिक्रिज हुन्छ नै। अब त्यसले गर्दाखेरि बिरामीलाई नोक्सान पनि हुन्छ कतिपटक होइन, तर अब त्यो के गर्ने, त्यसको सावधान त अब डक्टरहरू त्यही अनुसार म्यान पावर खोज्नु पर्यो, त्यो अब फेरि हस्पिटलले पनि त्यो अनुसार थ्याक्न सक्दैन, र हामीसँग त्यति म्यान पावर पनि पुगिसकेको छैन। त्यसले गर्दाखेरि चाहिँ थोरै म्यान पावरमा धेरै काम गर्न खोज्दाखेरि चाहिँ कतिपटक त्रुटिहरू पनि आउँछ नै।
2: त्रुटिको कुरा निकाल्नुभयो, डक्टर आफैमा भगवान होइन
1: होइन,
2: तर विभिन्न ठाउँमा हामीले देख्ने गर्छौं। अब यहाँले चाहिँ हेल्थ फाउन्डेसनमा पनि काम गरिराख्नु भएको छ, काउन्सिलको पाटोमा पनि काम गरिराख्नु भएको छ, डक्टरले बिरामी मार्यो भनेर अफवाहहरू आइदिन्छन् होइन। आधिकारिक न्यूज मिडियाहरूमा त त्यस्तो आउँदैन, अहिलेको यो सामाजिक सञ्जालको ट्रेन्डले गर्दाखेरि यस्तोहरू भइराखेको छ, जसले गर्दाखेरि चिकित्सकमाथि भौतिक आक्रमण हुनेदेखि स्वास्थ्य संस्थामाथि चाहिँ तोडफोडका कुराहरू पनि सुन्छौं। यसमा चाहिँ मानवीय इररहरू कतिको हुन्छन्, अनि त्यो बिरामी चाहिँ लास्ट आवरमा पुग्दाखेरि त्यस्ता खालका घटनाहरू चाहिँ किन हुन पुग्छन्?
1: अब मानवीय इररबाट कुरा गरौँ, मानवीय इररै नहुने अब हामीले सबै कुरा पर्फेक्टली 100% गर्छौँ भन्ने चाहिँ हुँदैन। तर हामी कस्तो प्रोफेसनमा छौँ भने हामीले सकेसम्म हामीले इरर गर्ने हाम्रो ठाउँ हुँदैन है। हामीले त्यही अनुसार ट्रेन छौँ, हामी 6 वर्ष पढियो, फेरि 2 वर्ष काम गरियो, फेरि 3 वर्ष पढियो, फेरि 1 वर्ष काम गरियो, फेरि 2 वर्ष पढिसकेपछि बल्ल एउटा विशेषज्ञ डक्टर बनियो। यत्रो दिन यत्रो वर्षसम्म एउटै कुरा गर्दाखेरि टुटे हुने पाटो चाहिँ मिनिममै हुन्छ,
2: हामीले कम हुन्छ,
1: हजुर कमै हुन्छ, तर हामीले सकेसम्म बिरामीलाई राम्रो होस् भनेर नै गर्ने हो। तर त्यो सँगसँगै कस्तो हुन्छ नि, हाम्रो मैले अहिले यहाँ हेर्दाखेरि चाहिँ अब विगत 2 वर्षदेखि म यहीँ घोराईमा आइसियुमा काम गर्दाखेरि चाहिँ मैले के देख्छु भने बिरामीहरूको चाहिँ के हुन्छ भने सामान्य 4 दिन ज्वरो आयो, 4 दिन ज्वरो आउँदासम्म फार्मेसीमा जानुभयो, पाभरिको एन्टिबायोटिक खानुभयो, अनि ज्वरो कम भएन, 7औं दिन आउनुभयो, प्रेसर पनि छैन, त्यसलाई हामीले सेप्सिस भन्ने वर्ड भन्छौँ, त्यो भनेको शरीरको विभिन्न ठाउँमा चाहिँ इन्फेक्सन फैलिसकेको त्यस्तो अवस्थामा आउनुहुन्छ। अनि बिरामीको आउँदाखेरि चाहिँ के हुन्छ, अब मैले आइसियुमा राखेर राख्दाखेरि आज लगाएर अब औषध चलाए पनि भोलि बिहान त त्यो बिरामी ठिक भएर हिँड्ने भएर पठाउँछ भन्ने हुन्छ,
2: त्यो
1: अपेक्षा त्यो हुन्छ। तर यति जटिलमा अवस्थामा पुगेर आउनु भएको हुन्छ कि हामीले चाहेर गर्न सक्ने कुरा गर्दा गर्दै पनि सधैँभरि राम्रो आउटकम हुन्छ भन्ने छैन। अनि त्यसपछि राम्रो कुरा बिरामी खुसी हुनुहुन्छ जानुहुन्छ, नराम्रो कुरा चाहिँ बाहिर निक्लिने हो,
2: राम्रो कुरा प्रचार हुँदैन
1: हुँदैन, नराम्रो कुरा चाहिँ प्रचार हुने। अब जस्तो हिजकै म अहिले यहाँ आइपुग्नु चाहिँ त्यही च्याउकै कुरामा, बिरामीले च्याउ खानुभएछ, च्याउ खाएर बिहान खानुभएछ, बिहान खाएपछि दिउँसो पेट दुख्न थालेछ, अब सामान्य पेट दुखेको होला भन्नुभयो, बेलुका पनि च्याउ खानुभयो, त्यसपछि रातिबाट पखाला सुरु भयो, रातिबाट पखाला सुरु भएपछि अर्को दिन पनि पखाला हो भनेर सामान्य बस्नुभयो। हाम्रो हस्पिटलमा आउँदाखेरि 3 दिनको दिन राति 1:30 बजे
2: त्यो पनि तेस्रो पटकमा आउनु भएको छ,
1: तेस्रो पटक
2: सिपुर जानुभएको छ, प्रतिष्ठान आउनुभएको छ,
1: त्यहाँ पनि प्याक भएपछि त्यहाँ आइपुग्नु भएको छ। आउँदाखेरि प्रेसर छैन, हाम्रो सामान्य 120/80 हुनुपर्ने प्रेसर 50/30 बनाएर आउनु भएको छ, 25 पटक बखला लाग्यो, 10 चोटि बान्ता भयो भनेर आउनु भएको छ। अब त्यो अवस्थामा हामीले आइसियुमा लगेर हामीले गर्न सक्ने सबै कुरा गर्दाखेरि पनि अब फर्काउन त गाह्रो हुन्छ, अब त्यति गर्नुभयो डक्टर, हामी म रातभरि नसुतेर गर्दाखेरि पनि मैले बचाउन सकेन, तर त्यो कस्तो अवस्थामा हुनुहुन्थ्यो भने उहाँलाई अब जहाँ लग्यो भने बस्ने अवस्था चाहिँ थिएन, हामीले गर्न सक्ने कुरा गर्ने हो। अब त्यसपछि बित्नुभयो, बितिसकेपछि अब बिरामीलाई त यहाँ भएर भएन, काठमाडौँ लगाए हुन्थ्यो, हजुरले हामीलाई रिफर गर्नु भएन भने जस्तो कुरा चाहिँ सुन्न आउँछ नै आउँछ। अब त्योमा चाहिँ हाम्रो नेग्लिजेन्स केयरलेसनेस भन्दा पनि बिरामीको चेतना पनि त्यो लेभलको छैन, कुन अवस्थामा मैले बिरामीलाई हस्पिटल ल्याएर आएको छु, अहिले बिरामीको अवस्था कुन अवस्थामा छ, र कुन अवस्थामा भएको बिरामी सुधार हुन्छ र कुन अवस्थामा भएको बिरामी चाहिँ जटिल भएर सुधार हुन नसक्ने अवस्थामा हुनुहुन्छ भन्ने जुन चेतना एउटा चाहिन्छ, त्यो नै नभएको कारणले पनि यो यस्तो न्युजहरू धेरै आएको जस्तो लाग्छ मलाई।
2: डाक्टर साहब, जस्तो एउटा कुरा, हामी पेसाले डक्टर छौं तर फेरि हामीमा त्यो मानवीय स्वभाव चाहिँ छ नै होइन, गर्दा गर्दै अब एउटा उमेरले पाएको होइन, उत्तरार्ध उमेरले चाहिँ भइसकेका मान्छे, 70, 80, 90 वर्ष पुगिसकेका मान्छेमा त बुढेसकाल थियो, जाने उमेर भइसकेका थियो होइन, एउटा सांस्कारिक हिसाबले पनि हामी त्यो सोच्छौ, तर लाउ लाउ खाउँ खाउँको उमेरको बच्चा, एउटा केही गर्ने दक्ष जनशक्ति, गर्दा गर्दै आफ्नै आँखा अगाडि त्यसले प्राण त्याग गर्दाखेरि कस्तो लाग्छ?
1: यस्तो हुन्छ, अलिकति बुढो मान्छे दम भएर आउनु भएको छ, लामो समयदेखि दममा हुनुहुन्छ, भेन्टिलेटरमा राख्छौँ हामीले, हामीले चाहिँ त्यो बेला चाहिँ के गर्छौँ भने 80 वर्षको पुगिसक्नु भएको भेन्टिलेटरमा मैले एक हप्ता राखेर भेन्टिलेटरबाट निकाल्न नसकेर अवस्था बिगारेर बिरामीलाई पनि गाह्रो भयो भने हामीले त्यही अनुसार काउन्सिलिङ गर्छौँ। सकेसम्म उहाँलाई 2 दिन हेरौँ, उपचार ठिक भयो राम्रो भयो भने हामीलाई इम्प्रुभ भएको थाहा हुन्छ, हामी त्यही अनुसार भन्छौँ, त्यही अनुसार अगाडि बढौँला। अवस्था अब सुधारै भएन भने चाहिँ हामीले पनि घर लग्नुहोस् ठिक छ भनेर जान्छौँ। तर अब जुन बिरामी चाहिँ अब भर्खरको 20 वर्ष 22 वर्ष 25 वर्षको उमेरको बिरामी अब बिखाएर आउनु भएको छ, हामीले गर्न सक्ने सबै कुरा गर्दा गर्दै पनि बित्नु भयो भने चाहिँ हामीलाई पनि त्यो दिन चाहिँ निद्रा नलाग्ने नै हुन्छ।
2: त्यहाँ चाहिँ त्यो बेला चाहिँ एक खालको सन्नाटापन हुन्छ नै होइन, त्यो डक्टरमा पनि हुन्छ, त्यो चाहिँ बिरामीका आफन्तमा छन् हुने कुरा भइहाल्यो। त्यो बेला चाहिँ बिरामीका आफन्तहरूले त्यो एग्रेसिभ पाराले डक्टरहरूले अलिकति नेग्लिजेन्स गर्यो होइन भन्दाखेरि त्यो आफूले गरिराख्या छ, सक्दो गरिराख्या छ, एउटा पेसागत हिसाबले विशेषज्ञताका हिसाबले आफूले गरिराख्या छ, त्यो कुरा नेगेटिभिटी आउँदाखेरि चाहिँ कस्तो लाग्छ?
1: यस्तो सुरु सुरुमा चाहिँ अलिकति रिस उठेको जस्तो हुन्थ्यो मलाई, तर अहिले चाहिँ मैले आइसियुमा लामो समय गरेपछि चाहिँ मलाई कस्तो भइसक्यो भने आफूलाई त्यो ठाउँमा राखेर हेरिदो रहेछ कि, किनभने मेरो लागि त मैले आइसियुमा 10 जना बिरामी हेरेको छु, तर 10 जना बिरामीको त कसैको सबैको आफ्नो आफ्नो बुवा आमा छोरा छोरी बुढी भन्ने हुनुहुन्छ, अनि त्यही भएर अब बुढी नै बितिसक्यो भनेपछि सामान्य आक्रोश आउनु भनेको सामान्य हो जस्तो लाग्छ अहिले, त्यही भएर चाहिँ त्यो कुरालाई सामान्य रूपमा नै लिन्छु मैले चाहिँ। ठिकै छ, अब हामीले गर्न सक्ने गरेको मैले गर्न सक्ने गरेकै हो होइन, मैले गर्न सक्दा गर्न खोज्दा खोज्दै पनि कति अब हजुरले भने जस्तै भगवान् त होइन, मैले सकेसम्म त बचाउन प्रयास नै गर्ने हो होइन, त्यो गर्दा गर्दा पनि बित्नु भयो भनेपछि आक्रोश आउनु सामान्य हो र मैले यो कुरालाई सामान्य रूपमा नै लिनुपर्छ जस्तो लाग्छ, त्यही भएर आजभोलि चाहिँ मैले सामान्य रूपमा नै लिने गरेको छु।
2: हामी कार्यक्रमको उत्तरार्धतिर छौँ, दाङको एउटा प्रतिष्ठित र सुविधा सम्पन्न हिसाबले हेरिन्छ सञ्जीवनी शिक्षण अस्पताललाई। आम नागरिकको एउटा गुनासो के छ भने स्वास्थ्य सेवा चाहिँ महँगो भयो भनेर भनिन्छ। अब हुन त त्यहाँ तपाईँ काम गर्नुहुन्छ, त्यसका लगानीकर्ताहरू अनि छुट्टै छन् होइन, खासले यो सेवा नै महँगो हो कि बनाइन्छ डाक्टर साहब?
1: सेवा अब सेवा नै महँगो त होइन होला यसलाई, किनभने अब हामी विदेशमा यही कुरा फ्रीमा हुने, नेपालमा यही कुरा पैसा यति महँगो। अब हाम्रो आइसियुमा एक दिन बसेको मात्रै 16,000 पर्छ, भेन्टिलेटरमा राखेको 16,000 भनेको भेन्टिलेटर चार्ज मात्रै, औषधि यताउति गर्दा 20,000 पर्छ। सामान्य अब एउटा दिनमा 1,000 रुपियाँ कमाउने मान्छेलाई भेन्टिलेटरमा राख्दाखेरि दिनको 20,000 पुग्दाखेरि मलाई नै हात काम छ भेन्टिलेटरमा राखौँ कि नराखौँ भनेर। सेवा नै महँगो त होइन होला, यो चाहिँ हाम्रो के भन्छन् नियमहरू, जुन सरकारले बनाएको नियम कानूनहरू बिमादेखि लिएर सबै कुरा गर्दाखेरि चाहिँ सामान्य नागरिकलाई सहज नै हुनुपर्ने कुरा हो। जुन 16,000 भनेको एउटा मसिन हो, मसिनले अक्सिजन दिइरहेको यसलाई 16,000 पुर्याउनु पर्ने हो जस्तो चाहिँ लाग्दैन, तर मसिन आफैमा महँगो छ। अब एउटा भेन्टिलेटर मसिन 1 करोडदेखि 2 करोड बीचमा पर्छ, एउटा एमआरआई मसिन 10 करोडदेखि 15 करोड पर्छ होइन। मसिन महँगो भए पनि यसलाई हामीले सहज बनाउनु चाहिँ सकिन्छ। अब सहज बनाउनलाई मेरो डक्टरको हातबाट मात्रै भन्दा माथिबाट नै मन्त्रालयदेखि नै नियमदेखि लिएर हाम्रो सबै कुरा त्यही अनुसार सहज बनायो भने सामान्य जनतालाई सहज हुने हो। अब माथिदेखि नै सहज छैन, अब जस्तो हाम्रो यहाँ सरकारी अस्पताल भनेको तुलसीपुरमा आइसियु सर्भिस नै छैन, जबकि त्यहाँ भेन्टिलेटरहरू पनि छ, डक्टरहरू पनि हुनुहुन्छ। भेन्टिलेटर त्यहाँ नचलेको 2-3 वर्षदेखि नै भयो, त्यहाँको बिरामी आउनुभयो भने त्यहाँबाट रिफर हुन्छ, त्यहाँबाट आउनुहुन्छ प्रतिष्ठान।
2: त्यो चल्यो भने त त्यो 16,000 20,000 त तिर्नु पर्दैन थियो,
1: तिर्नै परे पनि 16,000 सरकारी अस्पताल हुनाले 5,000 10,000 कम हुन्थ्यो होला होइन। त्यहाँ बन्द भएपछि आउनुहुन्छ प्रतिष्ठानमा बेड प्याक हुन्छ, किनभने सबै लोड बोक्ने प्रतिष्ठानले। त्यसपछि जानुहुन्छ सञ्जीवनीमा जाँदाखेरि अब भेन्टिलेटर चार्ज त हाम्रो राप्तीमा र प्रतिष्ठानमा र सञ्जीवनीमा इक्वल नै छ, तर पनि अब बिरामी एक त बिरामीको अवस्था बिग्रिनु भयो, तुलसीपुरमै भएको भए त बिरामीले त्यही सुविधा पाउनुहुन्थ्यो, उहीँ उपचार हुन्थ्यो, 10 मिनटले पनि फरक पर्छ, 5 मिनटले फरक पर्छ। लामो घुम्दै घुम्दै त्यहाँ पुग्नुहुन्छ, त्यसपछि फ्रीमा हुने कुरा या 5,000 हुने कुरा प्राइभेट संस्थामा गएपछि अलिकति महँगो त पर्ने नै भयो, बिरामीलाई नै लास्टमा गएर सबै भोर चाहिँ बोझ बोक्ने चाहिँ बिरामी नै पर्नुहुन्छ लास्टमा चाहिँ।
2: अन्तिममा रेडियो सुनेर

0: भएन. त्यसपछि चाहिँ व्यायाम व्यायाम भनेर जिम जाने दिनको म यहाँबाट घरधारा पुग्छु, घरधाराबाट यहाँ आउँछु होइन कि, सामान्य 15-20 मिनट बिहान सिधा बाटोमा उकालो पनि चढ्नु परेन, ओह्रालो पनि झर्नु परेन, सामान्य सिधा बाटोमा 10-20 मिनट हिँड्नु पर्यो. त्यसपछि नुन, सकेसम्म नुन एकदमै मिनिमम खानु पर्यो. त्यसपछि तारेको कुराहरू कम गर्नु पर्यो. रातो मासु, खसीको मासु, राँगाको मासु, बुङ्गुरको मासु भनेको महिनामा एकचोटि खाए पुग्छ. त्यो सँगसँगै हामीले खान पर्ने तर नखाने भनेको साग सब्जी फलफुललाई चाहिँ सकेसम्म धेरै खानु पर्यो. त्यति गरेपछि चाहिँ अब हुने रोग, अब जुन चाहिँ हामीले रोकेरै नरोकिने रोगहरू त होला नै, तर जुन हामीले रोकिने रोगहरू छन् 50-60% त हामीले रोक्न सक्ने कुराहरू हुन्छ, त्यो कुराहरू चाहिँ रोकिन सक्छ.
1: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
0: धन्यवाद.
1: आदरणीय श्रोताहरू, आजको कार्यक्रमको समय यही सकिन्छ. अर्को हप्ता नयाँ विषयवस्तु नयाँ अतिथिका साथमा उपस्थित हुनेछौ. तबसम्मका लागि प्रविधिका मित्र अमृता डाङलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता अमर क्षितिज पनि विदा हुन्छु. नमस्कार.
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल. लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा.
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दाङ. फोन नम्बर 0825-81-210. थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ.
4: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि.
5: वरिष्ठ हार्ट जोन तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा.
6: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
5: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोरिङ सम्बन्धी अपरेशन सेवा.
7: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू.
4: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच. फोन नम्बर 0825-63-218.

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल मा आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब आई कनेक्टेड
1: मध्य पश्चिम जांच चेक यति बेला बेलुकी को 7 बजे को छ
2: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडीमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
3: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
2: हजुर विगत 3 दशकदेखि तपाईहरुकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडीमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822962264
6: तपाईको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
8: उपचार हुने रोगहरू पाइल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी इलर्जी

0: कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
0: हड्डी चिएको, लसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
0: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578445226।
4: डाक्टर आउने बारे सूचना।
5: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
4: डाक्टरद्वारा दिइने सेवाहरू,
5: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
4: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
6: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
7: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08। होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
6: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-9910।
6: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 15 शहीद गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: कुरा कसले गल्ती गर्यो, कसले ठीक गरेन, कसले बोल्यो, कसले बोलेन।
2: निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र दुई आयुक्त सर्वसम्मत अनुमोदित। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसम्म छलफल। सरकारले नौ विधेयक संसदमा लैजाने निर्णय।
3: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक। खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक।
2: सामुदायिक रेडियोका समस्या समाधान गर्न कोरापको सरकारसँग 13 बुँदे माग। चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। सरकार र चिकित्सक बीच 5 बुँदे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता।
4: अहिले हाम्रो राज्यमाथि जुन सांघातिक आक्रमण भयो थियो त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानून अनुसार कार्यवाही अगाडि बढ़ाउने कुराहरूको एश्योरेन्स।
2: र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डद्वारा नेपाललाई 226 रनको लक्ष्य।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: सुनसरी देवानगंजको घटना केवल एउटा स्थानीय विवाद मात्रै होइन, यो सामाजिक सद्भावको परीक्षा पनि हो। आज राजनीतिक दलहरूबीच भएको साझा प्रतिबद्धता स्वागत योग्य छ, तर शान्ति केवल वक्तव्यले होइन जिम्मेवार व्यवहारबाट स्थापित हुन्छ। अफवाह र उत्तेजना भन्दा माथि उठेर संवाद, संयम र आपसी विश्वासलाई बलियो बनाउनु आज सबैभन्दा ठूलो आवश्यकता हो। नेपाल बहुलताको देश हो, त्यसैले सामाजिक सद्भाव जोगाउनु सबैको साझा जिम्मेवार। अब खबर सन्तोषी रावलबाट।
6: सुनसरीमा जारी हिंसा रोक्न, सामाजिक सद्भाव कायम राख्न शीर्ष दलहरू एकमत भएका छन्। पछिल्लो समय सुनसरीमा जारी धार्मिक हिंसामा राजनीतिक दलको अप्रत्यक्ष संलग्नता रहेको भनी विभिन्न संचार माध्यमहरूमा समाचार प्रकाशित प्रसारित भएपछि दलहरूले शान्ति कायम गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन्। सन्तोष गन्धर्वको रिपोर्ट।
7: श्रीनगरभित्र रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको संसदीय दलको कार्यालयमा आज देखिएको दृश्य सामान्य थिएन। सत्ता र प्रतिपक्ष को तीखा आरोप प्रत्यारोप केही बेरका लागि थाँती राख्दै संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरू एउटै टेबलमा बसे। बसाईको उद्देश्य एउटै थियो, सुनसरी देवानगंजमा बिग्रिँदै गएको अवस्थालाई थप जटिल बन्न नदिनु र सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता जनाउनु। बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने,
1: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संसार गर्ने साथीहरूले बुझ्नु पर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने त्यसले परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन।
7: सुनसरीको देवानगंजमा दुई समुदाय बीचको झडपमा प्रहरीले भीड़ नियन्त्रण गर्न चलाएको गोलीले एक स्थानीय युवकको मृत्यु भएपछि दंगा थप भड्किएको थियो, जसलाई रोक्न प्रहरी प्रशासनलाई हम्मे परेको छ। घटनामा राजनीतिक संलग्नता र सरकारको आलोचना बढ़दा यसले थप दुर्घटना निम्त्याउने भन्दै शीर्ष दलहरू छलफलमा जुटेका हुन्। छलफलपछि संयुक्त अपील जारी गर्दै 9 राजनीतिक दलले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न, संचार माध्यमलाई तथ्यपरक र समयमित सूचना सम्प्रेषण गर्न अपील गरेका छन्। कांग्रेस सभापति गगन कुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति भएकाले यसलाई जोगाउनु पर्नेमा जोड़ दिनुभयो।
8: तल्लो तहमा सुनसरी लगायतको अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौं र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ, कतिपय ठाउँ अवांछित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ, ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नकुरौं। त्योभन्दा पहिले हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौं र यसका निम्ति नेपाली कंग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौं।
7: राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही, पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग गरे। राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही, पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग पनि गरेका छन्। एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूले यस्ता घटनालाई प्रश्रय दिन नमिल्ने भन्दै तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाहीको माग गर्नुभयो।
9: जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।
7: सामाजिक सद्भावमा खलल पुर्याउने यस्ता खालका झडप नेपालमा पहिलो पटक भने भएको होइन। यसअघि पनि पटक पटक विभिन्न स्थानमा यस्ता साम्प्रदायिक घटनाहरू भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्गदेलले समस्याको जड़ासम्मै पुगेर समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो।
10: यो एक ठाउँको घटनाको रूपमा मात्रै नलिन र यही समाधान भयो भन्दैमा यो समस्या सधैँलाई समाप्त भयो भन्ने नठान्न सुनसरीमा मात्रै भएको होइन र यो चोटि मात्रै भएको होइन। यस प्रकारका घटनाहरू पटक पटक भइराखेका छन्।
7: नेपाल सबै समुदाय वर्ग धर्म र भाषाभाषीको साझा फूल बारी हो। यसको मर्यादा हामी आफैले राख्नुपर्ने सांस्कृतिक विज्ञहरू बताउँछन्। यति बेला सुनसरीको दिवानगंजमा शान्ति र समन्वयता कायम राख्न नागरिक तहबाट पनि अपीलको खाँचो छ।
6: यसैबीच कोशी प्रदेश सरकारले सुनसरीको देवानगंज घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई 2,00,000 रूपियाँ राहत दिने घोषणा गरेको छ। आगजनीबाट घर पसल तथा अन्य संरचनामा क्षति पुगेका परिवार र घाइतेलाई 50,000 रूपियाँका दरले राहत उपलब्ध गराइने समेत सरकारले घोषणा गरेको छ। देवानगंज घटनापछि हरिनगर र देवानगंज गाउँपालिकामा सर्वपक्षीय बैठक बसेको छ। राजनैतिक दल, सामाजिक संघ संस्था र स्थानीय अगुवाहरूले संवाद मार्फत समस्या समाधान गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच देवानगंज घटनापछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आज पनि जारी छ। सरकारले 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक लगायतका विधेयक संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
3: ल्याएको विधेयकहरू संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णयहरू गरेका छौं। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक, कर्मचारी संचय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक, अर्को अर्थ मन्त्रालयबाट सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वनिजले तोकेको अधिकृतलाई विदेशी विनियम सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय भएको छ। अर्को भूमि मन्त्रालयबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेट राज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने निर्णय भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद छैटौं संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय भएको छ।
6: प्रतिनिधि सभा बैठक अघि सभामुख डोलप्रसाद रायले प्रधानमन्त्री प्रतिपक्षी दलका नेता तथा विभिन्न राजनैतिक दलका प्रमुख सचेतकहरूसँग छुट्टा छुट्टी छलफल गर्नुभएको छ। सभामुखको सचिवालयका अनुसार छलफलमा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो। यस्तै सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग पनि बैठकको कार्य सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी कार्यसूचीलाई सहज रूपमा अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको छ। प्रतिनिधि सभाको बैठक भोलि बस्ने तय भएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र 2 आयुक्तको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले प्रमुख निर्वाचन आयुक्तका लागि मानबहादुर कार्की तथा आयुक्तका लागि गुरू बागले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रमुख निर्वाचन आयुक्तका लागि कार्कीको संसदीय सुनवाईलाई आज सम्पन्न भएको थियो। बागले र सुब्बाको सुनवाई भने हिजो नै सकिएको थियो। समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको प्रक्रिया अब थप अघि बढ्नेछ। सामुदायिक रेडियो प्रसारक संघ अकुरात नेपालले सामुदायिक रेडियोहरूले भोग्नु परेको कानूनी र व्यवहारगत उल्झन हटाउन सरकारसँग माग गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलचनासँग आज सिंहदरबारमा भेट गर्दै अकुराबका पदाधिकारीहरूको टोलीले सामुदायिक रेडियोले पछिल्लो समयमा सामना गर्नु परेको चुनौतीका बारेमा जानकारी गराउँदै राज्यले संकटको समयमा अभिभावकको भूमिका खेल्नुपर्नेमा ध्यान आकर्षण गराउनु भएको हो। भेटमा अकुराबका अध्यक्ष अर्जुन गिरीले नेपालको संविधानको प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र समावेशी लोकतन्त्रको सुदृढीकरणमा सामुदायिक रेडियोहरूले विगत तीन दशकदेखि अतुलनीय योगदान पुर्याउँदै आएको उल्लेख गर्दै राज्यको सहयात्रीका रूपमा रहेको सामुदायिक रेडियोलाई नीति निर्माणमा पनि सहभागी गराउन माग गर्नुभयो। अकुराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले सामुदायिक रेडियोलाई सामुदायिक प्रसारण प्रणालीको महत्वपूर्ण आधारका रूपमा नीतिगत मान्यता र व्यवस्थापनका लागि बजेट मार्फत नै सम्बोधन गर्ने बेला भइसकेको बताउनुभयो। कार्यवाहक महासचिव भक्त संतानले संचार क्षेत्रको लामो कार्य अनुभव मन्त्री तिमिलसनासँग उल्लेख गर्दै सामुदायिक रेडियोको विकास, व्यवस्थापन र सञ्चालनका लागि सरकारले सामुदायिक प्रसारण सम्बन्धी कानूनी बहस, विज्ञापन वितरण प्रणालीको पुनर्संरचना, संचार सम्बन्धी नयाँ कानून निर्माणका क्रममा सामुदायिक रेडियोको दिगोपनालाई उच्च प्राथमिकतामा राखिनुपर्ने धारणा राख्नुभयो। सरकार र नेपाल चिकित्सक संघ बीच पाँच बजे सहमति भएपछि चिकित्सकहरूले देशव्यापी आन्दोलन फिर्ता लिएका छन्। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलपछि भएको सहमति अनुसार नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिमाथि प्रचलित कानून अनुसार थप कार्यवाही अघि बढ़ाइनेछ। सहमति अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनका लागि आगामी प्रतिनिधि सभा अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै स्वास्थ्य सम्बन्धी विषयमा उपभोक्ता संरक्षण ऐन संशोधन गर्न सात दिनभित्र चिकित्सक संघको सहभागितामा कार्यदल गठन गरिने भएको छ। पाँच बजे सहमति सँगै नेपाल चिकित्सक संघले आजदेखि आन्दोलन स्थगित गर्दै देशभरका स्वास्थ्य संस्थामा नियमित सेवा सुचारू गर्ने निर्णय भएको संघका अध्यक्ष बद्री रिजालले सीआईएनसँग बताउनुभयो।
4: अहिले हाम्रो दार्चामाथि जुन सांघातिक आक्रमण भयो थियो त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानून अनुसार कार्यवाही अगाडि बढाउने कुराहरूको एस्योरेन्स र साथसाथै जुन एनले गर्दा चिकित्सक असुरक्षित भइरहेको थियो त्यसमा संशोधन गर्ने कुराहरू कानूनको सचिव लगायत स्वास्थ्यको सचिवहरूसित बसेर भएको हुनाले आजको आन्दोलन सँगसँगै उपभोक्ता अदालतमा पछि कमिटी बनाएर संशोधन गर्ने कुराहरू भइसकेपछि आजको आन्दोलन स्थगित भएको।
6: साझा खबरमा अब खेल खबर। नेदरल्याण्डसले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लीग टूमा नेपाल सामु 226 रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले टस जितेर टस टीमलाई पहिले ब्याटिङको निम्ति दिएको थियो। त्यसक्रममा घरेलु टीमले 9 विकेट गुमाएर 225 रन बनायो। नेपालले अहिले खेलिरहेको छ। नेपालका लागि करण केसीले कसिलो बोल्डिङ गर्नुभयो। उहाँले 30 रन खर्चेर 4 विकेट लिनुभयो। यस्तै दिपेन्द्र सिंह ऐरीले ओभरमा 30 रन खर्चेर 2 विकेट लिनुभयो। हेमन्त धामी र ललित राजवंशीले पनि 1-1 विकेट लिनुभएको थियो।
11: चिकित्सक आन्दोलनमा बिरामी उपचार नपाई फर्किन बाध्य।
12: बैतडीबाट अब 500 रुपियाँ टिकट तिरेर आए, फेरि अब जाँदाखेरि पनि 500 तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन।
11: सहज रूपमा उपचार पाउनुपर्ने बिरामीको माग रिपोर्ट सँगै एक्लिँदै नेपाली ज्येष्ठ नागरिक माया र हेरचाहको खाँचो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
14: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
15: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
13: अनुहारका हड्डी भाँचिएको जोड्ने,
15: दाँतको एक्सरे सेवा,
13: सामान्य तथा जटिल दाँत निकाल्ने,
15: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
13: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
15: मेसिनबाट जरेदेखि दाँत फरिने,
13: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
15: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार,
14: बाल बालिका को दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
15: साथ ही
14: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थो डेन्टिस्ट डाक्टर चेतनारायण पाण्डे द्वारा दैनिक रूपमा
15: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
16: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकारका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारका नाममा यस्तो आदेश दिएको हो। आदेश अनुसार अब कानूनले गोपनीय राख्नुपर्ने मुद्दा बन्द इजलासमा हुने सुनवाई मुद्दाका पक्ष वा उनीहरूका कानून व्यवसायीले प्रत्यक्ष प्रसारण नगर्न अनुरोध गरेका मुद्दा तथा अदालती प्रसारणका लागि उपयुक्त नठहर्याइएका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण गर्न पाइने छैन। युवा श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको युवा सम्बन्धी कानून संशोधन तथा एकीकरण विधेयकको मस्यौदाप्रति सरकारवालाले आपत्ति जनाएका छन्। राष्ट्रिय युवा परिषद गठन गरी राष्ट्रिय युवा परिषदलाई राष्ट्रिय युवा विभाग गठन गरी राष्ट्रिय युवा परिषदलाई कमजोर बनाउन खोजिएको आरोप उनीहरूले लगाएका छन्। युवा गैर सरकारी संस्था महासंघ नेपालले आयोजना गरेको अन्तर्क्रियामा सहभागीहरूले विधेयकलाई युवा मैत्री समावेशी र सहभागितामूलक बनाउन संशोधन गर्न सरकारसँग माग गरेका छन्। कार्यक्रमपछि जारी चार बुद्धे घोषणा पत्रमा राज्यका सबै तहमा युवाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न पनि आग्रह गरिएको छ। सरकार र चिकित्सकहरूबीच सहमति भएपछि आन्दोलन फिर्ता भए पनि आज दिनभर भने आन्दोलनका कारण हजारौं बिरामी उपचारबाट वञ्चित हुनु परेको छ। चिकित्सकमाथिको आक्रमणका घटना रोकिनुपर्ने मागसहित देशव्यापी रूपमा शुरू गरिएको हड़तालका बारेमा कुनै जानकारी नपाएका बिरामी आफन्त अस्पताल पुगे पनि उपचार नपाउँदा उनीहरू आक्रोशित भएका हुन्। डडेलधुरा अस्पतालको पनि आकस्मिक भएका सबै सेवा बन्द हुँदा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उपचारको आशमा आएका बिरामी र उनीहरूका आफन्त मर्कामा परेका छन्।
4: वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले हड़तालको आह्वान गरेको हो। त्यसमा ऐक्यबद्धता जनाउँदै डडेलधुरा अस्पताल प्रशासनले पनि बुधबार आकस्मिक बाहेकका सबै ओपीडी सेवा बन्द रहने सूचना जारी गरेको थियो। तर अस्पतालको सूचना थाहा नपाएका बिरामी अस्पताल पुगे तर उपचार पाएनन्। डडेलधुराको भागेश्वर गाउँपालिका पाँच सिराडका सुरेन्द्र बहादुर पुन।
5: मेरो बिरामी चाहिँ भाउजू अनि बाबु छ अनि मम्मी तीनजनालाई लिएर आएको छु। मैले अहिले इमर्जेन्सीमा उपचार भइरहेको छ। त्यो जानकारी चाहिँ हामीलाई भएन नि त, किनकि 81 अब अस्तिबाट बिरामी भएपछि हामीले यहाँ ल्याइसकेपछि होइन यहाँले अब यो सेवाको सुविधा छैन। यहाँ सोध्यो 12 नम्बरका टिकट गर्न बन्द छ, 12 नम्बर बन्द छ भनिसकेपछि यसको डिसिजन के छ त जनताहरूले त्यो भन्ने गर्दा इमर्जेन्सीमा जानुहोस् भनेर इमर्जेन्सीमा जानु भनिसकेपछि खर्च पनि त्यति रहेछ नि त होइन। त्यो त हामीलाई थाहा छैन कति खर्च लाग्छ के लाग्छ त्यो त हामीलाई थाहा छैन नि त।
4: ओपीडी सेवा बन्द रहेको जानकारी नै नभएकाले टाढाबाट बिरामी अस्पतालमा पुगेका हुन्। नियमित उपचार स्वास्थ्य परीक्षणका लागि आएका सयौं बिरामी भने सेवा नपाएर प्रभावित भएका छन्। बैतडीको दशरथन नगरपालिका एक मुसिया चौरका लोकराज भट्ट।
6: बैतडीबाट अब 500 रुपियाँ टिकट तिरेर आए, फेरि जाँदाखेरि पनि 500 तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन। मेरो दाग हो, दाग म एक महिना अगाडि सुई लगाएर गएको हुँ, पछि एक महिनापछि बोलाउनु भएको थियो, फेरि भेटेन। आज 10 दिनपछि अझ आएको त आज पनि बन्दै भएर एकदम दुःख लाग्यो। अब फर्किन्छु सर, दुःख त जनतालाई नै हुन्छ सर, म के भन्ने।
4: डोटीको दिपायल सिलगढी नगरपालिकाको कालागारकी झाँकरी जोरा घाँटी दुख्ने समस्याको उपचार गराउन दुईजनाको 800 रुपियाँ जीप भाडा तिरेर डडेलधुरा अस्पताल पुग्नु भएको थियो। अस्पताल प्रशासनले आकस्मिक सेवा भने नियमित सञ्चालनमा रहेको जनाएको छ, तर स्वास्थ्य कर्मीमाथि हुने आक्रमणको विरोध र उनीहरूको सुरक्षाको मागलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। त्यसको प्रत्यक्ष असर भने उपचारको आशामा टाढा टाढाबाट खर्च गरेर अस्पताल पुगेका बिरामीमाथि परेको छ। तर्कराज भट्ट, CIN रेडियो अमरगढी, डडेलधुरा।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बढ्दै ज्येष्ठ नागरिकको संख्या, घट्दै परिवारको साथ।
7: मेरो सानो छोरा 4 वर्षको थियो, अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एकै बस्नु परिरहेछ।
3: उमेरसँगै बढ्दो एक्लोपनको समस्या, परिवारको साथ नै औषधि। विशेष सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा। विचिन अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
9: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
8: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
9: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
8: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि। मोबाइल नम्बर 98494-67487।
10: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
11: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाँ टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
12: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
13: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825-62-23-98-78-1817 र 98-78-35-643।
14: भर्ना सम्बन्धी सूचना।
15: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
16: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
17: सम्पर्क फोन नम्बर 0825-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
18: तर शरीरमा भने पहिले जस्तो ताकत छैन। उमेर बढ्दै जाँदा स्वास्थ्यमा केही सीमितता आउनु स्वाभाविक भए पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ।
19: अहिले आफू ज्येष्ठ नागरिक भएको बेलामा चाहिँ त अहिले इन्टर्नल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी हो भने त पटक्कै छैन। तर फिजिकल्ली चाहिँ कहिले काहीँ अलिकत फरक अनुभव हुन्छ। अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो, छोडिदिनुपर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गर्यौँ। छोडिदिएन भने खै हामी यो त ज्येष्ठ नागरिक सिटो हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो। त्यो कुराको फरक चाहिँ छ।
18: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले परिवारलाई आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण, हेरचाह र सम्मान गर्ने कानूनी दायित्व दिएको छ। ऐन अनुसार आफ्नो आर्थिक हैसियत अनुसार परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्छ। इच्छा विपरीत घरबाट अलग राख्न पाइँदैन, तर व्यवहारमा यी अवस्था एकदमै कम लागू हुने गरेको छ। अझ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गहिरो छ। फरक पहिचान नेपालमा कार्यरत सलिना चौधरी,
20: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन्, अरू ज्येष्ठ नागरिकहरूलाई चाहिँ जसरी भत्ताहरू दिएको छ सामाजिक सुरक्षा भत्ता भनेर, त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको भए अझ सहज हुन्थ्यो र ती आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
1: 70 वर्ष पुगेपछि त सबै ज्येष्ठ नागरिकहरूले भत्ता पाउने हो नि त, यहाँको समुदाय चाहिँ किन छुट्नु भएको छ त?
20: किन छुट्नु भएको छ भने कतिपयको हाम्रो समुदायको नागरिकता नै छैन। नागरिकता नभएपछि नेपालबाट जति पनि सेवा सुविधा पाउनुपर्ने हो त्यो कुनै पनि सुविधा पाउनु भएको छैन। यदि नागरिकता भइदिएको खण्डमा पाउनुहुन्थ्यो होला।
18: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ, यसले केही राहत दिएको छ। तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्दा पनि परिवारको साथ र मायाको अभाव झेलिरहेका छन्। विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा बढ़ी आवश्यक पर्ने कुरा औषधि मात्र होइन, परिवारको साथ सम्मान र भावनात्मक सुरक्षा पनि हो। विदुषी नेपालका तदस्थ समिति सदस्य प्रतिमा शर्मा:
21: एकदम ठूलो समस्या भनेको परिवारबाटै उपेक्षामा पर्ने हो। विभिन्न लान्छना लगाउनेले बिर्सिन्छेले गर्न सक्दिने, यो अल्छिछे खालको लान्छना लगाउने, उनीहरूलाई के खान मन लाग्छ त्यो रुचिसँग मतलब छैन। जबरजस्ती आफ्नो लागि आफूलाई खान मन लागेका कुराहरू ज्येष्ठ नागरिकलाई जबरजस्ती खान बाध्य बनाइएका कुराहरू, ज्येष्ठ नागरिकको नि मन छ भावना छ भन्ने कुराहरू चाहिँ बिर्सिने, एकदम पुरै बिर्सेर उपेक्षा गरेर आफूहरू मात्र कुरा गर्ने, आफूहरूलाई मात्र टाइम दिने, ज्येष्ठ नागरिकलाई टाइम नदिने कुराहरू। उहाँहरू शारीरिक रूपमा अलिकति कमजोर हुन्छ तर

0: नाजुक अवस्था छ। पोषणकै साथ
1: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ। परिवारसँगको दूरी बढ़दै जाँदा मानसिक तनाव, डिप्रेशन र असुरक्षाको भावना बढ़िरहेको छ। परिवार र समुदाय दुवैले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर हुमनाथ चालिसले बताउनुहुन्छ।
2: जब तपाईँ मेन्टली अलिकता मेरो बुढेसको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
1: तीन दशकमा ज्येष्ठ नागरिकको हिस्सा झण्डै दोब्बरले बढ़ेको छ। नेपालमा अहिले ज्येष्ठ नागरिकको संख्या बढ़दै गएको छ भने जन्मदर घट्दै गएको छ। यसले भविष्यमा ज्येष्ठ नागरिक मैत्री समाज निर्माणको आवश्यकता अझ बढ़ाएको छ। त्यसका लागि राज्यको नीति, स्थानीय तहको सेवा र परिवारको जिम्मेवारी एकसाथ प्रभावकारी हुन आवश्यक रहेको विज्ञहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
3: कोशी सरकारद्वारा देवानगंज घटनाका मृतकका परिवारलाई 2,00,000 राहत, प्रभावितलाई 50,000 सहयोग गर्ने घोषणा। देवानगंज घटनामा शीर्ष दलहरूको एकमत, शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील गरिएको छ। निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र दुई आयुक्त सर्वसम्मत अनुमोदित भएका छन्। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसँग छलफल, सरकारले 9 विधेयक संसदमा लैजाने निर्णय गरेको छ। सामुदायिक रेडियोका समस्या समाधान गर्न अकोराबको सरकारसँग 13 बुधे माग, 4 प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश छ। सरकार र चिकित्सक बीच 5 बुधे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता भएको छ। र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डद्वारा नेपाल 226 रनको लक्ष्य। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज। यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम मान्छ्याक यति बेला रात्रिको 8 बजेको छ।
2: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
3: नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
2: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
3: सुनसरी घटनाले सत्ता राजनीति तरंगित, प्रधानमन्त्रीको भूमिकामा रवि देखिँदा आलोचना, चार दिनपछि बालिङले सुने सुरक्षा निकायको ब्रिफिङ, छानबिन समितिमा दुईजना थपिए।
2: सरकारसँग 5 बुधे सहमति भएपछि चिकित्सकको आन्दोलन स्थगित, डाक्टरको राजीनामा अलपत्र।
3: भक्तपुरका इन्जिनियर चौधरी विरूद्ध 2,26,00,000 भ्रष्टाचार मुद्दा, प्रमुख निर्वाचन आयुक्तमा कार्की र 2 आयुक्तमा वाग्दे र सुब्बाको नाम सर्वसम्मत।
2: भारतमा फेरि देशव्यापी आन्दोलन चर्काउने कक्रोच जनता पार्टीको धम्की, मृत्युदण्ड नै भोग्नु परे पनि स्वदेश फर्किने बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाको भनाई।
3: र विश्वकप लिग टू क्रिकेटमा नेदरल्याण्डसद्वारा नेपाल समूह 226 रनको लक्ष्य, नेपाल जवाफी ब्याटिङमा।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी

0: জীবন আধার। হিমালয়াজ অন টপ লংটাং হিমালয়কো স্বচ্ছ প্রাকৃতিক পানি अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्याली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सुनसरी घटनालाई लिएर वर्तमान सरकारको चौतर्फी आलोचना भएको छ। सुनसरीको देवानगंजमा दुई समूह बीच भएको झडपपछि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएपछि त्यसको विरोधमा काठमाडौँ सहित देशका विभिन्न ठाउँमा सरकार विरूद्ध प्रदर्शनहरू भएका छन्। सुरक्षाकर्मीले अनायासै गोली चलाएको भन्दै राजनैतिक दलदेखि सर्वसाधारणसम्मले उक्त घटनाको विरोध गरिरहेका छन्। तर प्रधानमन्त्री र गृहमन्त्री मौन रहेको भन्दै विपक्षी दलले ध्यानाकर्षण गराएका छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले आज बिहान बोलाएको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री फेसबुकको स्टाटसमा मात्र देखिएको भन्दै जिम्मेवार बन्न आग्रह गर्नुभएको छ।
2: यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु हुने ठालु भएर बस्नु, यो बेलामा रिच आउट गर्नु पर्दैन, यो बेलामा सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन र सबैको भएर सबैलाई समेटेर लिएर जाने प्रयास गर्नु पर्दैन, गर्नुपर्छ भन्ने हामी खान्छौँ र प्रधानमन्त्रीले गर्नुहोस् भन्ने हाम्रो चाहना हाम्रो माग पनि छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनु पर्ने र गृहमन्त्री स्वयं उपस्थित भई घटनाको सत्य तथ्य दलहरूलाई जानकारी गराउनु पर्नेमा त्यस्तो हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो।
2: यो बैठक चाहिँ प्रधानमन्त्रीले राख्नु भएको भए राम्रो हुन्थ्यो। प्रधानमन्त्रीले नराखेको भए पनि यो बैठकमा कमसेकम गृहमन्त्री उपस्थित भएर घटनाको बारेमा सत्य तथ्य दलहरूलाई जानकारी दिनुभएको भए राम्रो हुन्थ्यो भन्ने आफ्नो धारणा पनि राख्यो।
1: सर्वदलीय बैठकपछि रासपा सभापति लामिछानेले नै राष्ट्रपतिलाई भेटेर जानकारी गराउनु भएको थियो। प्रधानमन्त्रीको काम सत्तारूढ़ दलको सभापतिले गरेको भन्दै विपक्षी दलले आलोचना गरिरहेका छन्। प्रधानमन्त्रीको बचाउमा उत्रिँदै लामिछानेले भने पत्रकारलाई संवेदनशील बन्न सुझाउनु भएको छ।
2: यो बैठक राजनैतिक दलहरूका शीर्ष नेताहरूले विद्यमान घटनाक्रमहरूलाई हेर्ने दृष्टिकोण र सरकारलाई ध्यानाकर्षण गराउने कुराहरूको विषयमा केन्द्रित बैठक भएको हुनाले यसै ढंगले यो बैठक अगाडि बढेको हो। त्यसमा प्रधानमन्त्रीले आफ्नो आफ्नो भावना आफ्नो धारणा प्रधानमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहनु भएको छ गर्नुहुन्छ, गृहमन्त्रीले आफूले गर्ने काम गरिरहनु भएको छ गर्नुहुन्छ, अनि कुनै पनि घटनालाई शुरूआत हुने बित्तिकै त्यसको निष्कर्षमा पुग्नुपर्ने छैन। विश्व व्यवस्था कायम गर्ने हो, सद्भाव कायम गर्ने हो। अहिले हामीले आरोप प्रत्यारोप तरका कुरा कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने आजको संवेदनशीलता संसारकर्मी साथीहरूले बुझ्नुपर्ने हुन्छ।
1: नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने शान्ति सुरक्षाको अवस्था सुदृढ़ तुल्याउन र सुरक्षा निकायको क्षमता वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
3: सुरक्षा निकायलाई भीड़ व्यवस्थापन गर्न सक्ने, जंगा व्यवस्थापन गर्न सक्ने, खासरी मानवीय क्षति नहुने गरी भीड़ व्यवस्थापन गर्न सक्ने क्षमता निर्माण गर्ने कुरामा ध्यान दिनु जरूरी छ भन्ने मलाई लाग्दछ।
4: सर्वदलीय बैठकको केही घण्टापछि मात्र प्रधानमन्त्री बालिन्द्र शाहले सुनसरी घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिनुभएको छ। गृहमन्त्री सुधन गुरूङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिनुभएको हो। प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्नेमाथि कड़ा निगरानी राख्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री शाहले शान्ति सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मार्फतका दुवै सुरक्षा निकायले उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
1: सुनसरीमा भने आज चौथो दिन पनि सुरक्षा व्यवस्था कड़ा पारिएको छ। आज बिहानदेखि नेपाली सेनाले हवाई गस्ती गरेको थियो भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी गर्यो। प्रहरीले ड्रोन मार्फत कप्तानगंजको वस्तुस्थिति बुझ्ने काम गर्यो। प्रभावित क्षेत्रमा कर्फ्यू यथार्थ छ। गृह मन्त्रालयले भोलिपल्टै सहसचिव भूपेन्द्र थापाको समेत जगतमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। सो समिति र जिल्ला सुरक्षा समितिले आज घटनास्थलको स्थलगत अनुगमन गर्दै मृतक ओम प्रकाश महतोको परिवारसँग मेहताको परिवारसँग भेट गरेको छ। समितिले घटनास्थलको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दा, प्रत्यक्षदर्शी र सरकारवालासँग सोधपूछ गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न समितिलाई एक साताको समय दिइएको छ। छानबिन समितिका संयोजक सचिव थापाले सबैबाट आएका कुरा समेटेर सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने जानकारी दिनुभएको छ। गृह मन्त्रालयले आजै सचिव स्तरीय निर्णय गर्दै सो समितिमा ब्यालेस्टिक र फोरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहन सिंह धामीलाई सदस्यका रूपमा नियुक्त गरेको छ।
4: कोशी प्रदेश सरकारले सुनसरीको देवानगंजमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई 2,00,000 रूपियाँ राहत दिने घोषणा गरेको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज बोलाएको सर्वदलीय बैठकमा मृतक परिवारलाई राहत दिने विषयमा सहमति भएको हो। यसैगरी घर पसलका साथै अन्य आगजानी भएका परिवार तथा घाइतेलाई 50,000 दरले राहत दिने प्रदेश सरकारको घोषणा छ। घटनापछि सो क्षेत्रमा शान्ति सुरक्षा तथा सामाजिक सद्भाव राख्न सर्वदलीय बैठकले 8 मुद्दे निर्णय गरेको छ। साम्प्रदायिक एकता र भाइचारा कायम राख्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने निर्णय बैठकले गरेको छ। जसअनुसार पालिका तहमा सर्वदलीय बैठकहरू आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ। साथै स्थानीय प्रशासनको समन्वयमा सद्भाव यात्रा तथा सार्वजनिक अपील जस्ता कार्यक्रमहरू अघि बढ़ाइनेछ।
1: मन्त्री परिषद बैठकले भने सुनसरी घटनाको बारेमा केही बताएको छैन। आज बसेको मन्त्री परिषद बैठक सुनसरीमा सद्भाव बिथलिएको तथा पर्सामा चिकित्सक कुटिएको र त्यसै कारण सरकारी चिकित्सकले सेवा बन्द गरेको घटनामा मौन देखिएको हो। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णयबारे जानकारी दिने क्रममा सुनसरी घटनाबारे के निर्णय गर्यो भन्ने प्रश्नमा सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेल ले केही बताउन चाहनु भएन। मन्त्री परिषदले विभिन्न विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको बताउनुभएका प्रवक्ता पोखरेलले सुनसरी घटनाबारे पत्रकारले सोध्दा केही नभनेरै जानु भएको हो।
4: यद्यपि आजै सरकारसँग पाँच बुझे सहमति गरेर चिकित्सकको आन्दोलन रोकिएको छ। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर गरिएको हो। सहमति अनुसार सरकारले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐनमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड़ तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानूनी कार्यवाही प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तको आक्रमणबाट आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राम गम्भीर घाइते हुनुभएको छ। उक्त घटनालाई लिएर चिकित्सकहरूले सुरक्षा बढ़ेको भन्दै हिजो र आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्नुका साथै प्रदर्शन गरेका थिए। सेवा बन्द हुँदा ओपीडी, नियमित स्वास्थ्य परीक्षण तथा फलोअपका लागि अस्पताल पुगेका बिरामी प्रभावित भएका थिए। उक्त घटनालाई लिएर नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरूले सामूहिक राजीनामा समेत दिएका छन्। तर आजको सहमतिमा ती चिकित्सकको राजीनामा बारे केही उल्लेख गरिएको छैन।
1: नेपाल परिवेशमा दुई सातापछि भोलि प्रतिनिधि सभाको बैठक बस्दै लगायतका थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: सड़क रिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज इन्जिनियर चौधरी र उनकी पत्नी अर्पणा कुमारी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो अर्पणालाई भने सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ शैलेन्द्र विरूद्ध 2,26,13,123 रूपियाँ बिगो माग दावी गरिएको छ दुवैजनाको नाममा रहेको सम्पत्ति जफत गर्न समेत अख्तियारको माग छ इन्जिनियर चौधरीले सरकारी सेवा गरेपछिको सम्पत्ति छानबिन गर्दा उक्त रकम गैर कानूनी रूपमा आर्जन गरेको पाइएको अख्तियारको दावी छ
5: संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की आयुक्तहरूमा गुरू वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको छ सिंहदरबार स्थित आज बसेको समितिको बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तहरूद्वय वाग्ले र सुब्बाको नाम अनुमोदन गरेको सभापति बोध नारायण श्रेष्ठले जानकारी गराउनुभयो संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाईले अनुमोदन गरेपछि उहाँहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ संवैधानिक परिषदको गत असार 19 गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तहरूमा वाग्ले र सुब्बाको नाम सिफारिश गरेको थियो
4: प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्ने भएको छ बैठकका लागि दुईवटा सम्भावित कार्यसूची मात्रै आज सार्वजनिक गरिएको छ दुई सातापछि बस्न लागेको संसद बैठकका लागि भोलि प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभाका सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने र अर्थमन्त्रीले एउटा विधेयक सम्भावित समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची तय गरिएको छ बैठकको अघिल्लो दिन आज सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालिन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ विभिन्न राजनैतिक दलका शीर्ष नेताहरूसँग संवाद गर्ने क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग पनि छलफल गर्नुभएको हो हिजो प्रमुख दलका सचेतकहरूसँग भेट्नुभएका सभामुख अर्यालले आज प्रधानमन्त्री शाहसँग प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल गर्नुभएको हो सभामुख अर्यालले आजै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलसँग पनि छुट्टै छलफल गर्नुभएको छ
5: कंग्रेस नेता श्रेष्ठको निधनप्रति आज पार्टीले गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ आज बिहान बसेको कंग्रेस केन्द्रीय समिति बैठकले आजदेखि पर्सिसम्म 3 दिन पार्टीका केन्द्रीय प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो बैठकले भोलि देशभरका पार्टी कार्यालय बन्द गर्ने तथा स्वर्गारोहणको 13 दिनसम्म केन्द्रीय प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ यस्तै निधनको 13 दिन श्रेष्ठको गृह जिल्ला स्याङ्जाको काली गण्डकी स्थित रामदी घाटमा अस्तु विसर्जन गर्ने र त्यसपछि जिल्लामा शोक सभा आयोजना गर्ने निर्णय पनि कंग्रेसले गरेको छ उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ
4: कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु भएको छ महाराजगंज नगरपालिका 2 गैडहवा स्थित बहादुरगंज तौलीहवा फुलाकी सड़क खण्डमा आज बिहान नेपालगंजबाट विराटनगरतर्फ जाँदै गरेको ट्रकले साइकल र पैदल यात्रीलाई ठक्कर दिएको थियो दुर्घटनामा गम्भीर घाइते भएका 3 जनाको उपचारका क्रममा जिल्ला अस्पताल तौलीहवामा मृत्यु भएको हो मृत्यु हुनेमा महाराजगंज नगरपालिका 2 गैडहवा बस्ने पैदल यात्री 12 वर्षीय आनन्द कश्यप तथा साइकल यात्रीहरू महाराजगंज नगरपालिका 3 गनौरिया निवासी करिब 45 वर्षीय विजय कुमार गुप्ता र महाराजगंज नगरपालिका 3 का करिब 75 वर्षीय भुल्लर कुर्मी रहेका छन् दुर्घटनापछि ट्रक चालक मोरङ विराटनगर महानगरपालिका 4 का 42 वर्षीय रोहित राईलाई नियन्त्रणमा लिएको छ यस्तै बाँकीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फँसेका 3 मजदूरको मृत्यु भएको छ आज बिहान कोहलपुर नगरपालिका 3 शान्ति टोलमा दयाप्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीभित्र उनीहरू फँसेका थिए प्रहरीले जेसीबीको सहायताले सेप्टीट्याङ्की फुटाएर तीनैजनालाई बाहिर निकालिएको भए पनि उनीहरू मृत अवस्थामा फेला परेका हुन्। मृत हुनेमा कोहलपुर नगरपालिका तीनका करिब 42 वर्षीय कालू थारू, करिब 27 वर्षीय प्रकाश थारू र करिब 34 वर्षीय बिर्जा थारू रहेका छन्।
5: चिकित्सा शिक्षा आयोगले चालू आर्थिक वर्ष 83-84 का लागि 6,55,25,98,000 रूपियाँ बराबरको बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको आयोगको 27 बैठकले नेपाल सरकारबाट विनियोजित 5,99,21,00,000 रूपियाँ र आयोगको आन्तरिक स्रोततर्फ 56,04,98,000 रूपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको हो। बैठकले गत आर्थिक वर्ष 82-83 को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको 99,85,96,267 रूपियाँ र चालू आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित 35 करोड़ रूपियाँ गरी कुल 1,34,85,96,267 रूपियाँ मध्ये चालू आर्थिक वर्षका लागि 56,04,98,000 रूपियाँ खर्च गर्ने निर्णय गरेको छ। स्वीकृत बजेट मध्ये आन्तरिक स्रोतबाट चालूतर्फ 47,42,98,000 रूपियाँ र पूँजीगत तर्फ 8,62,00,000 रूपियाँ विनियोजन गरिएको आयोगले जनाएको छ।
4: कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले एमपीआईएस नेपाल मोबाइल एप संचालनमा ल्याइएको छ। यस एप मार्फत देशभरका 12 संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाट हेर्न सकिनेछ। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत रहेको कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली संचालन गर्ने तथा एसएमएस तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने कार्यक्रम कार्यान्वयनका लागि एमपीआईएस नेपाल एप ल्याइएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषकलाई बिचौलियामा निर्भर हुन नपर्ने, बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधि मार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधि मैत्री बनाउने सरकारको लक्ष्य अनुसार एप संचालनमा ल्याइएको बताउनु भएको छ। कालीमाटी सहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी पूर्व, रूपन्देही, बाँके, सुर्खेत र कैलाली गरी 12 संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलका लागि उपलब्ध एमपीआईएस नेपाल एपबाट पनि सार्वजनिक गरिनेछ।
5: राहदानी विभागले विद्युतीय राहदानी पासपोर्टको बढ़दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै दैनिक करिब 1,500 राहदानी उत्पादन र छपाई गर्न थालेको छ। विभागले पछिल्लो समय विशेष गरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढ़ेसँगै राहदानी बनाउने सेवा गराएको जाप उल्लेख्य रूपमा बढ़ेको जनाएको छ। विभागले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली नागरिकलाई सहज, सरल, छिटो, सुरक्षित तथा प्रभावकारी रूपमा विद्युतीय राहदानी उपलब्ध गराउने उद्देश्यले सेवा प्रणाली तथा राहदानी उत्पादन क्षमतामा निरन्तर सुधार गर्दै आएको उल्लेख गरेको छ। विभागका अनुसार पछिल्लो एक सातादेखि विद्युतीय राहदानीको माग उल्लेख्य वृद्धि भएको छ। बढ़दो मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता विस्तार गरिएको र सेवा गराईलाई समयमै राहदानी उपलब्ध गराउने उद्देश्यले क्षमता थप वृद्धि गर्ने कार्य भइरहेको विभागले जनाएको छ। विशेष गरी दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढ़ेसँगै राहदानीका लागि आवेदन दिने नेपालीको संख्या बढ़ेको छ। केही दिन अघि भने राहदानी वितरण सुस्त हुँदा सेवाग्राही प्रभावित बनेका थिए। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
7: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
6: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
7: मैले सिधै कुरा गरेको छु, तिमी पो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
6: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
7: एकपटक दङ्गालीबाट किनेर हेर न।
6: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
7: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
9: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
11: प्रोप्राइटर सम्राज रैदास।
12: सम्पर्क फोन नम्बर 0825367775।
11: सम्पर्क नम्बर 98478263।
13: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
14: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो शाखाहरू छैनन्।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि आइको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453065523।
4: दिनभर जस्तो उतार चढ़ाव पूर्ण हुँदै अन्तिम समयमा सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचकका 7 अंकले घटेर 2688 बिन्दुमा कायम भएको छ। आज 4,02,93,90,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ। त्यस्तै आज 78 कम्पनीको शेयर मूल्य बढ़दा 186 कम्पनीको शेयर मूल्य घट्यो भने 11 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
3: लामो समयदेखि थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत तथा दूरसंचारका तारमा मंगलबार राति आग लागी भएपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले घटनाप्रति चासो व्यक्त गर्दै तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्न भन्नुभएको छ। आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै मन्त्री श्रेष्ठले आज घटनास्थल पुगेर आज निरीक्षण समेत गर्नुभयो। उहाँले यस्ता अवस्थित तारले जुनसुकै बेला ठूलो दुर्घटना निम्ताउन सक्ने भएकाले समस्या समाधान गर्न प्राधिकरण विद्युत प्राधिकरण, दूरसंचार प्राधिकरण, दूरसंचार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक लगायत काठमाडौँ महानगरपालिका र अन्य सम्बन्धित निकायलाई पनि भन्नुभएको हो। यस्तै संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनाले बन्सरे डाँडा फोहोर व्यवस्थापनमा देखिएका चुनौती र त्यहाँका स्थानीयले भोग्नु परेका समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायसँग छलफल गर्नुभएको छ। संचार मन्त्रालयमा आज आयोजित छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई, महानगरको वातावरण विभाग प्रमुख सरिता राई, शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर रूपक आचार्य तथा ककनी गाउँपालिकाका स्थानीय प्रतिनिधि सहभागी हुनुहुन्थ्यो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। कक्रोश जनता पार्टी सीजेपीले फेरि देशव्यापी आन्दोलन चर्काउने धम्की दिएको छ। सीजेपीले प्रश्नपत्र चुहावट विरूद्ध आन्दोलनमा सहभागी विद्यार्थीमाथि दर्ता गरिएका मुद्दा फिर्ता लिने आफ्नो वाचा पूरा नगरेको आरोप लगाउँदै भारत सरकारले फेरि देशव्यापी आन्दोलनको चेतावनी दिएको हो। सीजेपीका संस्थापक अभिजित दीपकले विद्यार्थीहरूमाथि हुने उत्पीड़न नरोकिए फेरि आन्दोलन थाल्ने बताउनुभयो। उहाँले आन्दोलनमा सहभागी विद्यार्थी विरूद्ध लगाइएका मुद्दाहरू फिर्ता नभए चाँडै सीजेपी सड़कमा उत्रिने चेतावनी दिनुभयो। भारतको सर्वोच्च अदालतले प्रश्नपत्र चुहावट विरूद्धको आन्दोलनसँग सम्बन्धित मुद्दाको सुनवाईका क्रममा शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने विरूद्ध कुनै दण्डात्मक कार्यवाही नगर्न सरकारले निर्देशन दिएको बेला सीजेपीले यस्तो चेतावनी दिएको हो। अदालतले कुनै आपराधिक पृष्ठभूमि नभएका प्रदर्शनकारीलाई रिहा गर्न आदेश दिएको छ भने यसअघि दर्ता भएका एफआईआरको अनुसन्धान भने जारी राख्न अनुमति दिएको छ। सर्वोच्चको आदेशको गलत व्याख्या गरेर विद्यार्थी विरूद्धको कार्यवाहीलाई उचित ठहर्याउन सरकार लागि परेको सीजेपीले बताएको छ।
5: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले भने मृत्युदण्ड नै भोग्नु परे पनि स्वदेश फर्कने बताउनु भएको छ। उहाँले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्कने बताउनु भएको हो। भारतमा निर्वाचनमा रहँदै आएकी हसिनाले आफूलाई बंगलादेश फर्कन जनताले निरन्तर आग्रह गरिरहेको बताउनुभयो। एएफपीसँग को ईमेल मार्फतको अन्तर्वार्तामा 78 वर्षीय हसिनाले आफ्नो भविष्यबारे पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै त्यसका बावजुद मातृभूमि फर्किने निर्णयबाट पछि नहट्ने बताउनुभयो। उहाँले आफ्नो ज्यान जान सक्ने, पक्राउ पर्न सक्ने र जेल सजाय भोग्नुपर्ने अवस्था आउन सक्ने भए पनि त्यसका लागि आफू तयार रहेको बताउनुभयो। भारतमा गोप्य स्थानमा बसोबास गरिरहेकी हसिनाले आफूलाई स्वदेश फर्कन कुनै बाह्य दबाव नभएको उल्लेख गर्नुभयो।
4: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेदरल्याण्डसले नेपाल सामु जितका लागि 226 रनको लक्ष्य दिएको छ। टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्याण्डसले 9 विकेटको क्षतिमा 225 रन बनाएको हो। उसका लागि नोवा कोचले सर्वाधिक 70 रन बनाउँदा कप्तान स्कट एडवर्ड्सले 57 रनको योगदान गरे। लोगन भान विकले 27 रन थपे। नेपालका करण केसीले सर्वाधिक 4 विकेट लिए। दिपेन्द्र सिंह ऐरीले 2, हेमन्त धामी र ललित राजवंशीले 1-1 विकेट लिए। अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले 18.2 ओभरको खेल सकिँदा 3 विकेटको क्षतिमा 67 रन बनाएर खेलिरहेको छ। जारी सिरिजमा नेपाल पहिलो जीतको खोजीमा छ। नेदरल्याण्डस र नामिबियासँगको सिरिज खेल्न पुगेको नेपाल लगातार लज्जास्पद प्रदर्शन गर्दै तीनै खेलमा पराजित भएको छ। लगातार तेस्रो हारसँगै अंक तालिकाको शीर्ष चारमा पर्ने नेपालको झिन्ने सम्भावना कठिन बन्दै गएको छ। 5 खेल बाँकी रहेको अवस्थामा नेपाल 24 अंकसहित 6 स्थानमा छ।
5: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सुनसरी घटनाले सत्ता राजनीति तरंगित। प्रधानमन्त्रीको भूमिकामा रवि देखिँदा आलोचना। 4 दिनपछि बालिनले सुने सुरक्षा निकायको ब्रिफिङ। छानबिन समितिमा 2 जना थपिए।
5: सरकारसँग 5 बुधे सहमति भएसँगै चिकित्सकको आन्दोलन स्थगित। भोलिदेखि अस्पताल खुल्ने।
4: भक्तपुरका इन्जिनियर चौधरी विरूद्ध 2.26 करोड़ भ्रष्टाचार मुद्दा। प्रमुख निर्वाचन आयुक्तमा कार्की र 2 आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत।
5: भारतमा फेरि देशव्यापी आन्दोलन चर्काउने ककरोच। जनता पार्टीको धम्की। मृत्युदण्ड नै भोग्नु परे पनि स्वदेश फर्कने बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाको भनाई।
4: र विश्वकप लीग टू क्रिकेटमा नेदरल्याण्डसद्वारा नेपाल सामु 226 रनको लक्ष्य। नेपाल जवाफी ब्याटिङमा।
5: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

0: मध्य पशु हो।
1: स्वास्थ्य क्षेत्र में विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसूति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन बिरिबर अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सबै काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 65 सालबाट सेवा दिँदै आएको दमाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तर तर्फ, मिलनचोकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदा बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-563-414।
2: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
3: कुराही को लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, मिरज स्टोर सब्जी मंडी नजिक र प्रवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ।
4: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
5: छ वर्ष भइसक्यो बच्चा बच्ची को लागि कति ठाउँ देखायो कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो, के कुरा गर्छु निले? हाम्रो घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ। ए ठिकै छ, म जानु त धेरै ठाउँ गयो, अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक, नशा, डिप्रेसन, मिर्गी, लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, शारीरिक, मिर्गी, निन्द्रा नलाग्ने, रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, युनिचमा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुसोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-3570।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक, नशा, डिप्रेसन, मिर्गी, लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, शारीरिक, मिर्गी, निन्द्रा नलाग्ने, रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, युनिचमा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुरोग दाङ। सम्पर्क फोन नम्बर 0825166683 र सम्पर्क मोबाइल नम्बर 9847725।
0: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार्जोनी नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607334 र 0825601038।
11: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
11: सुगर रोग सम्बन्धी उपचार,
18: हर्मोन सम्बन्धी समस्याको उपचार।
11: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
19: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार।
20: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दान, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847828913 र 9905912871।
21: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुपर अमेरिका हल घोराही दाङमा।
22: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: अन्य सेवाहरू: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 0825166694, सम्पर्क मोबाइल नम्बरहरू 9857830145, 9848301053 र 9649141944।
25: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
11: खुशीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 0825908044, 0825908044।
1: विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दांग
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान सम्पर्क फोन नम्बर 0825908029 सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825
3: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
26: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनुहुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
3: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने मुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
23: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार
24: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ यो मौकाको फाइदा उठाउनुहोस्
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही फोन नम्बर 0582023 98478617 98478535
4: होइन भाइला लखर लखर कहाँ हिँडिस्
5: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
4: अरे केटा उमेर जोरजाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला चाहिँ बाबु
5: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
5: ल ल काका गइहाले म
6: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
7: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
6: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578543226

0: एबीसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले लिए जानकारी, छानबिन टोलीद्वारा आजै पीड़ितसँग सोधपूछ, पाँच बजे सहमतिसँगै चिकित्सकहरूद्वारा हड़ताल फिर्ता, फेरि यस्तो नदोहोरिएला नि,
1: आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: स्वास्थ्य मन्त्रालयका सचिव र अन्तर्राष्ट्रिय प्रसंगमा जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ्दै, तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। फिफाले आफ्ना प्रतियोगिताहरू व्यवस्थापन गर्ने 20 अर्ब डलर मूल्याङ्कन गरिएको सहायक कम्पनीमा हिस्सेदारी बेच्ने योजनालाई लिएर आलोचनाहरू बढ़दै गएको देखिएको छ। युरोपेली संघ ईयूका खेल प्रमुख ग्लेन मिकालेफले सामाजिक सञ्जालमा हाम्रो खेलबाट टाढा रहनुहोस् भन्दै पोस्ट गरेका छन्। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पनि विश्वकप कुनै किनबेच गर्ने सम्पत्ति नभएको बताएको छ र यस विषयमा छलफल गर्न आज आपतकालीन बैठक गर्दैछ। फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँका भाइद्वारा संचालित एउटा कम्पनीलाई निजी लगानीकर्ताहरूको समूहको नेतृत्व गर्न चाहेको बताइएको छ। दक्षिणी जापानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 14 पुगेको छ भने उद्धार कार्य जारी रहँदा संख्या पनि बढ़िरहेको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका माझ आपतकालीन उद्धार टोलीहरूले पेपर इण्डस्ट्रीज र एउटा शपिङ सेन्टरको भग्नावशेष खोतल्दै भित्र फँसेका जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। हजारौं मानिसहरू उद्धार केन्द्रहरूमा आश्रय लिइरहेका छन् र धेरै बासिन्दाहरू अझै पनि विद्युत सेवाबाट वञ्चित छन्। इरानले इराकमा अमेरिका र साउदी अरेबियाले गरेको आक्रमणको निन्दा गर्दै यसलाई क्षेत्रीय युद्ध विस्तार गर्ने प्रयास भएको जनाएको छ। इरान समर्थित इराकी मिलिसिया पपुलर मोबिलाइजेशन फोर्सेस पीएमएफले रातभरि भएका अमेरिकी र साउदी आक्रमणमा आफ्ना कम्तीमा 20 जना सदस्य मारिएको दावी गरेपछि इरानको यो प्रतिक्रिया आएको हो। बीबीसी अरेबिककी साली नवीलले इराकीहरू अर्को द्वन्द्वको डरमा रहेको बताउँदै भनिन्, इराकी समाजका विभिन्न तत्वहरू चिन्तित हुन थालेका छन् कि उनीहरूको देशलाई आवश्यक नभएको युद्धतर्फ जबरजस्ती तानिँदैछ। बीबीसी अरेबिकी साली नवीलको भनाई। अमेरिकाले भने इरानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई निस्तेज पारिदिएको जनाएको छ। यो क्षेत्रमा पुनः चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़ेको छ। चीनले अमेरिकाले विदेशमा बनेका मानव आकृति रोबोट र चारखुट्टे रोबोटको आयातमा प्रतिबन्ध लगाएर चिनिया कम्पनीहरूलाई दबाउने प्रयास गरिरहेको आरोप लगाएको छ। अमेरिकाले भने यस्ता रोबोटहरूले अमेरिकाको राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम उत्पन्न गर्न सक्ने भन्दै आयातमा प्रतिबन्ध लगाएको जनाएको छ। र व्हाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार डाक्टर एन्थोनी फाउचीले कोविड 19 उत्पत्ति र त्यसप्रति अमेरिकी सरकारको प्रतिक्रिया सम्बन्धी विषयमा अमेरिकी सिनेटको होमल्याण्ड सेक्युरिटी कमिटी समक्ष प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबीच प्रधानमन्त्री वालेन्द्र शाहले शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न र सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ परिचालित हुन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिने क्रममा प्रधानमन्त्रीले परिस्थिति तत्काल नियन्त्रणमा लिन, नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्वहरूमाथि कड़ा निगरानी राख्न निर्देशन समेत दिएका छन्। अर्कोतर्फ छानबिन समितिले घटनास्थल देवानगंज पुगेर पीड़ित लगायत पक्षसँग सोधपूछ गरेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले गृहमन्त्रीको समेत उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकसँग छुट्टा छुट्टै भेट गरी पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएका हुन्। सरकारले छानबिन गर्न गठन गरेको समितिमा आज 2 जना सदस्य थपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार राति नै सुनसरी पुगेको समितिका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाले पछिल्लो कार्य प्रगतिबारे बीबीसी सँग भने
3: जुन घटनास्थल हो देवानगंज गाउँपालिकाको कप्तानगंज गएर हामीले त्यहाँको संगत अवलोकन प्लस व्यक्तका परिवार र सदस्यहरूसँग घटनाको बारेमा जानकारी दिने काम गर्यो।
0: समितिलाई सरकारले एक सत्रमा प्रतिवेदन बुझाउन समय दिएको छ। निर्धारित समयभित्रै प्रतिवेदन बुझाउने गरी काम भइरहेको संयोजक थापाले बताएका छन्। सोधपूछबाट हालसम्म के देखियो भने बीबीसीको जिज्ञासामा उनले भने पछिल्ला विकास क्रम बीच काठमाडौँमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बोलाएको सर्वदलीय बैठकले समाधानका दीर्घकालीन उपाय खोज्नुपर्ने निचोड निकालेको छ। दलहरूले समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने भन्दै प्रदेश जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संवादहरू गर्न आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशन दिएका छन्। अर्को विषय, सरकारसँग अघि साझा सहमति भएसँगै देशभरि आन्दोलनरत चिकित्सकहरूले हड़ताल फिर्ता लिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवले बीबीसीलाई बताएका छन्। मन्त्रालयका सचिव विकास देवकोटाका अनुसार सहमतिले आउँदा दिनमा सबैलाई जिम्मेवार भई अघि बढ़ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरे। नेपाल चिकित्सक संघसँग भएको पाँच बुधे सहमतिबारे जानकारी गराउँदै उनले भने
1: बुधाहरू यो वीरगंजको नारायणी अस्पतालमा भएको चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट दुर्व्यवहारका दोषीहरूलाई छानबिनको दायरामा ल्याउने हो। अर्को भनेको यो स्वास्थ्य संस्था र चिकित्सक स्वास्थ्यकर्मीहरूको सुरक्षा सम्बन्धी ऐनमा भएका केही बुधाहरूमा संशोधनको लागि प्रक्रिया अगाडि बढाउने भन्ने छ। तेस्रो भनेको यो उपभोक्ता ऐनमा स्वास्थ्य विषयसँग सम्बन्धित कुराहरूमा संशोधन गरेर अगाडि बढ्नेको लागि सम्बन्धित मन्त्रालयहरूले पनि त्यसमा काम गर्ने सहजीकरण गर्ने भन्ने छ। त्यसबाहेक विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको अवस्था कस्तो छ र थप कार्यान्वयन प्रभावकारी बनाउनलाई के गर्नुपर्छ भनेर एउटा कार्यदल बनाएर त्यो प्रभावकारी गर्ने भन्ने बुझा छ।
0: यो सँगै अब चिकित्सकहरूको आन्दोलन फिर्ता भएको हो, स्थगित भएको हो?
1: हजुर हजुर, त्यो सँगै स्थगित भएको हो। सबै सेवाहरू सुचारू भएका छन्।
0: विगतदेखि पटक पटक चिकित्सकहरूको एउटा चासो र माग चाहिँ यस्ता घटना प्राय दोहोरिरहन्छ। आगामी दिनमा यस्ता घटना फेरि दोहोरिन नदिने गरी कसरी सुनिश्चित गर्नुहुन्छ यहाँले?
1: त्यो भनेको दुईटा कुरा छ। एउटा चाहिँ अब चिकित्सक स्वास्थ्य कर्मीहरूबाट सेवा प्रवाहमा सधैँभरि एउटा भाष्य पनि कस्तो भयो भने अस्पतालहरूमा कुनै पनि बिरामीको मृत्यु भयो भने त्यसलाई लापरवाहीसँग जोड्ने पनि भाष्य निर्माण भएको छ। त्यसो नहोस् भन्ने तर्फ एउटा हामी सबै सचेत र त्यसमा काम गर्नुपर्ने हुन्छ। त्यो बाहेक अब केही हिसाबले चिकित्सकबाट गल्ती नै हुँदैन भन्ने होइन, गल्ती भएको खण्डमा त्यसलाई विज्ञले नै त्यसलाई हेरेर गल्ती भएको हो वा होइन भनेर सिफारिस गर्ने र त्यसको आधारमा कानुनी दायराभित्र ल्याउनु पर्ने भयो, त्यो पनि ल्याउने भन्ने कुरा हो। यो दुईटालाई हेर्दै गर्दा जनतालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र त्यसको लागि वातावरण हामी सबैले नागरिकले पनि र सम्बन्धित सबै निकायहरूले पनि र आफै स्वयं स्वास्थ्यकर्मी र चिकित्सकहरूले पनि गर्नुपर्ने हुन्छ। यो सबै कुराहरूमा काम गर्नको निम्ति हामीले नीतिगत र कानुनी कुराहरूमा केही सच्याउनु पर्नेछ भनेर बारम्बार चिकित्सक संघ र स्वास्थ्यकर्मी र चिकित्सकहरूले उठाइराख्नु भएको छ। त्यसमा यसपटक सबै मन्त्रालयहरूको सहभागिता यानि कि सबै निकाय स्टेक होल्डरहरूको सहभागिता गराएर वार्ता सम्पन्न गरेका छौँ र सहमति गराएका छौँ। त्यसले लाग्छ आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: उसो भए यो सहमतिलाई कार्यान्वयन गर्न फेरि कुनै किसिमको आन्दोलन त गर्नु पर्दैन चिकित्सकहरूले?
1: चिकित्सकहरूले आन्दोलन गर्नु पर्दैन। हामीले त्यहाँ बुधाहरूमा स्वयं चिकित्सक संघले नै प्रस्ताव गर्ने र उहाँहरूकै सहभागितामा कार्यदलहरू बनाएर के गर्ने भनेर भनेको हुनाले उहाँहरूकै सहभागिता र सहयोगमा सबै कुरा हुने हुँदा राज्य हामी सबै मन्त्रालय त्यसमा एकदम विश्वस्त छौँ, प्रतिबद्ध पनि छौँ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा, केही दिन अघि वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कार्यवाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मंगलबारदेखि देशैभरि अस्पतालहरूमा आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको घोषणालाई सरकारी अधिकारी तथा वन्यजन्तु संरक्षण कर्मीहरूले उत्साहजनक भनेका छनृ नेपालमा अहिले वयस्क बाघको संख्या 429 पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यो वृद्धिको संकेत बारे हामीले विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाललाई सोधेका छौं।
3: अब यस मामिलामा हामी खुसी पनि छौं, सँगसँगै अब भोलिको दिन थप चुनौतीपूर्ण छन् भन्ने हिसाबले हामी थप जिम्मेवारी हुनुपर्ने अवस्था पनि देखिएको छ। सन् 2022 नै बाघको संख्या 355 आइसकेपछि राष्ट्रिय निकुञ्ज विभागले आफ्नो रणनीतिमा पनि परिवर्तन गरेर अब हामीले बाघको संख्या बढाउने भन्दा पनि बाघ र मानव बीचको द्वन्द्वलाई व्यवस्थापन गर्ने खालका कार्यक्रमहरू लैजानुपर्छ। अब हाम्रो नीति टाइगर को एक्जिस्टेन्सको हिसाबले जानुपर्छ भनेर हामीले हाम्रो नीति काम गर्ने तौर तरिका पहिले नै बदलिसकेका थियौं। त्यसले गर्दा भएको वासस्थानभित्र मात्रै बाघ रहने गरी बाघलाई बाहिर आउन रोक्ने हिसाबले अथवा बाघ आफ्नो क्षेत्रभन्दा बाहिर आयो भने तुरन्त हामीले उसको क्षेत्रमा फर्काउने अवस्थाहरू सिर्जना गर्ने गरी कार्यक्रम सञ्चालन
4: गर्नुपर्छ। तपाईँले अघि कुरा कोट्याउनु भएको थियो मानव बाघको द्वन्द्वको, त्यसैको व्यवस्थापन गर्नलाई यी कुराहरू गर्न लागि हुन् जस्तो उसलाई आफ्नै क्षेत्रमा सीमित पारिदिने भन्ने खालका
3: सकेसम्म बाहिर ननिस्कोस् भन्नको लागि हामीले बस्तीमा तारबार पनि लगाएका छौँ। के रह्यो भन्दा त्यसको आहार प्रजातिहरू गयो भने बाघ पनि सँगसँगै बस्ती क्षेत्रमा प्रवेश गर्ने भएको कारणले गर्दाखेरि एउटा त अब हामीले गाउँ बस्तीलाई तारबारले छेकिदियौँ भने शरीरचरणको पनि सम्भावना कम हुने भयो, बाघका आहार प्रजातिहरूले कृषि क्षेत्रमा गएर हानि नोक्सानी गर्ने क्रम पनि घट्ने भयो।

0: सँगले
1: प्राविधिक भाषामा हामी क्यारिङ क्यापेसिटी पनि भन्छौँ। त्यसमा सकारात्मक खालका कदमहरू जान्यौं भने थोरै एरियाले पनि धेरै गाजहरू हटाउन सक्ने अवस्था पनि हुन सक्छ। यदि वासस्थान बिग्रियो भने त्यसले चाहिँ धेरै एरियाले पनि थोरै गाजहरूलाई मात्रै एडजस्ट गर्न सक्छ। हाम्रो वासस्थान चाहिँ समग्रमा हामीले राम्रो भन्न सक्छौँ। त्यसले गर्दा अब अहिलेको बाघको संख्यालाई थोरै तलमाथि हुनलाई हामीले अलिकति राम्रोसँग व्यवस्थापन गर्यौं भने क्यारिङ क्यापेसिटी बस्न सक्ने अवस्था पनि हुन सक्छ।
0: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाल साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय। मंगलबार दक्षिणी जापानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ़िरहेको छ। उद्धार कर्मीहरूले बेपत्ता मानिसहरूको खोजी कार्य जारी राखेका छन्। कुमामोतो भरि हालसम्म 14 जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार भूकम्पपछि भत्किएको इयो शपिङ मलमा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित शहर हो। उक्त दक्षिणी टापु जापानको तेस्रो ठूलो र दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको टापु हो। त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा त्यहाँकी प्रधानमन्त्री सनाए ताकाइचीले ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका निम्ति निरन्तर प्रयासरत आकस्मिक सेवाका कर्मचारीहरूलाई धन्यवाद दिइन्। उनले अझै पनि धेरै मानिसहरू उद्धारको प्रतीक्षामा रहेको बताउँदै त्यसलाई समय विरूद्धको दौड़ भएको बताइन्। उनले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय बासिन्दा र उद्धारकर्मीहरूलाई उष्ण लहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिन्। इयोन शपिङ सेन्टर सहितका स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ। कुमामोतोका स्थानीय अधिकारीहरूले 9872 जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
0: यसको साथै बीबीसी नेपाली सेवाको साँझ पक्क यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे
3: मध्यपश्चिम चाँड च्याक यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट सारिकराम चौधरीको नमस्कार। दाङमा 35 केजी लागू औषध तस्करी सहित एकजनालाई पक्राउ गरिएको छ। अस्थायी प्रहरी पोस्ट काराकाटेबाट खटिएको प्रहरी टोलीले दाङको गढवा गाउँपालिका एक जोरोनी स्थित पूर्व पश्चिम राजमार्गमा बुटवलबाट नेपालगंजतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 01001608037 नम्बरको इभी हाइस चेकजाँच गर्ने क्रममा उक्त परिवारको चरेस बरामद गरेको हो। हाइसको पछाडिको सीटमा रहेका दुईवटा कालो छोला र एउटा निलो रंगको सुटकेस जाँच गर्ने क्रममा 35 केजी चरेस जस्तो देखिने कालो पदार्थ फेला परेको हो। चेक जाँच गर्ने क्रममा सोही सीटमा रहेका नाम थर र वतन नखुलेका अन्दाजी 25 वर्षीय एक पुरूष फरार भएका थिए। त्यसपछि उक्त झोला र सुटकेस आफ्नो भएको भन्दै भाडा तिरेर यात्रा गरिरहेका रूकुम पूर्वको भूमि गाउँपालिका दुई बस्ने अन्दाजी 26 वर्षीय हिंपतपुरलाई नियन्त्रणमा लिएको छ। बरामद गरिएको लागू औषध सहित पुनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ। गुरू पूर्णिमाको अवसर पारेर नेपाल निवृत्त शिक्षक समाज जिल्ला कार्य समिति दाङले कोराई 18 स्थित मावि रजनामा एक कार्यक्रमको आयोजना 30 जना गुरूहरूलाई सम्मान गरेको छ। नेपाल निवृत्त शिक्षक समाज दाङका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता एवं केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर दिवस मजगियाको प्रमुख आतिथ्यता र केन्द्रीय उपाध्यक्ष गोविन्द निपानीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा 80 वसन्त पार गर्नुभएका नेपाल निवृत्त शिक्षक समाजमा आबद्ध 30 जना आजीवन सदस्यलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रममा गुरू पूर्णिमाको महत्व र सम्मानित गुरूहरू निवृत्त शिक्षक समाजका पूर्व अध्यक्ष लालमणि पन्त र विष्णु प्रसाद शर्मा, केन्द्रीय प्रतिनिधि हरिप्रसाद गौतम र जगतराम यादव, सल्लाहकार खगराज निपानी, त्यसै गरी गढ़वाका अध्यक्ष कपिल देव खनाल, कोराईका अध्यक्ष बलदेव अधिकारी, तुलसीपुरका अध्यक्ष जगत बहादुर

नेता सम्मानित गुरूहरूबाट खुमानन्द अधिकारी र कोशराज निरौला आजीवन सदस्यहरू उत्तम कृष्ण मजगुया बुनोस लामिछाने लगायतका बारेमा सम्मानित गुरू रोमहर्ष शर्मा अधिकारीले प्रकाश पार्नु भएको थियो। कार्यक्रममा वक्ताहरूले आजको दिन शिक्षा दिने गुरूहरू र शिक्षा लिने शिष्यका निम्ति ज्यादै महत्वको दिन भएकाले विद्यादान मन्त्रदान गर्ने सम्पूर्ण गुरूहरूप्रति सम्मान गर्ने अवसरको रूपमा लिनुपर्ने र यसबाट भावी पुस्ताले पनि केही सिक्ने अवसर प्राप्त गर्ने बताउनुभयो। कार्यक्रममा निवृत्त शिक्षक समाजका जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा महिला उपाध्यक्ष सीता पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो। गोविन्द प्रसाद पोखरेलको वैदिक गानबाट शुरू भएको कार्यक्रममा सांस्कृतिक टीमले भजन गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव दामोदर पाण्डेले गर्नुभएको थियो। रनुमुनि प्रदेश सरकारले प्रशासनिक संरचना सुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ। आज बसेको लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक आठ मन्त्रालय बाहेक रहने गरी प्रदेश सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृति गरेको हो। यसअघि 12 मन्त्रालयबाट सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गर्दै अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक आठ मन्त्रालय कायम हुने गरी प्रदेश सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै भौतिक पूर्वाधार विकास मन्त्री रत्न बहादुर खत्रीले कार्य सम्पादनलाई थप प्रभावकारी व्यवस्थित र मितवाही बनाउन मन्त्रालयको संख्या घटाएको बताउनुभयो। अब लुम्बिनीमा मुख्यमन्त्री कार्यालय र आठवटा मन्त्रालय रहनेछन्। नयाँ संरचना अनुसार युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ। उद्योग पर्यटन तथा यातायात मन्त्रालय खारेज गरी उद्योग तथा यातायातको जिम्मेवारी आन्तरिक मामिला कानून मन्त्रालयमा समायोजन गरिएको छ। त्यसै गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई शहरी विकास मन्त्रालयमा गाभिएको छ। वन तथा वातावरण मन्त्रालयमा पर्यटन क्षेत्र थप गरी वन वातावरण तथा पर्यटन मन्त्रालय बनाइएको छ। नयाँ नियमावली अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालय आर्थिक मामिला तथा योजना मन्त्रालय कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय वन वातावरण तथा पर्यटन मन्त्रालय शहरी विकास ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालय सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहनेछन्। त्यसै गरी मन्त्री परिषद बैठकले प्रदेश र कृषि सेवाका दुई वरिष्ठ अधिकृतलाई स्थायी नियुक्ति तथा पदस्थापन गर्ने निर्णय पनि गरेको छ। प्रदेश लोक सेवा आयोगको सिफारिशका आधारमा रामप्रसाद पाण्डेलाई कृषि विकास निर्देशनालय रूपन्देही र भास्कर पौडेललाई पशु पंक्षी तथा मत्स्य विकास निर्देशनालय रूपन्देहीको महानिर्देशक पदमा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरिएको मन्त्री खड्गेले जानकारी दिनुभयो। हवस् त अहिले राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: नबी थुप्लू चार मेगा हर्ज में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: नमस्ते दाजु होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको
2: नमस्ते नमस्ते कता हिँड्नु नि बाबु बजारतिर नि
1: के गर्ने बाबु छोराले साइकल साइकल भनेर हैरान पारेको छ न त लाइसेन्स चाहिने न त पेट्रोल बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
3: लो हेर किन नहुनु दाई हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस् तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
1: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही जान
4: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क मोबाइल 98477 9760
6: र 98578 3689

0: वन गो पावर मा
1: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 मा खरीद गर्दा फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
2: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ मा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: ब्लड प्रेसर हाई लो भएका
2: कोलेस्ट्रोल बढी भएको
3: मुटुको गति एकनास नभएको
2: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने
3: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको
2: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
3: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
4: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार
5: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-913 र 98-095-12-871
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोर्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-63-509 र मोबाइल 98-453-0653-23

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइयो। शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री। रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादक।
1: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3।

0: कार्यक्रम साहित्यिक डबलीको तर्फबाट हार्दिक स्वागत, आत्मीय अभिवादन तथा नमस्कार। म सारा शर्मा तपाईँको सामु आइपुगेकी छु। राप्ती साहित्य परिषदद्वारा संचालित एवं रेडियो मध्यपश्चिम 91.4 प्रसारित यो कार्यक्रम साताको एक पटक हरेक बुधबार बेलुकी बीबीसी नेपाली सेवापछि तपाईहरूले सुन्न सक्नुहुनेछ। हामी झण्डै 10 बजेसम्म विविध साहित्यिक सामग्रीका साथ तपाईँको रेडियोमा आउनेछ। कार्यक्रम साहित्यिक डबली एकैसाथ राप्तीका अन्य एफएमहरूबाट पनि प्रसारण हुने गर्दछ भने इन्टरनेटमा पनि हामीलाई सुन्न सकिन्छ। शब्दहरू केवल उच्चारणका लागि जन्मिएका हुँदैनन्, केही शब्दहरूले समयलाई सम्झाइरहेका हुन्छन्, केहीले इतिहासका मौन पानाहरू पल्टाइरहेका हुन्छन् र केही शब्दहरू यस्ता पनि हुन्छन् जसले एउटा मानिसको जीवन, समाजको पीड़ा र पुस्तौसम्म बाँचिरहने सत्यलाई आफ्नै काखमा सुरक्षित राखेका हुन्छन्। यिनै शब्दहरूको संसार हो साहित्य। साहित्य भनेको केवल कविता, कथा वा उपन्यासको नाम मात्र होइन, त्यो मानिसको अनुभूति, समाजको चेतना, समयको साक्षी र जीवनको गहिरो दर्शन हो। जब इतिहास मौन हुन्छ, साहित्य बोल्छ। जब पीड़ाले आवाज गुनाउँछ, साहित्यले त्यसलाई शब्द दिन्छ। अनि जब मानिस आफैलाई बुझ्न खोज्छ, साहित्यले उसको हात समातेर आत्माको यात्रामा डोर्याउँछ। प्रिय श्रोता मित्रहरू, आजको साहित्यिक डबली विशेष बनाउने प्रयास गरेका छौ किनभने आज हामीसँग हुनुहुन्छ समकालीन नेपाली साहित्यका एक संवेदनशील स्रष्टा नवीन विवास। उहाँसँगको आत्मीय संवाद मार्फत हामी उहाँको साहित्यिक यात्रा, लेखनको प्रेरणा, जीवनका संघर्षहरू, नेपाली सेनासँग बिताएका दिनहरू, पीड़ाबाट सृजनासम्मको यात्रा तथा साहित्य प्रतिको उहाँको दृष्टिकोणलाई नजिकबाट सुन्नेछ। जीवनले दिएको घाउलाई कसरी शब्दमा रूपान्तरण गर्न सकिन्छ भन्ने गहिरो अनुभूतिको यात्रामा आज हामी उहाँसँगै रहनेछौ। अब लागौ आजको साहित्यिक डबलीमा। सर्वप्रथम रहनेछ एउटा गहन साहित्यिक आलेख, जहाँ हामी साहित्य, संवेदना र जीवन बीचको सम्बन्धलाई शब्द मार्फत अनुभूति गर्नेछौ। त्यसपछि प्रस्तुत हुनेछ आजको विशेष स्रष्टा नवीन विवाससँगको विशेष अन्तर्वार्ता। उहाँसँगको संवादमा हामी उहाँको बाल्यकालदेखि साहित्यिक यात्रासम्म सृजनाको प्रेरणा, संघर्ष, समाज र समयका अनुभूतिहरूलाई आत्मीय रूपमा सुन्नेछौ। कार्यक्रमको अन्तिम चरणमा रहनेछ हाम्रो नियमित प्रस्तुति स्रष्टाको सृजनशील आवाज, जहाँ स्रष्टाले आफ्नै स्वरमा आफ्ना सृजनाहरू श्रोतामा प्रस्तुत हुनेछन्। त्यसैले कार्यक्रमको अन्तिम क्षणसम्म हामी संग्रहण हुनेछ भन्ने विश्वास हामीले लिएका छौ। आजको यो साहित्य यात्राले तपाईँको मनलाई छुनेछ, सोचलाई अझ गहिरो बनाउनेछ र शब्द प्रतिको प्रेमलाई अझ उज्यालो बनाउनेछ। प्रस्तुत गर्दैछौ एउटा आलेख, समय भन्दा छिटो दौड़िएको मानिस। समय पहिले पनि बग्थ्यो, आज पनि बगिरहेको छ। फरक यति मात्र हो, पहिले मानिस समय सँगै हिँड्थ्यो, आज समयलाई जित्न दौड़िरहेको छ। हातमा संसार अटाउने प्रविधि आयो, तर मनभित्र अट्ने मानिसहरू हराउँदै गए। कुराकानी बढ्यो, संवाद घट्यो, अनुहारमा मुस्कान देखिन्छ तर आँखामा थकान लुकेको छ। घरहरू ठुला बने तर परिवारका बीचको दूरी झन ठूलो भयो। हामीसँग सूचना धेरै छन् तर आत्मीयता कम छ। साथीहरूको सूची लामो छ तर मन खोल्ने एउटा साथ भेट्न गाह्रो छ। आजको समाजको सबैभन्दा ठूलो विडम्बना के हो भने, मानिस बाहिरबाट सफल देखिन चाहन्छ, भित्रबाट शान्त हुन होइन। प्रतिस्पर्धाले हाम्रो क्षमता बढाएको छ तर संवेदनालाई बिस्तारै थकित बनाएको छ। भविष्यको चिन्तामा यति व्यस्त छौ कि वर्तमानलाई बाँच्न बिर्सिरहेका छौ। आखिर जीवन भनेको केवल गन्तव्यमा पुग्नु मात्र होइन, बाटोमा भेट्ने मानिसहरू, अनुभूतिहरू र सम्बन्धहरूलाई जोगाउँदै अघि बढ्नु पनि हो। किनकि समयले एक दिन हाम्रो नाम बिर्सन सक्छ, तर हाम्रो व्यवहारले छोएका मनहरू भने लामो समयसम्म सम्झनामा बाँचिरहनेछ। श्रोता, यति बेला हामी राप्ती साहित्य परिषदद्वारा संचालित एवं रेडियो मध्यपश्चिम दाङबाट प्रसारित कार्यक्रम साहित्यिक डबलीमा छौ। हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्दै हुनुहुन्छ अमृता। अब पालो कुराकानीको। आजको विशेष अतिथि हुनुहुन्छ साहित्यकार नवीन विवास। उहाँको वास्तविक नाम हो किरण पुन। रोल्पामा जन्मिनु भएका विवास, नवीन विवास, नेपाली साहित्यका सशक्त कथाकार, कवि, निबन्धकार तथा पत्रकारका रूपमा परिचित नाम हो। विशेष गरी नेपालको सशस्त्र द्वन्द, रोल्पाको जनजीवन, सीमान्तकृत समुदायका अनुभव र समाज राजनीतिका जटिल यथार्थलाई साहित्यिक संवेदना सहित प्रस्तुत गर्ने स्रष्टाका रूपमा उहाँको विशिष्ट पहिचान रहे। नवीन विभासका प्रकाशित कृतिहरू मध्ये रोल्पा सुइना, आधा बाटो हिँडेपछि, मौसमका हरफहरू उल्लेखनीय छन्। उहाँका शीर्षक सृजनामा द्वन्दका घाउ, मानवीय संवेदना, स्मृति, प्रेम र परिवर्तनको गहिरो अनुभूति पनि पाइन्छ। उहाँका लेख र विचारहरू विभिन्न राष्ट्रिय पत्र पत्रिका तथा अनलाइन माध्यममा नियमित रूपमा प्रकाशित हुँदै आएका छन्। प्रगतिशील साहित्यमा पुर्याउनु भएको योगदानका लागि उहाँ कृष्णसेन स्मृति पुरस्कारबाट पनि सम्मानित भइसक्नु भएको छ। साहित्य पत्रकारितालाई सँगसँगै अगाडि बढाउँदै उहाँले नेपाली समाजका अनेकौं कथा र भोगाईलाई शब्द मार्फत अभिलेखीकरण गर्ने कार्य निरन्तर गरिरहनु भएको छ। आजको विशेष संवादमा हामी उहाँको साहित्यिक यात्रा, लेखनको प्रेरणा, सृजनाको दर्शन, जीवनका उतार चढाव र साहित्य प्रतिको उहाँको दृष्टिकोणलाई नजिकबाट बुझ्ने प्रयास गर्दैछौ। आउनुहोस् अब लागौं आजको विशेष अन्तर्वार्तातिर। प्रस्तुत छ समकालीन नेपाली साहित्यका सशक्त स्रष्टा नवीन विभाससँग गरिएको विशेष संवाद।
1: नवीनजी, रेडियो मध्यपश्चिम दाङद्वारा प्रसारित एवं राज्य साहित्य परिषदद्वारा संचालित कार्यक्रम साहित्यिक डबलीमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु।
2: धन्यवाद दिदी।
1: सन्चै हुनुहुन्छ?
2: हजुर, सन्चै छु। यस दाङ आइपुग्दाखेरि मलाई ती पीडाहरू सबै अप्ठ्याराहरू चाहिँ भुले जस्तो लाग्छ। अहिले नोस्टाल्जिक पनि हुन्छु, किनभने मैले चाहिँ मेरो अलिकति जुन ऊ भन्छ नि डन्डी फोरे याम चाहिँ मैले दाङमा बिताएँ। आफ्ना जीवनका साहित्यिक र पत्रकारिताको बाटो चाहिँ यहीँबाट सुरु गरे हुनाले यहाँ आउँदाखेरि मैले सबै 2060 साल असोजमा असोजको शुरूको 4 गते चाहिँ म चाहिँ बेपत्ता पारिएँ। अहिले म किर्तिपुरबाट, काठमाडौँ किर्तिपुरबाट हो। अनि बेपत्ता पारिएपछि म झन्डै 3 महिनासम्म म बेपत्ता पारिएँ। एक दिन एक रात यहाँ सुताएपछि अर्को ठाउँ त्यसरी सार्दाखेरि चाहिँ म निर्मला भण्डारीको छेउमा परेछु। त्यस दिन त्यो रात थियो दिन थियो मलाई थाहा छैन। अनि उहाँले भन्नुभयो यो चाहिँ भैरवनाथ गण हो भनेर। उहाँले किन थाहा पाउनु भएको रहेछ भने यो अघिल्लो वर्ष पनि उहाँ चाहिँ बेपत्ता पारिनु भएको रहेछ र त्यहीँ राखिएको रहेछ। तर उहाँले के भन्नुभएको थियो भने सोद्धाखेरि चाहिँ नभन्नु है यो यहाँ छ भनेर। र हामीलाई जहिले पनि भन्थ्यो खै तिमीलाई कहाँ राखिएको छ थाहा छ भन्थ्यो। त्यसपछि सबैले थाहा छैन भन्थे। अब थाहा छ भने कसरी थाहा पायो भनेर कुद्ने भयो नि। त्यसरी चाहिँ मलाई राखिएको झन्डै 2 महिनापछि चाहिँ मैले सायद त्यो चाहिँ थाहा पाएँ होला मलाई आफूलाई राखिएको।
1: हजुर,
2: तर अब एउटा अनौठो कुरो के हो भने अब 3 महिनासम्म बस्दा पनि मलाई राखिएको ठाउँ मैले चाहिँ एकदमै जीवनका एकदमै जटिल यामहरू काटेको ठाउँ चाहिँ देख्न पाइन। लामो समयपछि लेख्नुपर्छ भन्ने लागिसकेपछि फेरि सम्झिने कोसिस गरेको थिएँ। मलाई त्यो सुरुको याद छ, यो 15-20 दिन बस्दाखेरि चाहिँ यति धेरै म चाहिँ ऊ भएको थिएँ के अरे यो एउटा लेख्छु भन्ने खालको थुप्रो प्लटहरू बन्थे कि। अब के गर्नुहुन्छ तपाईँ चाहिँ अब 24 घण्टा त कुर्दैन होइन। त्यो बिचमा चाहिँ मैले जीवनलाई चाहिँ रिभ्यू गर्ने अवसर चाहिँ म त्यस बेला पाएँ। अब त्यतिकै बसेर के गर्ने, मैले चाहिँ थाहा पाएदेखिको सबै कुरा चाहिँ सम्झेँ, फ्ल्यासब्याक जाने। अब कुनै बेला उभ्याएको छ, कुनै बेला बस्या छ, कुनै बेला पल्टेको छ होइन। त्यस बेला त के गर्नु र गजबको प्लट भने के, यस्तो लेख्छु उस्तो लेख्छु भन्ने खालको प्लट भने के। अब त्यहाँ चाहिँ बाँचेर फर्किने हो कि फर्किने होइन भन्ने ठेगान छैन, तर त्यस्तो खालको चाहिँ हुँदो रहेछ कि प्लट भन्ने रहेछ। तर के भयो भने 1 महिना कटेपछि चाहिँ ती कुराहरू चाहिँ सामान्य लाग्दै गए, जस्तो त्यसलाई चाहिँ सामान्यकरण भन्छ नि,
1: अनि अनि
2: सामान्यकरण हुँदै जाँदो रहेछ। भनेपछि त्यो कुराहरूले चाहिँ छुन छोड्यो के, हुनाले त्यो जुन एउटा यस्तो लेख्छु होला भन्ने जुन एउटा इमोसन आउने त्यो चाहिँ बिस्तारै हुँदै गयो। अनि 3 महिनापछि फर्किने होला त म ब्ल्याङ्क भइसकेको थिएँ। मैले अहिले सोध्छु कि मैले पत्रकारिता गर्दाखेरि काठमाडौँ बसेर कहिलेकाहीँ दाङ आइन्छ, रोल्पा गइन्छ, या सुदूरपश्चिम तराई, म थुप्रो ठाउँ गएँ नि। त्यहाँ जाँदाखेरि चाहिँ त्यहाँको चाहिँ मैले चाहिँ मेन न्युज लेख्छु कि, कारण के हो भने त्यहाँबाट आउँदा छुन्छ कि त्यो चिजले
1: ताजा हुन्छ।
2: अब यहाँ 5-6 दिन बस्यो भने त्यो चाहिँ ऊ फेमिलियर लाग्न थाल्छ नि त, सामान्यकरण हुन्छ। अनि धेरै उहरूले भन्थे त्यहाँ लोकल रिपोर्टरहरूले चाहिँ हामीले केही देखेकै थिएनौँ, तब त्यहाँ काठमाडौँ आएर मेरो न्युज लेख्नु भन्थे कि त्यो भने के भने यहाँ त यस्तो भइन्छ नि त सामान्यकरण हुन्छ कि हो त्यस्तै चाहिँ त्यहाँका सबै दुःखहरू चाहिँ पछि सामान्य हुँदै गयो कि जस्तो उसले चाहिँ हाम्रो अगाडि ल्याएर ल है अब दाल चाहिँ झान्ने हो तेलमा भन्थ्यो होइन स्वयं पार्ने भन्थ्यो अनि पानी हाल्थ्यो कि अनि त्यही पानी हालेको दाल चाहिँ हामीलाई दिन्थ्यो अनि भात चाहिँ त्यो मुसेको जस्तो न बासी हुन्थ्यो होइन अब देखिँदैन थियो नि त छाने हो नि त अनि त्यहाँ चाहिँ अलिक राम्रो मनले कोहीले बोलाएपछि पो अप्ठ्यारो लाग्थ्यो कि त्यो ऊ चाहिँ फरक हुन थालेछ कि त्यहाँको जीवनशैली मैले भन्न खोजेको के भने यो वस्तुले हरेक जुन समभाव भन्छ नि अनुभूत गर्ने कुरा चाहिँ लामो समय भयो भने चाहिँ त्यो चाहिँ सामान्यकरण हुँदै जाँदो रहेछ र पछि चाहिँ मैले त्यो बनाएका प्लट बनाउने यस्तो यस्तो कुरा सबै बिर्सिँदै गयो कि अब मलाई त्यस बेला के लाग्थ्यो भने ओहो कापी भइदिएको भए कस्तो गजब लेख्थेँ होला मैले टिप्थेँ होला भन्ने लाग्थ्यो कि अब त्यसो त कापी पनि थिएन ऊ पनि थिएन होइन अनि अब हात पनि थिएन अनि त्यो खुट्टाले चाहिँ त्यो भुइँमा चाहिँ कोट्याउने यस्तो गर्ने होइन अब समय कटाउने अब राखेको ठाउँ चाहिँ जुटको बोरा थियो माथि चाहिँ तल चाहिँ ऊ थियो त्यो पनि पाल परेको अनि तल चाहिँ गिटीहरू थियो कि अनि जति रात पर्दै गयो त्यति चिसो हुन्छ खस्छ अनि त्यो माइग्रेसन भने नि त्यो चाहिँ मोबाइल जस्तो सार्थ्यो नि ओछ्यान चाहिँ हामीलाई अनि छाउँछ अनि लगिसकेपछि त्यही अर्को ठाउँ नसर्दासम्म ओछ्यान बनाउने नै हुन्थ्यो अब त्यो खाप चाहिँ पछितिर बाँधेको हुन्थ्यो के अरे खतखतीसित त्यही कुइनाले या खुट्टाले यसो सम्झाउने अनि हातीले सुत्ने किनभने पछिल्लोतिर ऊ भएपछि त पुत्तामा सुत्न हुन्न त्यो अप्ठ्यारो सुरु सुरुमा त एकदम अप्ठ्यारो हुन्थ्यो मैले त्यस ब्ल्याङ्केट फेरि काटेको हो कि पाल पारेको पुरै त्यस्तो हुन्थ्यो कि त्यो थोत्रा कुर मात्रै हुन्थ्यो अनि त्यो अनि त्यो खस्थ्यो खसेपछि हामी त ओढ्न सक्दैन थियो नि फेरि ओढाइदिन भन्नु पर्थ्यो उसलाई पाले ड्युटी बसेको सेनालाई होइन फेरि उसले ओढाइदिनुहुन्थ्यो फेरि कुर्थ्यो हामीलाई होइन कोल्ले फेर्ने बित्तिकै खसिहाल्थ्यो कि सुरु सुरुका ऊ चाहिँ एकदम अप्ठ्यारा थिए तर अब त्यो बिस्तारै सामान्य हुँदै गयो मेरो त्यो अनुभूति कस्तो छ भने त्यहाँ बस्दाखेरि चाहिँ यो मान्छेको जात चाहिँ खाना पाएपछि चाहिँ जति अप्ठ्यारो भए पनि सिटीमा चाहिँ नमर्ने रहेछ कि खाना पाएपछि खाना चाहिँ हामीले एकादशीको दिन चाहिँ एक छाकिने खुवाउँथ्यो उनीहरू त एकादशी दिन त मान्य नै हो होइन यो सेना पुलिसहरूको त हिन्दू धर्मको त ऊ नै हो नि के अरे नि त सबै ठाउँमा अनि हामीलाई चाहिँ त्यो हाकिम जैलाई हे दुर्गे रक्ष गर भनेर त्यो घन्टी हानेको पूजा गरेर आएर भित्र बस्थ्यो नजिकै थियो होला मन्दिर चाहिँ त्यस्तो चाहिँ हुन्थ्यो त्यो चाहिँ एकादशी भन्ने चाहिँ थाहा हुन्थ्यो तर गते चाहिँ कहिले पनि थाहा हुँदैन थियो किनभने थाहा भएन कुन महिना भन्ने पनि थाहा हुँदैन थियो होइन त्यो एकादशी चाहिँ एक छाकै भइन्थ्यो अदरवाइज होइन भने चाहिँ कुनै बेला चाहिँ एक छाक खुवाउँथ्यो तर फेरि कस्तो हुन्थ्यो भने हामीले राखेको चाहिँ तिनवटा पाल थियो तिनवटा कोठा जस्तो बनाएको थियो अनि कहिले चाहिँ बिहान चाहिँ यताबाट सुरु गरेका छौँ भने बेलुकी चाहिँ अर्को साइडबाट सुरु गर्थ्यो अनि बिचोको पालमा हुनु चाहिँ सबभन्दा राम्रो हुन्थ्यो कारण के भने जता सुरु गरेर खाना पुग्थ्यो कि अब यता सुरु गरेर कहिले उता छेउ पुग्दैन थियो उता सुरु यता छेउ पुग्दैन थियो होइन सकिहाल्यो नि खाना पाइँदैन थियो कहिलेकाहीँ चाहिँ होइन भने त्यो केही कराए जस्तो कानमा त्यस्तो सुन्ने गुन्जी राख्ने कहाँ चाहिँ उसमा जस्तो ठ्याक्कै हामीले लोक कथा त पढाएको छौँ नि राक्षसको चाहिँ उसमा ओडारमा लगेको कहाँ यस्तो गरेको ठुलो खोला बगिरहे जस्तो त्यस्तो चाहिँ आइराख्ने खास कारण के थियो भने हामीलाई राखेको चाहिँ ग्यारेजमा रहेछ क्या गाडी चाहिँ आएको आइ लगेको लगि बन्दी ल्याएको ल्याएको गरेको गरेको गर्थ्यो नि सायद यिनै उहरू चाहिँ उहरू त्यसमा परिणत भयो होला कि किनभने म त अब लोक कथाहरू पढेको उहरू गरेको सुनेको थिएँ नि त गाडीको बारेमा के के थाहा पाएको थिएँ त्यो कुरा लेख्ने भए होइन एउटाको नाम चाहिँ पापी बुढा भन्ने राख्दै थियो होइन पापी बुढाले के भन्थे होइन अब एक दिन चाहिँ एकदम चिसो बढिसकेको थियो चिसो बढाए बेलामा चाहिँ आएर हाकिमले भन्यो ल तिमीहरूलाई के दिउँ ल के छ माग भनेपछि उहाँले चाहिँ बिहान पख चाहिँ एक कप चिया भन्नुभएको थियो उनीहरूले मान्छेले त्यो एक कप चियाको पनि कति तिर्सना थियो नि त्यस बेला होइन अनि उसले चिया अब दिएन क्या हामीलाई चाहिँ अनि उनलाई चाहिँ उनी सुगरका रोगी थिए होइन उनलाई पानी धेरै चाहिने तर उनले चाहिँ पानी खाएपछि फेरि पिसा फेर्न जाने भयो होइन पिसा फेर्न लगाउँदा दुखाउने भयो नि त उनलाई पानी नदिने भनेको साना साना मसिना कुराहरू मात्रै छ मेरो एकदमै मसिना कुराहरू जस्तो त्यो जुम्राले टोकेको कुराहरू छ होइन जुम्रा अनि घाममा एक दिन चाहिँ हामीलाई घाममा लगाएको थियो होइन त्यो घाममा चाहिँ जुम्रा यसरी आउँदो रहेछ कि अब कन्याउनु त उठेन नि कि हात थिएन होइन जुम्रा र घाम सत्तासँग कस्तो छ यस्तै मसिना कुराहरू मात्रै छ अरू छैन जस्तो नहुँदाखेरिको अनि टोयलेटभित्र जाँदाखेरिको त्यो अनुभूति कस्तो हुन्थ्यो होइन, अनि त्यो सब चाहिँ शरीर कन्याउने होइन, अनि त्यो शरीर मुसार्ने किनभने हात त आवश्यक भयो नि त होइन, अनि त्यो भेल आइसकेपछिको कस्तो अनुभूति भयो होइन, आँखा गुमाउँदाखेरिको, अनि त्यो ओछ्यानमा कसरी एडजस्ट हुन थाल्यो, मसिनो मसिनो कुराहरू, अनि त्यो हामीलाई के भन्थ्यो सेनाले कुराहरू मात्रै छ, मसिनो कुराहरू पालीमा मैले एक सरण चाहिँ लेखिसकेँ। अब केही साथीहरूसित डिस्कस पनि गर्नु छ होइन, खासमा यो एनओएसएसआरको नेपाल चिफसँग चाहिँ एक चरण चाहिँ बसेको थिएँ, खास चाहिँ इङ्ग्लिसमा लेख्ने विषयमा चाहिँ उसले के भनेको थियो भने भवनाथको गनको विषयमा त उनीहरूले त्यस बेलाको यो
1: रोल्पा सुइनाको बारेमा केही कुराकानी गरौँ न।
2: रोल्पा सुइना यो मेरो कथाको कलेक्सन हो, मेरो पहिलो किताब चाहिँ 57 आएको थियो जुन बेला म कन्नेरी थिएँ भनौँ न, भर्खर ब्याचलर जोइन गरेका थिएँ, यो 21 वर्षको उमेरमा मेरो छापेको किताब हो। त्यसपछि लामो ग्याप पछि झन्डै 16 वर्षपछि चाहिँ कथाको अर्को कलेक्सन हो यो चाहिँ, यसमा खास 3 पार्ट छ, 37 कथा छ यसमा, त्यसमा 3 पार्टमा चाहिँ एउटा द्वन्द छ, द्वन्द कथा चाहिँ 13 छ, अनि द्वन्द्वोत्तर कथा चाहिँ छ त्यसपछि, त्यो चाहिँ 15 छ, द्वन्द कथा द्वन्द्वोत्तर कथा चाहिँ 13, अनि विविध विषयमा खास चाहिँ यो कल्चरल यहाँको सोसियो इकोनोमिक र कल्चरल विषयमा लेखिएका चाहिँ 9 कथा छ, 9 यो गरिकन 37 कथाको चाहिँ सङ्गालो हो। यसमा चाहिँ यो अगाडिका 2 भागका कथाहरू चाहिँ टोटली माओवादी मुभमेन्टसँग जोडिएका कथाहरू छन्। यसको कारण के भने म चाहिँ मैले रोजीरोटीको काम गर्दाखेरि चाहिँ मैले लेफ्ट मुभमेन्टको अनि त्यसमा पनि माओवादीको माओवादी बिट लिएर अनि पिस प्रोसेस शान्ति प्रक्रिया आदि बिट लिएर चाहिँ रिपोर्टिङ गरेँ, अनि यो रिपोर्टिङको क्रममा मैले अनुभूत गरेका देखेका भएका भेटेका पात्रहरू अनि विषयवस्तुहरू सबभन्दा नजिकका तिनै भएको हुनाले कथाहरू चाहिँ उनिएका हुन्, यो द्वन्द र द्वन्द्वोत्तर दुई खाले कथाहरू। अर्को विविध कथा विविध चाहिँ खास गरिकन रोल्पा रुकुमको जुन सोसियो इकोनोमिक जुन चित्र छ, दाङको जुन चित्र छ, खास गरी दाङको चाहिँ थारू अनि कर्णालीका त्यसमा चाहिँ कर्णालीको अनि काठमाडौँको गरेर यी विषय विविध चाहिँ
1: आर्थिक स्थिति पनि गयो,
2: हजुर हजुर, त्यहाँको सोसियो इकोनोमिक पोलिटिकल अनि अनि अनि काठमाडौँको गरेर यो चाहिँ 9 कथाहरू चाहिँ टोटली पोलिटिक्स भन्दा चाहिँ बाहिरको कथाहरू छ। त्यसकारण अब धेरैले चाहिँ मेरो कथाको विषयमा चाहिँ विश्लेषण गर्दाखेरि यो द्वन्द्वलाई मात्रै लिएर चाहिँ हेरिदिनु भएको छ, म चाहिँ मेरो के अनुरोध छ भने द्वन्द्व बाहेकका 9 कथाहरू पनि छन् है, जो चाहिँ नेपालको सोसियो इकोनोमिक सोसल कल्चरल होइन यी विषयहरूसँग जोडिएका छन्। अर्को कुरा मैले भन्नुपर्ने कुरा के छ भने यी मेरा कथाहरू चाहिँ रोल्पाको लोकल फ्लेभरमा चाहिँ मैले भन्ने भन्नाले यसको कथ्य चाहिँ यहाँको लोकल फ्लेभरमा चाहिँ भनिएका छन्। यहाँको त्यो के कारणले पनि हो भने पहिलो कुरो त हाम्रो ठाउँका धेरै विषयहरू चाहिँ लेखिएका छैनन्, अर्को कुरा चाहिँ माओवादी मुभमेन्टको इपी सेन्टरको रूपमा चाहिँ रोल्पा रुकुम अब यो राप्तीकै क्षेत्र भइसकेपछि यहाँका विषयहरू चाहिँ आउनुपर्छ भन्ने चाहिँ मलाई लोभ लाग्यो, अनि अर्को कुरो चाहिँ यी विषय वस्तुहरू र यहाँको लोकल फ्लेभरमा चाहिँ नआएका हुनाले यो चाहिँ मेरो दाबी चाहिँ यो चाहिँ भर्जिन हो, हुनाले अरूले लेखेका छैनन् भनेपछि यो चाहिँ नयाँ हुन्छ भन्ने पनि लोभ हो। त्यसकारण मैले चाहिँ यो 2 पार्टमा चाहिँ द्वन्द्व र द्वन्द्वोत्तर कथाका माध्यमबाट चाहिँ मैले रोल्पाको लोकल फ्लेभरबाट चाहिँ माओवादी मुभमेन्टलाई चाहिँ निहाल्ने कोसिस गरेको छु, त्यसलाई चाहिँ हेर्ने र त्यसलाई चाहिँ इन्टरप्रेट गर्ने मैले चाहिँ प्रयास गरेको छु। र अर्को चाहिँ हजुर हजुर अर्को चाहिँ 9 कथाहरू जो विविध विषयमा छन् त्यसले चाहिँ कर्णाली, थारू, मगर या राप्तीका परिवेश अनि काठमाडौँको परिवेशलाई चाहिँ त्यहाँको कल्चरल सोशल इकोनोमिक सेक्टरलाई चाहिँ को आँखाबाट चाहिँ निहाल्ने चाहिँ कोसिस।
1: अहिले यसको बजार कस्तो पाउनु भएको छ?
2: अब अहिले त खास यो माओवादी मुभमेन्ट सम्बन्धी लेखिएको भन्नाले त्यो दुईटा पार्ट नै त्यो भएपछि धेरैले चाहिँ यो चाहिँ माओवादी मुभमेन्टसँग मात्रै लेखिएको भनेर चाहिँ जोडेका छन्। अब अहिले चाहिँ यो यसको बजार चाहिँ पहिलेको जस्तो चाहिँ होइन, जुन चाहिँ पिस प्रोसेस लगत्तै द्वन्द्वका लेख्ने चाहिँ खुब बजार थियो नि, त्यो चाहिँ अब अहिले चाहिँ एकदमै बजार चाहिँ सुकेको अवस्था हो यो द्वन्द्वको लेख्ने उयो चाहिँ के अरे बजार चाहिँ। तर एउटा संयोग नै भनौँ, मेरो किताबले चाहिँ राम्रो रेस्पोन्स चाहिँ मैले पाएको छु, मेरा पाठकहरू अनि मेरो शुभेच्छकहरूले चाहिँ राम्रो रेस्पोन्स दिनुभएको छ। र अब अर्को कुरो चाहिँ साहु चाहिँ खुसी भएको छन्, साहु खुसी भयो भने त त्यो बजारमा चाहिँ ठिकै व्यापार गरेर नै साहु खुसी हुने हो, पब्लिसर खुसी। त्यस कारण अब यसबाट चाहिँ मलाई चाहिँ हौस्याकै छ, यसको चाहिँ ऊ प्रकाशन भइसक्यो होइन, तीन महिनाकै बिचमा चाहिँ ऊ भइसक्यो, के अरे दोस्रो रिप्रिन्ट भइसक्यो। त्यसपछि फेरि यो कस्तो छ भने बजारमा जुन प्रचार प्रसार हो त्यो चाहिँ अब अरूले जति जुन बजारमा देखिन्छ त्यस्तो चाहिँ छैन। त्यसको कारण के छ भने पहिलो कुरो त अब मेरो चाहिँ किताब चाहिँ बजारले के खोज्यो बजारले मागेको किताब होइन, मैले चाहिँ यो मेसेज चाहिँ दिनुपर्छ भन्ने हिसाबले लेखेको हो। यति हुँदाहुँदै पनि मैले यति चाहिँ रेस्पोन्स पाउनु चाहिँ म यसलाई चाहिँ राम्रै रूपमा लिएको छु। यसमा चाहिँ म चाहिँ एकदम के भनौँ यसलाई अलिक एक्साइटमेन्ट उनी बनाएको छ।
1: पछिल्लो समयमा गरिसक्नु भएको छ, यो भन्दा पछिल्लो समयमा के
2: एउटा किताब त मेरो फेरि पुरानो किताब 60 सालमा आएको जसले मलाई भैरवनाथगंजसम्म पुर्यायो, रात पनि अठ्यान परेको रातमा भन्ने चाहिँ यो खास संकटकालको रोल्पा रुकुम र खास राप्तीको दाङ भनौँ न अझ यहाँको जनजीवनलाई अनुभूत गर्ने गरिकन तिमीलाई त्यसलाई चाहिँ अलिकति झल्काउने गरिकन लेखिएको संस्मरणात्मक निबन्धहरूको सङ्गालो हो। त्यो चाहिँ दोस्रो संस्करण आउँदैछ, सङ्ग्रहालय नै लिँदैछ, त्यो चाहिँ बाहिर ल्याउँदैछ, त्यो आउँदैछ। अर्को चाहिँ यो किताबको अलावा चाहिँ म चाहिँ यो एउटा ऊ चाहिँ प्रक्रियामा चाहिँ सामान्य छलफल भइरहेछ, एउटा चाहिँ यो एनेक्डोट्स अफ पिपुल्स वार भनेर माओवादी मुभमेन्टलाई हेर्ने नन फिक्सन किताब हो त्यो, जो चाहिँ मैले यो रिपोर्टिङको बेलामा चाहिँ भेटेका थुप्रै यस्ता अनयुजल यस्ता चाहिँ थुप्रै पात्रहरू हुनुहुन्छ उहाँहरूको विषयमा मैले लेखेको प्रोफाइल खालको सायद मैले 20-30 चाहिँ लेख्छु होला, यसको किताब चाहिँ आउँछ र त्यो नन फिक्सन चाहिँ म त्यसमा चाहिँ काम गर्ने भनेर अहिले कुराकानी चाहिँ भइरहेछ। त्यसको विषयमा चाहिँ कुराकानी भइरहेछ, त्यो इङ्ग्लिस र नेपाली दुवैमा त्यो चाहिँ कुराकानी भइरहेछ, अहिले के गर्ने होला कसो गर्ने होला भनेर चाहिँ कुराकानी भइरहेछ। त्यसमा चाहिँ मैले रिपोर्टिङको बेलामा भेटेका एकदमै युनिक क्यारेक्टरहरूमाथि चाहिँ लेख्ने किताब हो त्यो, त्यसकारण त्यो तिनै चिजहरूलाई चाहिँ बचाएर मैले कथामा चाहिँ तिनीहरू चाहिँ कोही पनि राखेको छैन।
1: किन
2: त्यसको कारण के छ भने कथा लेखेँ भने त त्यो त फिक्सन हुने भयो, मैले रियल नाम राखिदिए पनि ए यो कथाको पात्र नै हुने भयो नि, भनेपछि मलाई लागेको के भने उहाँलाई क्रेडिट दिनुपर्छ भनेर चाहिँ नन फिक्सन लेख्न खोजे हो मैले। उहाँले मलाई चाहिँ ट्रस्ट गरेर आफ्ना कुराहरू मसँग सेयर गर्नुभयो नि, सेयर गरिसकेपछि मैले उहाँलाई दिने क्रेडिट के हो त, मैले कथा लेखेँ भने त उहाँको रियल नाम लेखे पनि यो त कथाको हो नि, यो त फिक्सन हो भन्छ कि। त्यसकारण त्यस्ता पात्रहरूको विषयमा जो मैले भेटेका छु, जो मलाई चाहिँ मनले खाएको छ नि, उहाँहरूको विषयमा चाहिँ म नन फिक्सनमा उहाँहरूकै उसमा रियल नाममै उहाँकै उसमा चाहिँ लेख्ने चाहिँ भनेर मैले सायद झन्डै 50-60 जनाको मसँग छ, यो मेरो रिपोर्टिङको सबभन्दा पुँजी भनेकै त्यही हो। अब त्यसमध्ये छानेर 20-30 चाहिँ हुन्छ होला, त्यसमा चाहिँ मलाई मैले भन्नु खोजेको छ कस्तो कस्तो खालको पात्र इतिहास बनाएर पनि लेख्न सकेन नि तिनको कुरा चाहिँ।
1: नवीन विवाहमा धेरै कुरा कोट्याउन बाँकी थियो, अझै धेरै छ यहाँसँग हामीले लिनुपर्ने, तर हामीलाई समयले काट्यो। अन्तमा रेडियो सुनेर बस्नुभएका श्रोतालाई छोटकरीमा केही कुरा राख्न चाहन्छु।
2: लेखकले पाठकहरूको चाहिँ प्रतिक्रिया नसुन्ने भन्नाले सकारात्मक प्रतिक्रिया मात्रै सुन्ने जुन एउटा कल्चर बसेको छ त्यसलाई म तोड्नुपर्छ भन्ने चाहिँ मान्छु। म पाठकहरूको चाहिँ सकारात्मक या नकारात्मक दुवै प्रतिक्रिया चाहिँ सुन्न सक्छु, म त्यो त्यो खालको चाहिँ सुन्नुपर्छ भन्ने चाहिँ राख्छु होइन। अब सबै पाठकहरूको चित्त बुझाउन सक्यो त राम्रो, तर अब कति कोसिस गरिरहेको छ होइन, तपाईँहरूलाई लागेको कुरा चाहिँ भनिदिनुहोस्, तपाईँले यो कुरा चाहिँ गलत लेख्नुभयो है, यो चाहिँ सच्याउनुपर्छ भनिदिनुभयो भने न एउटा लेखकले चाहिँ अर्को संस्करणमा या अरू आउने कुराहरूमा चाहिँ राम्रो गर्न सक्ने हो। त्यसकारण लेखकले कस्तो लेख्यो, कति राम्रो लेख्यो भन्ने त्यो पाठकहरू कति जागरूक छन् भन्ने कुरामा निर्भर रहन्छ। त्यसकारण तपाईँ पाठकहरूले पनि यो कुरा चाहिँ ठिक छ, यो कुरा चाहिँ गलत भयो भन्ने चाहिँ देखाइदिनु भयो भने अझ राम्रो हुन्थ्यो, म चाहिँ यही अनुरोध गर्न चाहे।
1: आफ्नो व्यस्तता हुँदाहुँदै पनि हाम्रो रेडियोसम्म आएर यति धेरै आफ्नो अनुभव अनुभूतिहरू आफ्ना लेखनीका क्रममा भएका कुराहरू गरेर हामीलाई सहयोग गरिदिनु भयो, त्यसको लागि हार्दिक हार्दिक कृतज्ञता।
2: रेडियो मध्यपश्चिम मार्फत जुन मेरा कुराहरू चाहिँ श्रोता कहाँ पुग्ने जुन मेलोमेसो मिलाइदिनु भयो यहाँलाई पनि धेरै धेरै धन्यवाद दिदी।
0: अब पालो स्रष्टाको सृजना स्रष्टाकै आवाजमा यो कार्यक्रमको यस्तो विशेष खण्ड हो जहाँ सृजनाले केवल अक्षरको रूप मात्र लिँदैन, स्रष्टाकै स्वरमा जीवन पाउँछ। जब स्रष्टाले आफ्नै सृजनालाई आफ्नै अनुभूति र लयमा प्रस्तुत गर्नुहुन्छ तब शब्दहरू अझ आत्मीय, अझ जीवन्त र अझ प्रभावशाली बन्न पुग्छ। आजको प्रस्तुतिमा सर्वप्रथम सुन्नेछौ नेपाली गजल क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका चर्चित गजलकार बुद राणाको स्वरमा उहाँकै गजल।

हरेक मोडमा छ भर्खर त एउटा सुरुवात भाछ सम्झौ कि भर्खर सुरुवात भाछ सम्झौ कि भर्खर सुरुवात भाछ

0: गरे के पहुँदै नर गर्ने काम गरे पछि ढुङ्गा पनि मुगा बन्छ घन छिनु परे पछि ढुङ्गा पनि मुगा बन्छ घन छिनु परे पछि के पो हुँदैन र गर्ने काम गरेपछि ढुङ्गा पनि मुगा बन्छ घन छिनु परेपछि भिरे बाट झरे बरु माथि पुगिएला भिरे बाट झरे बरु उठी माथि पुगिएला झरेपछि झर्यो झर्यो नजरबाट झरेपछि झरेपछि झर्यो झर्यो नजरबाट झरेपछि नजरबाट झरेपछि
1: स्मृति योगीको स्वरमा उहाँकै सृजना
2: धेरै त्रुटिहरूका बिचबाट मैले फेरि हुने प्रयास गरेको छु सिकाएको क्रममा छ म तपाईँहरूको हाल साथ र सहयोग सधैँको पाउनेछु भन्ने अपेक्षा पनि गरेको छु यो साहित्यको श्रीवृद्धिमा साहित्यको महल सिर्जना गर्नमा मैले पनि एउटा इच्छा थप्न सक्छु कि भन्ने आशा पाएको छ एउटा वाचन गर्ने अनुमति मागे घर अगाडिको तुलसी भेटेर निम भेटेर घर अगाडिको तुलसी देखेर निम देखेर बाले पैसा दिएर आँप देखेर दालिम देखेर घर अगाडिको तुलसी देखेर निम देखेर सर मलाई सम्पर्कका लागि नम्बर नदिनुहोस् सर सर मलाई सम्पर्कका लागि नम्बर नदिनुहोस् मलाई नम्बर नदिनुहोस् सर मलाई सम्पर्कका लागि नम्बर नदिनुहोस् म आएको हुँ मोबाइल देखेर सिम देखेर घर अगाडिको तुलसी देखेर निम देखेर बाले पैसा दिए आँप देखेर दाली देखेर यही राजधानी बोकेर सहर भएको वर्ष भयो यही राजधानी बोकेर यही राजधानी बोकेर सहर धाएको वर्ष भयो सहर धाएको वर्ष भयो यही राजधानी बोकेर यही राजधानी बोकेर सहर धाएको वर्ष भयो कोही आनन्दमा छन् पूर्व देखेर पश्चिम देखेर बाह्र पैसाले आँप देखेर दार्जिलिङ देखेर म जिन्दाको अधिया आएर घर चलाउँछु म जिन्दाको अधिया लाएर म जिन्दाको अधिया लाएर घर चलाउँछु म घर चलाउँछु जिन्दाको अधिया लाएर म जिन्दाको अधिया लाएर घर चलाउँछु उसले जीवन चलाउँछ ड्रग्स बेचेर अफिम बेचेर घर अगाडिको तुलसी बेचेर निम बेचेर मेरो गजलको अन्तिम खेल मै रहेछु एक व्यापार गर्न नजान्ने मान्छे मैले रहेछु एक व्यापार गर्न नजान्ने मान्छे व्यापार गर्न नजान्ने मान्छे मैले रहेछु व्यापार गर्न नजान्ने मान्छे पिएमओ भेट्छ अफिस भेटेर आखिर भेटेर सर मलाई सम्पर्कका लागि नम्बर नदिनु म आएको मोबाइल भेटेर दिन भेटेर घर अगाडिको तुलसी भेटेर दिन भेटेर पानी पैसा दिए आँप भेटेर तारिख भेटेर
1: प्युठानले स्रष्टा सानो गुलमुलीको कविता उहाँकै स्वरमा
2: कविता एउटा नानीको पीडामा सम्बन्धित छ सायद म नारी भएको नानी होला मैले नारीसँग सम्बन्धित नै कविता लेखेकी छु यहाँ साहित्यकारको अगाडि मेरो कविताको शीर्षक छ अखेरको मेरो भान्सामा पाक्ने हरेक परिकारमा पाक्छन् अखेर मेरो भान्सामा पाक्ने हरेक परिकारमा पाक्छन् अखेर कहिले दुधको भुलको सँगै अखेर उम्लेर अघिना भोरी पोखिन्छन् मेरो भान्सामा पाक्ने हरेक परिकारमा पाक्छन् अखेर कहिले कतिकरसँगै बढारिएर कहिले कतिकरसँगै बढारिएर डस्टबिनमा फ्याँकिन्छन् म बोल्ने जमर्को त गर्छु तर खै किन न सक्दिन मेरो भान्सामा पाक्ने हरेक परिवारमा पाक्छन् अछि खाना रोक्न थाल्छु खाना रोक्न थाल्छु देख्छु सीता सीतामा अक्षेर स्वामीज्यू स्वामीज्यू दाल भात तरकारी सँगै मुछिदिनुहुन्छ मेरा अक्षेर म पुछु केवल पसिना फेरि माछु जुठा भाँडा फेरि माछु जुठा भाँडा भाँडा सबै माझिन्छन् अक्षेर अनि त अक्षेर गर्छन् पानी सँगै रक्षामा खुसानीको बोलि अक्षरै खोज्छन् अक्षरै खोज्छन् अक्षरै फलेको देख्छु तर अन्नबाली भन्दा बेसी मुस्कुराउँछन् झारपात हर पातमा हर बिहानीमा शीत होइन हर पात हर बिहानीमा शीत होइन अक्षर फुलेको देख्छु जहाँ त्यही अक्षरको खेती झुलाउन मन लाग्छ अक्षरबाटै कृति बोलाउन मन लाग्छ तर मेरा मनका भावनामा झुलेका अक्षरहरू तर मेरा मनका भावनामा झुलेका अक्षरहरू बगाडिएर पोतिएर पाकिएर माझिएर बगेर भान्साबाटै हुन्छन् विलीन फुल्न न फक्रन नपाइन् भनप्रिय कसम सपारु कसरी म अक्षरको खेती भनप्रिय कसम सपारु कसरी म अक्षरको खेती
1: हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। तपाईलाई यो कार्यक्रम कस्तो लाग्छ? हामीलाई सल्लाह सुझाव दिएर सधैँ सहयोग गरिदिन आग्रह गर्दै हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्ने अमृतालाई धन्यवाद। त्यसै गरी यति बेर कार्यक्रम सुनेर साथ दिने हाम्रा सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै म कार्यक्रम सञ्चालिका सारदा बिदा चाहन्छु। तपाईँको साता सृजनशील बनोस्। नमस्कार।

0: डेन्टल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निस्कनु।
1: हप्ताको सातौं दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
2: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
3: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्दाउने, मुखमा सेतो धब्बा आउने।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शारिकराम चौधरीको नमस्कार। दाङमा 35 केजी लागू औषध तस्करी सहित एकजनालाई पक्राउ गरिएको छ। अस्थायी प्रहरी पोस्ट काराकाटेबाट खटेको प्रहरी टोलीले दाङको गढवा गाउँपालिका एक जोरोनी स्थित पूर्व पश्चिम राजमार्गमा बुटवलबाट नेपालगंज तर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 01001638 37 नम्बरको इभी हाइज चेकजाँच गर्ने क्रममा उक्त परिवारको चरेस बरामद गरेको हो। हाइजको पछाडिको सीटमा रहेका दुईवटा कालो झोला र एउटा निलो रंगको सुटकेस जाँच गर्ने क्रममा 35 केजी चरेस जस्तो देखिने कालो पदार्थ फेला परेको हो। चेक जाँच गर्ने क्रममा सोही सीटमा रहेका नाम थर र वतन नखुलेका अन्दाजी 25 वर्षीय एक पुरूष फरार भएका थिए। त्यसपछि उक्त झोला र सुटकेस आफ्नो भएको भन्दै भाडा तिरेर यात्रा गरिरहेका रूकुम पूर्वको भूमि गाउँपालिका दुई बस्ने अन्दाजी 26 वर्षीय हिंपतपुरलाई नियन्त्रणमा लिएको छ। बरामद गरिएको लागू औषध सहित पुनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ। गुरू पूर्णिमाको अवसर पारेर नेपाल निवृत्त शिक्षक समाज जिल्ला कार्य समिति दाङले कोराई 18 स्थित मावि रजनामा एक कार्यक्रमको आयोजना 30 जना गुरूहरूलाई सम्मान गरेको छ। नेपाल निवृत्त शिक्षक समाज दाङका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता एवं केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर दिवस मजगियाको प्रमुख आतिथ्यता र केन्द्रीय उपाध्यक्ष गोविन्द निपानीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा 80 वसन्त पार गर्नुभएका नेपाल निवृत्त शिक्षक समाजमा आबद्ध 30 जना आजीवन सदस्यलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रममा गुरू पूर्णिमाको महत्व र सम्मानित गुरूहरू निवृत्त शिक्षक समाजका पूर्व अध्यक्ष लालमणि पन्त र विष्णु प्रसाद शर्मा, केन्द्रीय प्रतिनिधि हरिप्रसाद गौतम र जगतराम यादव, सल्लाहकार खगराज निपानी, त्यसै गरी गढवाका अध्यक्ष कपिल देव खनाल, कोराईका अध्यक्ष बलदेव अधिकारी, तुलसीपुरका अध्यक्ष जगत बहादुर बस्नेत, सम्मानित गुरूहरूबाट खुमानन्द अधिकारी र कोशराज निरौला, आजीवन सदस्यहरू उत्तम कृष्ण मजगुया, बुनोस लामिछाने लगायतका बारेमा सम्मानित गुरू रोमहर्ष शर्मा अधिकारीले प्रकाश पार्नु भएको थियो। कार्यक्रममा वक्ताहरूले आजको दिन शिक्षा दिने गुरूहरू र शिक्षा लिने शिष्यका निम्ति ज्यादै महत्वको दिन भएकाले विद्यादान मन्त्रदान गर्ने सम्पूर्ण गुरूहरूप्रति सम्मान गर्ने अवसरको रूपमा लिनुपर्ने र यसबाट भावी पुस्ताले पनि केही सिक्ने अवसर प्राप्त गर्ने बताउनुभयो। कार्यक्रममा निवृत्त शिक्षक समाजका जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा महिला उपाध्यक्ष सीता पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो। गोविन्द प्रसाद पोखरेलको वैदिक गानबाट शुरू भएको कार्यक्रममा सांस्कृतिक टीमले भजन गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव दामोदर पाण्डेले गर्नुभएको थियो। र लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना सुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ। आज बसेको लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय बाहेक रहने गरी प्रदेश सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेको हो। यसअघि 12 मन्त्रालयबाट सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गर्दै अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय कायम हुने गरी प्रदेश सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले कार्य सम्पादनलाई थप प्रभावकारी व्यवस्थित र मितवायी बनाउन मन्त्रालयको संख्या घटाएको बताउनुभयो। अब लुम्बिनीमा मुख्यमन्त्री कार्यालय र 8 मन्त्रालय रहनेछन्। नयाँ संरचना अनुसार युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ। उद्योग पर्यटन तथा यातायात मन्त्रालय खारेज गरी उद्योग तथा यातायातको जिम्मेवारी आन्तरिक मामिला कानून मन्त्रालयमा समायोजन गरिएको छ। त्यसै गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई शहरी विकास मन्त्रालयमा गाभिएको छ। वन तथा वातावरण मन्त्रालयमा पर्यटन क्षेत्र थप गरी वन वातावरण तथा पर्यटन मन्त्रालय बनाइएको छ।

मावली अनुसार अब मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय आंतरिक मामला कानून उद्योग तथा यातायात मंत्रालय आर्थिक मामला तथा योजना मंत्रालय कृषि भूमि व्यवस्था तथा सहकारी मंत्रालय भौतिक पूर्वाधार विकास मंत्रालय वन वातावरण तथा पर्यटन मंत्रालय शहरी विकास ऊर्जा सिंचाई तथा खानेपानी मंत्रालय सामाजिक विकास मंत्रालय र स्वास्थ्य मंत्रालय रहेछन्। त्यसैगरी मंत्री परिषद बैठकले प्रदेश कृषि सेवाका दुई वरिष्ठ अधिकृतलाई स्थायी नियुक्ति तथा पदस्थापन गर्ने निर्णय पनि गरेको छ। प्रदेश लोक सेवा आयोगको सिफारिशका आधारमा रामप्रसाद पाण्डेलाई कृषि विकास निर्देशनालय रूपन्द हिर भास्कर पौडेललाई पशु पंक्षी तथा मत्स्य विकास निर्देशनालय रूपन्देहीको महानिर्देशक पदमा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरिएको मन्त्री खड्कीले जानकारी दिनुभयो। हवस् त अहिले नै राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही हाइलाइट सँगै आजका लागि दिपा तथा रात्रिकालीन प्रसारण सेवा यहीँ पूरा हुन्छ। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुनेछौ। त्यसैञ्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हरू कोकोनट सोकोनट भिटा मिल्क बटर पैक क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटो को डाइजेस्टिव र कुकी छ है नाइस
2: अडगुरी
3: के तपाईलाई पाइल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
5: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
6: यसो भनेको फ्रोइडहरूले त भाव आएका कुराहरूलाई विचारलाई विचारमा व्यक्त गर अनकम्फोर्टेबिलिटीलाई शब्दमा व्यक्त गर या लेखेर गर या बोलेर गर या भनेर गर त्यसपछि कग्निटिभ बिहेभियर थेरापीको रिसर्चमा यी दुई मनोव्यक्तले के कुरा सिद्ध गरिदिए त भने यदि मलाई गाह्रो पर्यो भने त्यो गाह्रोपनलाई शब्द दिए पुग्छ गिव द वर्ड जस्तै मलाई रिस उठ्यो अब शब्द दिनु के शब्द दिनु मलाई रिस उठ्यो यो शब्द दिनासाथ रिस ठ्याक्कै कमी हुन्छ किन मान्छ पड्कन अगाडि पड्किसकेपछि त सक्यो हामी त रिस पाएपछि अरूलाई चम्की चम्पिड दिन्छौ या कुकुरले जस्तै थुक दिन्छौ या उसैको अनुहारमा थुक दिन्छौ रिस उठ्यो भने यो जम्मै कुरा गर्यो भने त सम्बन्ध चट अनि याद राख्नु सम्बन्ध बिग्रियो भने तपाईँको असफल जीवनको यात्रा सुरु भयो किनकि तपाईँलाई सफल बनाउने दुनियाँमा तपाईँ होइन अरू मान्छे याद राख्नु सफल आफै हुने होइन धेरैपल्ट भनियो आज पनि भन्दैछु राजनेता सफल हुनु छ भने भोटर्सहरू खुसी हुनु पर्छ खुसी भइरहनु पर्छ व्यापारी सफल हुनु पर्यो भने ग्राहकहरू खुसी पारिराख्नु पर्यो सफल बाउ सफल आमा बन्ने हो भने छोराछोरीलाई खुसी पारिराख्नु पर्यो यानि यो संसारमा टिक्ने एउटै विज्ञान छ अरूलाई खुसी पार किनकि अरूलाई खुसी पारेन भने अरूले तपाईँलाई खसी पारिदिन्छ किनकि तपाईँलाई सिद्ध हुनको लागि उसले सारा बल बुद्धि लगाइदिन्छ यदि अरू तपाईँबाट रिसायो भने तपाईँलाई सिद्ध हुनको लागि उसले आफ्नो बल बुद्धि सबै खपत गरिदिन्छ त्यो बदलाको आग मान्छेको डढेलो भन्दा चर्को हुन्छ त्यसकारण संसारमा अधिकांश मान्छे असफल हुनुका थुप्रै कारण मध्ये एउटा कारण अरूलाई दुखी बनाइरहनु खुसी पारे त्यो मान्छे तपाईँको लागि जे गर्न पनि तयार हुन्छ दुखी पार्यो भने तपाईँलाई सिद्ध्याउनको लागि जे गर्न पनि तयार हुन्छ यस तर न संसार यस्तो छ यानि मन यस्तो छ र यो मनले बुनेको संसार यस्तो छ त्यसकारण अधिकांश मान्छे दुनियाँमा सफल किन हुँदैन त भन्नाले अधिकांश मान्छेले अधिकांशै मान्छेलाई दुखी पारिरहन्छ जहिले पनि बाउले आमालाई ताल हेर्नु घरैमा हेरे हुन्छ नि आमाले बाउलाई ताल हेर्नु घरैमा हेरे हुन्छ नि बाबामाले फेरि छोराछोरीलाई पीडित बनाइरहेको छ पीडित छोराछोरीलाई पीडित बनाउनलाई केही गर्नु पर्दैन बाउ पढ पढ भन्ने पीडित हुन्छ उसलाई मन नपरेको कुरा आमा बाबाले उसैको कल्याणको लागि भनेको हो बुझाइ त त्यही हो नि तर छोराछोरीलाई धेरै पढ पढ भन्यो भने छोराछोरीले चाहिँ बाउ आमालाई अनपढ भन्छ जमाना कहाँबाट कहाँ पुगिसक्यो पढै पढ तपाईँ नै पढ्नुहोस् आफू नपढ्ने मोबाइल चलाउने मलाई पटपट भन्ने बच्चाहरूको डायलग यस्तो हुन्छ त्यसैले हाम्रो समस्या के त भने हाम्रो जिन्दगी नै अरूलाई दुखी पार्नुमा गयो क्या आमा बाउको कामै छोराछोरीलाई दुखी पार्दैन अनि छोराछोरीको काम के हुन्छ आमा बाउलाई दुखी पार्नु किनकि आमा बाबुले छोराछोरीलाई दुखी पारेपछि दुखी छोराछोरीले आमा बाबुलाई सुखी बनाउन सक्दै सक्दैन दिस इज म्युचुअल डिस्ट्रक्सन एकले अर्कोलाई सिधाइदिन्छ अनि अफिसमा पनि त्यही हुन्छ मासलो तहले तल्लो तहलाई पेलेपछि तल्लो तहले मासलो तहलाई चाहिँ बर्बाद पार्नको लागि सोचिरहेको हुन्छ सकभर त कामै नगरिदिने काम गरे भने बिगारिदिने गर्नै पर्यो भने गरी टोपी लिइदिने अनि परिणाम राम्रो आउने त्यसकारण जुन मान्छेले इमोसनमाथि कन्ट्रोल गर्न सक्दैन त्यो मान्छे सफल हुन्छ किनकि इमोसन माथि कन्ट्रोल रिस माथिको कुरा गरेको त्यो रिस कन्ट्रोल भएन भने तपाईँ सबैलाई दुखी पार्नुहुन्छ सबै दुखी भयो भने उनीहरूले तपाईँलाई असफल बनाइदिन्छ किनकि तपाईँ सफल हुनलाई उनीहरूको सहयोग चाहिन्छ बहु सफल हुनलाई छोराको सहयोग चाहिन्छ स्वास्नी सफल हुनलाई लोग्नेको सहयोग चाहिन्छ लोग्ने सफल हुनलाई स्वास्नीको सहयोग चाहिन्छ अरूको सहयोग बिना सफल कसरी हुन्छ भने सोच्नुहोस् त गुरु सफल हुनलाई शिष्यको सहयोग चाहिन्छ जति बढी चाहिँ शिष्यको सहयोग त्यति बढी गुरु सफल हुन्छ अनि जति बढी गुरुको सहयोग त्यति बढी फेरि शिष्य सफल हुन्छ सफलता भनेको त म्युचुअल एक्ट हो भाइ इट्स नट ए सोलो सोलो प्रोग्राम होइन यो वान म्यान सो होइन सफलता भनेको म्युचुअल एक्ट हो वान म्यान सो होइन अनि हामी जम्मैको बुझाइ वान म्यान छ तैँले नगरे नगरोस् न म गरिहाल्छु नि भन्छ ल एक्लैले गरेर के गर्छ सो यो अहंकारको भाषा हो त्यही अहंकारको कारण त्यही अज्ञानताको कारण अहंकार आयो र अहंकारको कारण मानसिक रूपमा हामी कमजोर भयौं दुखी भयौं बढीमा रोगी भयौं र भौतिक रूपमा सांसारिक रूपमा हामी असफल भयौं भित्र हामी असन्तुष्टी पीड़ित दुखी गरीब दरिद्र अनि बाहिर हामी असफल सो फेरि पनि बुझ्नुहोस् इमोसनलाई कन्ट्रोलमा राख्न सिक्नुहोस् अनि इमोसनलाई कन्ट्रोल राख्न तपाईँलाई लाग्छ यो सबभन्दा गाह्रो काम हो हाँ अज्ञान नि मान्छेलाई यो गाह्रो काम तर ज्ञान ज्ञान शक्ति ज्ञानलाई शक्ति बनाउनु त्यसमा कर्म जोड्नु त्यही कुरा कग्निटिभ बिहेभियरल थेरापीमा त्यही कुरा आएको छ यो थेरापी हो वर्ल्ड वाइड यसको प्रयोग हुन्छ कि तपाईँ इमोसनलाई कन्ट्रोल गर्नु छ भने यानि सफल बन्नु छ भने सुखी बन्नु छ भने एउटा काम चाहिँ जहिले पनि गर्नु नेम इट टु टेम इट रिस उठ्यो भने मैले रिस उठ्यो अब यसको विज्ञान बुझ्यो बडो गजबको विज्ञान छ रिस उठ्नु भनेको केमिकल रियाक्सन सबै कुरा केमिकल रियाक्सन हो रिस उठ्न साथ एड्रेनलिन बढिहाल्छ रिस उठ्न साथ कोर्टिसोल चलिहाल्छ के चल्छ रे एड्रेनलिन कोर्टिसोल कसरी चल्छ रे भित्र थाहा हुँदैन तर चलिहाल्छ त्यो झनक्क रिस रिङाउने खालको रिस थरथर काँप्छ मान्छे रिसाउँदा आँखा रातो रातो हुन्छ रे गर्छ नि फिल्ममा त्यो रिस यो रिस यसको विज्ञान के हो यसको ज्ञान बुझ्नु इट्स द बिजनेस अफ 90 seconds क्यान यु इमेजिन इट 90 seconds तपाईँको केमिकल एक्टिभेट हुन्छ कतिले त्यो भनेको 1.5 minutes तर तपाईँ चाहिँ बाउसँग रिसायो या स्वास्नीसँग रोगीसँग रिसायो भने रिसाउँदा रिसाउँदै डिभोर्स हुनुभएसम्म रिसाउने पनि हुन्छन् कति रिसाउँदा रिसाउँदै वर्षौंसम्म नबोल्नेहरू पनि हुन्छन् फेरि महिनौ वर्षौं किन तपाईँ वर्षौंसम्म बाउसँग आमासँग दाईसँग भाइसँग लोग्नेसँग स्वास्नीसँग जोइसँग पोइसँग कोहीसँग नबोलेको घटनाहरू थुप्रै हुन्छन् यो कसरी हो किनकि लिटरल्ली तपाईँ चाहिँ रिसाउने भनेको 90 seconds मात्रै हो रिसको आवेग 90 seconds मात्रै हुन्छ किनकि तपाईँ सलाईको काँटीलाई उदाहरणको रूपमा लिनुहोस् सलाईको काँटी त कति लामो जल्छ भन्नाले जत्रो लामो सलाईको काँटी छ छोड्दा त्यो जल्दै जल्दै यति छ त्यो सकेपछि त सकिन राइट सलाई त सक्यो त्यस्तै रिस पनि यसको आयु 90 seconds हो तर मान्छे वर्षौं तन्काउन सक्छ मान्छेले वर्षौं महिनौ तन्काइदिन्छ अनि जसको रिस तन्किन्छ नि त्यो मान्छे थन्किन्छ अब काम छैन तन्क्यो कि थन्क्यो हो अनि त्यसले काम गर्न सक्दैन रिसको झोकमा काम मलाई कामै गर्नु मन लाग्दैन अनि त्यो रिसाएको मान्छेको अगाडि कोही मान्छे आउनु पनि मन लाग्दैन सबै कुरा ध्वस्त त्यस कारण तपाईँले रिसाउने परमात्माले अधिकार त त्यो पहिल्यै चाहिँ प्रोग्राम बनाएरै दिएको 90 seconds तर तपाईँले 90 secondsलाई 90 minutes बनाउन सक्नुहुन्छ 90 days बनाउन सक्नुहुन्छ 90 months 90 years पनि बनाउन सक्नुहुन्छ रिस 14 वर्षको रिस पालेका थिए नि कसले द्रौपदी उनको सभामा जुन अपमान भयो द्रौपदीको चिरहरण भयो त्यही बेला द्रौपदीले त्यो रिसलाई 14 वर्ष पाल्ने मान्छे नि पाल्न त मिल्छ कुखुरा पाल्नु मिल्छ भने रिस पाल्नु किन्न मिल्नु कुकुर पाल्नु मिल्छ रिस पाल्नु किन्न मिल्नु 14 वर्ष पाल्दिन् कसरी पाल्दिन् उनले त्यही बेला कपाल फिजारे द्रौपदीले अनि उनले संकल्प के लिन् भने जबसम्म दुशासनको छातीको रगतबाट मैले कपाल पखाल्न या धुन पाउँदिन तबसम्म म कपाल बाँध्ने कपाल श्रृङ्गार गर्दिन केश श्रृङ्गार अब महिलाहरूको त केश श्रृङ्गार गर्छन् त्यो पनि महारानी राइट उनले कपाल छोड्ने अनि के भयो कपाल देखे कि रिस रिने त्यसै कपाल त जहिले पनि देखिन्छ, देखे कि रिस रिन्यू, कपाल माने रिस, रिस माने कपाल। चौध वर्ष, अनि जुन दिनमा दुशासनलाई मारियो पेन्सनद्वारा, अनि त्यसको रगतबाट स्नान गरे यानी नुहाइन्, अनि त्यसपछि मात्रै ल अब ठिक भयो ठिक भयो। रिस त जत्रो लाम पनि बार्न सक्छ, तर परमात्माले दिएको रिस 90 सेकेन्डमा।
2: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
7: दुर्गुबारी ड्रिंकिंग वाटर।
2: हाम्रा सेवाहरू
7: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
2: अर्डर अनुसार खाली बोतलको उत्पादन,
7: 20 लिटर जारमा होम डेलिभरी सेवा।
2: सम्पर्क दुर्गुबारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-21 र होटल डाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
7: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, शारीरिक मिर्गी निन्द्रा नलाग्ने निन्द्रा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, युनिक्षमा कमी शरीर काट्ने तथा पादपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ, सम्पर्क फोन नम्बर 082-5661-683 र सम्पर्क मोबाइल नम्बर 98479-25-76।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
12: विशेषज्ञ डाक्टरी सेवाहरू,
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
12: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
7: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pasupatiicare.com।
15: भर्ना खुल्यो।
16: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
15: हाम्रा विशेषताहरू,
16: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
15: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
16: शान्त तथा पारिवारिक वातावरण भएको,
15: सेर्याम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
16: तिहार सुसारको राम्रो व्यवस्था भएको,
15: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
16: घरको जस्तै माया पाउने,
17: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
18: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खोराई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
17: सम्पर्क फोन नम्बर 082-5630-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
9: राप्ती इंजीनियरिंग कलेज घोराई दांग को भर्ना संबंधी सूचना।
19: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पांचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूई द्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इंजीनियरिंग कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
9: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 9858335090, 9858311684 र 9858303270।
19: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। डाक्टर आउने बारे सूचना।
20: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
19: डाक्टरद्वारा दिइने सेवाहरू
20: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
19: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
21: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
9: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
17: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9818899028। होइन के भयो दाइ, किन झुक्राएर बस्नु भएको?
22: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए त्यसो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
22: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
22: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 9858734910।
9: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
6: कसरी लामो हुन्छ भने त्यसको केमिस्ट्री त त्यो केमिकलै चाहिँ रिलिज भइरहने हो, केमिकल त त्यही हो, तर रिसलाई रिन्यू गर्ने काम चाहिँ विचारले गर्छ, थॉट्स। जस्तै मलाई रिस उठ्यो, अनि रिस उठेपछि मैले सोच्न थाल्छु यसलाई नमारी भएन म जेलमा जान्छु, तर यसलाई चाहिँ मार्छु, 20 वर्ष चाहिँ जेलमा जान्छु, तँलाई मार्छु। यो विचार जति गर्छ नि मान्छेले, अनि हरेक विचारले त्यो रिसलाई रिन्यू गर्दै रहन्छ, थॉट्स। त्यो विचार पाल्यो कि रिस बढ्छ, त्यो त जति तन्काए पनि भयो, विचार गर्यो। जस्तै अहिले हाम्रै कुरा गरौँ, हाम्रो जीवनमा सबभन्दा बढी हामीलाई अपमान गरेको द्रौपदीलाई जस्तै अपमान गरेका घटना त सबै मान्छेसँग छ नि, कसैलाई सोच्नेले, कसैलाई लोग्नेले, कसैलाई भाइले, कसैलाई दाइले, कसैलाई बाउले, कसैलाई हातुङले, हो कसले कसले मलाई चाहिँ सडकमा चाहिँ जुत्ताले हानेको होला, कतिलाई कतिलाई ठुकेको होला, कतिलाई सबैको अगाडि चाहिँ बेइज्जती गरेको होला, त्यो त सबैले भोगेको छ नि। त्यो त 1 वर्ष अगाडि, 5 वर्ष अगाडि, 10 वर्ष अगाडि, 20 वर्ष अगाडि, जति वर्ष अगाडि भोगेको भए पनि यसरी जुन दिनमा त्यो विचार आउँछ नि, मलाई 20 वर्ष अगाडि फलाम, त्यो विचार आउन साथ अहिले पनि रिस हुन्छ, अहिले पनि गाह्रो हुन्छ मलाई, जस्ट द माइन्ड। सो मनले त त्यसलाई रिन्यू गर्न सक्छ, सोच्यो कि। त्यसकारण यहाँनिर गजबको कुरा के त भन्ने, जति जति तपाईँ विचार गर्दै जानुहुन्छ नि, त्यति त्यति केमिकल चेन्ज हुँदै जान्छ यो नेगेटिभ विचार। अब रिसलाई कन्ट्रोल गर्नु छ भने सिम्पलेस्ट वे के त, रिस मात्र होइन, काम, क्रोध, लो, मोह, मद मत्सर्य, सेक्सुअल फिलिङ्स अर्को मान्छेलाई डुबाउने चिज त्यो हो, ईर्ष्या अर्को मान्छेलाई डुबाउने चिज त्यो हो, मान्छेलाई डुबाउने धेरै चिज छ, काम, क्रोध, लो, मोह, मद मत्सर्य, डर, त्रास, यो सबै कुरो जसलाई सहविपु भनिन्छ, त्यो त हामीभित्र नै भावको रूपमा। त्यसलाई कन्ट्रोल कसरी गर्ने त भन्नाले, नेम इट टु केम इट, त्यसलाई नाम दियो। अब नाम सिम्पली रिस उठ्यो भने
0: 90 सेकेन्ड कि बुझ्नु भएन उसको नाम के 90 सेकेन्ड किनकि उसको आयु 90 सेकेन्ड भन्छ ल 90 सेकेन्ड डाका आयो तपाईँ नाम दिनु कुन डाका 90 सेकेन्डको डाका आयो मैले नाम दिनु यो नाम दिन साथ चाहिँ अब मलाई रिस कम रिसको खुट्टा काटे जस्तै हुन्छ कमजोर हुँदै किनकि मैले नाम दिन साथ नै 90 सेकेन्डको डाका भन्न साथ नै ए यसको आयु 90 सेकेन्ड त हो नि भन्ने त बुझिनँ मैले बुद्धिले त बुझ्यो नि बुझ्न साथ ए 90 सेकेन्डमा यो आफै जान्छ भन्ने बुझिनँ मैले यति बुझ्न साथ नै अब रिस त 90 सेकेन्डमा जान्छ तर अरू इमोसन चाहिँ 90 सेकेन्डमा जाँदैन सेक्सुअल इमोसन्सहरू या अरू इमोसन्सहरू जस्तै ईर्ष्या यस्ता चाहिँ अलि लामो हुन्छ त्यसको आयु फेरि 4 मिनट अलि लामोको 4 मिनट छ त्यसलाई पनि नाम त्यही दिने 4 मिनट डाका यसरी तपाईँले नाम दिन साथ नै नाम जे पनि हुन्छ टाइमिङ 4 मिनट अनि नाम जे पनि हुन्छ र 4 मिनटको राक्षस आयो र 4 मिनटको लुटेरा आयो र 4 मिनटको बेइमान आयो वट एभर यु वन्ट त्यो दिन साथ नै के हुन्छ तपाईँ सतर्क ए यो त 4 मिनटमा आफै जाने रहेछ अब यसमा तपाईँले विचार गर्न पाइएन डोन्ट थिङ्क ओभर इट त्यो काम क्रोध लो मोह मद मत्सर्य जे आएको छ त्यसमाथि तपाईँले थपेर विचार नगर्नु त्यो इस्युमाथि किनकि त्यो इस्युमाथि विचार गर्यो भने त्यो लम्बी दिन जान्छ अनि त्यो बढ्दै जान्छ अनि धेरै लम्बी भने त्यो एक्सनमा जान खोज्छ रिस पनि एक्सनमा हान्न खोज्छ काम बासना भयो भने त्यसको पछि पछि लाग्न खोज्छ लोभ लाग्यो भने लोभको पछि पछि लाग्न खोज्छ यसरी त सिद्धिन्छ भन्छ त्यो एक्सनमा आउन अगाडि नै रोक्नु पर्यो क्या एक्सनमा गयो त भयो सक्यो बन्दुकबाट गोली निस्क्यो भने त कसरी फर्काउनै मिल्दैन बन्दुकबाट गोली निस्क्यो भने तपाईँको बसमा हुँदैन तर पिस्तौलभित्र गोली छ भने त्यो हान्नु अगाडि त तपाईँको कन्ट्रोलमा छ नि बन्दुक पनि छ गोली पनि छ मैले हान्नु पनि लागेको छु तर नहानेसम्म त मेरो कन्ट्रोलमा हुन्छ नि त्यो 4 मिनट भनेको बन्दुकभित्रको गोली हो क्या त्यसपछि फुट्क्यो भने अब सक्यो अब सक्यो त्यस कारण त्यसले 4 मिनटभित्र या रिस भए 1.5 मिनटभित्र तपाईँले फर्काउन सक्नुहुन्छ जस्ट गिभ द वर्ड 90 सेकेन्ड डाका आयो 90 सेकेन्ड फटा आयो 90 सेकेन्ड मेरो लुटेर आयो मलाई मूर्ख बनाउनु तत्त्व आयो जिन एउटा नाम दिनुहोस् अब यसलाई एक्सनमा कर्ममा नलगिएसम्म तपाईँलाई थाहा हुँदैन र त्यस्तैले यो प्रवचनबाट जे कुरा सिक्नुभयो त्यसलाई 24 घन्टाभित्र त कति रिसाउँछौँ कति लोभ लाग्छ कति डर लाग्छ कति काम बाँच्न जान्छ सबै कुरा चलिरहन्छ नि मनभित्र अब नाम दिँदै जाओस् त्यसैले साधकले एउटा काम के गर्नुपर्छ यी सबै कुराको डायरी मेन्टेन गर्नुहोस् डायरी मेन्टेन जस्तै यो एक्सपेरिमेन्ट गर्यो एक्सपेरिमेन्टको सुरुका दिनमा फेल पनि हुनसक्छ नबुझेको कारणले बुझ्न नपुगेको कारणले अभ्यास नपुगेर र आज मैले यस्तो भयो मैले नाम दिएँ साँच्चै गुरुले भन्नुभयो जस्तो तर केही पनि भएन अनि केही पनि भएन लेख्नु होइन अलिअलि भयो जस्तो भयो अलिअलि भयो जस्तो भयो लेख्नुहोस् ए हुँदो रहेछ भनेर लेख्नुहोस् अनि यसरी डायरी मेन्टेन भयो भने डायरीमा लेख्दै गयो भने त्यो डायरी पल्टाउँदै जाँदा तपाईँ कहाँ कहाँ सफल भयो कहाँ कहाँ असफल भयो कुन बेला असफल भयो कुन बेला सफल भयो थाहा हुन्छ अनि तपाईँसँग एउटा दस्तावेज हुन्छ डकुमेन्ट के इट डज वर्क यसले काम गर्छ भन्ने अनि काम गर्छ भन्ने तपाईँलाई बोध भएपछि तपाईँ मोटिभेटेड हुन्छ मोटिभेटेड अब यसलाई अभ्यास यसरी तपाईँले काम गर्नु मोहम्मद मच्छरले जसले चाहिँ तपाईँलाई चाहिँ सिधाइरहेको छ त्यसमाथि नियन्त्रण चाहिँ बिस्तारै पाउँदै जानुहुन्छ त्यति पाइसकेपछि अब तपाईँले अरूलाई दुखी पार्नुहुन्न अब तपाईँको कारण तपाईँको परिवार दुखी हुनु अब तपाईँको कारण तपाईँका साथीभाइ दुखी हुँदैन तपाईँका कारण जो जो दुखी भएका थिए अब कोही पनि दुखी हुँदैन अरू दुखी नभएपछि उनले पनि तपाईँलाई दुखी गर्छ यसरी तपाईँको सफलताको यात्रा फेरि खुल्छ थ्याङ्क यू
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
3: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
23: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको